0: 5 10 88 4 61 र सिजन गुरुङ 97 045 40 900।
1: यही आउँदो असार 13 गते दोस्रो शनिबार
2: यस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंडामा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका एसओजी वरिष्ठ छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर आनन्द नेपाल आउनुहुने हुँदा सम्बन्धित रोगका समस्या भएका बिरामीहरूले स्वास्थ्य लाभ लिई मौकाको फाइदा लिनुहोला।
1: उपचार हुने रोगहरू,
2: नयाँ पुराना नङ तथा छालाको दाजको उपचार,
1: अनुहारमा देखिने चाया पोतो र डन्डीफोरको उपचार,
2: कपाल झर्ने समस्या,
1: छालाका संक्रमित रोगहरू जस्तै

0: विभिन्न छालाका पुराना तथा नयाँ एलर्जी,
1: छाला तथा यौनाङ्गमा आउने मुसा,
0: कुष्ठ रोग तथा छालाका अन्य रोग सँगै यौन रोग सँग सम्बन्धित सम्पूर्ण उपचार, परामर्श र पोतोको पिलिङ पनि गरिन्छ।
1: साथै दुलेगौडामा नै पहिलो पटक रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यद्वारा दैनिक फिडियो एक्सरे तथा एनोमाली स्क्यान सेवा र दैनिक इसिजी गुणस्तरीय ल्याब र फार्मेसी सेवा लिन सक्नुहुनेछ।
0: विस्तृत जानकारीका लागि सम्पर्क 0564142333 र 9868168187।
1: वीरेन्द्र स्वास्थ्य क्लिनिक, शुक्ला गण्डकी 4, दुलेगौडा।
2: दिनको संकेत सधैं बिहानीले गर्छ, त्यसैले तपाईँको बिहान शुभ रहोस्।

नमस्कार अनि शुभ बिहानी रेडियो ढोरबाराही 103.8 मेगाहर्जको बिहानी प्रसारण सेवा कार्यक्रम शुभ प्रभातमा यहाँहरूलाई हार्दिक स्वागत गर्न चाहन्छु। म सृष्टि खत्री। आज मिति 2083 साल असार 11 गते बिहिबार, जेठ शुक्ल पक्षको एकादशी तिथि, सन् 2026 जून 25 तारीख। कार्यक्रममा सबैभन्दा पहिला तपाईँको आजको राशिफल सुन्नुहोस्। सबैभन्दा पहिले मेष राशि। तपाईको आजको दिन राम्रो रहेको छ। स्वास्थ्यमा सुधारका संकेत देखिनेछन्। व्यापार व्यवसायमा फाइदा हुने योग रहेको छ। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। पारिवारिक सम्बन्ध सुमधुर रहनेछ। वृष राशि। आज धनलक्ष्मी योग परेको छ। सम्पत्तिको सदुपयोग गर्नुहोला। स्वास्थ्यमा समस्या देखिन सक्ने भएकाले खानपानमा विशेष ख्याल गर्नुपर्ने दिन रहेको छ। व्यापार व्यवसायमा स्वदेशमै सम्भव रहेको छ। लगानी गरेको क्षेत्रमा फाइदा हुनेछ। मिथुन राशि। तपाईको आजको दिन राम्रो रहेको छ। बोलीको प्रभावले राम्रा काम गर्नेछन्। राजनीतिक क्षेत्रमा प्रदोन्नति हुनेछ। धार्मिक क्षेत्रको यात्रा तय हुनेछ। विदेशी रमझमले आकर्षित गर्नेछ। व्यापारमा लाभ मिल्नेछ। पारिवारिक सम्बन्ध सुमधुर रहनेछ। कर्कट राशि। तपाईको आजको दिन सामान्य रहनेछ। शत्रु बढ्ने जोखिम रहेको छ। साथीबाटै असहयोग हुनेछ। खर्च बढ्नेछ। यात्रा अनावश्यक हुन सक्नेछ। पारिवारिक सम्बन्ध भने सहज बढ्नेछ। धार्मिक क्षेत्रमा मन जानेछ। सिंह राशि। तपाईको आजको दिन राम्रो रहेको छ। भाग्यको स्थानमा शुभ ग्रह रहेकाले आमदानीका स्रोतहरू भेटिनेछन्। परिवारमा गोपनीयता भंग नगर्नुहोला। धार्मिक कार्यमा मन जानेछ। अग्रजको सल्लाहमा गरेको काममा सफलता मिल्नेछ। कन्या राशि। तपाईको आजको दिन राम्रो रहेको छ। आज गरेको कामले दीर्घकालमा सफलता मिल्नेछ। राजनीतिक क्षेत्रमा सफलता मिल्नेछ। धर्ममा पितृणा बढ्नेछ। स्वास्थ्य र शिक्षामा आलस्यता बढ्नेछ। तुला राशि। आज कला र गला प्रदर्शन गर्ने दिन रहेको छ। मान सम्मान प्राप्त हुनेछ। राजनीतिक र धार्मिक पाटोमा सफलता मिल्नेछ। शिक्षाको क्षेत्रमा गरेको लगानी खेर जाने सम्भावना छ। सोचेर अगाडि बढ्नुपर्नेछ। पारिवारिक भेटघाट हुने दिन रहेको छ। वृश्चिक राशि। तपाईको आजको दिन सामान्य रहेको छ। कामको बोझ थपिनेछ। शिक्षामा गरेको मेहनतले सार्थकता पाउनेछ। तपाईले विश्वास गरेका पात्रले धोका दिनेछन्। पारिवारिक सम्बन्ध भने सहज बन्नेछ। धनु राशि। तपाईको आजको दिन राम्रो रहेको छ। नयाँ साथीसँगको अन्तर्क्रियाले मन हल्का हुनेछ। स्वास्थ्यमा सुधार हुने योग रहेको छ। अध्ययनमा मन जानेछ। पारिवारिक सम्बन्ध सुमधुर बन्नेछ। मकर राशि। तपाईको आजको दिन शुभ रहेको छ। आज गरेको कामबाट दीर्घकालीन फाइदा हुनेछ। काममा सफलता मिल्नेछ। साझेदारीमा गरेको व्यापारबाट लाभ मिल्नेछ। कुम्भ राशि। धार्मिक कार्यमा सहभागी हुने अवसर मिल्नेछ।

बौद्धिक व्यक्तिवाद भेटघाट हुने योग छ, आमदानी बढ्नेछ, बिहान उठेर शिव भजन सुन्ने गरे दिन सहज बन्नेछ। अन्तिममा मीन राशि, तपाईँको आजको दिन सामान्य रहनेछ, साथीभाइबाट असहयोग हुने खतरा रहेको छ, व्यवहार गर्दा कम बोल्नु उचित हुनेछ, सानातिना कुराले मन शान्त बन्नेछ, गणेश भगवानको आराधना गर्नु फलदायी हुनेछ, पारिवारिक सम्बन्ध सुमधुर रहनेछ। आदरणीय श्रोता वृन्द, आजको राशिफलमा जे जस्तो भनिए तापनि भाग्यमा भन्दा कर्ममा विश्वास गर्नुहोला, तपाईँको आजको दिन शुभ रहनेछ। श्रोता वृन्द, आजको राशिफल सँगै आज जन्मदिन पर्ने तपाई सम्पूर्णमा रेडियो ढोरबाराई परिवारको तर्फबाट हार्दिक शुभकामना व्यक्त गर्दछौं।

0: हजुर श्रोता, यिनै प्रस्तुतिसँगै बिहानी प्रसारण सेवा कार्यक्रम शुभ प्रभातको समय पनि आजको लागि सकिएको छ। भोलि तपाईँको राशिफल सहित जन्मदिनको शुभकामना लिएर फेरि उपस्थित हुने नै छौ। आजको श्रृंखलाबाट म सृष्टि खत्री विदा हुने आज्ञा चाहन्छु। नमस्कार, शुभ दिन।
1: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
2: वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर सूर्य देवकोटा, चरक मेमोरियल हस्पिटल नागढुंगा पोखरामा,
3: मनमोहन कार्डियो भास्कुलर सेन्टर टिचिङ हस्पिटल काठमाडौँमा कार्यरत मुटु रोग विशेषज्ञ डीएम कार्डियोलोजिस्ट डाक्टर सूर्य देवकोटा यही असार 13 गते शनिबार यस चरक मेमोरियल हस्पिटल नागढुंगा पोखरामा आउनुहुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
2: लक्षित समूहहरू:
3: उच्च रक्तचापका र मुटु ढुकढुक गर्ने बिरामीहरू,
2: मुटुको बात रोग,
3: मुटुका रक्तनली र धमनी सम्बन्धी रोगहरू,
2: हृदयघात भएका तथा मुटुको रक्तनलीमा स्टेन्ट हालिसकेका बाइपास सर्जरीका बिरामीहरू,
3: मुटुको भल्भ सम्बन्धीका रोगीहरू तथा भल्भ फेरेका बिरामीहरू,
2: मुटुको मांसपेशी सम्बन्धी रोग भएका तथा मुटु कमजोर भएका बिरामीहरू,
3: कोलेस्ट्रोल ट्राइग्लिसराइड भएका बिरामीहरू,
2: जन्मजात मुटुमा प्वाल तथा अन्य जन्मजात मुटुका रोगीहरू,
3: शरीर सुन्निने बिरामीहरू र अन्य मुटु सम्बन्धी रोग भएका बिरामीहरू,
2: हिँड्दा चक्कर र रिङ्गाटा लाग्ने, छाती दुख्ने र भारी हुने, श्वास फेर्न गाह्रो हुने बिरामीहरू,
3: कोरोनरी एन्जियोग्राफी तथा स्टेन्ट राख्नुपर्ने बिरामीहरू,
2: पेसमेकर सम्बन्धीका बिरामीहरू।
4: थप जानकारीको लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-552-493, 552-494 र 582-788।

0: connect your dream, connect your future, stay, connect your heart.
1: Connect Australian Education and Visa Services. शुक्ला गण्डकी 4 दुलेगौडा वाकिन डिपार्टमेन्ट भवन सँगै मोबाइल 9852340093 र 9852380073।
2: आमा प्रकाश साईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
3: ओ र फेरि कहाँ सारेछन् बाबुले पसल?
2: बीपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिबिया सोरुम थियो नि। हो त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
4: ए ल ल, तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा बीपी चोक,
2: प्रोपाइटर थान प्रकाश नेउपाने 9852330878, प्रशान्त नेउपाने 9860625925।
5: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी।
6: ओके, यो झुम्का हेर न है, झन् कस्तो राम्रो। जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त अन्त डुलेर दुःख मात्रै पाइयो।
5: ल ल फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है, होलसेलमा समेत पाइने रहेछ।
6: हो त है, सामान लिन टाढा किन जानु पर्यो र?
7: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
8: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
9: ग्राहकको चाहना नै हाम्रो सन्तुष्टि। जयसवाल कस्मेटिक पसल दुलेगौडा भित्री बजार।
7: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
9: प्रोपाइटर निरञ्जन प्रसाद जयसवाल, फोन 9841661220।
10: आज पनि भाटो आयो के हो कि तिम्रो पारा, राम्रोसँग खाना बनाउन आउँदैन?
11: यी बुढा कुरै नबुझिकन त्यस्तै पर्किने के? खाना बनाउनेको व्यथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, करार मात्रै भो।
10: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
11: तिमीलाई पर्किने बाहेकहरू केही आउँदैन क्यारे? दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ अरे, हो त्यही जाने हो।
12: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
13: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा, प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9855383507, कविता श्रेष्ठ, सम्पर्क 0654140055 र 9846618817।
14: XY3.8 अन्तर्मनको आवाज।
15: स्टुडियो साइड अहिले बिहानको 6 बज्यो।
16: टाइम चेक को साथ में बनकेवा काली का सुन चाँदी पसल दुलेगौड़ा हेल्पोस चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार कर साथ ही पुरानो कर गहना नया गहना संग साठफेर कर। प्रोपाइटर बाजीराम सुनार, विनोद सुनार, मोबाइल 9816695301।
17: रासोपा महाधिवेशनमा मतदान शुरू, नीति ओझेलमा नेतृत्वमा हानथाप, प्रदेश खारेजी प्रस्तावले असन्तुष्टि, संहिताबारे लामी छानेर वाग्लेको प्रस्तावमै अन्तर्विरोध,
18: रेबिज विरूद्धको खोप अभावले ज्यानकै जोखिम, 11 जिल्लाका 87 ठाउँमा बर्ड फ्लू, किसानले अझै राहत पाएनन्।
17: 753 मध्ये 724 पालिकाको बजेट गाउँ र नगरसभामा पेश, अधुरा योजना पूरा गर्दै सूचना प्रविधि मैत्री र सुशासनमा जोड़।
18: पश्चिमी युरोपमा अत्यधिक गर्मी, फ्रान्स बेलायत र स्पेनमा तापक्रम नयाँ रेकर्ड।
17: र विश्वकप फुटबलमा ब्राजिल, मोरक्को, स्विजरल्याण्ड र बोस्निया नकआउट चरणमा प्रवेश।
19: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
20: It's a goal! Team Star Gold! हरेक वर्ल्ड कप चाहिँ यो वर्ल्ड कप नै गरौँ सेलिब्रेट मिली सबै जेनेरेसन। हिमस्टार टिभी खरिद गर्दा पाउनुहोस् 32% सम्मको क्यास ब्याक, वर्ल्ड कप 2026 को टिभी सिजन पास र एक वर्षको नेट टिभी प्याक। शर्तहरू लागू हुनेछन्। हिमस्टार टिभी, उही सेलिब्रेसन हरेक जेनेरेसन।
21: हिमस्टार फर अ कम्प्लिट होम।
22: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ? घुम्न जान बचत गर्नुहुन्छ? अब भविष्यका लागि पनि सोच्ने कि?
20: एनएमबी क्यापिटलको एसआईपी, हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
23: काया कैरनमा अब खबरको सिलसिला। चितवनमा भइरहेको राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको प्रथम महाधिवेशन अन्तर्गत मध्य रातदेखि मतदान शुरू भएको छ। महाधिवेशन शुरू भएको पाँचौं दिनमा 900 पदका लागि विद्युतीय मतदान शुरू भएको हो। मतदान आज बिहान 10 बजेसम्म चल्नेछ। 900 पदका लागि 384 जनाले उम्मेद्वारी दर्ता गराएका थिए। उम्मेद्वार विरूद्ध परेका दावी विरूद्धको छानबिन, उम्मेद्वारी खारेजी तथा फिर्ता लिने क्रमपछि अन्तिम सूचीमा 204 जनाको मात्रै उम्मेद्वारी कायम गरिएको छ। पहिलो चरणमा सभापति 900 केन्द्रीय सदस्यको चुनाव हुने रासोपाको विधानमा व्यवस्था छ। सभापतिमा रवि लामिछाने निर्विरोध भइसक्नु भएको छ। यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन पनि पुरानो पार्टीको जस्तै नेतृत्वमा केन्द्रित भएको खबर आजको अन्नपूर्ण पोस्टले लेखेको छ। महाधिवेशनमा विचार, सिद्धान्त, मार्गदर्शनमा खासै ध्यान दिइएको देखिएन। पार्टीको राजनीतिक संगठनात्मक प्रतिवेदनहरू कुनै छलफल नै नगरी पारित गरेको भन्दै आलोचना भएको छ। सभापति रवि लामिछानेले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन, उपसभापति सोडिम वाग्लेको अर्थ राजनीतिक प्रतिवेदन वा महामन्त्री कविन्द्र बुर्लाकोटीले प्रस्तुत गर्नुभएको संगठनात्मक प्रतिवेदनमा छलफल नै भएन। त्यस्तै अनुशासन आयोगका कार्यवाहक प्रमुख रमाकान्त रिमाल र कोषाध्यक्ष लिमा अधिकारीको वित्तीय प्रतिवेदनमा पनि छलफल भएको न। निर्वाचन कार्यक्रममा पनि त्यतिकै विलम्ब गरिएको छ। पहिलो महाधिवेशन भएका कारण भद्रगोल देखिएको छ। महाधिवेशन व्यवस्थापन पक्षमा एकदमै कमजोर देखिएको छ। महाधिवेशन व्यवस्थापन समिति र पार्टीको निर्वाचन आयोगप्रति प्रतिनिधिहरू आक्रोशित बनेका छन्। कतिपय प्रतिनिधि मतदान नगरी फर्किएका पनि छन्। यस्तै राष्ट्रपाले प्रदेश सभाहरू खारेज गरी नेपालको संघीय संरचनामा व्यापक पुनर्संरचना गर्ने प्रस्ताव सार्वजनिक गरेपछि मधेसमा असन्तुष्टि सुनिएको छ। महाधिवेशनको बन्द सत्रमा अर्थमन्त्री समेत रहेका उपसभापति डाक्टर टोणिङ वाग्लेले अर्थ राजनीतिक प्रतिवेदनमा खर्चिलो प्रशासनिक संरचनालाई घटाउन, प्रदेश सभाको खारेजी र 753 पालिकाको संख्यामा 1/3 कटौती गर्ने प्रस्ताव पेश गरेपछि त्यसले मधेसमा विरोध शुरू भएको खबर अन्नपूर्ण पोस्टले लेखेको छ। यस्तै महाधिवेशनले पार्टीको वैचारिक दिशाका धेरै विषय प्रस्ते आए पनि संघीयताको सवालमा भने अझै अन्यलको अवस्था रहेको चित्रण गरेको छ। सभापति रवि लामिछाने र उपसभापति टोणिङ वाग्लेले महाधिवेशनमा प्रस्तुत गरेका दुई प्रमुख दस्तावेजले संहिताबारे पार्टीले लिने धारणामा नेताहरूकै बीचमा मत ऐक्यता बन्न नसकेको देखाएको हो। विश्लेषकहरूका अनुसार रासोपाले संहिता कार्यान्वयनको समस्याबारे स्पष्ट मार्ग चित्र नदी अलमलको अवस्था सिर्जना गरेको छ। कान्तिपुरमा खबर छ।
17: कुकुर, स्याल जस्ता जनावरले टोकेपछि दिइने रेबिज विरूद्धको खोप एआरभी अभावका कारण मानिसले ज्यानै गुमाउन थालेका छन्। स्थानीय स्वास्थ्य संस्थामा खोप नपाएपछि यतिकै बसेका काठमाडौँको चन्द्रागिरी नगरपालिकाका एक पुरूषको गएको शनिबार ज्यान गएको हो। रेबिजको लक्षण देखिएपछि शुक्रराज ट्रपिकल तथा सरवारोग अस्पताल टेकुमा भर्ना भएका 48 वर्षीय ती पुरूषको उपचारका क्रममा ज्यान गएको हो। उहाँलाई केही हप्ता अगाडि कुकुरले टोकेको थियो। परिवारले हेल्थ चेकराई गर्दा पनि उहाँको ज्यान गएको डाक्टरहरूको भनाई छ नजिकैको स्वास्थ्य चौकीमा खोप उपलब्ध भइदिएको भए सायद उहाँको ज्यान जाँदैन थियो। ती पुरूषका आफन्तहरूको भनाई उद्धृत गर्दै शुक्रराज अस्पतालका एक डाक्टरले भन्नुभयो, सरकारी अस्पतालहरूमा निशुल्क वा न्यून शुल्कमा दिँदै आएको रेबिज विरूद्ध खोपको अभाव छ। कतै कतै निजी औषधि पसलमा खोप पाइन्छ तर महँगो पर्ने भएकाले विपन्न तथा कमजोर आर्थिक अवस्थाका बिरामीलाई समस्या भइरहेको छ। समयमै खोप लगाए रेबिजबाट जोगिन सकिन्छ तर लक्षण देखिएपछि उपचार छैन। कुकुर स्याल जस्ता जनावरको रियालबाट रेबिज सर्ने गर्छ। देशभरका सरकारी अस्पतालमा रेबिज विरूद्धको खोपको चरम अभाव भए पनि यसबारे सूचना बाहिर ल्याउन स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालयले कड़ा रोक लगाएको अधिकारीहरू बताउँछन्। निशुल्क वा न्यून शुल्कमा दिइने खोप सरकारी अस्पतालमा पाइँदैन। निजी औषधि पसलबाट किन्न कमजोर आर्थिक अवस्थाका बिरामीलाई समस्या भएको छ। यसैबीच यतिखेर नेपालका 11 जिल्लामा पंक्षीमा लाग्ने बर्ड फ्लू H5N1 फैलिएको छ। चैत 4 मोरङको सुन्दर हरैजा 4 र उर्लाबारी 8 फैलिएको बर्ड फ्लूको हटस्पट बनिरहेको छ अहिले। काठमाडौँ उपत्यका पशु सेवा विभागका महानिर्देशक डाक्टर उमेश दाहालका अनुसार हिजो मात्रै काठमाडौँ उपत्यका 5 ठाउँमा बर्ड फ्लू देखिएको छ। अहिलेसम्म झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन, नवलपरासी, काठमाडौँ, भक्तपुर, ललितपुर र काभ्रेगरी 11 जिल्लाका 87 ठाउँमा बर्ड फ्लू पुष्टि भएको छ। झण्डै 6,00,000 पंक्षी, 10,00,000 अण्डा, 2,00,000 किलो दाना नष्ट गरिएको छ। किसानलाई सरकारले 75% राहत उपलब्ध गराउने व्यवस्था भए पनि अझै पाएका छैनन्। आजको कान्तिपुर दैनिकमा खबर छ।
23: आर्थिक वर्ष 2083-84 लागि 753 पालिका मध्ये 724 पालिकाले गाउँ र नगरसभामा बजेट पेश गरेका छन्। बाँकी 29 पालिकाले गाउँ र नगरसभामा बजेट पेश गर्न सकेनन्। सभामा बजेट पेश गरेका अधिकांश पालिकाले यसअघिका अधूरा योजना पूरा गर्ने, पालिकालाई सूचना तथा प्रविधि मैत्री बनाउने र सुशासनलाई जोड़ दिएका छन्। कतिपय दुर्गम क्षेत्रका पालिकाले भने अहिले पनि भौतिक पूर्वाधारका क्षेत्रलाई नै बजेटको प्राथमिकता निर्धारण गरेका छन्। महानगरपालिका, उपमहानगरपालिका र शहरी क्षेत्रका नगरपालिकाले भने सिप विकास, रोजगारी प्रवर्धन, सूचना तथा प्रविधिको विकास, विपद व्यवस्थापन लगायतका कार्यक्रमलाई बजेटमा प्राथमिकता दिएका छन्। 2079 वैशाखमा सम्पन्न पालिकाका जनप्रतिनिधिहरूको बजेट सभामा ल्याउने यो अन्तिम कार्यकाल हो। आउँदो 2084 वैशाखमा हालका बहालवाला जनप्रतिनिधिको 5 वर्ष कार्यकाल सकिन्छ। जनप्रतिनिधिको अन्तिम कार्यकाल भएकाले पनि विगतका अधूरा योजना पूरा गर्ने गरी पालिकाले बजेटलाई प्राथमिक दिएका हुन्। गाउँपालिका राष्ट्रिय महासंघ नेपालका कार्यकारी निर्देशक राजेन्द्र प्रसाद प्याकुरेलले गएको 10 वर्षको तुलनामा यस वर्ष सबैभन्दा कम मात्र पालिकाले सभामा बजेट पेश गर्न नसकेको बताउनुभयो। उहाँका अनुसार केही पालिकाका प्रमुख तथा अध्यक्षको आकस्मिक रूपमा स्वास्थ्य समस्या हुँदा सभामा बजेट पेश गर्न नसकिएका हुन् भने केहीमा आन्तरिक विवाद र कतिपय पालिकाले तयारी नपुगेकाले र प्रमुख प्रशासकीय अधिकृत सरुवा भएकाले पनि बजेट सभामा पेश गर्न नसकेका हुन्। पालिकाले असार 10 गतेभित्र बजेट नगरसभामा नीति कार्यक्रम र बजेट पेश गर्नुपर्ने व्यवस्था अनुसार 6 महानगरपालिकाले बजेट सभामा पेश गरिसकेका छन्। काठमाडौँ, भरतपुर र पोखरा महानगरपालिकाले यस अगाडि नै बजेट सभामा पेश गरिसकेका छन् भने हिजो ललितपुर, वीरगंज र विराटनगर महानगरपालिकाले पनि बजेट पेश गरेका छन्। स्थानीय सरकार सञ्चालन अन्तर सरकारी वित्त व्यवस्थापन ऐनले सबै पालिकाले आउँदो आर्थिक वर्षका लागि आफ्नो गाउँ र नगरसभामा बजेट पेश गर्नुपर्ने व्यवस्था छ। त्यस्तै सभामा पेश गरिएको बजेट असार मसान्तभित्र गाउँ र नगरसभाले पारित गर्नुपर्ने व्यवस्था ऐनमा छ। असार 10 गतेभित्र सभामा बजेट पेश नगर्ने र असार मसान्तभित्र सभामा बजेट पारित नगर्ने पालिकाको बजेट खर्च गर्न र राजस्व संकलन गर्न पाउँदैनन्। गोर्खापत्रमा खबर छ। काया कैरनमा डुबेर ज्यान जाने घटना र बच्ने उपाय बारे कुराकानी सँगै खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला।
0: भोलि घर पूजा गर्नुपर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
1: हस् मम्मी, नयाँ घरमा फूल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
0: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्। कति पाइन्छ र?
1: पाइन्छ नि दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा। हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
3: हजुर, हामी कहाँ रुद्री, एकहा, व्रतबन्ध, घर पैचो, नौ ग्रह, ग्रह शान्ति, लाखवती, महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
0: सेन्सीका पूजा सामग्री पसल प्रभु बैंक भन्दा एक घर माथि बजाज शोरूम सँगै।
2: प्रोपाइटर समीक्षा गुरुङ। सम्पर्क 9861633101 र 9848385222।
4: आहा, घर त साह्रै चित्त बुझ्दो भयो होइन बडी। अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो, बरु कहाँ जाने होला त?
11: आऊ बुढा, केलाई चिन्ता लिनु छ र? ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो, हामी पनि त्यतै जाऊ।
16: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज, क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
5: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ। फोन नम्बर 0654142634 र 9811756606।
6: आषाढ मशान्त भित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
24: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ.
1: मेजर अप्लायन्सेस का एसी कूलर फ्रिज कुकर इन्डक्सन एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाई पनि भन्नुहुनेछ मलाई त बेचरको बानी लागिसकेको छ. बेचर अप्लायन्सेस, बेचरको बानी लाग्छ.
2: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ. यतिन्जेल हामीले राष्ट्रपा महाधिवेशनमा मतदान शुरू, नीति ओजेलमा नेतृत्वमा आन्थाप, प्रदेश खारेजी प्रस्तावले असन्तुष्टि, संघीयताबारे लानी छाने र वागेलीको प्रस्तावमै अन्तर्विरोध, रेबिज विरूद्धको खोप अभावले ज्यानकै जोखिम, 11 जिल्लाका 87 ठाउँमा बर्ड फ्लू, किसानले अझै राहत पाएनन्, 753 मध्ये 724 पालिकाको बजेट, गाउँ र नगरसभामा पेश लगायतका खबर प्रस्तुत गर्यौं.
3: अब बाँकी खबर. गैरातिर आज बिहान पूर्व र मध्य भेगका केही ठाउँमा पानी परेको छ. पानी परेको ठाउँमा शीतल भए पनि देशका धेरै ठाउँमा गर्मी छ. अरू ठाउँको तुलनामा सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा अत्यधिक गर्मी छ. केही दिनदेखि ती ठाउँमा तातो हावा चलेको छ. बागमती र गण्डकी प्रदेशमा पनि गर्मी धेरै छ. आज र भोलि अत्यधिक गर्मी हुने भएकाले सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ. गर्मीको बेला अत्यावश्यक काम बाहेक दिउँसो घर बाहिर ननिस्कन, पर्याप्त पानी पिउन तथा स्वास्थ्यमा विशेष सावधानी अपनाउन मौसमविदहरूको आग्रह छ. आज पनि देशका हिमाली र पहाड़ी भेगका थोरै ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ. महाशाखाका अनुसार कोशी प्रदेशका तराई भेगका थोरै ठाउँमा तथा मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशको तराईका एक दुई ठाउँमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ. लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भेगका केही ठाउँहरूमा तातो लहर र बागमती र गण्डकी प्रदेशका तराई भेगका केही ठाउँमा पनि तातो दिन हुने सम्भावना छ. यसैबीच गर्मी धेरै बढेपछि वीरगंजका सबै विद्यालयमा चार दिनका लागि विदा दिइएको छ. पछिल्ला दिनमा तराई मधेसका जिल्लाहरूमा तापक्रम निरन्तर बढ़दै गएपछि जनजीवन प्रभावित बन्दै गएको छ. गर्मीको बेला चर्को घामबाट जोगिन पौडी खेल्न जानेहरू पनि धेरै हुन्छन्. पौडी खेल्दा होसियार अप्नाइएन भने डुबेर ज्यान जाने जोखिम धेरै हुन्छ. यो बेला बाढ़ीका कारण पनि डुबेर ज्यान गुमाउनेहरूको संख्या बढ़ने गर्छ. साथी महेश गेवालीले राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव तथा प्रवक्ता शान्ति महतसँग डुबेर ज्यान गुमाउने घटना र बस्ने उपायबारे कुरा गर्नुभएको छ.
4: एक साल प्रारम्भिक अध्ययनमा चाहिँ यो 15 देखि 35 वर्षभित्रको युवा वर्गहरू चाहिँ बढी डुबेर मर्नेमा परेको छ भनेर पनि गरेको छ. भनौँ बुढाबुढीहरू चाहिँ बढी अब घरैतिर बस्ने, उहाँहरू चाहिँ अलिक मुभमेन्ट बढी हुने अनि त्यसपछि खोला किनारमा पोखरीतिर बढी जाने काम पनि उहाँहरूले गर्ने, नदी होइन खोलाहरूमा नै डुबेर मरेको नै बढी पाइन्छ.
5: अनि डुबेर हुने दुर्घटनाबाट बस्न चाहिँ आम सर्वसाधारणले अप्नाउनु पर्ने मुख्य सावधानी चाहिँ के हुन्?
4: सबैभन्दा पहिला चाहिँ डुबेर मृत्यु भनेपछि हामीले नदी किनारहरू, पानी जमेका ठाउँ, खाल्डा कुल्लीहरू जहाँ पानी जमेको छ त्यसको गहिराईको कति छ भन्ने थाहा हुँदैन, त्यसको वरपर पनि जानु भएन होइन. आफ्ना घर वरिपरि खाल्डा खाल्डी छ, पानीले भरिएको छ भने त्यो खाल्डा खाल्डीहरू पनि समयमै पुर्नुपर्छ. बालबच्चाहरू पनि गएर डुबेर मृत्यु हुने सम्भावना पनि हुने भयो भने अर्को विषय चाहिँ पौडी खेल्न जाँदादेखि लिएर नदी किनारमा हिँड्दाखेरि पनि सावधानी अप्नाउनुपर्छ. बच्चाहरू जान्छन् भने अलिकति ठुलो मान्छेको निगरानी बिना चाहिँ उहाँहरूलाई खोला नदीतिर पानी भएको ठाउँमा जान दिनु भएन. अब ठुलै मान्छे हुनुहुन्छ भने पनि छाम फाल्ने नदी किनारमा जाने गर्नु भएन. अर्को कुरो स्विमिङ गर्न जान्नेहरूले पनि एकदमै सावधानी अप्नाएर त्यहाँको अब पानीको बहाव कस्तो छ त्यो सबै विषयहरूलाई चाहिँ ध्यान दिएर अलि सतर्क अप्नाएर पनि जानुपर्ने हुन्छ.
5: अनि कुनै व्यक्ति डुबिरहेको कसैले देख्नुभयो भने त्यति बेला चाहिँ के गर्नुपर्छ?
4: डुबेको छ भन्ने बित्तिकै चाहिँ हतनपत्ता आफै उहाँलाई निकाल्न जान त झनै खतरनाक नै हुन्छ, उहाँ आफ्नो स्वयंको लागि पनि होइन, एक्लै गएर नसक्ने पनि हुनसक्छ. त्यसको लागि चाहिँ हामीले सबभन्दा पहिला चाहिँ सबैलाई तुरन्त खबर गर्ने, वरिपरिको आफ्नो समुदाय नजिकका को छन् उहाँहरूलाई मदत मागेर उहाँलाई रेस्क्यु गर्नुपर्ने हुन्छ होइन. अब हाम्रो सरकारी निकाय भन्नुपर्दाखेरि नेपाल प्रहरीलाई हाम्रो विपद सम्बन्धी 1149 नम्बर छ, टोल फ्री नम्बर त्यसमा, अनि 100 नम्बरमा स्थानीय पालिका त्यहाँ नजिकको हुनुहुन्छ होइन. नेपाल सरकारका संयन्त्रहरू जति सेक्युरिटीहरूदेखि लिएर पालिकाहरू, सिडो कार्यालय वा नदी नजिकको समुदायहरू, विशेष गरेर त्यहाँ समुदाय नै फर्स्टमा हुने भएको भएर वरपरका मान्छेलाई खबर गरेर सहयोग गरेर तुरन्त उहाँलाई रेस्क्यु गर्नुपर्छ.
5: यो बेलामा चाहिँ आम नागरिकलाई आफू जोगिनको लागि के सुझाव सल्लाह दिनुहुन्छ सबैले?
4: यो समयमा अब धेरै सक्रिय नभए पनि अलिक कमजोर भए पनि बिस्तारै त्यो मन्थली चाहिँ अलिकति सक्रिय हुँदै जाने नै छ. त्यो भएर कतिपय ठाउँहरूमा डुबानका समस्याहरू पनि देखिन सक्छन्। सबैले आम मानिसले जनमानसमा चाहिँ पहिला त बढी भारी वर्षा ठुलो पानी आइरहेछ भने भएछ बाहिर त्यस्ता ठाउँहरू ननिस्कनु नै राम्रो हुन्छ। त्यो पानीको बहाव कम नभएसम्म असुरक्षित स्थानमा बस्ने वा घरमै बस्ने वा बाहिर हुन्छ भने पनि असुरक्षित ठाउँमा बस्नुपर्ने हुन्छ। अर्को कुरो हेर्दाखेरि सानो देखियो भने खाल्टा खुल्लीहरूमा सानो थोरै पानी छ भनेर हामीले क्रस गर्न लाग्दा वा आफूले टेकेर जम्प गर्न लाग्दाखेरि पनि कहिले त्यसरी पनि मानिसहरू डुब्नु भएको छ। त्यहाँ गहिरो कति छ थाहा हुँदैन, त्यही भएर साना भए पनि हेलचाक्री नगर्ने, खाल्टा खुल्लीका नजिक नजाने, खाल्टा खुल्लीभित्र जाने कोसिस नगर्ने, सजग भएर हिँड्ने, लगायत खोला नदी किनार जहाँ बढी बहाव छ पानीको त्यसको नजिकहरू नजाने, अरू जान लाग्नु भएको छ भने पनि उहाँहरूलाई पनि सचेत गराउने र केही गरी कसैलाई समस्या परिहाल्नु भने यहाँहरू एकअर्का मिलेर सपोर्ट गर्ने र सँगसँगै मैले अघि भनेका नम्बरहरूमा निकायहरूमा चाहिँ सपोर्टको लागि चाहिँ मद्दत माग्नु।
2: उहाँ हुनुहुन्थ्यो राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव तथा प्रवक्ता शान्ति महत। काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
6: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल बालेश्वर जमल र ओम अस्पतालमा।
7: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353। आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
6: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छाल सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपिडी तथा शल्यक्रिया सेवा,
7: रोग लुकाएर नराखौं, समयमै परीक्षण गरौं।
6: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690
8: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाओ।
9: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम, बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विश्वको रमाइलो टिभीमा।
2: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ।
3: अब बाँकी खबर। महिला वर्गको उपस्थिति विश्व कूटनीतिमा बलियो बनाउने अवधारणामा काम गर्न संयुक्त राष्ट्र संघले जोड़ दिएको छ। हिजो कूटनीतिमा महिला सम्बन्धी अन्तर्राष्ट्रिय दिवस विश्वभर मनाउँदै गर्दा नेपालमा पनि कूटनीतिक वृत्तमा पाइला जमाउने आँट र हिम्मतका साथ अगाडि बढ़ेका महिलाका लागि सहज वातावरण निर्माण गर्न परराष्ट्र मन्त्रालयले हरसम्भव प्रयास गरिरहेको प्रवक्ता लोकबहादुर छेत्री बताउनुहुन्छ। उहाँले निर्णायक तहमा समेत महिला नेतृत्वको भूमिका प्रशंसनीय रहेको उदाहरण विगत र वर्तमान दुवैले देखाइरहेको बताउनुभयो। त्रिभुवन विश्वविद्यालयमा रहेको अन्तर्राष्ट्रिय सम्बन्ध विभागमा अध्ययन गर्ने महिलाको संख्या पछिल्लो समय बढ़दै गएको छ। यस्तै परराष्ट्र मन्त्रालयमा गएको वर्ष भित्रिएको जनशक्तिमा महिलाको संख्या उल्लेख्य रहेको थियो। मन्त्रालयको कुल जनशक्ति 375 जना मध्ये 108 जना महिला छन्। अन्य सेवाबाट काजमा रहेका 85 मध्ये पनि 15 जना महिला छन्। वर्तमान संरचनामा कन्सुलर विभागमा महानिर्देशक दूरपदा सापकोटा र परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानमा कार्यकारी निर्देशक रोजिना ताम्राकार निर्णायक पदमा रहनु भएको छ। वर्तमान समयमा नेपालको विभिन्न देशमा रहेका 31 राजदूतावास मध्ये 6 दूतावास महिला राजदूतले हाँकिरहेका छन्। कूटनीतिमा अब्बल महिला आजको गोर्खापत्रमा खबर छ।
2: अब विदेशको खबर। पश्चिमी युरोपका विभिन्न देशहरूमा अत्यधिक गर्मीको लहर फैलिँदा फ्रान्स, बेलायत र स्पेनमा तापक्रमको नयाँ कीर्तिमान कायम भएको छ। लाखौं मानिस अत्यधिक गर्मीको मारमा परेका छन् भने विभिन्न देशहरूले उच्च सतर्कता जारी गरेका बीबीसीले जनाएको छ। पेरिसमा तापक्रम झण्डै 41 डिग्री सेल्सियस पुगेको छ भने देशका धेरै ठाउँमा 39 डिग्री सेल्सियससम्म तापक्रम मापन गरिएको छ। पश्चिम फ्रान्सका केही ठाउँमा 43 डिग्री सेल्सियससम्म तापक्रम पुगेपछि देशको आधाभन्दा बढ़ी भूभागमा रेड हिट अलर्ट जारी गरिएको छ। अत्यधिक त्यस्तै गर्मीका कारण पेरिसका प्रसिद्ध पर्यटक स्थल लुभ्र संग्रहालय र आइफेल टावर निर्धारित समयभन्दा अगाडि बन्द गरिएका छन्। पछिल्लो एक हप्तामा फ्रान्समा गर्मीसँग सम्बन्धित घटनामा कम्तीमा 40 जनाको ज्यान गएको छ। वन डडेलको जोखिम बढेपछि विभिन्न क्षेत्रमा 100 अग्नि नियन्त्रक परिचालन गरिएका छन्।
3: अब खेल खबर। विश्वकप फुटबलमा ब्राजिल, मोरक्को, स्विजरल्याण्ड र बोस्निया नकआउट चरणमा प्रवेश गरेका छन्। समसीको खेलमा ब्राजिलले स्कटल्याण्ड विरूद्ध उत्कृष्ट प्रदर्शन गर्दै नकआउट चरणमा पुगेको हो। ब्राजिलले स्कटल्याण्डलाई 3-0 हराएको छ। अमेरिकाको मियावी स्टेडियममा खेलको 7 मिनटमा भिन्सियस जुनियरले गोल गर्दै ब्राजिललाई अग्रता दिलाएका थिए। पहिलो हाफको अतिरिक्त समयमा उनले व्यक्तिगत दोस्रो गोल गर्दै ब्राजिललाई 2-0 बलि अवस्थामा पुर्याए। दोस्रो हाफमा पनि ब्राजिलले आफ्नो दबदबा कायम राख्यो। खेलको 60 मिनटमा म्याथियस क्युनाले गोल गर्दै टोलीको अग्रता 3-0 पुर्याए। खेलको 77 मिनटमा ब्राजिलका स्ट्राइकर नेइमार मैदान प्रवेश गरे पनि गोल भने गरेनन्। पराजित भएसँगै स्कटल्याण्ड विश्वकपबाट बाहिरिएको छ। यस्तै एटलान्टा स्टेडियममा हाइटीमाथि 4-0 जीत निकालेको छ मोरक्कोले। मोरक्कोका लागि अहरम हाकिमीले 39 इसामेल साइबेरीले 46 सुफायान रहमीले 78 र जाकिरिया अल ओदीले थप समयमा गोल गरे भने हाइटीका लेनी जोसेफ र विश्वान इसिडोरले क्रमशः 10 र 43 मिनटमा गोल गरेका छन्। मोरक्कोको यसअघिका दुई खेलमा ब्राजिलसँग 1-1 बराबरी थियो भने स्कटल्याण्डसँग 1-0 विजयी भएको हो। लगातार 3 खेलमा हार बेहोरीसँगै अंकविहीन भएर हाइटी विश्वकपबाट बाहिरिन पुगेको छ भने 52 वर्षपछि विश्वकपमा सहभागी हुँदै हाइटीले 2 गोल को रेकर्ड भने राखेको छ। यसैबीच विश्वकप फुटबलको समूह बी अन्तर्गत स्विजरल्याण्डले क्यानाडालाई 2-1 पराजित गर्दै समूह विजेताका रूपमा नकआउट चरणमा प्रवेश गरेको छ। भ्यानकुभरमा भएको खेलमा दोस्रो हाफमा रुबेन भार्गास र जुहान मान्जावीले गोल गर्दै स्विजरल्याण्डलाई जित दिलाए। खेलको अन्त्यतिर प्रमिस डेभिडले क्यानाडाका लागि 1 गोल फर्काए पनि टोली हारबाट जोगिन भने सकेन। यो जितसँगै स्विजरल्याण्ड लगातार विश्वकपमा नकआउट चरणमा पुग्न सफल भएको छ। पराजित भए पनि क्यानाडाले पहिलो पटक विश्वकपको नकआउट चरणमा स्थान बनाउँदै इतिहास रचेको छ। पहिलो पटक विश्वकपको नकआउट चरण पुग्ने आशा जीवित राखेको छ। लिएको बोस्नियाका लागि अर्को गोल आत्मघाती रूपमा प्राप्त भयो भने एर्मिन म्याकिमले तेस्रो गोल थपेका हुन्। जितसँगै बोस्नियाले 4 अङ्क जोडे पनि हेड टू हेड नतिजाका आधारमा

0: काया कैरनमा अब केही खबर संक्षेपमा। सरकारले ल्याएका 8 अध्यादेश मध्ये 4 ऐन बन्ने प्रक्रियामा अघि बढेका छन् भने बाँकी 4 स्वत निष्क्रिय हुने सम्भावना बढ्दै गएको खबर आजको हिमालय टाइम्सले छापेको छ।
1: विद्युतीय राहदानी छपाई प्रक्रियामा अनियमितताको आरोपमा मुद्दा दायर भई अदालत उपस्थित गराएका 7 प्रतिवादीको विशेष अदालतमा बयान सकिएको छ। बिहिबारदेखि त्यस मुद्दामा थुन्चेको बहस प्रारम्भ हुँदैछ। आज विशेष अदालतका सूचना अधिकारी पार्वती हितानले प्रतिवादीको बयान प्रारम्भ हुने बताउनुभयो।
0: राष्ट्रिय गौरवको सिक्का सिचा आयोजना बनाउन थालेको 20 नाग्यो। राज्यको ढुकुटीबाट 22 अर्ब भन्दा बढ़ी खर्च पनि भइसकेको छ तर अहिलेसम्म 44% मात्रै काम भएको खबर अन्नपूर्ण पोस्टले लेखेको छ।
1: भारतको चिया बोर्डले लागू गरेको नयाँ मापदण्ड एसओपीका कारण निर्यातमा सकस भएपछि त्यसको विरोधमा बन्द भएका इलामको सूर्योदय नगरपालिकामा रहेका 53 चिया उद्योग फेरि संचालनमा आउने भएका छन्।
0: कैलालीको भीमदत्त गोदावरीको गाईमारामा कहाँ वनका कर्मचारीले टेम्पो फालिएको घटनामा पीड़ित कैलाली गोदावरी नगरपालिका 4 बासापानी निवासी 44 धनादेवी धामीले 5 लाख रूपियाँ क्षतिपूर्ति पाउनु भएको छ।
1: बाढ़ीले क्षति गरेको बीपी राजमार्गमा मध्य असारदेखि गाडी ल्याइने भएको छ। धेरै ठाउँमा घुराबेल तहसम्मको काम र केही ठाउँमा बर्खामका लागि ठूला ढुंगा राखेर सड़क तयार गरी गाड़ी संचालन गर्ने तयारी भइरहेको खबर कान्तिपुरमा छ।
0: दीर्घकालीन प्रकृतिको कर्जामा परियोजनाको व्यावसायिक संचालन वा उत्पादन भई नगद आप्रवाह नहुँदासम्मको ग्रेस अवधिमा पाकेको ब्याजलाई साउमा गाब्न सक्ने ब्याज पूँजीकरण व्यवस्था गरिएको खबर नयाँ पत्रिकाले लेखेको छ।
1: लामो समयदेखि सुस्त रहेको अर्थतन्त्र चलायमान हुने किसिमका नीति आउँदा मौद्रिक नीति मार्फत ल्याउन नेपाल उद्योग परिसंघ सीएनआई र चेम्बर अफ कमर्सले सुझाव दिएका खबर कान्तिपुरले लेखेको छ।
0: काया कैरनमा अब पालो उखानको
1: जस्तो आदर उस्तै सत्कार।
0: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
1: रासपा महाधिवेशनमा मतदान शुरू। नीति ओझेलमा नेतृत्वमा हानथाप। प्रदेश खारेजी प्रस्तावले असन्तुष्टि। संघीयताबारे लामिछाने र वाग्लेको प्रस्तावमै अन्तर्विरोध।
0: खोप अभावले ज्यानकै जोखिम। 11 जिल्लाका 87 ठाउँमा बर्ड फ्लू। किसानले अझै राहत पाएनन्।
1: 753 मध्ये पालिकाको बजेट। गाउँ र नगरसभामा पेश। अधुरा योजना पूरा गर्दै सूचना प्रविधि मैत्री र सुशासनमा जोड।
0: पश्चिमी युरोपमा अत्यधिक गर्मी। फ्रान्स बेलायत र स्पेनमा तापक्रमको नयाँ रेकर्ड।
1: र विश्व फुटबलमा ब्राजिल मोरक्को स्विजरल्याण्ड र बोस्निया नकआउट चरणमा प्रवेश। अहिले केही बेरमा दक्षिण अफ्रिका र दक्षिण कोरिया तथा मेक्सिको र चेक।
0: गृहमन्त्रीले अम्लेट खाँदा माछाको काँडा परेपछि होटलवालालाई जरिवाना तिर्याइएको प्रसंगसँग यो कार्टुन सम्बन्धित छ। यहाँ दुईजना मान्छे यही विषयमा कुरा गर्दछन् अनि एकजनाले भन्दैछन् शान्तिपूर्ण आन्दोलनमा घुसपेट मिसाए जस्तो सानो तिनो अपराध हो र अन्नामा माछाको काँडा मिसाउनलाई अनि कारवाही किन नगर्ने। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। उमालेको या शुद्धिकरण गरेको पानी मात्र पिउने

0: तपाई सुन्नुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
1: स्याङ्जा चस्मा घर क्लिनिकमा भित्रियो नयाँ प्रविधि, आँखा गर्ने जुन गए नयाँ युग प्रविधि, सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिव लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक दुलेगौडा, प्रोपाइटर पासा राजु, मोबाइल 98063 13 100 98467 68।
2: घर बनाउन त सुरु के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने, के भए दाई, पैसा भएपछि नि के को तनाव हो र?
3: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
4: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छाना मुनि पाइन्छ। उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाटा, सिपिभीसी, पिभीसी पाइप, पेन्स तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4 दुलेगौडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल, प्रोप्राइटर महेश थापा, फोन 065-8436, मोबाइल 98560-78302 र 98460-78302।
5: दाई, पहिला यो मोबाइल हेरिदिनुहोस् न, के भयो भयो, फोटो भिडियो नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
6: खै दिनुहोस् त, ए चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल सब नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
5: अनि बन्छ त दाई?
6: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
7: द एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौडा बस्विसौनीको ठिक पारिपट्टि
8: सबै ब्रान्डका मोबाइल बिक्री, सार्टफेट र एसोसरी सामानहरू उपलब्ध छन्।
7: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
8: प्रोपाइटर राजन पौडेल, मोबाइल 98560-62029।
9: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि।
10: घर मात्रै बनाएर हुन्छ, त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
9: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ? हाम्रो दुलेगौडा बजारको हेल्प स्टोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यौ त्यही त्यही पाइहाल्छौ।
10: ए हो र, तल्लो घर चाहिएको छ भन्नु।

0: त्यहाँ तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
1: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्री उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहु, प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज, मोबाइल 9846078528 र 9908216142।
2: हजुरबाले, आँखा देखिन धमिलो भयो भन्नुभएको महिनौ भइसक्यो। मेरै आँखा पोलेर हेर्नै भएको छैन। आँखा पनि राम्रोसँग जाँच्ने चस्मा पनि रोजी रोजी कहाँ पाइन्छ होला त?
3: अब चिन्ता नलिनुहोस्, आँखा सम्बन्धी सम्पूर्ण समस्याको एउटै समाधान ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र। हामी कहाँ विभिन्न प्रकारका आकर्षक तथा ब्रान्डेड चस्मा, पावर चस्मा, शीतल चस्मा लगायत हरेक प्रकारका चस्माहरू तथा कन्ट्याक्ट लेन्स सुपथ मूल्यमा पाइन्छ। नोट, यहाँ प्रत्येक दिन अनुभवी विशेषज्ञद्वारा आँखा जाँच तथा उपचार गरिनुको साथै परामर्श दिइन्छ।
4: साथै आँखाको माइनर अपरेसन पनि गरिन्छ र ड्राई आई सम्बन्धी उपचार पनि गरिन्छ।
3: ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र, दुलेगौडा, प्रोप्राइटर दिव्या मल्ल ठकुरी 9508501422, दिपेश मल्ल ठकुरी 9508501420, दीप मल्ल ठकुरी 9408041530।
5: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 MHz।
6: शरीरमा पानीको कमी भएको कसरी थाहा पाउने? पानीको कमी हुँदा शरीरमा के कस्ता असरहरू देखिन्छन्? पानीलाई कसरी पिउनु पर्छ भन्ने विषयमा जानकारी दिन गइरहेको छु।
7: मल, पसिना, पिसाब र श्वास लिने प्रक्रियामा हाम्रो शरीरबाट प्रतिदिन 2 लिटर पानी खर्च भइरहेको हुन्छ, जसलाई रिस्टोर गर्न सकिएन भने हामीलाई धेरै रोगहरूले सताउँछ।
6: सबैभन्दा पहिला हाम्रो शरीरमा पानीको कमी भएको कसरी थाहा पाउने यसबारे बुझौँ। हाम्रो शरीरको तौल जति छ यसको 70% भाग पानीले ओगटेको हुन्छ। तपाईँलाई लाग्छ कि पानीलाई जति बेला पनि आफूले चाहे जति जुन कुनै समयमा जसरी पिउँदा पनि हुन्छ भन्ने लाग्छ भने यो गलत धारणा हो। पानीलाई हेर्दा जति सरल लाग्छ पानीको महत्व त्यति नै भाग्छ। सबैभन्दा मुख्य कुरा, पानीले हाम्रो शरीरमा बनेका सबै विषहरूलाई बाहिर निकाल्न मद्दत गर्दछ। पैतालादेखि कपालसम्म, पेटदेखि छालासम्म, तपाईँको वजन बढाउनदेखि वजन घटाउनसम्म पानीको मुख्य भूमिका रहेको हुन्छ। रिसर्चका अनुसार 20 केजी शरीरको तौल बराबर 1 लिटर पानी चाहिन्छ। यदि पानीको मात्रामा कमी भएमा यस्ता लक्षणहरू तपाईँको शरीरमा देखिन सक्छन्।
7: पिसाब पहेँलो हुने वा युरिनरी ट्र्याक इन्फेक्सन हुने, श्वास गनाउने, कब्जियत हुने, खाना नपच्ने, ग्यास्ट्राइटिस बढ्ने, अल्छी लाग्ने, मृगौलामा पत्थरी जम्ने, शरीरमा रोग प्रतिरोधी क्षमता कम हुने, बारम्बार बिरामी हुने, स्किन एलर्जी, दाँत खुजुली, महिलामा सेतो पानी बग्ने, अनुहारमा डन्डी फोर आउने, अनुहारमा कालो चाया देखिने, काला सेता दानाहरू अनुहारमा देखिने, शरीरको छाला धेरै चिल्लो हुनु वा धेरै खस्रो हुँदै जानु, खाएको खानेकुरा शरीरमा नलाग्नु, शरीरका जोर्नीका भागहरू दुख्नु, नङ कुक्रिनु वा भाँचिनु, घुँडीमा वा नचाहेको अङ्गमा बोसो जम्मा हुनु, टाउको दुख्नु, रिङ्गटा लाग्नु, मांसपेशी खुकुलो हुनु, वजन बढाउन वा घटाउन गाह्रो हुनु, कपाल झर्ने, राति निन्द्रा नलाग्ने, शरीरमा रगतको कमी भएर सुहाँसुहाँ हुने, साथसाथै हात गोडा झमझमाउने पनि पानीको शरीरमा कमी भएमा देखिने लक्षणहरू हुन्। यति धेरै रोगहरू पानीको कमी भएमा लाग्छ भने पानीमा 0 क्यालोरी हुँदा पनि पानीले हाम्रो शरीरलाई रिहाइड्रेट गर्दछ र शरीरबाट विषक्त पदार्थलाई बाहिर निकाल्न मद्दत पुर्याउँछ। पानीले छाला सफा गर्ने र स्वस्थ राख्ने, दिमागको तागत बढाउने, पाचन प्रक्रिया, आँखा, हड्डी वा लगभग हाम्रो शरीरका सबै अङ्गहरूलाई ठिक तरिकासँग काम गराउन ठूलो मदत गर्दछ। त्यसै कारण हाम्रो लागि पानी यति धेरै महत्वपूर्ण छ कि पानी नखाइकन कुनै पनि व्यक्ति लामो समय जिउन सक्दैन। त्यसैले भनिन्छ पानी नै जीवन हो। एक पटकमा कति पानी कसरी पिउने त? कुनै व्यक्तिलाई लाग्छ पानीलाई जसरी चाहेको मात्रामा जति पनि पिउन सकिन्छ भन्ने लाग्छ, तर यो गलत धारणा हो। किनभने एउटै किसिमको पानीलाई अलग अलग तरिकाले पिउँदा यसको शरीरमा अलग अलग असर हुन्छ। त्यसैले पानी पिउँदा बसेर बिस्तारै बिस्तारै पिउनुपर्छ। पानी पिउँदा मुखमा पानी राखेपछि 4-5 सेकेन्ड यताउता घुमाएर पानी निल्नुपर्छ। त्यसो गर्दा मुखको रियालमा भएको अल्कालिन पेटमा गएर पेटमा भएको एसिडलाई केही न्युट्रलाइज गर्छ। यसले पाचन प्रक्रियालाई राम्रो बनाउँछ। उभिएर फटाफट पानी पिउँदा हाम्रो किडनीले पानी फिल्टर गर्न पाउँदैन। पानीलाई माथिबाट धारा जसरी पिउँदा बाहिर भएको धेरै ग्यासहरू पानी निलेसँगै हाम्रो पेटमा जान्छ। त्यसले ग्यास्ट्राइटिस लगायत जोर्नीको दुखाइ हुने सम्भावना बढेर आउँछ। त्यसैले पानी पिउँदा बसेर बिस्तारै 3-4 श्वासको बीचमा पिउनुपर्छ। एक पटकमा 1 वा 1.5 ग्लास पानी पिउनुपर्छ वा जति प्यास लागेको छ त्यति नै पानी पिउनुपर्छ। एकै पटक धेरै पानी पिउँदा हाम्रो किडनीले यसलाई राम्ररी फिल्टर गर्न सक्दैन र यो पानी शरीरमा राम्रोसँग प्रयोग नभई पिसाबबाट बाहिर जान्छ। पिउने पानी नर्मल चिसो वा तातो जस्तो भए पनि हुन्छ। जब हामी कुनै चिसो वस्तु खान्छौं यो वस्तुलाई हाम्रो शरीरले पहिला तातो बनाउँछ र पछि प्रयोगमा ल्याउँछ। यसरी चिसोलाई तातो बनाउनु पर्दा हाम्रो शरीरको धेरै इनर्जी खर्च हुन्छ। शरीरले यो चिसो पानीलाई तातो नबनाई प्रयोगमा ल्याउन सक्दैन। चिसो पानीले हामीले खाएको खानालाई कडा बनाइदिन्छ जसले गर्दा पाचन हुने प्रक्रिया ढिलो हुन्छ र कब्जियत हुने चान्स धेरै हुन्छ। त्यसैले हामीले पानी नर्मल वा हल्का तातो पिउनुपर्छ किनकि हल्का तातो पानीलाई हाम्रो शरीरले तुरन्त काममा लिन्छ। हामीले खाएको खानालाई टुक्र्याउन पनि हल्का तातो पानीले धेरै मद्दत गर्छ जसले पाचन शक्ति बढाउँछ र पेट पनि खुलेर सफा हुन्छ। एकजना व्यक्तिले दिनभरिमा कति पानी पिउनुपर्छ यो कुरा निर्धारण त्यो व्यक्तिको स्वास्थ्य अवस्था, शरीरको तौल, त्यो ठाउँको वातावरण र उसको फिजिकल एक्टिभिटीको आधारमा निर्भर गर्छ। तर सामान्य एक व्यक्तिले दिनमा कम्तीमा 2.5-3 लिटर पानी पिउनु जरुरी हुन्छ। गर्मी मौसममा पसिना निस्केको आधारमा पानीको मात्रा बढाउनु पर्छ। एक्सरसाइज गर्ने व्यक्तिले सोही अनुसार पानी पिउनुपर्छ। अब आवश्यकता भन्दा बढी पानी पिउँदा के हुन्छ भन्ने विषयमा कुरा गरौं। धेरै पानी पिउँदा हाम्रो शरीरमा किडनीको काम बढ्छ र रगतमा सोडियमको मात्रा घट्छ तर धेरै पानी पिउने चान्स एकदम कम छ। यहाँ व्यक्तिले आवश्यकता अनुसार पानी पिइरहेको अवस्था छैन। पानी कति बेला पिउने र कति बेला नपिउने भन्ने बारेमा जानकारी दिउँ। पानी कति बेला पिउने भन्ने कुरा जान्नुभन्दा पहिला पानी कति बेला नपिउने भन्ने कुरा पहिले बुझ्नुपर्छ। खाना खाएपछि वा खाना खाँदा खाँदै 1 वा 2 घुर्की पानी पिउन सकिन्छ किनकि यसले सुक्खा खानालाई घोलेर निल्न सजिलो बनाउँछ जसले गर्दा हिक हिक हुँदैन। 1-2 घुर्की भन्नाले घाँटी भिजाउनको लागि मात्र प्रयोग गर्ने। खाना खाने बेलामा वा खानाको लगत्तै अगाडि वा पछाडि गिलासभरि पानी पिउनु हुँदैन किनकि खाना खाने बित्तिकै पानी पिउनाले हामीले खाएको खानालाई धेरै पातलो बनाइदिन्छ पानीले अनि हाम्रो पेटमा पाचक रस पनि राम्ररी निस्कन पाउँदैन जसले गर्दा पाचन प्रक्रिया धेरै ढिलो हुन जान्छ। त्यसैले खाना खाएको 45 मिनटदेखि 1 घण्टापछि मात्र पानी पिउनुपर्छ। राति सुत्नुभन्दा पहिला वा निन्द्राबाट बिउँदेपछि पानी नपिउँदा राम्रो किनकि दिनमा जति हामीलाई पानीले फाइदा गर्छ त्यति रातिमा गर्दैन किनभने राति शरीरका सबै अङ्गहरू प्राय एक्टिभ हुँदैनन्। त्यसैले पानी प्रयोगमा नआइकन मृगौलाले फिल्टर गरेर पिसाब थैलीमा पठाइदिन्छ। हाम्रो पेटमा पाचक रस पनि राम्ररी निस्कन पाउँदैन जसले गर्दा पाचन प्रक्रिया धेरै ढिलो हुन जान्छ। त्यसैले खाना खाएको 45 मिनटदेखि 1 घण्टापछि मात्र पानी पिउनुपर्छ।

0: त्यसैले दिनको समयमा नै पानीको लिमिट पूरा गर्नुपर्छ। दुई पटक पानी पिउँदा कम्तीमा 45 मिनटदेखि 1 घण्टाको फरक हुनुपर्छ, किनकि चाँडो चाँडो पानी पिउँदा हाम्रो शरीरमा पानी प्रयोगमा आउन पाउँदैन र पिसाबको माध्यमबाट तुरन्त बाहिर निस्कन्छ, जसले गर्दा छिटो छिटो पिसाब लाग्ने समस्या पनि आउँछ। त्यसैले तपाईँलाई पिसाब गर्दा पहेँलो भएको छैन भने तपाईँको शरीरमा अहिले पानीको त्यति जरुरी छैन। त्यसैले पिसाब गरिसकेपछि 15-20 मिनट पछि मात्र पानी पिउनुहोला, जसले गर्दा मृगौलालाई पनि केही बेर आराम गर्ने मौका मिल्छ। फलफूल खाएपछि वा काँक्रा टमाटर केरा तरबुज अनार जुनार सुन्तला खाएपछि तुरन्त पानी नपिउनुहोस्, किनकि यसले खाएको फलफूललाई कडा बनाउँछ र पाचन प्रक्रियामा डिस्टर्ब गर्छ र सर्दी लगाउने सम्भावना पनि बढी हुन्छ। त्यसै गरी धेरै तातो चिज चिया कफी वा सुप खाएपछि पनि पानी पिउनु हुँदैन, किनकि तातो चिज खाएको तुरन्त पछि पानी पिउँदा दाँत र गिजालाई हानि पुग्छ। अब कति बेला पिउने त पानी भन्दा, प्रत्येक बिहान उठ्ने बित्तिकै पानी पिउँदा रातभर बनेको शरीरको विषादी सफा हुने मौका पाउँछ। बिहान 1-2 गिलास बिस्तारै बिस्तारै पानी पिउनुपर्छ। खाना खाएको 45 मिनट अगाडि वा खाना खाएको 45 मिनटदेखि 1 घण्टा पछाडि मात्र पानी पिउनुपर्छ। यसै गरी राति कम मात्रामा पानी पिउने, राति खाना खाएको 2 घण्टापछि पानीको सट्टा दुधको सेवन गर्दा दुधमा भएको प्रोटिनले रातभरि शरीरलाई बिस्तारै बिस्तारै शक्ति दिइरहेको हुन्छ र दुधमा भएको ट्रिप्टोफेनले दिमागलाई शान्त बनाई राम्रो निन्द्रा लगाउन मद्दत गर्छ। दिनमा जति बेला तपाईँ पानी पिउनुहुन्छ, 2 पटक पानी पिउँदा 1 घण्टाको फरकमा पिउनुहोला र आफ्नो शरीरको तौलको हिसाबले पानीको मात्रा पूरा गर्नुहोला। तपाईँ गर्मी भएर आउनुभएको छ र एक्सर्साइज गरेको बेलामा गिलासभरि पानी नपिउनुहोला। त्यति बेला जति धेरै तिर्खा लागेको भए पनि 2-3 घुर्की पिउने र पछि 10-15 मिनट पछि मात्र 1-2 गिलास पानी पिउने, किनकि त्यति बेला हाम्रो शरीरको तापक्रम धेरै बढेको हुन्छ। यस्तो बेलामा पानीले हामीलाई राम्रो भन्दा नराम्रो धेरै गर्छ। पानीलाई यसरी प्रयोग गर्दा हाम्रो स्वास्थ्यसँग सम्बन्धित लगभग 70% समस्याको समाधान भएर जान्छ। हाम्रो पाचन प्रणाली पनि ठिक हुन्छ, जसले गर्दा हामीले वजन बढाउन वा घटाउन पनि सक्छौं। कुनै व्यक्तिको पाचन ठिक छैन भने वजन बढाउन वा घटाउन सम्भव छैन। पानी पिउने यो तरिका तपाईँले अपनाउँदा केही हप्ता पछाडि नै तपाईँले आफ्नो स्वास्थ्यमा परिवर्तन भएको पाउनुहुनेछ। तब तपाईँले फर्केर यहाँ आएर यो भिडियोमा अमूल्य सुझाव दिनुहुनेछ। हुनसक्छ यो भिडियो आफ्ना साथीहरूलाई वा इष्टमित्रहरू सबैलाई सेयर गरिदिनुहोला। तपाईँ यो हेल्थ टिप्स हेर्दै हुनुहुन्छ र सब्सक्राइब गर्नुभएको छ भने तपाईँलाई विशेष धन्यवाद। यदि सब्सक्राइब गर्नुभएको छैन भने तल रहेको रातो सब्सक्राइब बटनमा एकपटक क्लिक गर्नुहोस् र नजिकै रहेको बेल आइकनमा क्लिक गरी अलमा क्लिक गर्न पनि नबिर्सनुहोला, किनभने नयाँ हेल्थ टिप्स आउने बित्तिकै सबैभन्दा पहिला तपाईँले हेर्न पाउनुहुनेछ। आजको यो भिडियो कस्तो लाग्यो? राम्रो लागेको छ भने लाइक कमेन्ट र सेयर गर्न नभुल्नुहोला। हवस् त, धन्यवाद।
1: यो गाग्री पुरानो भएर सबै पानी चुहिएको छ, यसो टालटुल गर्न पाए नै हुन्थ्यो। आज भोलि तामाको गाग्री त हराइसक्यो, बनाउने ठाउँ त छन् कहाँ होला र?
2: ल हेर, यी काइलीलाई त केही थाहा छैन। हाम्रै दुलेगौडामा तामाको आफ्नै उत्पादन उद्योग भएको दुलेगौडा मेटल उद्योग छ नि। आफ्नै आँखा अगाडि नयाँ भाँडाकुँडा बनाउनेदेखि लिएर साट फेर मर्मत सबै गरिन्छ नि।
1: हजुर, दुलेगौडाकै पुरानो 34 वर्षदेखि सञ्चालित तामासँगै अन्य धातु पितल ढलट आल्मुनियम सिलोट चरेस किनबेच र साटफेर गरिनुका साथै धातुसँगै किचनका अन्य सामान गृहस्थी होटल रेस्टुरेन्ट समाजका लागि आवश्यक भाँडाकुँडा चाहिएमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क दुलेगौडा मेटल उद्योग प्रोप्राइटर सूर्य बहादुर बानिया संगम बानिया। फोन 065414142 98563231 98462014726।
3: हाम्रो प्रतिबद्धता धातुका भाँडा बर्तनको उपलब्धता।
4: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
5: यस दुलेगौडा पोलिक्लिनिकमा यही असार 13 गते दोस्रो शनिबार
6: वरिष्ठ स्नायु तथा मनोरोग विशेषज्ञ डाक्टर जय बहादुर खत्री,
7: हाड जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर विद्याभूषण ताम्राकार,
6: वरिष्ठ स्नायु तथा मनोरोग विशेषज्ञ डाक्टर जय बहादुर खत्री,
7: हाड जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर विद्याभूषण ताम्राकार,
6: वरिष्ठ छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर सुशील कार्की,
8: वरिष्ठ नाक कान घाँटी र

0: बालघाट रोग विशेषज्ञ डाक्टर आशीष घिमिरे
1: र वरिष्ठ भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य बिरामीहरूको स्वास्थ्य परीक्षण र उपचारका लागि आउँदै हुनुहुन्छ। समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
2: यस दुलेगौड़ा पोली क्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर, प्रेसर, थाइराइड, पाइल्स, फिस्टुला र फिसरका साथै हाइड्रोसिल, हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञ उपचार गरिन्छ।
1: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
2: थप जानकारीका लागि सम्पर्क दुलेगौड़ा पोलिक्लिनिक प्राली, फोन 065414129, मोबाइल 9856031053।
3: हिँड्दा हिँड्दै दुलेगौड़ा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो प्रचारको लागि भने
4: माइले भाउजू पनि ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
3: ए, त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
4: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
1: गण्डकी मेडिकल हल दुलेगौड़ा, हाम्रा सेवाहरू
2: मुटु, श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
1: सुगर, प्रेसर, थाइरोइड, ज्वरो खोकी र एलर्जीको उपचार,
2: पेट दुख्ने, चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
1: कान दुख्ने, पाक्ने, नाक बन्द हुने, एलर्जी, घाँटी दुख्ने, टन्सिल, सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
2: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल दुलेगौड़ा, माछा पुछ्रे बैङ्कको ठिक पारिपत्ती, फोन 065-590-369।
1: अब हाम्रो उत्पादन हामीले नै प्रयोग गरौ। बेलचौतारामा आइतबारे हाट बजार सहित सातै दिन बिक्री वितरण हुने अर्ग्यानिक कृषि उपज खरिद बिक्री गरेर सहयोग पुर्याउ।
2: शुक्ला गण्डकी नगरपालिकाको समन्वयमा श्री खैरनीटार महिला विकास बहुद्देश्य सहकारी संस्थाले स्थानीय कृषि उत्पादनको खरिद बिक्री गर्न प्रत्येक आइतबार हाट बजार सञ्चालन गर्दै आएको सहर्ष जानकारी गराउँदछौ। साथै हप्ताको सातै दिन बिहान 7 बजेदेखि 11 बजेसम्म र बेलुका 4 बजेदेखि 7 बजेसम्म स्थानीय कृषि उपजको बिक्री गरिने भएको हुँदा नगर क्षेत्रभित्र उत्पादित वस्तुको खरिद गर्नुका साथै तपाईँको गाउँमा कृषि एम्बुलेन्स आउँदा अर्ग्यानिक कृषि उत्पादन बिक्री गरेर सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नोट, प्रत्येक आइतबार आफ्नो उत्पादन आफैले बिक्री गर्न पाइने व्यवस्था छ। हाट बजारमा आऊ, ताजा विषादी रहित स्वच्छ अर्ग्यानिक उत्पादन उपभोगको बानी बसालौ।
2: अनुरोधक श्री खैरनीटार महिला विकास बहुद्देश्य सहकारी संस्था लिमिटेड, खैरनीटार।
5: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् हो।
4: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अल्पत्र परिन्छ कि?
5: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि।
4: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
5: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनीटार आर्मी ब्यारेकको ठिक पारिरहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छैला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
2: होटल फ्यामिली एन्ड लज, खैरनीटार बजार, प्रोप्राइटर अर्जुन सापकोटा, मोबाइल 9856324020, 9801454674 र 9864023420।
6: अब सुन्नुहोस् पूरा समाचार।
7: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
6: नियमित रूपमा हिँडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
7: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
6: 40 वर्ष खटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
7: चिल्लो पदार्थ माछा मासु कम खाऊ। खानामा सागपात र फलफूल खाऊ।
6: मद्यपान र धूम्रपान सेवन नगरौं।
7: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
0: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: पसल सरेको सूचना। शुक्ला गण्डकी चार धुले गौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर धुले गौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार 98253919122 98058008 र 98460976246।
9: तपाई घर बनाउँदै हुनुहुन्छ? अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
10: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
9: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
11: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागण्डकी 2 काछेपानी तनहु। प्रोप्राइटर रमेश भुजेल। फोन 98532375 र 98011324375।
12: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
13: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
14: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658590065, मोबाइल 98166034372।
15: के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
16: अब चिन्ता नगर्नुहोस्। भीपी फिजियोथेरापी एण्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
15: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
16: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
15: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
16: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेशन पछिको एक्सरसाइज थेरापी,
15: आइटीका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउण्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
16: दुखाईबाट मुक्ति, सक्रिय जीवनको शुरूवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
15: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 98461696769 र 98461516644।
16: भीपी फिजियोथेरापी एण्ड अर्थो सेन्टर, शुक्ला गण्डकी 4 दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
17: स्टुडियो अहिले बिहानको 7 बज्यो।
18: टाइम चेकको साथमा बनकेवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्पोस्ट चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गरगहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोप्राइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 98160 95301।
19: सत्य, तथ्य, निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईँको अधिकार। ढोरबाराही हाइलाइट्स को साथमा
20: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस अफसेट प्रेस दुलेगौडा बीपी चोक
19: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 9841349304
21: नमस्कार रेडियो ढोरबाराही 103.8 मेगाहर्जको बिहान 7 बजेको ढोरबाराही हाइलाइट्समा समाचार कक्षबाट म सृष्टि खत्रीको स्वागत छ ढोरबाराही अब समाचार विस्तारमा सुन्नुहोस् चितवनमा भइरहेको राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको प्रथम महाधिवेशन अन्तर्गत मध्यरातदेखि मतदान शुरू भएको छ महाधिवेशन शुरू भएको पाँचौं दिनमा 900 पदका लागि विद्युतीय मतदान शुरू भएको हो मतदान आज बिहान 10 बजेसम्म चल्नेछ 900 पदका लागि 384 जनाले उम्मेद्वारी दर्ता गराएका थिए उम्मेद्वार विरूद्ध परेका दावी विरोधको छानबिन उम्मेद्वारी खारेजी तथा फिर्ता लिने क्रमपछि अन्तिम सूचीमा 204 जनाको मात्र उम्मेद्वारी कायम गरिएको छ सभापति र 900 केन्द्रीय सदस्यको चुनाव हुने सरासताको विधानमा व्यवस्था रहेको छ सभापतिमा रवि लामिछाने निर्विरोध भइसक्नु भएको छ 900 केन्द्रीय सदस्यका लागि मतदान भइरहेको हो यसैबीच महाधिवेशनमा देखिएको भद्रगोल व्यवस्थापनप्रति रासोपाका प्रतिनिधिहरूले असन्तुष्टि व्यक्त गरेका छन् बन्द सत्र र निर्वाचन प्रक्रिया पटक पटक प्रभावित भएर महाधिवेशन लम्बिएपछि कतिपय प्रतिनिधि घर फर्किएका छन् पार्टीको भावी दिशा तय गर्ने राजनीतिक दस्तावेजमाथि समेत पर्याप्त छलफल हुन नपाएको प्रतिनिधिहरूले गुनासो गरेका छन् सरकारले मन्त्रीहरूको स्वकीय सचिवालय तथा सल्लाहकार समूहको संरचना तय गरेको छ मन्त्री परिषद बैठकको गएको वैशाख 2 गतेको निर्णय ढिलो गरी बाहिर आएको हो मन्त्रालयको कार्यक्षेत्र र कार्यबोझका आधारमा सल्लाहकार तथा आवश्यक कर्मचारी रहने व्यवस्था गरिएको छ निर्णय अनुसार ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालय पूर्वाधार विकास मन्त्रालय तथा कृषि वन तथा पर्यावरण मन्त्रालयले नेपाल सरकारका विशिष्ट श्रेणी सरहका एक वैतनिक सहित बढ़ीमा 5 जनासम्म सल्लाहकार नियुक्त गर्न सक्नेछन् अन्य मन्त्रालयले भने एक वैधानिक सहित बढ़ीमा 3 जनासम्म सल्लाहकार राख्न सक्ने व्यवस्था गरिएको छ प्रधानमन्त्री बालेन्द्र शाह बालेनकी प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार विकास निर्माण पूर्वाधार विस्तार तथा बहुआयामिक समन्वय आवश्यक पर्ने मन्त्रालयमा विषयगत विज्ञता उपयोग गर्न सकियोस् भन्ने उद्देश्यले यस्तो व्यवस्था गरिएको हो ती मन्त्रालयमा नियुक्त हुन सक्ने 5 मध्ये 1 जना मात्र वैतनिक हुने र बाँकी सल्लाहकार अवैतनिक रहने हुँदा अतिरिक्त आर्थिक भार नपर्ने उहाँले बताउनु भएको छ सर्वोच्च अदालतले प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्माको नियुक्ति विरूद्धको रिट दरपेटि गर्ने आदेश सदर गरेको छ हिजो बसेको सर्वोच्च अदालतको संवैधानिक अदालतले रिट दर्ता गर्न अस्वीकार गरेको हो प्रधान न्यायाधीश नियुक्तिको विषयमा पेश भएको रिटमा भएको दरपेट आदेश विरूद्ध संवैधानिक अदालतमा पेश भएको थियो यो अदालतमा प्रधान न्यायाधीश मनोज कुमार शर्मा न्यायाधीशहरू कुमार रेग्मी विनोद शर्मा अब्दुल अजीज मुसलमान र महेश शर्मा पौडेल रहनु भएको छ नेपालमा गैर कानूनी रूपमा बसोबास गर्दै आएका 24 जना बंगलादेशी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ जिल्ला प्रहरी परिसर काठमाडौँको अनुसार 3 नागरिक विभिन्न समयमा नेपाल प्रवेश गरे पनि आवश्यक परिचय खुल्ने कागजात पासपोर्ट तथा वैध बसाई अनुमति नवीकरण नगरी राजधानीका विभिन्न स्थानमा बस्दै आएका थिए केहीले पर्यटक भिसाको अवधि सकिएपछि पनि नेपालमा छोडी बसोबास गरिरहेको प्रहरीले जनाएको छ प्रहरी वृत्त स्वयम्बुबाट खटिएको टोलीले काठमाडौँ महानगरपालिका 15 अन्तर्गत डल्लु सीतापाइला लगायतका क्षेत्रमा सञ्चालन भइरहेका कपड़ा उद्योग तथा कारखानामा छापा मार्ने क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो प्रहरीका अनुसार पक्राउ परेकाहरू त्यही काम गरिरहेको अवस्थामा फेला परेका थिए प्रहरीले उनीहरूको बसाई तथा नेपाल प्रवेश सम्बन्धी कागजातको अनुसन्धान गरिरहेको छ पक्राउ परेका सबैलाई थप कानूनी प्रति अघि बढ़ाउन अध्यागमन विभाग कालीका स्थान पठाइएको छ जिल्ला प्रहरी परिसर काठमाडौँको प्रवक्ता प्रहरी उपरीक्षक पवन कुमार भट्टराईले विदेशी नागरिकको बसाई र गतिविधिमाथि निगरानी बढ़ाइएको बताउँदै अध्यागमन सम्बन्धी कानून उल्लंघन गर्ने जो कोहीमाथि कार्यवाही हुने स्पष्ट पार्नु भएको छ गण्डकी प्रदेशमा निजी क्षेत्रबाट संचालित 862 शिक्षण संस्थाहरूमा वार्षिक 15,44,59,31,000 रूपियाँ बराबरको आर्थिक कारोबार हुने गरेको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको नेपाल शिक्षण संस्था सर्वेक्षण 2081 को अन्तिम प्रतिवेदनले गण्डकी प्रदेशको शैक्षिक अवस्थाको यस्तो चित्र देखाएको हो। सरकार बाहेकको निजी सामुदायिक र गुठी मार्फत संचालित विद्यालय र क्याम्पसहरूको अवस्था समेटिएको यो सर्वेक्षणले गण्डकीमा शिक्षा क्षेत्र एउटा ठूलो उद्योगका रूपमा फस्टाएको पुष्टि गरेको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले 2080 साउनदेखि 2081 असारसम्मको अवधिलाई आधार मानेर यो अध्ययन प्रतिवेदन तयार पारेको हो। नेपालमा पहिलो पटक सरकार बाहेकको स्वामित्वमा रहेका शैक्षिक संस्थाहरूको यति विस्तृत सर्वेक्षण गरिएको छ। खैरेनी माध्यमिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरूले अनुसन्धानमा आधारित शैक्षिक प्रदर्शनी गरेका छन्। जीवन उपयोगी सामग्रीहरू निर्माण गरेर विद्यार्थीहरूले हिजो बुधबार प्रदर्शन गरेका हुन्। उनीहरूले सामान ओसार्न सकिने रोबोटदेखि स्मार्ट भान्सा, दृष्टिविहीनहरूले प्रयोग गर्न सक्ने सेन्सर सहितको लौरो लगायत विभिन्न खोज सम्बन्धी सृजनात्मक सामग्रीहरू देखाएका थिए। शैक्षिक प्रदर्शनी अवलोकनका लागि बुधबार शुक्लागण्डकी नगरपालिकाका मेयर कृष्णराज पण्डित, उपप्रमुख खुमबहादुर विकर राजु, वडाध्यक्ष बुद्ध बहादुर थापा लगायतका अभिभावक र विभिन्न विद्यालयका विद्यार्थीहरू सहभागी भएका थिए। विद्यालयका प्रधान अध्यापक राजेश्वर घिमिरेले सिकाइ प्रणालीको विस्तारसँगै विद्यार्थीको अनुसन्धान प्रतिको लगाव बढ़ाउन शैक्षिक प्रदर्शनी आयोजना गरिएको बताउनु भएको थियो। घिमिरेले यस्ता कार्यक्रमहरूले विद्यार्थीको सिकाईलाई दिगो बनाउनमा मदद पुग्ने विश्वास व्यक्त गर्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताउनु भएको छ। कक्षा 8, 9 र 10 अध्ययन गर्ने विद्यार्थीहरूले टिचर स्थल इनोभेशन प्रणालीसँगको सहकार्यमा एक हप्ते सिकाई पश्चात अनुसन्धानमा आधारित सामग्री निर्माण गरेर प्रदर्शन गरेका हुन्। तनहुँमा वैदेशिक रोजगारीका नाममा ठगिने श्रमिक र तिनका परिवारको संख्या बढ़दो देखिएको छ। पछिल्लो 6.5 वर्षको अवधिमा मात्रै जिल्लाका 395 जना श्रमिक तथा परिवारका सदस्य वैदेशिक रोजगारीको प्रलोभनमा परेर ठगीको शिकार भएका छन्। सुरक्षित आप्रवासन कार्यक्रम अन्तर्गत संचालित आप्रवासी स्रोत केन्द्रको तथ्याङ्क अनुसार आर्थिक वर्ष 2076-77 को मंगसूरदेखि सालवार्षिक वर्ष 2082-83 असार 9 गतेसम्म वैदेशिक रोजगारका नाममा पुरूष 369 र महिला 26 395 जना ठगिएका हुन्। बिचौलिया र एजेन्ट मार्फत ठगीमा परेका तीमध्ये 260 उजुरीको सफल निरूपण गर्दै पीड़ितलाई 5,46,61,000 रूपियाँ क्षतिपूर्ति तथा आर्थिक सहायता दिलाइएको केन्द्रले जनाएको छ। कास्कीको पोखरा महानगरपालिकामा माछा मार्ने क्रममा हिजो बुधबार डुबेर एकजनाको ज्यान गएको छ। पोखरा 18 खबौदी स्थित सेवातालमा साँझ 5:30 बजे माछा मार्ने क्रममा डुबेर बेपत्ता पोखरा 9 नयाँ बजार बस्ने 34 वर्षीय शंकर नेपालीको ज्यान गएको हो। नेपालीलाई साँझ 6 बजे सशस्त्र प्रहरीको विपद व्यवस्थापन टोलीले उद्धार गरी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायक उपरीक्षक वीरेन्द्र कुमार पासवानले जानकारी दिनुभएको छ। गए राती र आज बिहान पूर्व र मध्य भूभागका केही ठाउँमा पानी परेको छ। पानी परेको ठाउँ शीतल भए पनि देशका धेरै ठाउँमा गर्मी छ। अरू ठाउँको तुलनामा सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा अत्याधिक गर्मी रहेको छ। केही दिनदेखि ती ठाउँमा तातो हावा चलेको छ। बागमती र गण्डकी प्रदेशमा पनि गर्मी धेरै बढ़ेको छ। आज र भोलि पनि अत्याधिक गर्मी हुने भएकाले सावधानी अप्नाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। गर्मीको बेला अत्यावश्यक काम बाहेक दिउँसो घर बाहिर ननिस्किन, पर्याप्त पानी पिउन तथा स्वास्थ्यमा विशेष सावधानी अप्नाउन मौसमविदहरूको आग्रह छ। आज देशका हिमाली र पहाड़ी भूभागका धेरै ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ। महाशाखाका अनुसार कोशी प्रदेशका तराई भेगका थोरै ठाउँमा तथा मध्य प्रदेश बागमती र गण्डकी प्रदेशको तराईका 1-2 ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भागका केही ठाउँमा तातो लहर तथा बागमती र गण्डकी प्रदेशका तराई भेगका केही ठाउँमा पनि तातो दिन हुने सम्भावना छ। यसैबीच गर्मी धेरै बढ़ेपछि वीरगंज सशस्त्र विद्यालयमा 4 दिनका लागि विदा दिएको छ। पछिल्ला दिनमा तराई मधेसका जिल्लाहरूमा तापक्रम निरन्तर घट्दै जाँदा तापक्रम निरन्तर बढ्दै गएपछि जनजीवन प्रभावित बन्दै गएको छ। अब अन्तर्राष्ट्रिय समाचार। भेनेजुएलामा लगातार दुईवटा शक्तिशाली भूकम्प जाँदा राजधानी काराकासमा ठूलो क्षति पुगेको छ। भूकम्पका कारण काराकासका कैयौं भवनहरू भत्किएको बीबीसीले जनाएको छ। अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार पहिले 7.2 म्याग्निच्युडको भूकम्प गएको मात्र 39 सेकेण्ड पछि 7.5 म्याग्निच्युडको अर्को दोस्रो शक्तिशाली भूकम्प गएको थियो। भूकम्पको धक्का छिमेकी देश कोलम्बियासम्म महसुस गरिएको अन्तर्राष्ट्रिय समाचार एजेन्सी जनाएको छ। स्थानीय समय अनुसार बेलुकी 6:04 मोन्टालवान क्षेत्रलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको थियो, जसको गहिराई 13.2 किलोमिटर थियो। यसैबीच अर्को धक्काको केन्द्रबिन्दु युमारे भन्दा 23 किलोमिटर दक्षिण पूर्वमा जमीनबाट 10 किलोमिटर गहिराईमा रहेको जनाइएको छ। भूकम्प लगतै अमेरिकी सुनामी चेतावनी प्रणालीले भेनेजुएला, यूएस भर्जिन आइल्याण्ड्स र ब्रिटिश भर्जिन आइल्याण्ड्सका लागि सुनामीको चेतावनी जारी गरे पनि पछि त्यसलाई रद्द गरिएको छ। अन्तिममा खेल समाचार। फिफा विश्वकप फुटबल अन्तर्गत समूह सीको खेलमा ब्राजिलले स्कटल्याण्ड विरूद्ध उत्कृष्ट प्रदर्शन गर्दै नकआउट चरणमा पुगेको छ। केही बेर अघिसम्म खेलमा ब्राजिलले स्कटल्याण्डलाई 3-0 हराएको हो। अमेरिकाको मियामी स्टेडियममा खेलको 7 मिनटमा भिन्सियस जुनियरले गोल गर्दै ब्राजिललाई अग्रता दिलाउनु भएको हो। पहिलो हाफको अतिरिक्त समयमा उहाँले व्यक्तिगत दोस्रो गोल गर्दै ब्राजिललाई 2-0 बलियो अवस्थामा पुर्याउनु भएको थियो। दोस्रो हाफमा पनि ब्राजिलले आफ्नो दबाव कायम राखेको थियो। खेलको 60 मिनटमा म्याथियस क्युनाले गोल गर्दै टोलीको अग्रता 3-0 पुर्याउनु भएको हो। खेलको 67 मिनटमा ब्राजिलका स्ट्राइकर नेमार मैदान प्रवेश गरे पनि गोल भने गर्न सक्नु भएन। पराजित भएसँगै स्कटल्याण्ड विश्वकपबाट बाहिरिएको छ। यस्तै एटलान्टा स्टेडियममा भएको खेलमा मोरक्कोले हैटीमाथि 4-2 जित निकालेको छ। मोरक्कोका लागि अहरफ हाकिमीले 39, इसा मेल साइबेरीले 46, सोफ एन रहिमीले 78 र जाक क्रिया अल ओदीले थप समयमा गोल गरे भने हैटिका लेनी जोसेफ र बिसन इसिडोरले क्रमशः 10 र 43 मिनटमा गोल गर्नुभएको थियो। अवस्था यिनै खबरहरूसँगै बिहान 7 बजेको ढोरबाराई हाइलाइट्स अहिलेको लागि सकिएको छ। 10 बजे थप समाचारहरूको साथमा हाम्रो पुनः भेट हुने नै छ। तबसम्मका लागि समाचार कक्षबाट म सृष्टि बिदा हुन्छु। नमस्कार।
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654 14 100 वा ढोरबाराही fm@gmail.com इमेल गर्नुहोस्।
3: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
22: सुन शुद्धताको प्रतीक, तपाईको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ। वर्षौंदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहक वर्गको मन जित्न सफल ओम प्रोषण आभूषण सुन चाँदी पसल दुलेगौड़ा भित्री बजार।
1: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साठ फेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास जित्याएको ओम प्रोषण आभूषण सुन चाँदी पसल शुक्ला गण्डकी 4 दुलेगौड़ा भित्री बजार। प्रोपाइटर भूज बहादुर सुनार।
22: मोबाइल 9805535537।
23: मम्मी भोक लाग्यो, खाजा खाऊ न।
24: नानु बाबालाई भन न आज बाहिरको खाजा खाऊ भनेर।
23: हस् मम्मी।
25: मैले सुने छोरी, ल जाम हिँड।
24: सुन्नुस् न, खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है। त्यहाँ त सस्तो किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ, सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि।
25: हजुर, स्वदेशी उत्पादनको प्रयोग र व्यापार, नेपाली किसानकी उत्पादन हाम्रो परिकार।
24: हजुर, हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी, छोइला, ड्राई स्टिक वा चिकन, चिकन विंग्स, चिकन छोइला, पाङ्रा छोइला, पाङ्रा फ्राई साथै कोदो पोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ। फोन 9008828144। प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ।
25: पीजी मोमो हाउस दुलेगौंडा, हेल्पोस्ट चोकबाट 100 मिटर भित्र, मगर समाज भवन नजिकै।
0: सधैँ पसलबाट बोरा घिसारिया छ खाछ, कहिले कसो त अलि मिठो चामलको भात खाएर मुख फेर्न पाए नि हुन्थ्यो नि बुहारी।
2: आज मैले बुलबुले बाराई राइस मिलबाट चामल ल्याएको छु नि बा, त्यहाँ त सावित्री, जिरा, सावा, जेठो बुढो, पहेले अनि लोकल धान आँखै अगाडि कुटेर बिक्री हुँदो रहेछ नि, कति मान्छे जाँदा रहेछन्।
0: ए हो र, ल त ल,
4: आफ्नै मिलबाट आँखै अगाडि तोरी र तिल पेलेर स्वच्छ खारे तेल र पिना उत्पादन तथा बिक्री गरिन्छ। साथै विभिन्न प्रजातिका धानको स्वादिष्ट चामल चाहिएमा हामीलाई सम्झनुहोस्, साथै तेल पनि पेलिन्छ, होम डेलिभरीको पनि व्यवस्था छ। सम्पर्क भुलभुले बाराही राइस मिल, गाछे पानी पेट्रोल पम्प अगाडि, प्रोपाइटर अर्जुन लम्साल। फोन 0564142 र 9855621692।
5: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौंडामा।
25: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार। फोन बजार
5: दुलेगौंडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
6: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
5: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
6: एनसिएलको हराएको, बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ। एनसीएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ।
5: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ता बन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
25: फोन बजार, सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा, दुलेगौंडा।
7: प्रोप्राइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ। मोबाइल 9845656999 छ।
26: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
27: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउँ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
26: हैन छोरी, यो शुद्धिकरण भनेको त के रहेछ?
27: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
28: नेपाल सरकार विज्ञापन बोर्ड।
29: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 MHz।

0: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर।
1: अब दुलेगौड़ा स्थित महर्षि आयुर्वेद फर्मा में आयुर्वेद डाक्टर विवश वास्तुला द्वारा आयुर्वेद मौलिक पद्धति विभिन्न रोग सफल उपचार
0: आयुर्वेद औषधि आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टर द्वारा उपचार हुने रोगहरू
1: पेट सम्बन्धी समस्याहरू ग्यास्ट्रिक वायुगोला कब्जियत अरुची पेट दुख्ने पोल्ने अमिलो पानी आउने जस्ता समस्या
0: पाइल्स फिसर फिस्टुला बेरो फर्कने र पीएनएस को सफल उपचार
1: फिनास नाकको एलर्जी नाकमा मासु पलाएको
0: मृगौलाको पत्थरी पिसाब पोल्ने प्रोस्टेट सम्बन्धी समस्या
1: स्त्री तथा प्रसूति रोग महिनावारी गडबडी सेतो पानी बग्ने निसन्तान तथा यौन दुर्बलता पीसीओडी
0: नसा तथा बात सम्बन्धी रोगहरू ढाड़ कम्बरको दुखाई घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग
1: जन्डिस टाउको दुख्ने अनिन्द्रा हात खुट्टा गल्ने पोल्ने र झमझम गर्ने
0: साथै पुराना निको नभएको घाउ छाला सम्बन्धी रोगहरू एलर्जी धुपी दाँत जस्ता दीर्घ रोगको सफल उपचार
1: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौड़ा
2: पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौड़ा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
3: ओम भग

0: छे पानीमा मेटल स्टील फन पर्काका सबै सामान चाहिनी कति मजा एकै ठाउँमा तार जालिनी पानी
1: हजुर सबै सामान पाइने एउटै ठाउँ ओम भगवती मेटल एन्ड स्टील उद्योग
2: हामी कहाँ सटर च्यानल गेट क्रस निर्माण ट्याङ्की स्ट्यान्ड फलाम र स्टील का रेलिङ घर निर्माणका लागि आवश्यक पर्ने ग्रिल स्टील का सम्पूर्ण सामानहरू खेलौना कुर्सी टेबल बेन्च लगायत फाइबर ग्यासबाट उत्पादित फन पार्क एवं बाल बालिकाका लागि आवश्यक पर्ने सामानहरू उपलब्ध छन्
1: साथै शुक्ला गण्डकीमै पहिलो पटक कृषि फार्म तारबार घर जग्गा विद्यालय संघ संस्था तारबार गरी संरक्षणका लागि अत्यन्तै उपयोगी विभिन्न साइजका जीआई जाली सुपथ मूल्यमा उपलब्ध गराइन्छ
2: प्रोप्राइटर ओमकार नागिला सम्पर्क 9856601013 9067629794
3: तपाईँको संस्था कार्यक्रम वा व्यापारलाई आकर्षक प्रिन्टिङ सेवा चाहिन्छ
4: अब चिन्ता नलिनुहोस् तरण एन्ड सिसल प्रिन्ट उद्योग जहाँ गुणस्तर र विश्वास सँगसँगै भेटिन्छ
3: ब्यानर फ्लेक्स प्रिन्ट पोस्टर बिल बुक लेटर हेड टी सर्ट प्रिन्ट भिजिटिङ कार्ड विवाहको निमन्त्रणा कार्ड सहित कप मेडल सेट लगायतका सबै सेवा एउटै ठाउँमा उचित मूल्यमा साथै हामी कहाँ शिलालेख पनि लेखिन्छ
4: छिटो सेवा सफा प्रिन्ट अनि दिगो सम्बन्ध त्यसैले त रोजाई सबैको
3: सरन एन्ड स्पेसल प्रिन्ट उद्योग शुक्ला गण्डकी नगरपालिकाको गेट सँगै
4: प्रोप्राइटर दुर्गामान श्रेष्ठ सम्पर्क 9846061209 र 9801417718 आजै सम्पर्क गर्नुहोस्
5: हजुर दान गरौ
3: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौ धार्मिक पुण्य प्राप्त गरौ
4: ऐतिहासिक धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ
5: त्यसैले दान गरौ सकेको गरौ सबैले गरौ
3: अनुरोधक शुक्ला हिलेटार शिवालय क्षेत्र व्यवस्थापन संस्था शुक्ला गण्डकी आस्थान हो
6: ल किन हो हाम्री दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त
7: हेर्न कान्छी यतिका पाहुना आउनु भएको छ मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो
6: बजारै भरि फ्रेस आउस त जहाँबाट ल्याए पनि हुन्छ भो खेको चिन्ता लिनु भएको छ यो दिदीले
8: चिन्ता होइन नि बहिनी मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ
6: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस् आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ
4: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौडा तनहु पञ्चमुनि स्कूलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा शाखा पसल दुलेगौडा भित्री बजार साङ्गिला विकास बैंकको पछाडि यहाँ विवाह व्रतबन्ध पास्नी पिकनिक पार्टी भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी बोका पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ साथै ताजा अन्डा ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्
8: प्रोप्राइटर विवेक ढुङ्गाना जानकी ढुङ्गाना मोबाइल 9856066136 र 9151166136
2: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है
9: सुन्नुहोस् न ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो राम्रो मात्र होइन उत्कृष्ट बन्छ कार्यक्रम
2: ओके ल डन
9: हजुर सिग्देल अफसेट प्रेस शुक्ला गण्डकी चार दुलेगौडा गणपति लघुवित्त रहेको भवनमा
2: यहाँ फ्लेक्स प्रिन्ट ब्यानर होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो कप मेडल र प्रमाण पत्र बनाइन्छ पत्र पत्रिका पुस्तक कार्यालयका कागज पत्रहरू छाप भिजिटिङ कार्ड परिचय पत्र रजिस्टर ब्याच स्टिकर बिल भरपाई पासबुक ब्रोसर तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्
9: प्रोप्राइटर गोविन्द सिग्देल फोन 9856028543 र 9847000787
10: नमस्ते अहिले तपाईँ रेडियो डुल्पालाई सुन्दै हुनुहुन्छ

0: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किन मोहनी लगाएर हो?
1: साँच्ची कि मोहनी नै लगाए कि बुढा? मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सिटीको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त। जे हेरे त्यही मोहनी लाउने खालको छ।
0: कहाँ बनाएछन् र हो? हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
1: हुन्छ नि खुब, पौवा डाँडामा रहेको सुभिक्षा फर्निचर उद्योगमा बनाएका अरे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौं भयो अरे बनाएको पनि।
2: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुभिक्षा फर्निचर उद्योग, दुलेगौडा पौवा डाँडा, पञ्चमुनि स्कुल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा, मोबाइल 9811435622।
3: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन है।
4: मैडम, धुम्रपान भनेको के हो?
3: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड़ जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
4: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? मैडम,
3: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदय घात, मस्तिष्क घात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
4: अनि नि मैडम, यो धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
3: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिल्यै धुम्रपान नगर्ने। धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
5: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
6: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
7: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो।
6: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
7: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट संचालित न्यून शुल्कमा पढाइ हुने सामुदायिक क्याम्पस,
6: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने,
7: शुक्ला गण्डकी, भीमाद, म्याग्दे, रिसिङ, घिरिङ र हरिनाथ गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था,
6: कक्षा 12 मा 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था,
7: 3.4 देखि 3.59 सम्म जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था,
6: पहिला भर्ना हुन आउने 15 जना विद्यार्थीहरूलाई भर्ना शुल्कमा ₹4,000 छुटको व्यवस्था,
7: साथै यूजीसी प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
6: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने।
7: जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहु, फोन 0665712040। सिप सिकौ, भविष्य बनाऊ, योग्यताले मात्र होइन अब सफलताका लागि सिप पनि चाहिन्छ, त्यसैले आउनुहोस्, देश वा विदेश सबैतिर काम लाग्ने सिप सिकौ।
6: हजुर, रोजगारीको सुनौलो अवसर खोजिरहनु भएको छ भने यो सूचना तपाईँका लागि हुन सक्छ। स्वास्थ्य क्षेत्रमा दक्ष र आत्मनिर्भर बन्ने गरी तपाईँ हाम्रो शहर दुलेगौडामा शुरू हुँदैछ केयर गिभर तालिम, छिटै भर्ना भई सिट सुरक्षित गर्नुहोस्।
7: नर्स बन्ने सपना अब केयर गिभर तालिम लिएर पूरा गर्नुहोस्। अनुभवी प्रशिक्षकहरूबाट सैद्धान्तिक र व्यवहारिक ज्ञान प्रदान गराई अस्पताल, वृद्धाश्रम र होम केयर सेवाका लागि दक्ष जनशक्ति उत्पादन गर्न यही असार एक गतेबाट तालिम सञ्चालन हुने सहर्ष जानकारी गराउँदछौ।
6: नोट, न्यूनतम कक्षा 8 उत्तीर्ण भएका 18 वर्ष पूरा भएकाहरू तालिममा सहभागी हुन सक्नेछन्।
7: सम्पर्क दुलेगौडा एनआईसी बैंक भएको भवन, फोन 9856443340, 9801443628 र 9856642446।
8: वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर सूर्य देवकोटा, चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा,
9: मनमोहन कार्डियो भास्कुलर सेन्टर टिचिङ हस्पिटल काठमाडौँमा कार्यरत मुटुरोग विशेषज्ञ डीएम कार्डियोलोजिस्ट डाक्टर सूर्य देवकोटा यही असार 13 गते शनिबार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनुहुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
8: लक्षित समूहहरू:
9: उच्च रक्तचापका र मुटु ढुकढुक गर्ने बिरामीहरू,
8: मुटुको बाथरोग,
9: मुटुका रक्त नली र धमनी सम्बन्धी रोगहरू,
8: हृदयघात भएका तथा मुटुको रक्त नलीमा स्टेन्ट हालिसकेका बाइपल सर्जरीका बिरामीहरू,
9: मुटुको भल्भ सम्बन्धीका रोगीहरू तथा भल्भ फेरेका बिरामीहरू,
8: मुटुको मांसपेशी सम्बन्धी रोग भएका तथा मुटु कमजोर भएका बिरामीहरू,
9: कोलेस्ट्रोल ट्राइग्लिसराइड भएका बिरामीहरू,
8: जन्मजात मुटुमा प्वाल तथा अन्य जन्मजात मुटुका रोगीहरू,
9: शरीर सुनिने बिरामीहरू र अन्य मुटु सम्बन्धी रोग भएका बिरामीहरू,
8: हृदय चक्कर र रिङ्गाटा लाग्ने, छाती दुख्ने र भारी हुने, श्वास फेर्न गाह्रो हुने बिरामीहरू,
9: कोरोनरी एन्जियोग्राफी तथा स्टेन्ट राख्नु पर्ने बिरामीहरू,
8: पेसमेकर सम्बन्धीका बिरामीहरू।
10: थप जानकारीको लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-552-493 र 582-778।
6: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर:
7: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेल आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनु हिराचन आगामी असार 13 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा आउँदै हुनुहुन्छ। सम्बन्धित समस्या भएका दम्पतिले उपचार तथा परामर्श लिएर मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
6: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा, फोन 0625414233, मोबाइल 9968861887।
11: नमस्ते, अहिले तपाईँ रेडियो डुल्पालाई सुन्दै हुनुहुन्छ।

0: सिधै मयम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट मयम चिसापानी,
1: अनि बीचमा नझर्ने।
0: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयम चिसापानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
1: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, ल जाम जाम।
2: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोप्राइटर रामचन्द्र महत 9841616878 र दुलेगौंडा ढोरफिर्दी छावदी देउराली साखी हुँदै मग्याम चिसापानीका लागि संयोग कटी।

0: लज एण्ड रेस्टुरेन्ट प्रोपाइटर हरिचन्द्र महत 98235562663। पद्मश्री हस्पिटल एण्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
1: माल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
0: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्माया पुन,
1: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
0: हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर पविन थापा र हाड जोड्नी नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
1: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेचन,
0: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
1: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
0: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
1: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एण्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
0: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर साल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
1: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
0: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
2: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
3: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 रोड, फोन 061-590-162, 590-163।
4: कान्छे, भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
5: हस् मम्मी, नयाँ घरमा फुल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
4: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्, कति पाइन्छ र?
5: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा। हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
6: हजुर, हामी कहाँ रुद्री एकहा, व्रतबन्ध, घर पैचो, नौ ग्रह, ग्रह शान्ति, लाखबत्ती, महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रोडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
4: सेन्सीका पूजा सामग्री पसल, प्रभु बैंक भन्दा एक घर माथि बजाज शोरूम सँगै।
6: प्रोपाइटर समीक्षा गुरुङ, सम्पर्क 98463331 र 98463382।
0: सूचना यस तनहु सेवा हस्पिटल दुलेगौड़ा बीपी चोकमा
7: यही असार 13 गते शनिबार
0: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत वरिष्ठ पेट मुटु छाती तथा सुगर रोग विशेषज्ञ डाक्टर राजेन्द्र पौडेल,
8: वरिष्ठ हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर मेघराज लामिछाने,
0: नाक कान र घाँटी रोग विशेषज्ञ डाक्टर अम्बालिना साक्य,
8: एनोमली स्क्यान र थाइरोइड सहित भिडियो एक्सरे विशेषज्ञ डाक्टर सन्तोष बराल, साथै दैनिक उपलब्ध सेवा तथा विशेषज्ञहरू,
9: वरिष्ठ एमबीबीएस एमडीजीपी फ्यामिली फिजिसियन एण्ड इमर्जेन्सी मेडिसिन सेवा, बिहान 8 बजेदेखि 9:30 र दिउँसो 5 बजेदेखि 7 बजेसम्म डाक्टर रवि बहादुर गुरुङ,
1: वरिष्ठ नाक कान घाँटी तथा रोग विशेषज्ञ डाक्टर साजन बराल,
4: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ,
0: हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल बिक,
9: वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ बिहान 8:30 देखि 9:30 सम्म दिउँसो 3 बजेदेखि 4 बजेसम्म डाक्टर अमन कुमार झा,
1: वरिष्ठ फिजियोथेरापी परामर्श तथा दैनिक उपचार डाक्टर सुसन कालु र स्नेहा मण्डल,
10: बिरामीहरूको स्वास्थ्य उपचारको लागि आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीले आफ्नो स्वास्थ्य उपचार गराई मौकाको फाइदा लिनुहोला, साथै दैनिक भिडियो एक्सरे सहित 24 घण्टा डाक्टर रूपेश कुमार यादवद्वारा उपचार एवं परामर्शको साथै फार्मेसी सेवा समेत दिइरहेको जानकारी गराइन्छ।
11: तनहु सेवा हस्पिटल दुलेगौड़ा, फोन 065-414-377, मोबाइल 98-560-44-343।
12: होइन है आरोसी, आर्यलाई लिएर कता हिँड्यौ?
13: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के? कहाँ पाइन्छ कुन्नी?
14: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
12: ए त्यसो भए युवर सिङ्गापुर फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउँ न त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा, कछाड, कम्ब्याट ज्याकेट, सिङ्गापुरै पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
13: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे, सिङ्गापुरे, होल्यान्ड लुङ्गी, सल, कोरियन टी सर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गर गहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, यार्लिङ, मारवाड़ी, पाटेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्फी, कण्ठमाला, मुगामाला, हमेलमाला, न्यापुसिक, जापुसिक, तायोमाला, डुसवाङ, माकसी, कल्ली, बिरमली, आँसी, खुर्पेटो, सुर्खे थैली, डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू, रानीहार, चन्द्रहार, मिनीहार, चोकरहार, मंगलसूत्र, बालाचुरा, पञ्चधातु अंगुठी, रामलीला झुम्का, पिडोडा झुम्का, सिक्री, लकेट, माइली तिलहरी, छड्के तिलहरी, घुम्टो, क्राउन, सेन्डिल, जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
12: सम्पर्क युवर सिङ्गापुर फेन्सी एन्ड ज्वेलरी सप, मुक्तिनाथ बैंकको एक घर माथि दुलेगौड़ा, प्रोपाइटर आर्यन कुमार श्रेष्ठ, मोबाइल 9821484664 र 9811453305।
15: रामुलाई किन स्कुल नपठाएको मैले दाई?
16: काममा अलि सघाउँछ कि भनेर नि।
15: होइन दाई, बाल बालिकालाई पढाउनु उनीहरूको अधिकार हो, बाल श्रम त अपराध हो नि। हाम्रो इच्छा सबै बाल बालिकालाई गुणस्तरीय शिक्षा, उमेर पुगेका सबै बाल बालिकालाई विद्यालय भर्ना गरौं, छोरा र छोरीलाई समान शिक्षाको अवसर दियौं, बाल श्रमको अन्त्य गरौं।
17: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
18: एक सय तीन थोप्लो आठ
19: अन्तर्मनको आवाज।
20: स्टुडियो अहिले बिहानको 8 बज्यो।
21: टाइम चेक को साथ में बनकेवा काली का सुन चाँदी पसल, दुलेगौड़ा हेल्प चोक, अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना र राशि अनुसार का पत्थर पाइन, अर्डर अनुसार का गहना तैयार कर साथ ही पुरानो कर गहना नया गहना संग साठफेर पनि गरिन्छ। प्रोपाइटर बाजीराम सुनार, विनोद सुनार, मोबाइल 9816695301।
22: कहिले धरियाको सुस्केर बस्छ, कहिले गाइने भाइको मन दुख्ने गर्छ। तपाईँ हुँदै गाउँ घर उकाली ओह्रालो धनरेन चौतारी हुँदै गुन्जिन्छ मन पाखा।
23: कार्यक्रम लोक भाका
22: मात्र रेडियो ढोरबाराही 103.8 मेगाहर्जमा।

नमस्ते नमस्कार अनि हार्दिक नानुलोक सांगीतिक अभिवादन शुभ बिहानी कार्यक्रम लोकफाका सुनेर बस्नुहुने सम्पूर्ण श्रोता साथीहरूमा आज म कार्यक्रम प्रस्तुता सृष्टि खत्री उपस्थित भइसकेकी छु र रहन्छु अबको 9 बजेसम्म। तपाईँ यति बेला सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 MHz अन्तरमनको आवाज साथै इन्टरनेट अनलाइन मार्फत हाम्रो वेबसाइट www.radiodhorbarahi.com.np लगइन गरेर पनि विश्वभरकै साथ सुन्न सक्नुहुनेछ भने हाम्रो पात्रो एप मार्फत पनि हामीलाई साथ सुन्न सक्नुहुनेछ र हामी आउने गर्दछौ हप्ताको साथै दिन फरकवार अनि फरक श्रृंखलाको साथमा भने आज चाहिँ हामी रहेका छौ बिहिबारको श्रृंखलामा र आजको श्रृंखलामा रहेर चाहिँ हामीले पुराना पुराना गीत संगीतहरूलाई चाहिँ कार्यक्रममा स्थान दिनेछौ। हामीलाई समय अवधिभर सुनेर साथ दिँदै गर्नुहोला भन्दै अहिलेको लागि भने कार्यक्रमको शुरूआत स्वरूप राख्दैछु जोगीको भेषैमा बोलको भाका जसमा आवाज रहेको छ कुलेन्द्र विश्वकर्मा अनि बीमा कुमारी दुराको। अहिलेको लागि भने यो भाका राख्दैछु, स्वीकार्नुहोला है त।

हजुर, जोगीको भेषै मावलको भाका रहेको थियो, निकै नै रमाइलो लोकदोही भाका, पुरानो भाका जसमा आवाज रहेको थियो पुरेन्द्र विश्वकर्मा अनि बिमा कुमारी बुढाको। यो भाकालाई चाहिँ कार्यक्रममा स्थान दिइसकेकी छु। पछि पनि हाम्रो श्रोता साथीहरू चाहिँ हामीलाई सुनिरहनु भएको छ होला भन्ने आश छँदैछ। अन्तिमसम्म पनि सुनेर साथ दिनुहोला भन्न चाहन्छु। फेरि पनि ढिला नगरिकन अर्को भाकालाई कार्यक्रममा स्थान दिँदैछु। वनको काँडाले बोलको भाका रहेको छ, जसमा आवाज रहेको छ विमल डाङ्गी अनि लक्ष्मी न्यौपाने अनि सरिता डाङ्गीको। अहिलेको लागि भन्ने यो भाका राख्दैछु, स्वीकार्नुहोला है त।

हजुर, वनको काँडाले बोलको भाका रहेको थियो, जसमा आवाज रहेको थियो विमल डाङ्गी, लक्ष्मी नेउपाने अनि सरिता डाङ्गीको। यो भाकालाई कार्यक्रममा स्थान दिइसकेकी छु। फेरि पनि ढिला नगरिकन अर्को भाकालाई कार्यक्रममा स्थान दिँदैछु। सान नानीको पछ्यौरी बोलको भाका रहेको छ, जसमा आवाज रहेको छ भगवान भण्डारी, राजु परियार अनि बीमा कुमारी दुराको। अहिलेको लागि भने यो भाका राख्दैछु, स्वीकार्नुहोला है त।

हजुर, सान नानीको पछ्यौरी बोलको भाका रहेको थियो, जसमा आवाज रहेको थियो भगवान भण्डारी, राजु परियार अनि बिमा कुमारी दुराको। यो भाकालाई चाहिँ कार्यक्रममा स्थान दिइसकेकी छु। पछि पनि हाम्रो श्रोता साथीहरूलाई यो भाका मन पर्यो होला भन्दै, र तपाईँ यति बेला चाहिँ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज अन्तरमनको आवाज सुनिरहनु भएको छ, र साथै साथसाथै चाहिँ आज चाहिँ हामी बिहिबारको श्रृंखलामा रहेका छौं, र आजको श्रृंखलामा रहेर चाहिँ हामीले यस्तै पुराना पुराना गीत संगीतहरूलाई चाहिँ कार्यक्रममा स्थान दिइरहेका छौं र रहन्छौं अबको 9 बजेसम्म। हामीलाई सुनेर साथ दिँदै गर्नुहोला भन्दै फेरि पनि ढिला नगरिकन अर्को भाकालाई कार्यक्रममा स्थान दिँदैछु। हाँसी हाँसी बोल मायाली बोलको भाका रहेको छ, जसमा आवाज रहेको छ शान्ति श्री परियार अनि मेक्षम खाती छेत्रीको। र यो भाका सँगसँगै हामी छोटो व्यवसायिक स्तरमा जानुपर्ने बेला पनि भइसकेको छ। हामी केही समय लगत्तै फेरि पनि पुनः उपस्थित हुनेछौ। त्यतिन्जेलसम्मको लागि तपाईँहरू भने रेडियो ढोरबाराही 103.8 मेगाहर्ज अन्तरमनको आवाज सुन्दै गर्नुहोला है त।

0: 103.8 अन्तर्मनको आवाज।
1: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
2: त्यही धुमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
3: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए।
4: म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
5: धुमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
8: यस दुलेगौडा पोलिक्लिनिकमा यही असार तेह्र गते दोस्रो शनिबार
9: वरिष्ठ स्नायु तथा मनोरोग विशेषज्ञ डाक्टर जय बहादुर खत्री,
10: हाड जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर विद्या भूषण ताम्राकार,
9: वरिष्ठ स्नायु तथा मनोरोग विशेषज्ञ डाक्टर जय बहादुर खत्री,
10: हाड जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर विद्या भूषण ताम्राकार,
9: वरिष्ठ छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर कार्की,
11: वरिष्ठ नाक कान घाँटी र गलगाँड रोग विशेषज्ञ डाक्टर आशिष घिमिरे
9: र वरिष्ठ भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य बिरामीहरूको स्वास्थ्य परीक्षण र उपचारका लागि आउँदै हुनुहुन्छ। समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
7: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर प्रेसर थाइराइड पाइल्स फिस्टुला र फिसरका साथै हाइड्रोसिल निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
9: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
7: थप जानकारीका लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली, फोन 065414129, मोबाइल 9856031053।
9: होइन के सुन्ने भनेको
7: थाहा छैन र? हाम्रो बेल चौतारामा आइतबारे हाट बजारमा मात्र होइन नि, सबै दिन ताजा तरकारी बिक्री हुन्छ नि।
9: हो र, अरू दिन पनि हाम्रै शुक्ला गण्डकीको उत्पादन पाइन्छ।
7: हो त, शुक्ला गण्डकीका किसानले उत्पादन गरेको तरकारी र अन्य कृषि उपज खैरनी चार महिला विकास बहुद्देश्य सहकारीले बिक्री गरिदिन्छ। होइन, कति हतार गरेको कुरा सुन्नु पर्दैन।
9: थाहा छ के, बिहान 7 बजेदेखि 11 बजेसम्म र दिउँसो 4 बजेदेखि बेलुका 7 बजेसम्म जहिले गए पनि हुन्छ, होइन र?
7: प्रबर्धक शुक्ला गण्डकी नगरपालिका र श्री खैरनी चार महिला विकास बहुद्देश्य सहकारी संस्था लिमिटेड।
0: Admission open. Pokhara College of Management, PCM, affiliated to Pokhara University. 24 years of academic excellence in management. Bachelor program, 4 years program of Bachelor in Business Administration, BBA, 4 years of IT program, Bachelor of Computer System and Information Technology, BCSIT, 4 years program of Bachelor of Business Administration in Finance, BBA Finance. Forms are available at college administration at 9 a.m. to 3 p.m. Science and Management, both stream can apply. Intuit to learn, go forth to start. Further details, Pokhara College of Management, PCM, Gyanmarga, Nadipur, Pokhara 3, Kasi, Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
12: लौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
13: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रो सहर दुलेगौडा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
12: जुत्ता चप्पल सुट पाइन्ट लेडिज आइटम साडी कुर्ता सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
13: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 9806681115।
4: आहा, घर त साह्रै चित्त बुझ्दो भयो होइन बुढी। अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो, बरु कहाँ जाने होला त?
14: आ बुढा, केलाई चिन्ता लिनु छ र? ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो, हामी पनि त्यतै जाऊँ।
15: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज, क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
16: सम्पर्क सोबी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ, फोन नम्बर 0654142334 र 98-1-71-606।
17: के कम्मर दुखाई, घोडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
18: अब चिन्ता नगर्नुहोस्, भीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
17: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
18: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
17: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
18: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेशन पछिको एक्सरसाइज थेरापी,
17: आइटीका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउण्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
18: दुखाइबाट मुक्ति, सक्रिय जीवनको शुरूवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
17: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 98-461-96-769 र 98-461-15-644।
18: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर, शुक्ला गण्डकी 4 दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
19: सधैँझै यही आउँदो असार 13 गते दोस्रो शनिबार
20: यस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका एसओडी वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आनन्द नेपाल आउनुहुने हुँदा सम्बन्धित रोगका समस्या भएका बिरामीहरूले स्वास्थ्य लाभ लिई मौकाको फाइदा लिनुहोला।
19: उपचार हुने रोगहरू,
20: नयाँ पुराना नङ तथा छालाको दाजको उपचार,
19: अनुहारमा देखिने चाया, पोतो र डन्डीफोरको उपचार,
20: कपाल झर्ने समस्या,
19: छालाका संक्रमित रोगहरू जस्तै लुतो, घाउ, खटिरा,
20: टाउको तथा शरीरको चाया,
19: बुढेसकालमा छाला चिलाउने रोग,
20: विभिन्न छालाका पुराना तथा नयाँ एलर्जी,
19: छाला तथा यौनाङ्गमा आउने मुसा,
20: कुष्ठ रोग तथा छालाका अन्य रोगसँगै यौन रोगसँग सम्बन्धित सम्पूर्ण उपचार, परामर्श र पोतोको पिलिङ पनि गरिन्छ।
19: साथै दुलेगौडामा नै पहिलो पटक रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यद्वारा दैनिक फिडियो एक्सरे तथा एनोमाली स्क्यान सेवा र दैनिक इसिजी गुणस्तरीय ल्याब र फार्मेसी सेवा लिन सक्नुहुनेछ।
20: विस्तृत जानकारीका लागि सम्पर्क 0564142333 र 98-678-187।
19: वीरेन्द्र स्वास्थ्य क्लिनिक, शुक्ला गण्डकी 4 दुलेगौडा।
21: एक सय 3 थोप्लो 8 अन्तर्मनको

साथै दिन फरक बार अनि फरक श्रृंखलाको साथमा भने आज चाहिँ हामी रहेका छौं बिहिबारको श्रृंखलामा र आजको श्रृंखलामा रहेर चाहिँ हामीले यस्तै पुराना पुराना गीत संगीतहरूलाई चाहिँ कार्यक्रममा स्थान दिइरहेका छौं र रहन्छौं अबको 9 बजेसम्म भन्दै थिए तर हाम्रो समय पनि सकिसकेको छ छुटेर जानुपर्ने बेला पनि भइसकेको छ आजको श्रृंखलामा हामीलाई तिनजेलसम्म सुनेर साथ दिनुहुने सम्पूर्णलाई धेरैभन्दा धेरै धन्यवाद दिँदै जाँदा जाँदै चाहिँ भङ्गेरी बोलको भाषालाई कार्यक्रममा स्थान दिँदैछु जसमा आवाज रहेको छ तेजस रेग्मी अनि रिना केसीको र यो भाका सँगसँगै आजको श्रृंखलाबाट म कार्यक्रम प्रस्तुत सृष्टि खत्री बिदा हुन्छु तपाईँहरू भने रेडियो ठोरबाराही 103.8 MHz अन्तर मनको आवाज सुन्दै गर्नुहोला है त

0: connect your dream, connect your future, still connect your heart.
1: Connect Australian Education and Visa Services. Shukla Gandaki Char Tule Gowda Watin Department Bhavan Sangai Mobile 98-65-32-493 ra 98-65-38-073.
2: तपाईको संस्था कार्यक्रम वा व्यापारलाई आकर्षक प्रिन्टिङ सेवा चाहिन्छ?
3: अब चिन्ता नलिनुहोस्, शरणयान सिसल प्रिन्ट उद्योग जहाँ गुणस्तर र विश्वास सँगसँगै भेटिन्छ।
2: ब्यानर, फ्लेक्स प्रिन्ट, पोस्टर, बिल बुक, लेटर हेड, टी शर्ट प्रिन्ट, भिजिटिङ कार्ड, विवाहको निमन्त्रणा कार्ड सहित कप, मेडल, सेट लगायतका सबै सेवा एउटै ठाउँमा उचित मूल्यमा। साथै हामी कहाँ शिलालेख पनि लेखिन्छ।
3: छिटो सेवा, सफा प्रिन्ट अनि दिगो सम्बन्ध, त्यसैले त रोजाई सबैको।
2: सरन एन्ड सिसल प्रिन्ट उद्योग शुक्ला गण्डकी नगरपालिकाको गेट सँगै
3: प्रोपाइटर दुर्गामान श्रेष्ठ। सम्पर्क 98-4-63-61-209 र 98-0-41-21-718। आजै सम्पर्क गर्नुहोस्।
4: स्टुडियो अहिले बिहानको 9 बज्यो।
5: टाइम चेकको साथमा बनकेवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्पोस्ट चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 98-165-95-301।

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको थाहा खबरमा धर्मराज भट्टसँगै रविन्द्र सुवेदीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: रासोपामा 900 केन्द्रीय सदस्य चयनका लागि मतदान जारी, सदस्यको नतिजा आइसकेपछि मात्र पदाधिकारी चयनको प्रक्रिया शुरू हुने।
0: गर्मी बढेपछि वीरगंजका सबै विद्यालय 4 दिनका लागि बन्द, तराईका भूभागमा आज दिनभरि चर्को गर्मी हुने।
1: नागदीको अन्नपूर्ण गाउँपालिकामा पहिरोले गाडी पुरिँदा चालकको मृत्यु, अवरूद्ध बनेको सड़क बिहानदेखि सञ्चालनमा।
0: भेनेजुएलामा लगातार 2 शक्तिशाली भूकम्प, हजारौं मानिस हताहत भएको अनुमान।
1: र अखिल नेपाल फुटबल संघ एन्फा फिफाको निलम्बनमा समूह विजेता बन्दै ब्राजिल फिफा विश्वकपको नकआउटमा प्रवेश।

0: रोकडोक होइन, ढुक्क हौ। प्रभु महालक्ष्मीबाटै जीवन बीमा गर।
1: प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड।
2: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
3: समाचार अब विस्तारमा। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाको प्रथम महाधिवेशन अन्तर्गत 99 केन्द्रीय सदस्य चयनका लागि मतदान भइरहेको छ। राष्ट्रपा केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार राति 1 बजेदेखि विद्युतीय मेसिन मार्फत मतदान भइरहेको छ। दिउँसो 12 बजेसम्म पहिलो चरणको मतदान हुने पार्टीको केन्द्रीय निर्वाचन आयोगले जनाएको छ। बिहान 8 बजेसम्ममा 1600 भन्दा बढ़ी प्रतिनिधिले मतदान गरेका छन्। आयोगका प्रमुख भुवन केसीका अनुसार पहिलो चरणको केन्द्रीय सदस्यको निर्वाचनमा 384 जनाले उम्मेद्वारी दिएका थिए। यसमा खुल्लातर्फ 210 जनाको उम्मेद्वारी परेको छ भने भूगोलतर्फ 174 जनाको उम्मेद्वारी परेको छ। एउटा प्रदेशबाट 5 निर्वाचित हुनेछन्, 7 प्रदेशबाट 35 निर्वाचित हुनेछन् भने 64 खुल्लाका लागि 210 जनाको उम्मेद्वारी दर्ता भएको हो। केन्द्रीय समितिको निर्वाचनका लागि वर्तमान मन्त्री परिषदका 9 जना सदस्यले उम्मेद्वारी दिएका छन्। अर्थमन्त्री डाक्टर सोनी मुवागले गण्डकी प्रदेश खुल्लातर्फबाट उम्मेद्वारी दिनुभएको छ। यस्तै परराष्ट्र मन्त्री शिशिर खनालले खुल्लातर्फ, ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले बागमती प्रदेश खुल्लातर्फ र कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले बागमती प्रदेशबाट उम्मेद्वारी दिनुभएको छ। महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक तथा सामाजिक सुरक्षा मन्त्री सीता बादीले कर्णाली भूगोलतर्फ, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले कोशी भूगोलतर्फ, शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले खुल्ला केन्द्रीय सदस्यतर्फ तथा कृषि वन तथा वातावरण मन्त्री गीता चौधरीले सुदूरपश्चिम खुल्लातर्फ केन्द्रीय सदस्यका लागि उम्मेद्वारी दिनुभएको छ। युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले खुल्ला मधेसी समूहबाट केन्द्रीय सदस्यमा उम्मेद्वारी दिनुभएको छ। पहिलो चरणको मतदानबाट 99 सदस्य चयन भएपछि दोस्रो चरणमा पदाधिकारी चयन प्रक्रिया शुरू हुनेछ। यसअघि सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित भइसक्नु भएको छ।
4: गर्मी बढ़ेपछि पर्साको वीरगंजका सबै विद्यालय आजदेखि 4 दिनका लागि बन्द गरिएको छ। अत्यधिक गर्मी बढ़न थालेपछि सबै विद्यालयमा 4 दिनका लागि विदा दिएको महानगरपालिकाले सूचना मार्फत जनाएको छ। बढ़दो गर्मी र अत्यधिक तापक्रम लूलाई मध्यनजर गर्दै महानगर क्षेत्रभित्रका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयमा गर्मी विदा घोषणा गरिएको महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाले बताएको छ। बढ़दो गर्मीका कारण बालबालिकाको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई मध्यनजर गर्दै असार 11 चार दिन वर्खे विदाबाट कटिउने गरी महानगर अन्तर्गत बाल विकासदेखि कक्षा 12 सम्मका सबै सामुदायिक तथा संस्थागत विद्यालय बन्द रहने भनिएको छ। पछिल्लो दिनमा तराई मधेसका जिल्लामा तापक्रम निरन्तर बढ़दै गएपछि जनजीवन प्रभावित बन्दै गएको छ।
3: आज पनि तराईका भूभागमा तातो लहर तथा तातो दिन रहने भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा तातो लहर जारी रहने भएको हो। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ, जसका कारण आज धनगढ़ीमा 40, नेपालगंजको 41, भैरवाको 40 डिग्री सेल्सियस भन्दा माथि तापक्रम पुग्ने महाशाखाको अनुमान छ। बागमती र गण्डकी प्रदेशका तराई भूभागका केही स्थानमा पनि आज तातो दिन हुने सम्भावना छ। काठमाडौँ उपत्यकामा 31 डिग्री सेल्सियससम्म तापक्रम पुग्ने अनुमान छ। मनसूनी वायु कमजोर भएको कारण पानी कम पर्दा गर्मी बढ़ेको हो। आज दिउँसो देशका हिमाली र पहाड़ी भूभागका साथै कोशी प्रदेशका तराई भूभागमा साधारणतया बादल लाग्नेछ। मधेस प्रदेश तथा बागमती गण्डकी प्रदेशका तराई भूभागमा आंशिक बदली हुनेछ। कोशी प्रदेशका तराई भूभाग का थोरै स्थानमा तथा मधेस प्रदेश बागमती र गण्डकी प्रदेशका तराईका एक दुई स्थानमा मेकर्जन चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना छ।
4: म्याग्दीको अन्नपूर्ण गाउँपालिका 6 महभीरमा पहिरोले इबी गाड़ी पुरिदा चालकको मृत्यु भएको छ। प्रहरीका अनुसार गैराती करिब 8 बजे महभीर स्थित बेनी जोमसुम सड़क खण्डमा पहिरो खस्दा गुड़िरहेको इबी गाड़ी पुरिएको थियो। गाड़ी चालक पर्साको वीरगंज महानगरपालिका 21 का 23 वर्षीय सोहेल मियाको मृत्यु भएको म्याग्दी प्रहरीले जनाएको छ। पहिरोले गाड़ी पुरिएपछि जिल्ला प्रहरी कार्यालय म्याग्दी र सशस्त्र प्रहरी गुल्मा हेडक्वार्टर म्याग्दीबाट संयुक्त टोलीले उद्धार गरेको छ। मियालाई उपचारका लागि प्रादेशिक अस्पताल बेनी पुर्याउँदा चिकित्सक मृत घोषणा गरेका थिए। पहिरोका कारण पूर्ण रूपमा अवरूद्ध बेनी जोमसोम सड़क आज बिहान 8 बजेपछि मात्र खुलेको छ।
3: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
5: मार्बलका सिपिसी प्रडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित रोगाड ब्रान्ड, साथै मार्बलका यूपीवीसी प्रडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
6: सुरक्षा घरको साथ जीवन भरको।
2: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
3: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
4: अब बाँकी समाचार। आज निर्जला एकादशी, हिन्दू धर्मावलम्बीले भगवान नारायणको पूजा गरी मनाउँदैछन्। आजको दिन गंगा तथा अन्य पवित्र नदीमा स्नान गरी पानी समेत त्याग गरी व्रत बस्ने विधान छ। आज पवित्र स्थलमा तुलसीको दल राखेर हरिशयनी एकादशीको दिन तुलसीको मठमा रोपेर हरिबोधनी एकादशीको दिन भगवान विष्णु भगवानसँग विवाह गर्ने प्रचलन छ। अन्य एकादशीमा व्रत गर्न असमर्थहरूका लागि आजको दिनको व्रत गर्नाले शुभ फल प्राप्त हुने विश्वास छ। निर्जला एकादशीका दिन अन्न, वस्त्र, गौ, जल, सैया, सुन्दर आसन, कमण्डलु तथा छाता दान गर्ने चलन छ।
3: अब अन्तर्राष्ट्रिय समाचार। भेनेजुएलामा लगातार दुईवटा शक्तिशाली भूकम्प गएको छ। अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार पहिलो 7.2 म्याग्नेच्यूडको भूकम्प गएको, 39 सेकेण्डपछि 7.5 म्याग्नेच्यूडको अर्को दोस्रो शक्तिशाली भूकम्प गएको हो। भूकम्पले राजधानी काराकासमा ठूलो क्षति पुगेको छ। भूकम्पका कारण काराकासका कयौं भवनहरू भत्किएको बीएनसीले जनाएको छ। अमेरिकी भूगर्भ सर्वेक्षणले ठूलो हताहत र व्यापक क्षतिको आशंका गरेको छ। उसले मृत्यु हुनेको संख्या 10,000 नाग्ने बताएको छ। 18 जनाको जीवितै उद्धार गरेको र 500 भन्दा बढ़ी उद्धारकर्मीले उद्धार कार्य जारी राखेको अधिकारीहरूले बताएका छन्। भूकम्पको धक्का छिमेकी देश कोलम्बियासम्म महसुस गरिएको अन्तर्राष्ट्रिय संचार एजेन्सीहरूले जनाएका छन्। स्थानीय समयअनुसार बेलुकी 6:04 मोन्टालुआन क्षेत्रलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको थियो, जसको गहिराई 13.2 किलोमिटर थियो। अर्को धक्काको केन्द्रबिन्दु युमारेभन्दा 23 किलोमिटर दक्षिण पूर्वमा जमीनबाट 10 किलोमिटर गहिराईमा रहेको जनाइएको छ। भूकम्प लगतै अमेरिकी सुनामी चेतावनी प्रणालीले भेनेजुएला, यूएस भर्जिन आइल्याण्ड र ब्रिटिश भर्जिन आइल्याण्डका लागि सुनामीको चेतावनी जारी गरे पनि पछि त्यसलाई रद्द गरिएको छ।
4: अब खेल समाचार। विश्वकप क्रिकेट चलिरहेकै बेला अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाले अखिल नेपाल फुटबल संघ एन्फालाई निलम्बन गरेको छ। फिफा काउन्सिल ब्यूरोले फिफा विधानको धारा 14 एन्फालाई अनिश्चितकालका लागि निलम्बन गरेको हो। निलम्बन कायम रहन्जेल एन्फाका प्रतिनिधि टोली तथा क्लब टोलीहरू अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन पाउने छैनन्। एन्फा वा एन्फासँग सम्बन्धित कुनै पनि सदस्य वा पदाधिकारीले फिफा तथा एएफसीद्वारा संचालित विकास कार्यक्रम, तालिम वा प्रशिक्षणबाट लाभ लिन पनि पाउने छैनन्। निलम्बनमा परेपछि नेपालको राष्ट्रिय टीमदेखि क्लबसम्मको टीमले अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन पाउने छैनन्। फिफा र एएफसीबाट पाउँदै आएको फण्ड पनि बन्द हुनेछ। यसअघि राष्ट्रिय खेलकुद परिषद राखेपा र एन्फाबीच निर्वाचन र संघको संचालनबारे विवाद सकिएको थियो। नियामक निकायहरूमा देखिएको राजनीतिकरणले नेपाली फुटबल र खेलाड़ीहरूको भविष्य नै अन्यलमा परेको छ।
3: फिफा विश्वकपको समूह सीको खेलमा ब्राजिलले स्कटल्याण्डलाई पराजित गर्दै समूहको शीर्ष स्थानमा रहेर नकआउट चरणमा प्रवेश गरेको छ। मियामी स्टेडियममा भएको खेलमा ब्राजिलले स्कटल्याण्डलाई 3-0 गोलले पराजित गरेको हो। ब्राजिलका लागि पहिलो हाफमा भिनिसियस जुनियरले 2 गोल गरे भने दोस्रो हाफमा म्याथियस सुनाले 1 गोल थपे। यस्तै ब्राजिलका स्टार स्ट्राइकर नेमार करिब 3 वर्षपछि राष्ट्रिय टोलीको जर्सीमा मैदान फर्किए। स्कटल्याण्डसँगको खेलको 76 मिनटमा म्याथियस कुनालाई प्रतिस्थापन गर्दै नियमार मैदान प्रवेश गरेका थिए। ब्राजिलसँग पराजित स्कटल्याण्ड समूह सीको तेस्रो स्थानमा रहँदै समूह चरणको खेल सक्यो। 12 समूहका तेस्रो हुने टोलीमा शीर्ष अंक बटुल्ने 8 टोली पनि अर्को चरणमा प्रवेश पाउने प्रावधान छ। यही समूहको मोरक्कोले हाइटीलाई 4-2 गोलले पराजित गर्दै नकआउटमा स्थान बनाएको छ। हाइटीको भने विश्वकप यात्रा रोक सकिएको छ। यस्तै समूह बीको खेलमा स्विजरल्याण्डले क्यानाडालाई पराजित गरेको छ। भ्यानकुभरमा भएको कड़ा प्रतिस्पर्धापूर्ण खेलमा जित निकाल्दै स्विजरल्याण्डले समूह बीको विजेता बनेको हो। यो पराजयसँगै समूहमा दोस्रो स्थानमा धकेलिएको क्यानाडा उपविजेताका रूपमा नकआउटमा प्रवेश गरेको छ। गए राति नै भएको अर्को खेलमा कतारलाई 3-1 पराजित गर्दै बोस्निया एण्ड हर्जगोभिनाले अन्तिम 32 आफ्नो स्थान सुरक्षित गर्ने सम्भावनालाई बलियो बनाएको छ। यस्तै आज बिहान सम्पन्न समूह एका खेलमा आयोजक मेक्सिकोले चेक रिपब्लिक विरूद्ध 3-0 गोलको जित निकालेको छ। यस्तै दक्षिण अफ्रिकाले दक्षिण कोरियालाई 1-0 गोलले पराजित गरेको छ। यससँगै मेक्सिको र दक्षिण अफ्रिका नकआउट चरणमा पुग्दा दक्षिण कोरिया भने अरू टोलीको अंकमा भर पर्नुपर्ने भएको छ। चेक रिपब्लिक भने समूहबाट बाहिरिएको छ। बिहान 9 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
4: राष्ट्रपामा 900 केन्द्रीय सदस्य चयनका लागि मतदान जारी। सदस्यको नतिजा आइसकेपछि मात्र पदाधिकारी चयनको प्रक्रिया शुरू हुने।
3: गर्मी बढ़ेपछि वीरगंजका सबै विद्यालय 4 दिनका लागि बन्द। तराईका भूभागमा आज दिनभरि चर्को गर्मी हुने।
4: म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा पहिरोले गाड़ी पुरिँदा चालकको मृत्यु। अवरूद्ध बनेको सड़क बिहानदेखि सञ्चालनमा।
3: भेनेजुएलामा लगातार 2 शक्तिशाली भूकम्प। हजारौं मानिस हताहत भएको अनुमान।
4: र अखिल नेपाल फुटबल संघ एन्फा फिफाको निलम्बनमा समूह विजेता बन्दै ब्राजिल विश्वकपको नकआउटमा प्रवेश।
3: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको थाहा खबर सकियो। धर्मराज र रविन्द्र विदा हुन्छ। नमस्कार।
7: कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
8: दिदी पनि नमजाले झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
9: हजुर, हामी कहाँ विवाह भोज पिकनिक व्रतबन्ध पार्टीको लागि आवश्यक लोकल खसी कुखुराको मासु अन्डा ससेज फ्रोजन मोमो किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौड़ा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658-590-065। मोबाइल 98-166-34-372।
10: दाई, पहिला यो मोबाइल हेरिदिनुहोस् न, के भयो भयो? फोटो भिडियो नम्बर सबै यसमै थियो, 81 बिग्रियो।
11: खै दिनुहोस् त। ए, चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल सब नोकिया सर्भिस सेन्टर हुनुहुन्छ।
10: अनि बन्छ त दाई?
11: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
12: द एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौड़ा बसविसौनीको ठीक पारिपट्टि
13: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेर र एसेसरी सामानहरू उपलब्ध छन्।
14: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
13: प्रोप्राइटर राजन पौडेल। मोबाइल 98-560-62-29।
15: ए बुढी, तिमीले भने जस्तै घर बने, हेर त खुसी त छौ नि।
16: घर मात्र बनाएर हुन्छ? त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रो राम्रो फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
15: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै धुलेगौडा बजारको हेलपोस्टमा खुलेको द भिलेज गार्डनमा जाउन। तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
16: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
17: हजुर, घर भित्र होस् या बाहिर गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा गमला, बगैँचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
18: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्लगण्डकी 4 हेल्प पोस्ट लाइन दुलेगौडा।
17: प्रोप्राइटर रबिन थापा। सम्पर्क 98-560-33-398 र 98-465-10-950।
19: आस्था अनि भरोसा, घर निर्माणको विश्वासिलो आधार, अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछे पानी।
20: हजुर, घर निर्माण, बाटो नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
19: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी 2 गाछे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लाल बहादुर गोले र शेरजङ गुरुङ। मोबाइल 98-510-88-461 र सिजन गुरुङ 97-045-40-900।
0: हजुरबाले आँखा देखिन धमिलो भयो भन्नुभएको महिनौ भइसक्यो। मेरै आँखा पोलेर हेर्ने भएको छैन। आँखा पनि राम्रोसँग जाँच्ने चस्मा पनि रोजी रोजी कहाँ पाइन्छ होला त?
21: अब चिन्ता नलिनुहोस्। आँखा सम्बन्धी सम्पूर्ण समस्याको एउटै समाधान ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र। हामी कहाँ विभिन्न प्रकारका आकर्षक तथा ब्रान्डेड चस्मा, पावर चस्मा, शीतल चस्मा लगायत हरेक प्रकारका चस्माहरू तथा कन्ट्याक्ट लेन्स सुपथ मूल्यमा पाइन्छ। नोट, यहाँ प्रत्येक दिन अनुभवी विशेषज्ञद्वारा आँखा जाँच तथा उपचार गरिनुको साथै परामर्श दिइन्छ। साथै आँखाको माइनर अपरेसन पनि गरिन्छ र ड्राई आई सम्बन्धी उपचार पनि गरिन्छ। ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र, दुलेगौडा, प्रोप्राइटर दिव्या मल्ल ठकुरी 9805501422, दिपेश मल्ल ठकुरी 9805501420, दीप मल्ल ठकुरी 9460141530।
22: आज पनि भात चढायो के हो कि तिम्रो पारा? राम्रोसँग खाना बनाउन आउँदैन?
23: यी बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के? खाना बनाउनेको व्यथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, करार मात्रै भयो।
22: नरिसौ न त, बरु हिँड कहाँबाट ल्याउने हो?
23: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्या रे? दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो भक्छ रे, हो त्यही जाने हो।
20: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
23: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौडा मुक्तिनाथ बैंकको आडमा, प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9805603507, कविता श्रेष्ठ सम्पर्क 0564140055 र 9846618817।
0: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किन मोहनी लगाएर हो?
23: साँच्ची के मोहनी नै लगाए कि बुढा? मेरो तन मन त्यतै मात्र छ। हजुर पनि स्थितिको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त। जे हेरे त्यही मोहनी लाउने खालको छ।
0: कहाँ बनाएछन् र हो? हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
23: हुन्छ नि खुब, पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका रे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौं भएर बनाएको पनि।
20: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुदीक्षा फर्निचर उद्योग, दुलेगौडा पौवा डाँडा, पञ्चमुनि स्कुल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा, मोबाइल 9811435622।
24: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि। अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि, कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक, दुलेगौडा, प्रोप्राइटर पासा राजु, मोबाइल 9806613195 र 9847153368।
25: ल नौ छिटो निस्क, अहिले फर्किन ढिला हुन्छ के? बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो, फेरि पोखरा पुग्नु छ। बिहेको कपडा किन्न पनि पोखरा जानु पर्छ र यही युनाइटेड सप्लायर्समा छँदैछ नि। बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो, यता भने जस्तो पाइँदैन, त्यसमाथि महँगो होला नि। त्यसको त चिन्तै नगर्नु न दिदी, डिजाइन पनि खोजे जस्तो पाइन्छ, मूल्य त झनै मिल्छ, एकचोटि गएर त हेर्नुहोस्।
21: हजुर, विवाहको कपडा, स्तरीय कोट, सुट पाइन्ट, स्कुल कलेजको ड्रेस पाइनुका साथै लेडिज आइटम, साडी, लेगिज, टप्स, कुर्ता सुरुवाल र थानका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ।
25: सम्पर्क युनाइटेड सप्लाइज, धुलेगौडा हेल्प चोक, प्रोप्राइटर कृष्णराज पण्डित, फोन 065414008।
1: शैलेशको बुवा, यसपालि अलिअलि घर गहना जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ, बालसुन्जेल त हो नि, मान सम्मान इज्जत बनेको।
2: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ। यो जमानामा सेवा बुझ्नु पर्यो, किन हतारिन्छ हौ? विश्वास दिलो सुनचारी पसल खोजौला नि।
1: च्याङ्जा धनलक्ष्मी सुनचारी पसल भएपछि त भइहाल्यो नि बुढा। छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित, हरेक डिजाइनका आकर्षक गर गहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्कियो चोकमा न्यु च्याङ्जा धनलक्ष्मी सुनचारी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
3: यहाँ विभिन्न डिजाइनका गर गहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
4: साथमा बिना रसायनका गर गहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
3: च्याङ्जा धनलक्ष्मी सुनचारी पसल, शुक्ला गण्डकी 3 दुलेगौडा, ढोर बाराही मन्दिर जाने जीप लाइन अगाडि, शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि, प्रोप्राइटर रामो विश्वकर्मा 98171669, राजु विश्वकर्मा 98087692।
5: सिप सिकौं, भविष्य बनाऊ, योग्यताले मात्र होइन अब सफलताका लागि सिप पनि चाहिन्छ। त्यसैले आउनुहोस्, देश वा विदेश सबैतिर काम लाग्ने सिप सिकौं।
6: हजुर, रोजगारीको सुनौलो अवसर खोजिरहनु भएको छ भने यो सूचना तपाईँका लागि हुन सक्छ। स्वास्थ्य क्षेत्रमा दक्ष र आत्मनिर्भर बन्ने गरी तपाई हाम्रो शहर दुलेगौडामा शुरू हुँदैछ केयर गिभर तालिम, छिट्टै भर्ना भई सिट सुरक्षित गर्नुहोस्।
5: नर्स बन्ने सपना अब केयर गिभर तालिम लिएर पूरा गर्नुहोस्। अनुभवी प्रशिक्षकहरूबाट सैद्धान्तिक र व्यवहारिक ज्ञान प्रदान गराई अस्पताल, वृद्धाश्रम र होम केयर सेवाका लागि दक्ष जनशक्ति उत्पादन गर्न यही असार 1 गतेबाट तालिम सञ्चालन हुने सहर्ष जानकारी गराउँदछौ।
6: नोट, न्यूनतम कक्षा 8 उत्तीर्ण भएका, 18 वर्ष पूरा भएकाहरू तालिममा सहभागी हुन सक्नेछन्।
5: सम्पर्क दुलेगौडा एनआईसी बैंक भएको भवन, फोन 98560443, 98041-43628 र 98560-62446।
26: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर।
5: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेला आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिराचन आगामी असार 13 गति शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा आउँदै हुनुहुन्छ। सम्बन्धित समस्या भएका दम्पतिले उपचार तथा परामर्श लिएर मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
26: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक, शुक्ला गण्डकी 4 दुलेगौडा, फोन 065414233, मोबाइल 98678168।
27: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोल बाराही 103.8 मेगाहर्ज।

0: सुन न श्रेया, यो चाया पोतो डन्डी फोर एलर्जीले मेरो अनुहार नै।
1: दिदी रिल्याक्स, मैले यो सबै समस्याको समाधान गर्ने ठाउँ पत्ता लगाइसके।
2: कहाँ?
1: गण्डकी मेडिकल हल।
3: हो, गण्डकी मेडिकल हल। अब छाला सम्बन्धी सबै समस्या अत्याधुनिक मेसिनबाट परीक्षण गरी विशेषज्ञ डाक्टरहरूबाट उपचार र परामर्श गरिने भएकाले चिन्ता लिइरहनु पर्दैन।
1: यहाँ हरेक महिनाको दोस्रो शनिबार छालाको चाउरीपन, अनुहारको डन्डी फोर, कोठी, दाग र पेटको धर्सा हटाउनु परेमा आर्मी हस्पिटल पोखरा र सान स्किन एन्ड ड्रग्समा कार्यरत वरिष्ठ छाला यौन र सौन्दर्य विशेषज्ञ डाक्टर सुशील कार्की
3: र चौथो शनिबार गण्डकी हस्पिटल ग्यालेक्सी हस्पिटल पोखरामा कार्यरत नाक कान र घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट उपचार गरिने सहर्ष जानकारी गराइन्छ। साथै प्रत्येक दिन जनरल मेडिसिन सुजन सिग्देलबाट बिरामी परीक्षण, उपचार र ल्याब सेवाको पनि सुविधा रहेको छ।
0: गण्डकी मेडिकल हल, दुलेगौडा, माछा पुस्रे बैङ्कको ठ्याक्कै पारि। सम्पर्क 0625903069, मोबाइल 9840826926।
4: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ अरे, तपाईँ त आजै जानुहोस् हो।
5: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि?
4: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरेनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि।
5: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
4: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरेनी टार आर्मी ब्यारेकको ठिक पारिरहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
3: होटल फ्यामिली एन्ड लज, खैरेनी टार बजार, प्रोपाइटर अर्जुन सापकोटा। मोबाइल 9856320, 9801454674 र 9846023420।
6: मरे नि के हो?
7: हेर त, रगतै रगत भयो, म त त्यस्तो हेर्न नि सक्दिनँ।
6: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
7: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्यो कि बाँच्ने हो केही ठेगान छैन।
6: त्यहीँको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त, अब
7: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको।
8: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौ। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौ र पैदल यात्रीलाई बाटो काट्न दिउ।
9: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं। बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौ।
10: नेपाल सरकार, विज्ञापन बोर्ड।
11: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोनी लगाएर हो?
12: साँच्ची के मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सितेको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त। जे हेरे त्यही मोहनी लाउने खालको छ।
11: कहाँ बनाए छन्द्र हो, हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
12: हुन्छ नि, खुब पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका अरे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौं भयो अरे बनाएको पनि।
11: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुदीक्षा फर्निचर उद्योग, दुलेगौडा, पौवा डाँडा, पञ्चमुनि स्कुल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा। मोबाइल 9811435622।
13: ए सम्धी, यता नजिकै राम्ररी पालेको लोकल कुखुरा, हाँस वा काली पाइँदैन भने सुरुप झोल खाऊ भनेको, यो 45 दिने हो कि बिगासे कुखुरा खाँदा खाँदै ज्यानै बिगासे जस्तो हुन लाग्यो, आयु पनि 45 वर्ष नै पो हुने हो कि, चिन्ता लाग्छ हौ सम्धी।
14: अब लोकलै खोज्नु भएको हो भने युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनम खानीमा जानु पर्यो सम्धी। खुल्ला जंगलमा पालेको लोकल कुखुरा, कालिज र हाँसको मासु, अण्डा तथा चल्लाहरू मिलाएर पाइँदो रहेछ।
2: हजुर, स्वच्छ शान्त मनोरम प्राकृतिक वातावरणमा कृषि क्षेत्रको अवलोकन गरी प्राकृतिक रूपमा उत्पादित वस्तुहरूको स्वाद लिन चाहनुहुन्छ भने पारिवारिक पिकनिकको समेत व्यवस्था रहेको छ। युनिक मल्टी एग्रो प्राली, सुकलागन्दकी 10 मिनाम खानी, प्रबन्ध निर्देशक हरि खड्का, सम्पर्क 9800 28 28 800 10 98 08 28 28 811 र 9800 28 28 816।
15: ए सबिना, यस्तो हतारमा कता हो?
16: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो, गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ त्यही भएर म त हतार हतारमा हिँडेको।
15: ल, बिहेको गरगहना बनाउन पोखरा नि जानु पर्छ त। यही दुलेगोडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालिका सुनचादी पसल। हो, त्यहाँ जाऊ न, तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
17: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहु, प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज, मोबाइल 9860 78 528 र 9800 28 16 142।
18: वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर सूर्य देवकोटा, चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा,
19: मनमोहन कार्डियो भास्कुलर सेन्टर टिचिङ हस्पिटल काठमाडौँमा कार्यरत मुटु रोग विशेषज्ञ डीएम कार्डियोलोजिस्ट डाक्टर सूर्य देवकोटा यही असार 13 गते शनिबार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनुहुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
18: लक्षित समूहहरू:
19: उच्च रक्तचापका र मुटु ढुकढुक गर्ने बिरामीहरू,
18: मुटुको बाथरोग,
19: मुटुका रक्तनली र धमनी सम्बन्धी रोगहरू,
18: हृदयघात भएका तथा मुटुको रक्तनलीमा स्टेन्ट हालिसकेका बाइपास सर्जरीका बिरामीहरू,
19: मुटुको भल्भ सम्बन्धीका रोगीहरू तथा भल्भ फेरेका बिरामीहरू,
18: मुटुको मांसपेशी सम्बन्धी रोग भएका तथा मुटु कमजोर भएका बिरामीहरू,
19: कोलेस्ट्रोल ट्राइग्लिसराइड भएका बिरामीहरू,
18: जन्मजात मुटुमा प्वाल तथा अन्य जन्मजात मुटुका रोगीहरू,
19: शरीर सुन्निने बिरामीहरू र अन्य मुटु सम्बन्धी रोग भएका बिरामीहरू,
18: हृदय चक्कर र रिङ्गाटा लाग्ने, छाती दुख्ने र भारी हुने, श्वास फेर्न गाह्रो हुने बिरामीहरू,
19: कोरोनरी एन्जियोग्राफी तथा स्टेन्ट राख्नु पर्ने बिरामीहरू,
18: पेसमेकर सम्बन्धीका बिरामीहरू।
20: थप जानकारीको लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-552-493 र 582-778।
2: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा,
21: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार।
2: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने, टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
22: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
2: मोबाइलसँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
22: एनसिएलको हराएको, बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ। एनसीएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ।
2: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ता बन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
21: फोन बजार, सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा, दुलेगौडा।
2: प्रोपाइटर सुबिल श्रेष्ठ, खिम नारायण श्रेष्ठ, मोबाइल 9841656996 छ।
0: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी।
1: ओके यो झुम्का हेर न है झन् कस्तो राम्रो। जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त अन्त डुलेर दुःख मात्रै पाइयो।
0: ल ल फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है। होलसेलमा समेत पाइने रहेछ।
1: हो त है, सामान लिन टाढो किन जानु पर्यो र।
5: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको धुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल
23: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
21: ग्राहकको चाहना नै हाम्रो तुष्टि। जयसवाल कस्मेटिक पसल दुलेगौडा बिक्री बजार।
5: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
21: प्रोपाइटर निरञ्जन प्रसाद जयसवाल, फोन 98461612020।
0: होइन श्रीमानज्यू, के भयो गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो। अहिलेसम्म गाडीको फन्को मारेको मारे हुनुहुन्छ, केही समस्या आयो कि क्या हो?
24: यो बाटो पनि कहिले भन्छ, खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो। टी धोए पनि हिलो जाने होइन।
0: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुन सुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
22: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल, प्रोपाइटर बुद्धि बहादुर कार्की, मोबाइल 9860373310 र 9921653507।
25: सुन शुद्धताको प्रतीक, तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
21: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
25: ओम प्रोसर आभूषण सुनचाँदी पसल दुलेगौडा भित्री बजार।
22: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास जित्याएको ओम प्रोसर आभूषण सुनचाँदी पसल शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार, प्रोपाइटर भोज बहादुर सुना,
1: मोबाइल 9800585537 र 9800665849।
21: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
1: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
21: ओके ल डन।
1: हजुर, सिग्देल अफसेट प्रेस शुक्ला गण्डकी 4 दुलेगौडा गणपति लघुवित्त रहेको भवनमा।
21: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
1: प्रोपाइटर गोविन्द सिग्देल, फोन 9855628543 र 9847000787।
26: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने?
27: के भए दाई, पैसा भएपछि नि के को तनाव हो र?
26: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
0: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छाना मुनि पाइन्छ।
28: उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सिपिभीसी, पिभीसी पाइप, पेन्स तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ।
0: साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4 दुलेगौडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल, प्रोप्राइटर महेश थापा, फोन 0654142636, मोबाइल 9855678302 र 9460783002।
29: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।

0: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
1: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो
0: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्
1: हाम्रा विशेषताहरू वर्षौंदेखि

0: काठमाडौँ प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल। जनस्तरबाट सञ्चालित न्यून शुल्कमा पढाइ हुने सामुदायिक क्याम्पस,
1: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने,
0: शुक्ला गण्डकी, भीमाद, म्याग्दी, रिसिङ, घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था।
1: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था।
0: 3.4 to 3.59 जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था।
1: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा रु 4,000 छुटको व्यवस्था।
0: साथै यूजीसी, प्रदेश सरकार, नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
1: र बिहानी 17 कक्षा सञ्चालन हुने।
0: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस, शुक्ला गण्डकी 5, बेल चौतारा, तनहुँ, फोन 0 65 571 240।
2: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
3: ए दाई पनि घरै हुनुहुँदो रहेछ त।
4: खै ल्याउन त कहाँबाट ल्याएको नि कान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
5: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर बनाएको मल पाइदो रहेछ, छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीबाट ल्याएको।
3: ए हो र, हस् दाई म आजै जान्छु।
0: हजुर, यस हाइजेनिक राज प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा बोइलर र गिरिराज कुखुरा पनि पाइन्छ। साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
6: हाइजेनिक राज प्राली, शुक्ला गण्डकी 8, सफल एकले टोल, गणपते। प्रोप्राइटर रामकृष्ण भण्डारी। मोबाइल 9856062891।
7: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
0: अब दुलेगौड़ा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश वास्तोलाद्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार,
7: आयुर्वेद औषधि, आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टरद्वारा उपचार हुने रोगहरू,
8: पेट सम्बन्धी समस्याहरू, ग्यास्ट्रिक, वायुगोला, कब्जियत, अरुचि, पेट दुख्ने, पोल्ने, अमिलो पानी आउने जस्ता समस्या,
7: पाइल्स, फिसर, फिस्टुला, बेरो फर्कने र पीएनएस को सफल उपचार,
8: फिनास, नाकको एलर्जी, नाकमा मासु पलाएको,
7: मृगौलाको पत्थरी, पिसाब पोल्ने, प्रोस्टेट सम्बन्धी समस्या,
8: स्त्री तथा प्रसूति रोग, महिनावारी गडबडी, सेतो पानी बग्ने, निसन्तान तथा यौन दुर्बलता, पीसीओडी,
7: नसा तथा बाथ सम्बन्धी रोगहरू, ढाड कम्बरको दुखाई, घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग,
8: जन्डिस, टाउको दुख्ने, अनिन्द्रा, हात खुट्टा गल्ने, पोल्ने र झमझम गर्ने,
7: साथै पुराना निको नभएको घाउ, छाला सम्बन्धी रोगहरू, एलर्जी, धुपी, दात जस्ता दीर्घ रोगको सफल उपचार,
0: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौड़ा। पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौड़ा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
1: पसल सरेको सूचना, शुक्ला गण्डकी 4, दुलेगौड़ामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौड़ाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोप्राइटर मीन बहादुर सुनार, 9825359122, 9808 र 9460769246।
9: तपाई घर बनाउँदै हुनुहुन्छ? अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
4: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
9: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, 2 दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौं। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
1: संसार ढुङ्गा कटिङ उद्योग, शुक्ला गण्डकी 2, काछे।
10: ल किन हो हाम्रो दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
11: हेर्न कान्छी, यति का पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
12: बजारै भरि फ्रेस हाउस छ, जहाँबाट ल्याए पनि हुन्छ भो। खेको चिन्ता लिनु भएको छ यो दिदीले?
13: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनु पर्छ।
12: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
0: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौडा तनहु पञ्चमुनि स्कूलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा शाखा पसल दुलेगौडा भित्री बजार साङ्गेला विकास बैंकको पछाडि। यहाँ विवाह व्रतबन्ध पास्नी पिकनिक पार्टी भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी बोका पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
13: प्रोप्राइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 9856066136 र 9151663636।
14: टाइम चेक को साथ में बनकेवा कालिका सुन चाँदी पसल दुलेगौड़ा हेल्पोस चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार गर्नु का साथ ही पुरानो गर गहना नया गहना संग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजीराम सुनार विनोद सुनार, मोबाइल 9816695301।
15: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईको अधिकार।
16: ढोरबाराही हाइलाइट्सको साथमा
0: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस, अफसेट प्रेस दुलेगौडा बीपी चोक।
16: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस्, सम्पर्क 9841349404।

0: नमस्कार रेडियो ठोरपराही 103.8 मेगाहर्जको बिहान 10 बजेको ठोरपराही हाइलाइट्समा श्रीया गुरुङको स्वागत छ। अब समाचारहरू सुन्नुहोस्। चितवनमा भइरहेको राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको प्रथम महाधिवेशन अन्तर्गत मध्य रातदेखि मतदान शुरू भएको छ। महाधिवेशन शुरू भएको पाँचौ दिनमा 900 पदका लागि विद्युतीय मतदान शुरू भएको हो। महाधिवेशन शुरू भएको पाँचौ दिनमा 900 पदका लागि मतदान शुरू भएको हो। मतदान आज बिहान 10 बजेसम्म चलेको हो। 900 पदका लागि 384 जनाले उम्मेद्वारी दर्ता गराएका थिए। उम्मेद्वार विरूद्ध परेका दावी विरोधको छानबिन, उम्मेद्वारी खारेजी तथा फिर्ता लिने क्रमपछि अन्तिम सूचीमा 204 जनाको मात्रै उम्मेद्वारी कायम गरिएको छ। पहिलो चरणमा लिने क्रमपछि अन्तिम चरणमा 204 जनाले मात्र उम्मेद्वार लिने काम जारी रहेको छ। पहिलो चरणमा सभापति र 900 केन्द्रीय सदस्यको चुनाव हुने रासोपाको विधानमा व्यवस्था रहेको छ। सभापतिमा रवि लामी छाने निर्विरोध भइसक्नु भएको छ। 900 केन्द्रीय सदस्यका लागि मतदान भइरहेको हो। यसैबीच लामी छानेले महाधिवेशनमा देखिएको भद्रको व्यवस्थापनप्रति रासोपाका प्रतिनिधिहरूले असन्तुष्टि व्यक्त गरेका छन्। सर्वोच्च अदालतले प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्माको नियुक्ति विरूद्धको रिट तर्फिट गर्ने आदेश सदर गरेको छ। हिजो बसेको सर्वोच्च अदालतको संवैधानिक इजलासले रिट दर्ता गर्न अस्वीकार गरेको हो। प्रधान न्यायाधीश नियुक्तिको विषयमा पेश भएको रिटमा भएको तर्फिट आदेश विरूद्ध संवैधानिक इजलासमा पेश भएको थियो। यो इजलासमा प्रधान न्यायाधीश मनोज कुमार शर्मा, न्यायाधीशहरू कुमार रेग्मी, विनोद शर्मा, अब्दुल अजीज मुसलमान र महेश शर्मा पौडेल रहनु भएको छ। गण्डकी प्रदेशमा निजी क्षेत्रबाट सञ्चालित 862 शिक्षण संस्थाहरूमा वार्षिक 15,44,39,31,000 रूपियाँ बराबरको आर्थिक कारोबार हुने गरेको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको नेपाल शिक्षण संस्था सर्वेक्षण 2081 को अन्तिम प्रतिवेदनले गण्डकी प्रदेशको शैक्षिक अवस्थाको यस्तो चित्र देखाएको हो। सरकार बाहेकको निजी, सामुदायिक र गुठी मार्फत सञ्चालित विद्यालय र क्याम्पसहरूको अवस्था समितिको सर्वेक्षणले गण्डकीमा शिक्षा क्षेत्र एउटा ठूलो उद्योगका रूपमा फस्टाएको पुष्टि गरेको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले 2080 साउनदेखि 2081 असारसम्मको अवधिलाई आधार मानेर यो अध्ययन प्रतिवेदन तयार पारेको हो। नेपालमा पहिलो पटक सरकार बाहेकको स्वामित्वमा रहेका शैक्षिक संस्थाहरूको यति विस्तृत सर्वेक्षण गरिएको हो। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले ड्यूटीको समयमा सेवाग्राही सहित अरू व्यक्तिहरूलाई नमस्कार गर्न माथतका ट्राफिक प्रहरीलाई सर्कुलर जारी गरेको छ। कार्यचालक सहित अरू सेवाग्राहीसँग ड्यूटीको समयमा हात मिलाउनुको सट्टा नमस्कार भन्न उपत्यका ट्राफिक प्रहरी कार्यालयले माथतका ट्राफिक प्रहरी कर्मचारी निर्देशन सहितको सर्कुलर जारी गरेको हो। उपत्यका ट्राफिक प्रहरी कार्यालयले सेवाग्राहीसँग हात मिलाउने कार्य पूर्ण रूपमा त्याग्नुपर्ने र त्यसको सट्टा टाढैबाट नमस्कार मात्र गरी सम्मान गर्नु गराउनु भन्ने निर्देशन दिएको छ। तनहुँमा वैदेशिक रोजगारीका नाममा ठगिने श्रमिक र तिनका परिवारको संख्या बढ़दो देखिएको छ। पछिल्लो 6.5 वर्षको अवधिमा मात्रै जिल्लाका 395 जना श्रमिक तथा परिवारका सदस्य वैदेशिक रोजगारीको प्रलोभनमा परेर ठगीको शिकार भएका छन्। सुरक्षित आप्रवासन कार्यक्रम अन्तर्गत संचालित आप्रवासी स्रोत केन्द्रको तथ्याङ्क अनुसार आर्थिक वर्ष 2076-77 को मंगिरदेखि चालू आर्थिक वर्ष 2082-83 को असार 9 गतेसम्म वैदेशिक रोजगारीका नाममा पुरूष 369 र महिला 26 गरी 395 जना ठगिएका हुन्। बिचौलिया र एजेन्ट मार्फत ठगीमा परेका तीमध्ये 260 उजुरीको सफल निरूपण गर्दै पीड़ितलाई 5,46,61,000 रूपियाँ क्षतिपूर्ति तथा आर्थिक सहायता दिलाएको केन्द्रले जनाएको छ। तनहुको बन्देपुर गाउँपालिकाले सुशासन दिएको पूर्वाधार निर्माण तथा स्वास्थ्य शिक्षा र पर्यटन क्षेत्रको आधुनिकीकरणलाई प्रमुख प्राथमिकतामा राख्दै आगामी आर्थिक वर्ष 2083-84 लागि करिब 69 करोड़ रूपियाँको बजेट सार्वजनिक गरेको छ। गाउँपालिकाको 1900 गाउँसभामा उपाध्यक्ष पञ्चमाया गुरूङले 68,78,80,849.30 रूपियाँ बराबरको अनुमानित बजेट विनियोजन विधेयक र आर्थिक ऐन प्रस्तुत गर्नुभएको हो। गाउँसभामा नीति तथा कार्यक्रम सार्वजनिक गर्दै अध्यक्ष सुरेन्द्र बहादुर थापाले जनताको आवश्यकता र अपेक्षालाई केन्द्रमा राखेर 222 बुँदे नीति तथा कार्यक्रम ल्याइएको बताउनु भएको हो। वहाँका अनुसार स्वास्थ्य सेवा विस्तार शैक्षिक गुणस्तर अभिवृद्धि र पर्यटन पूर्वाधारको आधुनिकीकरणलाई आगामी वर्षको विकास रणनीतिको केन्द्रमा राखिएको छ। साथै जवाफदेहिता पारदर्शिता र सुशासनलाई संस्थागत गर्दै समग्र विकासलाई दिगो बनाउने लक्ष्य लिएको छ। जलविद्युत आयोजनाको हब बन्दै गएको गण्डकी प्रदेशमा पर्ने लमजुङमा यति बेला विद्युत उत्पादन बढ़न थालेको छ। पर्याप्त पानी अभावमा विद्युत उत्पादनमा कमी आइरहेको विभिन्न आयोजनामा वर्षा लागेसँगै नदीनालामा पानीको बहाव बढ़न थालेपछि विद्युत उत्पादन बढ़न थालेको हो। बेसीशहर नगरपालिका एक दलालमा रहेको जिल्लाको पहिलो 70 मेगावाट क्षमताको मध्यम मर्स्याङ्ती जलविद्युत आयोजना केन्द्रमा पनि विद्युत उत्पादन बढ़ेको छ। यस आर्थिक वर्षमा पानीको अभावले युद्धमा 26 देखि 27 मेगावाट मात्र उत्पादन हुँदै आएकामा वर्षा लागेसँगै विस्तारै आयोजनाले आफ्नै क्षमतामा बिजुली उत्पादन गरिरहेको जानकारी दिएको छ। पोखराको कास्कीको पोखरा महानगरमा माछा मार्ने क्रममा हिजो डुबेर एकजनाको ज्यान गएको छ। पोखरा अछार खपौती स्थित फेवातालमा साँझ 5:30 बजे माछा मार्ने क्रममा डुबेर बेपत्ता भएका पोखरा 9 नयाँ बजार बस्ने 34 वर्षीय शंकर नेपालीको ज्यान गएको हो। नेपालीलाई साँझ 6 बजे सशस्त्र प्रहरीले विपद व्यवस्थापन टोलीले उद्धार गरी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायक उपरीक्षक वीरेन्द्र कुमार पासवानले जानकारी दिनुभएको छ। तनहुको भानु नगरपालिकाले आदिकवि भानुभक्त आचार्यको जन्मस्थल विकासलाई उच्च प्राथमिकतामा राख्दै आगामी आर्थिक वर्ष 2083-84 लागि 84,38,90,568 रूपियाँको बजेट सार्वजनिक गरेको छ। नगरपालिकाको छारौ नगरसभामा उपप्रमुख उमा कोतामीले बुधबार प्रस्तुत गर्नुभएको बजेटमा जीवनमा एकपटक त अवश्य जाउँ, भानुभक्तको घर आँगन रमाऊ भन्ने मूल नाराका साथ ऐतिहासिक जन्मस्थलको चौतर्फी विकास गर्ने कार्यलाई प्रमुखताका साथमा अघि सारिएको छ। उक्त क्षेत्रको विकासका लागि संघीय सरकारले विनियोजन गरेको 24 करोड़ रूपियाँको बजेटलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सरकारवाला सबैसँग आवश्यक सहकार्य गरिने नगरपालिकाले जनाएको छ। प्रस्तुत कुल बजेट मध्ये चालुतर्फ 57,88,90,568 रूपियाँ अर्थात 68.59% र पूँजीगत तर्फ 26,50,00,000 रूपियाँ अर्थात 31.4% विनियोजन गरिएको छ। नीति तथा कार्यक्रमका प्राथमिकताबारे जानकारी दिँदै नगर प्रमुख आनन्द राज त्रिपाठीले कृषि पशुपालन मत्स्य विकास र पर्यटन क्षेत्रलाई विशेष जोड़ दिएको बताउनु भएको हो। गैराती र आज बिहान पूर्व र मध्य भेगका केही ठाउँमा पानी परेको छ। पानी परेको ठाउँमा शीतल भए पनि देशका धेरै ठाउँमा गर्मी रहेको छ। अरू ठाउँको तुलनामा सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा अत्याधिक गर्मी रहेको छ। केही दिनदेखि ती ठाउँमा तातो हावा चलेको छ। बागमती र गण्डकी प्रदेशमा पनि गर्मी धेरै रहेको छ। आज र भोलि पनि अत्याधिक गर्मी हुने भएकाले सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। गर्मीको बेला अत्यावश्यक काम बाहेक दिउँसो घर बाहिर ननिस्कन पर्याप्त पानी पिउन तथा स्वास्थ्यमा विशेष सावधानी अपनाउन मौसमविदहरूको आग्रह रहेको छ। आज देशका हिमाली र पहाड़ी भेगका थोरै ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार कोसी प्रदेशका तराई भेगका थोरै ठाउँमा तथा मध्य प्रदेश बागमती र गण्डकी प्रदेशको तराईका एक दुई ठाउँमा मेघ गर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भेगका केही ठाउँहरूमा तातो लहर तथा बागमती र गण्डकी प्रदेशका तराई भेगका केही ठाउँमा पनि तातो दिन हुने सम्भावना रहेको छ। यसैबीच गर्मी धेरै बढेपछि भेपन्जका सबै विद्यालयमा चार दिनका लागि पछिल्लो दिनमा तराई मधेसका जिल्लाहरूमा तापक्रम निरन्तर बढ़दै गएपछि जनजीवन प्रभावित बन्दै गएको छ। अब अन्तर्राष्ट्रिय समाचार। भेनेजुएलामा लगातार दुईवटा शक्तिशाली भूकम्प जाँदा राजधानी काराकासमा ठूलो क्षति पुगेको छ। भूकम्पका कारण काराकासका कैयौं भवनहरू भत्किएको बीबीसीले जनाएको छ। अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार पहिलो 7.2 म्याग्निच्युडको भूकम्प गएको मात्र 29 सेकेण्डपछि 7.5 म्याग्निच्युडको अर्को दोस्रो शक्तिशाली भूकम्प गएको थियो। भूकम्पको धक्का छिमेकी देश कोलम्बियासम्म महसुस गरिएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएको छ। स्थानीय समयअनुसार बेलुकी 6 बजे केन्द्रबिन्दु बनाएर भूकम्प गएको थियो, जसको गहिराई 13.2 किलोमिटर रहेको थियो। यसैबीच अर्को धक्काको केन्द्रबिन्दु युमारी भन्दा 23 किलोमिटर दक्षिण पूर्वमा जमीनबाट 10 किलोमिटर गहिराईमा गएको जनाएको छ। भूकम्प लगत्तै अमेरिकी सुनामी चेतावनी प्रणालीले भेनेजुएला, यूएस वर्जिन आइसल्याण्ड र ब्रिटिश भर्जिन आइसल्याण्डका लागि सुनामीको चेतावनी जारी गरेपछि त्यसलाई रद्द गरिएको छ। हस्त बिहान 10 बजेको ठोकबरा हेलर साझालाई सकिएको छ। समाचार कक्षबाट म श्रेया गुरुङ विदा हुने आज्ञा चाहन्छु। नमस्कार।
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा ढोरबाराही fm@gmail.com इमेल गर्नुहोस्।
2: ए हेर्नुहोस् त, यो समाचार त कस्तो असम्मको छ। सेयर गरिदिउँ कि क्या हो?
3: पख्नुहोस् नानी, जे पाए त्यही कुरा सत्य हुँदैन। पहिले स्रोत जाँचौ अनि मात्र विश्वास गरौ।
4: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ। कुनै पनि कुरा सेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौ। अफवाह नफैलाऊ, सत्य जाँचौ, भ्रमबाट बचौ, जिम्मेवार संचार संस्कृति अपनाऊ।
5: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
6: अफिसबाट अमित सरको फोन।
7: हस्तमपछि कल ब्याक गर्छु। ओहो सरी भगवान, आज पनि ढिला भयो।
8: यो मिठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु। आफ्नो सबै अलमल भरेर प्रभुसँगको यो आत्मीय क्षणले म एकदमै आनन्दित महसुस गर्छु।
9: मंगल दीप अगरबत्ती, सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन।
10: आधिकारिक विक्रेता थापा सप्लायर, शुक्ला गण्डकी 7 सेरा, प्रोप्राइटर राजबहादुर थापा, मोबाइल 98560220279।
11: ल न हो छिटो निस्क, अहिले फर्किन ढिला हुन्छ के। बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो, फेरि पोखरा पुग्नु छ।
12: बिहेको कपडा किन्न पनि पोखरा जानु पर्छ र यही युनाइटेड सप्लायर्समा छँदैछ नि।
11: बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो, यता भने जस्तो पाइँदैन, त्यसमाथि महँगो होला नि।
12: त्यसको त चिन्तै नगर्नु न दिदी, डिजाइन पनि खोजे जस्तो पाइन्छ, मूल्य त झनै मिल्छ। एकचोटि गएर त हेर्नुहोस्।
10: हजुर, विवाहको कपडा, स्तरीय कोट, सुट पाइन्ट, स्कुल कलेजको ड्रेस पाइनुका साथै लेडिज आइटम, साडी, लेगिज, टप्स, कुर्ता सुरुवाल र थाङका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ।
11: सम्पर्क युनाइटेड सप्लायर्स, धुलेगौडा हेल्प चोक, प्रोप्राइटर कृष्णराज पण्डित, फोन 0564140008।

0: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
1: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
0: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
1: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
0: ए त्यसो भए त म गइहाले,
1: चिया त पिएर जाऊ।
0: अहिले हतार छ, पछि आउँदै गरौलाई।
2: दीर्घायु फर्निचर सोरुम,
1: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
3: एभरेस्ट स्टिल र नेपालको नम्बर वान कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता दीर्घायु फर्निचर सोरुम, दुलेगौडा बजार, प्रोप्राइटर लक्ष्मीराज वाग्ले। सम्पर्क 9846061268 र 9560602068।
4: सुन गाउँ घर तराई शहर, सुन हरियाली पाख पखेरा, सुन
5: होइन के सुन्ने भनेको
6: थाहा छैन र? हाम्रो बेल चौतारामा आइतबारे हाट बजारमा मात्र होइन नि, सबै दिन ताजा तरकारी बिक्री हुन्छ नि।
5: हो र, अरू दिन पनि हाम्रै शुक्ला गण्डकीको उत्पादन पाइन्छ।
6: हो त, शुक्ला गण्डकीका किसानले उत्पादन गरेको तरकारी र अन्य कृषि उपज खैरनी टार महिला विकास बहुद्देश्य सहकारीले बिक्री गरिदिन्छ। होइन कति हतार गरेको कुरा सुन्नु पर्दैन,
5: थाहा छ के? बिहान 7 बजेदेखि 11 बजेसम्म, दिउँसो 4 बजेदेखि बेलुका 7 बजेसम्म, जहिले गए पनि हुन्छ, होइन र?
7: प्रबर्धक शुक्ला गण्डकी नगरपालिका र श्री खैरनी चार महिला विकास बहुद्देश्य सहकारी संस्था लिमिटेड।
8: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ अरे, तपाईँ त आजै जानुहोस् भयो।
9: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि?
8: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरेनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागे हुन्छ नि।
9: ए होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
8: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरेनी चार आर्मी ब्यारेकको ठिक पारिरहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्यान्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
7: होटल फ्यामिली एन्ड लज, खैरनी चार बजार, प्रोप्राइटर अर्जुन सापकोटा। मोबाइल 9856320, 9840154674 र 9846320।
10: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
11: अब दुलेगौडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश बास्तोलाद्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार,
10: आयुर्वेद औषधि, आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टरद्वारा उपचार हुने रोगहरू,
12: पेट सम्बन्धी समस्याहरू, ग्यास्ट्रिक, वायुगोला, कब्जियत, अरुची, पेट दुख्ने, पोल्ने, अमिलो पानी आउने जस्ता समस्या,
10: पाइल्स, फिसर, फिस्टुला, बेरो फर्कने र पीएनएस को सफल उपचार,
12: फिनास, नाकको एलर्जी, नाकमा मासु पलाएको,
10: मृगौलाको पत्थरी, पिसाब पोल्ने, प्रोस्टेट सम्बन्धी समस्या,
12: स्त्री तथा प्रसूति रोग, महिनावारी गडबडी, सेतो पानी बग्ने, निसन्तान तथा यौन दुर्बलता, पीसीओडी,
10: नसा तथा बाथ सम्बन्धी रोगहरू, ढाड कम्बरको दुखाई, घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग,
12: जन्डिस, टाउको दुख्ने, अनिन्द्रा, हात खुट्टा गल्ने, पोल्ने र झमझम गर्ने,
10: साथै पुराना निको नभएको घाउ, छाला सम्बन्धी रोगहरू, एलर्जी, धुपी, दाँत जस्ता दीर्घ रोगको सफल उपचार,
11: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौडा। पुनश्च महर्षि आयुर्वेद फर्मा पहिलो भएको स्थानबाट केही माथि दुलेगौडा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
5: कान्छे, भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
13: हस् मम्मी, नयाँ घरमा फूल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
5: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्, कति पाइन्छ र? पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
13: हजुर, हामी कहाँ रुद्री एकहा, व्रतबन्ध, घर पैचो, नौ ग्रह, ग्रह शान्ति, लाखवती महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
5: सेन्सीका पूजा सामग्री पसल प्रभु बैंक भन्दा एक घर माथि बजाज शोरूम सँगै।
13: प्रोपाइटर समीक्षा गुरुङ, सम्पर्क 9841633101 र 9648385022।
14: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन है।
9: म्याडम, धुम्रपान भनेको के हो?
14: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
9: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? म्याडम,
14: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भवतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
9: अनि नि म्याडम, यो धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
14: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिले धुम्रपान नगर्ने। धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
13: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
15: यो गाग्री पुरानो भएर सबै पानी चुहिएको छ, यसो टालटुल गर्न पाए नि हुन्थ्यो। आज भोलि तामाको गाग्री त हराइसक्यो, बनाउने ठाउँ त झन् कहाँ होला र?
16: ल हेर, यी काइलीलाई त केही थाहा छैन। हाम्रै दुलेगौडामा तामाको आफ्नै उत्पादन उद्योग भएको दुलेगौडा मेटल उद्योग छ नि। आफ्नै आँखा अगाडि नयाँ भाँडाकुँडा बनाउनेदेखि लिएर साठ फेर मर्मत सबै गरिन्छ नि।
15: हजुर, दुलेगौडाकै पुरानो 34 वर्षदेखि सञ्चालित तामासँगै अन्य धातु, पितल, ढलट, आल्मुनियम, सिलोट, चरेस किनबेच्र साटफेर गरिनुका साथै धातुसँगै किचनका अन्य सामान, गृहस्थी, होटल, रेस्टुरेन्ट, समाजका लागि आवश्यक भाँडाकुँडा चाहिएमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क दुलेगौडा मेटल उद्योग, प्रोप्राइटर सूर्य बहादुर बानिया, संगम बानिया। फोन 0654141042, 9853231128, 9462614726।
16: हाम्रो प्रतिबद्धता धातुका भाँडा बर्तनको उपलब्धता।
13: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
17: यस दुलेगौडा पोलिक्लिनिकमा यही असारती र गते दोस्रो शनिबार
18: वरिष्ठ स्नायु तथा मनोरोग विशेषज्ञ डाक्टर जय बहादुर खत्री,
17: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर विद्याभूषण ताम्राकार,
18: वरिष्ठ स्नायु तथा मनोरोग विशेषज्ञ डाक्टर जय बहादुर खत्री,
17: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर विद्याभूषण ताम्राकार,
18: वरिष्ठ छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर सरकारकी,
19: वरिष्ठ नाक कान घाँटी र गलगाड रोग विशेषज्ञ डाक्टर आशिष घिमिरे,
18: र वरिष्ठ भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य बिरामीहरूको स्वास्थ्य परीक्षण र उपचारका लागि आउँदै हुनुहुन्छ। समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
13: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर, प्रेसर, थाइराइड, पाइल्स, फिस्टुला र फिसरका साथै हाइड्रोसिल, हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
18: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
13: थप जानकारीका लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली, फोन 0654141129, मोबाइल 9856031053।

0: छिपानी मेटली स्टील फन पर कका सब सामान साइनी कति मजा एक मतार जालिनी पाइनी।
1: हजुर, सबै सामान पाइने एउटै ठाउँ ओम भगवती मेटल एन्ड स्टील उद्योग।
2: हामी कहाँ सटर, च्यानल गेट, ट्रस निर्माण, ट्याङ्की स्ट्याण्ड, फलाम र स्टीलका रेलिङ, घर निर्माणका लागि आवश्यक पर्ने ग्रिल, स्टीलका सम्पूर्ण सामानहरू, खेलौना, कुर्सी, टेबल, बेन्च लगायत फाइबर ग्यासबाट उत्पादित फन पार्क एवं बालबालिकाका लागि आवश्यक पर्ने सामानहरू उपलब्ध छन्।
1: साथै शुक्ला गण्डकीमै पहिलो पटक कृषि फार्म तारबार, घर जग्गा, विद्यालय, संघ संस्था तारबार गरी संरक्षणका लागि अत्यन्तै उपयोगी विभिन्न साइजका जीआई जाली सुपथ मूल्यमा उपलब्ध गराइन्छ।
2: प्रोप्राइटर ओमकार नागिला, सम्पर्क 9856603, 9807294।
3: होइन आरोसी, आर्यलाई लिएर कता हिँड्यौ?
4: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको। के कहाँ पाइन्छ कुन्नी?
5: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
3: ए त्यसो भए युर सिङ्गापुरी फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउन त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा, कछाड, कम्ब्याट ज्याकेट, सिङ्गापुरी पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
4: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे, सिङ्गापुरे, होल्यान्ड लुङ्गी, सल, कोरियन टी सर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गर गहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, यार्लिङ, मारवाड़ी, पाटेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्फी, कण्ठमाला, मुगामाला, हमिलमाला, न्यापुसिक, जापुसिक, तायोमाला, डुसवाङ, माकसी, कल्ली, बिरमली, आँसी, खुर्पेटो, सुर्खे थैली, डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू, रानीहार, चन्द्रहार, मिनीहार, चोकरहार, मंगलसूत्र, बालाचुरा, पञ्चधातु अंगुठी, रामलीला झुम्का, पिजोडा झुम्का, सिक्री, लकेट, माइली तिलहरी, छड्के तिलहरी, घुम्टो, क्राउन, सेन्डिल, जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
3: सम्पर्क युर सिङ्गापुरी फेन्सी एन्ड ज्वेलरी सप, मुक्तिनाथ बैंकको एक घर माथि दुलेगौडा, प्रोप्राइटर आर्यन कुमार श्रेष्ठ, मोबाइल 9821484664 र 9811403305।
6: दिस इज रेडियो ढोरबाराही 103.8 मेगाहर्ज,
2: 103.8 मेगाहर्ज प्रेजेंट एवरीडे 10:30 AM टू 12 PM।
7: इट्स टाइम फॉर कॉलिंग टाइम
2: ओनली ऑन रेडियो ढोरबाराही।

हेलो, गुड मर्निङ दर्शन, नमस्कार अनि स्वागत छ सम्पूर्ण श्रोता साथीलाई प्रोग्राम कलिङ टाइममा, जसले यति बेला सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज अन्तर्मनका आवाज, साथै इन्टरनेट अनलाइन मार्फत पनि www.radiodhorbarahi.com.np लगइन गरेर पनि विश्वभरिकै साथ हामीलाई सुनेर साथ दिन सक्नुहुन्छ। अनि प्रोग्राम कलिङ टाइम लिएर सदाझै आज पनि तपाईँको साथमा उपस्थित भइसकेको छु। म कार्यक्रम प्रस्तुता अनु मल्ल रहन्छु अबको 12 बजेको समयसम्म। अनि फरक श्रृङ्खलाको साथमा आउँदै गर्दा हाम्रो आजको एपिसोडमा रहेर चाहिँ यहाँले आफ्नो प्रतिभा राख्न सक्नुहुन्छ। विभागको एपिसोडमा छ अनि प्रोग्रामको स्पोन्सर गरिदिएको सौम्य महाभूषण सुनसादी पसल दुलेगौडाले प्रोपाइटर हुनुहुन्छ। मेन बहादुर सुनार भने अर्डर अनुसारको विभिन्न डिजाइनका गरगना खरिद बिक्री तथा सार्टफेट गर्नु परेमा अनि पुराना गरगनाहरू पनि सार्टफेट गरिनुका साथै मर्मत खरिद बिक्री पनि गरिन्छ। गएर यहाँले सेवा सुविधा चाहिँ लिन सक्नुहुनेछ भन्दै अहिलेको लागि एउटा मिठो गीतबाट कार्यक्रमको शुरूआत गरिहाल्छ। अनि त्यसपछि थप जानकारी सँगसँगै साथीहरूको प्रतिभाको साथमा हामी उपस्थित हुन्छौँ। नै फोन डायल गर्दै गर्नुहोला 0965-14-2000 बाटो भएर यस्तो योगीको आवाजमा सजिएको यो सुमधुर गीत रहेको छ, बादल रूपालीको देशमा स्वीकार्नुहोला।

मनपर्छ भने कसैलाई चाहिँ अब हाँस्नु हँसाउन चुटकिलाहरू सुनाउनु मनपर्छ, कसैलाई अब लेख रचना सायरी गजल मुक्तकतिर चाहिँ एकदमै इन्ट्रेस्ट पनि हुन्छ, सिर्जना गर्नु मनपर्छ भने पनि आफ्नो रचनाहरू पनि हामीलाई खुलेर सुनाउन सक्नुहुन्छ। अथवा अब कसैको चाहिँ नक्कल झक्कल आउँछ भने पनि यहाँले चाहिँ अब क्यारिकेचरहरू गर्न पनि सक्नुहुन्छ। टेलिफोन लाइन खुल्ला छ, अहिलेको लागि भने एउटा रमाइलो गीत सुनौ अनि साथीहरू सहभागी भएसम्म हामी साथीहरूलाई सहभागी पनि गराउँछौ। तपाईँमा अलिकति रमाइलो गीत सुनौ होइन, बिहानको समय अलिकति लास्टमा पनि भएको छ होला होइन। अब सो रेडियो प्रोग्राम सुन्दै हुनुहुन्छ भने अहिलेको लागि अब आफै पनि आशिष अविरल भन्ने बित्तिकै गीतहरू एकदम इनर्जेटिक नै हुन्छ। सुनौ मुनु ज्यानमा यहाँ सुन्न त टाइटलमा रहेको यो सुमधुर गीतमा अञ्जु पन्तको पनि आवाज छ, राख्दैछु स्वीकार्नु होला है त।

हजुर, यो रमाइलो गीत सुरु मनुबोलको ध्यानमा यहाँ सुन्न थ, यो रमाइलो गीत रहेको थियो। पक्कै पनि सम्पूर्ण श्रोता साथीलाई मन पर्यो होला। आशिष विरल अनि अञ्जु पन्तको आवाजमा सजिएको यो मिठो गीतमा आवाज रहे सँगसँगै लिरिक्स रहेको थियो एक नारायण भट्टारीको, भने आशिष विरलकै म्युजिकमा सजिएको यो सुमधुर गीत सँगसँगै अब फालो तपाईँको हो। मिलेसम्म हामी साथीहरूलाई पनि सहभागी गराउँदै गर्छौ अहिलेको लागि भन्ने, ढिला नगरी अर्को गीत पनि सुनिहालौ। तपाईँमा राख्दैछु लै बढी लै टाइटलमा रहेको छ श्याम शीतल अनि समीक्षा अधिकारीको आवाजमा सजिएको गीत रहेको छ, सुनाइहाल्छु है ढिला नगरिकन सिकार्नु।

हजुरलाई बहिनीलाई टाइटलको यो एकदमै डान्सिङ सङ पनि रहेको थियो र विमान कार्यक्रममा स्थान दिइसकेको छु, कस्तो लाग्यो त? अब यहाँले चाहिँ अब सुन्दा चाहिँ अब कस्तो लाग्यो? यहाँले चाहिँ अब म्युजिक भिडियो हेर्नुहुन्छ भने अझै गजबको चाहिँ छ, रमाइलो पनि छ। शीतल श्याम शीतल सँगसँगै समीक्षा अधिकारीको आवाजमा सजिएको यो सुमधुर गीत सँगसँगै अहिलेको लागि भने ढिला नगरी अर्को गीत सँगसँगै हामी चाहिँ अब विश्रामतर्फ जानुपर्ने बेला पनि भइसकेको छ। सो तपाईँमा आज राख्दैछु फेरि पनि समीक्षा अधिकारी आवाजमा सजिएको अलिकति शब्द संगीत यति मिठो छ, मार्मिक पनि छ। जुनेलीमा जुनेलीलाई जुनै प्यारो भयो यो सुमधुर गीत सँगसँगै पहिलो व्यवसाय विश्राम पश्चात 11 बजेको टाइम सेक लगतै हाम्रो पूर्ण भेट हुन्छ नि, हामी सँगै रहनुहोला है त।

0: पसल सरेको सूचना शुक्ला गण्डकी चार दुले गौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौड़ाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोप्राइटर मीन बहादुर सुनार 98253919122 98058008 र 98460976246।
1: साइलियामा प्रकाश साईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
2: हो र, फेरि कहाँ सारेछन् बाबुले पसल?
1: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिभीआर सोरुम थियो नि। हो, त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
3: ए ल ल, तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी चार दुलेगौडा बिपी चोक।
4: प्रोप्राइटर थान प्रकाश नेउपाने 98560338 प्रशान्त नेउपाने 98460269625।
5: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
6: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
5: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्बाया पुन,
6: फिजिसियन तथा पेट कलेज रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
5: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर पविन थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
6: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन,
5: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
6: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
5: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
6: एन्थेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
5: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर साल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
6: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
5: फिजिसियन डाक्टर अनमोल पौडियल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
7: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
8: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू, फोन 061-590-162-590-163।
9: ए सबिना, यस्तो हतारमा कता हो?
10: ए प्रदीप, हेर न, बेहेको दिन पनि आइसक्यो, गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
9: ल, बिहेको गरगहना बनाउन पोखरा नै जानु पर्छ त। यही दुलेगौडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालीका सुनचाँदी पसल। हो, त्यहाँ जाऊ न, तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
11: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहुँ। प्रोप्राइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज, मोबाइल 98460878528 र 98028-16142।
12: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त, खुसी त छौ नि।
13: घर मात्रै बनाएर हुन्छ? त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रो राम्रो फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
12: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन

0: पर्छ र हाम्रै धुलेगौंडा बजारको हेलपोस्टोकमा खुलेको द भिलेज गार्डनमा जाउन, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
1: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
2: हजुर, घर भित्र होस् या बाहिर, गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
3: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ल गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौडा।
2: प्रोप्राइटर रबिन थापा, सम्पर्क 9856033998 र 9645610950।
4: गण्डकी प्रदेश घुम्न त कति धेरै ठाउँ छन् है दाई?
5: हो नि, पोखरा, मुस्ताङदेखि बन्दीपुरसम्म, मनाङ, लमजुङ, गोर्खा, स्याङ्जाका विभिन्न गाउँहरू, कति हो कति नि। हाम्रो प्रकृति र संस्कृति नै हाम्रो सहन हो नि त।
6: अतिथि देवो भव, पर्यटकीय राजधानी पोखरा र गण्डकी प्रदेश घुमौ, आफ्नै ठाउँका पर्यटकीय स्थलहरूको संरक्षण गरौं र पाहुनालाई हार्दिक सत्कार गरौं। हाम्रा सांस्कृतिक सम्पदाको जगेर्ना गर्नु हामी सबैको दायित्व हो।
5: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा। Admission open, Pokhara College of Management, PCM, affiliated to Pokhara University, 24 years of academic excellence in management, bachelor program, 4 years program of bachelor in business administration, BBA, 4 years of IT program, bachelor of computer system and information technology, BCSIT, 4 years program of bachelor of business administration in finance, BBA finance. Forms are available at college administration at 9 a.m. to 3 p.m. Science and Management, both stream can apply. Intro to learn, go forth to start. Further details, Pokhara College of Management, PCM, Gyanmarga, Nadipur, Pokhara 3, Kasti, Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
7: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
8: डर लाग्नु, निद्रा नलाग्नु,
7: अनौठा विचार आउनु,
8: निराशा बढ्नु, खुसी नहुनु,
7: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
8: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
7: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
8: छटपटी हुनु, चिटचिट पसिना आउनु,
7: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
8: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
7: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
8: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
9: दिस इज रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
10: स्टुडियो साइन्सेट, अहिले बिहानको 11 बज्यो।
11: टाइम चेक को साथ में बनकेवा काली का सुन चाँदी पसल, दुलेगौड़ा हेल्प चोक, अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना रा राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार गर्नु का साथ ही पुरानो गर गहना नया गहना संग साठफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816695301।
12: हजुर, कार्यक्रमको यो पहिलो व्यावसायिक विश्राम अनि 11 बजेको टाइम चेक लगतै सम्पूर्ण श्रोता साथीलाई कार्यक्रममा फेरि पनि पुनः स्वागत गर्दछु। प्रोग्राम रहेको छ कलिङ टाइम र यति बेलाको क्रममा भने कोही साथी हुनुहुन्छ लाइनमा, स्वागत गरिहाल्छु। हेलो, नमस्ते हजुर। दर्शन नमस्ते, नमस्कार झोली हजुर, कार्यक्रममा अनि के छ नयाँ नौला हालखबर हाम्रो खगी मायाजीको?
13: हजुर, हालखबर त ठिकै छ भन्नुपर्छ, अब घाम लागिराखेको छ, अब राति चाहिँ ठुलो पानी पर्यो र दिउँसो पनि घाम लागिरहेको छ, गर्मी बढेको छ, त्यस्तै छ हो।
12: अनि यो गर्मीको समयमा हिजो आज काम कार्य व्यस्त सँगसँगै हामीलाई चाहिँ सुन्न पाउनु भएको छ कि छैन?
13: हजुर सुन्दैछु।
12: सुन्दै हुनुहुन्छ है। अनि आज तपाईँ पहिलो सहभागी साथी पनि हुनुहुन्छ, अनि हाम्रो श्रोता साथीलाई सुनाउनको लागि के लिएर आउनु भएको छ त नि?
13: हजुर म छोटो गीत मात्रै गुनगुनाउँछु, यसो टाइम छैन त्यही कारणले। अब
12: ल त्यसो भए अब भुलाउनु भएन छौ त मिठो गीत सुरु गरिदिइहाल्नुहोस्, निलेसम्म अलि मजाले लामै पनि गाइदिनुहोस् है, धेरै पनि गाइदिनुहोस्।
13: हजुर
12: ल अहिले भने सुरु गरिदिनुहोस्। 1 2 3 गो।

0: हजुर धेरै धेरै धन्यवाद यो मिठो आवाजको लागि. अझै धेरै सुन्न मन थियो. अब हामीलाई चाहिँ कहिले सुनाउनुहुन्छ नि आज? किन होला यदि छोटो छोटो मात्र भएको थोरै थोरै.
1: हजुर आज अब माना खाएर मुरी जाने लिएर भोग चाल्नु पनि होला ढिलो ढिलो
0: ल ठिकै छ. अब मानो खाएर मुरी उम्राइसकेपछि चाहिँ उब्जिसकेपछि चाहिँ हामीलाई अलिकति धेरै सुनाउनु पर्छ है.
1: हजुर
0: ल अहिले भने छुटिनु पूर्व साथीभाइलाई सम्झना सन्देश राख्नु अनि हामी
1: छुट्टिन्छौँ.
0: थ्याङ्क यू सो मच.
1: हाम्रो रेडियो एफएम घोडबडा एफएमको लागि पनि धेरै धेरै सम्झना अनि म भन्दा पछि आउने साथीहरूको लागि कार्यक्रम सुनेर बसिने सबैको लागि र हाम्रो नरेन्द्र रिमाल दाई, होमन शर्मा दाई, अमित रतन दाई, राधा राई दिदी, नेता तोबिसी दाई, तारा दाई, बल्लम दाई, ऋषिराम दाई, चन्द्र भाई, चेतना मोहन दिदी, रोशिका लम्साल, शान्ति सायरा, मोहम्मद दाई लगायत सम्पूर्ण नाम सुटेको साथीहरू सबै सबैको लागि भन्दै बिराउँछु. नमस्ते बाई बाई शुभ दिन.
0: नमस्ते बाई बाई शुभ दिन. उहाँ हुनुहुन्थ्यो खगी माया थापाजी. हामीलाई पिरुङदेखि सम्झनु भएको थियो भने मिठो आवाज हामीलाई सुनेर गइसक्नु भएको छ अनि चाँडै बस्ती मायालाई बोलाएको मिठो गीत रहेको थियो. यसरी नै आफ्नो कला कला प्रस्तुतिहरू रेडियो प्रोग्राम मार्फत श्रोता साथीलाई सुनाउन चाहनुहुन्छ, आफ्नो प्रस्तुतिहरू राख्न चाहनुहुन्छ भने हामी कार्यक्रममा स्थान दिन्छौँ. आज बिहिबारको एपिसोडमा पनि छौँ भने यसरी नै हामी हप्ताको सातै दिन फरक बार फरक श्रृङ्खलाको साथमा आइरहेका हुन्छौँ जहाँ चाहिँ हाम्रो नियमित श्रोता साथीलाई थाहा छँदैछ. कोही साथी नयाँ हुनुहुन्छ भने पनि जानकारी गराइहाल्छु जहाँ चाहिँ हाम्रो प्रोग्रामको स्पोन्सर गरिदिएको छ ओमे मावसन सुनसादी पसल दुलेगौडाले. प्रोपाइटर हुनुहुन्छ मेन बहादुर सुनार भने. अर्डर अनुसारको विभिन्न डिजाइनका गरगना खरिद बिक्री तथा साटफेट गर्नु परेमा अनि पुराना गरगनाहरू पनि साटफेट गरिनका साथै मर्मतरिन खरिद बिक्री पनि गरिन्छ. गएर यहाँले सेवा सुविधा लिन सक्नुहुन्छ. अनि साथमा चाहिँ हाम्रो प्रोग्रामको प्राइज स्पोन्सर गरिदिएको छ यो सिङ्गापुरी फेन्सी एन्ड ज्वेलरी सपले. प्रोपाइटर हुनुहुन्छ आर्यन कुमार श्रेष्ठ. ग्यारेन्टीका गरगना साथसाथै विभिन्न जातजातिका ड्रेस, युके स्वेटर, मणिपुरी, सिङ्गापुरी होलाइन दौरा सुरुवार, पास्नेको कपडा, दुवै चप्पल, लाउरे कपडाहरू लगायत परम्परागत जातीय गरगनाहरू चाहिएमा पनि गएर यहाँले सेवा सुविधा चाहिँ लिन सक्नुहुन्छ, सम्झन सक्नुहुन्छ यो सिङ्गापुरी फेन्सी एन्ड ज्वेलरी सपलाई. र सहभागी साथी मध्ये हामी बाह्र पछि एकजना साथीलाई विजयी पनि गराउँछौ. विजयी साथीहरू मध्ये पनि अन्तिम बार शनिबार भने एकजना साथीले चाहिँ लकी ड्र मार्फत पाउन सक्नुहुन्छ रोसाईको रिचार्ज भने यो कार्यक्रम सम्बन्धी जानकारी. सँगसँगै अहिलेको लागि भने तपाईँमा आज राख्दैछु तिमीलाई हेर्ने बानी पर्यो, वाचा कुर्ने बानी पर्यो. पुष्पन प्रधानको आवाजमा सजिएको यो गीतमा लिरिक्स अनि म्युजिक पनि उनकै रहेको छ. तपाईँमा आज कार्यक्रममा स्थान दिँदैछु. स्वीकार्नुहोला है त.

0: हजुर मायाले लौहेर मार्यो यो सुमधुर गीत तिमीलाई हेर्ने बानी पर्यो मिठो शब्द संगीत पनि छ यहाँहरूमा कार्यक्रममा स्थान दिइसकेको छु पुष्पन प्रधानको आवाजमा सजिएको यो गीत सँगसँगै अहिले भने दुई साथी हुनुहुन्छ हामीसँग लाइनमा स्वागत गरिहाल्छु हेलो नमस्ते हजुर
1: हेलो
0: नमस्ते हजुर नमस्ते हजुर मात्र भने है कहाँदेखि कस्तो अब सुन्दैछु होला हाम्रो
1: भक्तपुरबाट श्रीराम
0: श्रीरामजी हुनुहुन्छ है अनि संसारै हुनुहुन्छ श्रीरामजी
1: म आराम छु तपाईँलाई कस्तो छ
0: एकदमै हामी पनि सन्चै आरामै ठिकठाक छौँ भन्नुपर्छ है अनि भक्तपुरतिरको के छ मौसम पछिल्लो समय गर्मी के कतिको पढेको छ त नि
1: गर्मी बढेको छ घाम एकदम तिखो घाम लागेको छ होइन पोल्ने एकदम चर्को छ भन्नुपर्छ पानी परेको छैन
0: पानी परेको छैन भक्तपुरतिर
1: छैन नि
0: कति दिन भयो तपाईँकोतिर धेरै नै भयो कि
1: हाम्रोतिर पानी भइसक्यो पाँच छ दिनै भइसक्यो
0: पाँच छ दिनै भइसक्यो है हाम्रोतिरको कुरा गर्नुपर्दा बेलुकीको समय भएपछि चाहिँ अब पानी यति पर्छ होइन बिहानसम्म पनि चिसो हुन्छ अहिले दिउँसो चाहिँ घाम लागेको छ अहिले बिहानदेखि फेरि घाम लाग्छ गर्मी
1: उस्तै त्यो बेलुकाको पानीले हजुर खेती गर्नु त सजिलो गराइदिएको
0: मासमा चाहिँ अब किसानहरूलाई चाहिँ अब धान रोप्नको लागि चाहिँ राम्रो परेको छ तर नस्याहारेर स्याहारेर नभ्याउने साथीहरूलाई चाहिँ अलिकति गाह्रो परेको छ होला
1: पक्कै पनि
0: अब सबै
1: अब के भन्छ अब मान्छेको अहिले काम गर्ने मान्छेको कम भएको ठाउँमा अप्ठ्यारो हुन्छ नि
0: अप्ठ्यारो पनि हुन्छ हामीलाई फेरि अब बानी यस्तै हुन्छ अरे कि मान्छेको स्वभाव भए पनि ठिक नभए पनि ठिक भन्नुपर्ने ठाउँमा यो पनि ठिक छैन त्यो पनि ठिक छैन पानी नपरे
1: अब सबैहरूलाई त अफिस जानु पर्छ यो पानी नपऱ्यो भने अन्त बाहिर निस्केर किन पर्यो होला भनेर चाहिँ हुन्छ
0: त्यही त हुन्छ नि पानी परिसकेपछि हाम्रो जस लाउने बानी हुन्छ कि एक फेर भले आफूलाई चाहिए नचाहिए पनि किन परेछ भन्ने हुन्छ परे नपर्यो भने पनि किन परेन छ भन्ने बानी हुन्छ अरे
1: मान्छेको जहिले पनि अर्कालाई
0: त्यही त खोट लाउने बानी चाहिँ हुन्छ अरे कि वास्तवमा राम्रो होइन भन्ने थाहा हुँदा हुँदै पनि खोट लाउनु मन लाग्ने कुनै यस्तो बानी छ कि छैन हाम्रो श्रीरामजीको खोट लाउने भन्दा पनि कुनै यस्तो बानी कि आफूलाई थाहा छ कि त्यो राम्रो बानी होइन भनेर तै पनि गरिराख्नु पर्ने कि
1: ए खोइ त्यो अब थाहा भएन अब सुरु खाने बानी राम्रो होइन भने थाहा त खाइँदैन होइन
0: हजुर हजुर
1: अब ताप सुन्ने बानी राम्रो होइन भने थाहा त खेलिँदैन तर आफैलाई अरूलाई थाहा भएको आफूलाई थाहा नभएको बानी हुनसक्छ
0: त्यही त हुनसक्छ है कहिले काहीँ अन्जानमा पनि त्यो खालको कुराहरू हुन्छ कि ल ठिकै छ अनि रेडियो प्रोग्राम सुन्नु भएको छ कि छैन सुन्न भ्याउनु भएको छैन आज हाम्रो श्रीरामजी चाहिँ दोस्रो सहभागी साथी हुनुहुन्छ अघि हाम्रो खगी मायाजीलाई चाहिँ मिठा आवाज सुनाएर गइसक्नु भएको छ अब पालो तपाईँको हामीलाई के सुनाउँदै हुनुहुन्छ
1: अघि नै मैले सायद फर्स्ट कलर हुन्थ्यो होला मेरो फोन उठेन नि
0: ल अब दोस्रो सहभागी साथी भए पनि हामी मजाले साथीहरू अब सुनाउने हो तपाईँको प्रतिभा के सुनाउनुहुन्छ
1: म अब हामी सबै अब भनौँ न नेपाल भनेकै गाउँले गाउँले भरेको ठाउँ होइन अब सहरमा पनि हामी गाउँवासीले नै भरेर सहर भएको हो भन्ने जस्तो लाग्छ म एउटा लोकगीत गाउँछु ल
0: सुरु गरिदिनुहोस् 1 2 3 go

0: हजुर धेरै धेरै धन्यवाद. यो मिठो आवाज सँगसँगै मिठो प्रस्तुतिको लागि होइन, अनि रङ नम्बर लगाइराख्छ भनेर गुनासो चाहिँ कतिको हुन्छ बेला बेलामा हाम्रो श्रीरामजी?
1: होइन हुन्छ, अब गुनासो त हुन्छ नि, रङ नम्बर त कहिले काहीँ अब फोन गर्नु आफूलाई फोनमा बोल्न मन छैन भने अरूलाई नै उठाउनु दिएर यो रङ नम्बर पर्यो नि भन्नु पनि कुरा आउँछ होइन.
0: हजुर हजुर हजुर.
1: अब कहिले काहीँ अब नम्बर मिस्टेक भएर नि अब टेलिकमबाट नि अन्त जान्छ भन्न सकिँदैन है.
0: ल त्यसो भए सोधिहाल्नु मन लाग्यो, कोही साथीहरूले जान त्यस्तो गर्नुहुन्छ भने चाहिँ के भन्नु मन लागेको छ त नि?
1: त्यो भन्नु भने बरु नम्बर बरु ब्लकमा राखिदिनु.
0: हजुर हजुर.
1: रङ नम्बर पऱ्यो नभन्नु भन्नु पर्छ.
0: बरु भ्या छैन भने भ्या छैन भन्नु पर्यो होइन, बोल्नु मन छैन भने छैन भन्नु पर्यो हो.
1: पक्कै पनि होइन, बरु बरु उठाएर आजमा बोल्न भ्याउँदिन भने हुन्छ नि त.
0: ल ठिकै छ, यहाँको यो मिठो प्रस्तुति सँगसँगै यो रमाइलो कुराकानी सँगसँगै अहिलेको लागि हामी एउटा तपाईँको गीत जस्तै नै रमाइलो गीत सुन्दैछौँ, मोबाइलमा फोन हान्न भन्ने गीत छ कि. यो गीत को कसलाई सुनाउन चाहनुहुन्छ? सम्झना सन्देश राखिदिनुहोस् अनि सुनिनुपर्छ.
1: श्रीकाको गीत हो त्यो.
0: हजुर.
1: अम्बुजित
0: बास्कोटा र सिन्धु मल्लका आवाजमा सजिएको मोबाइलमा फोन हान्न इन्कमिङ फ्री छ अरे, धन्दा
1: नमान्नुहुन्छ. हुन्छ, सबैभन्दा पहिला त हजुरलाई सुनाउन चाहन्छु, अनि हाम्रो टेक्निसियनमा को हुनुहुन्छ उहाँलाई सुनाउन चाहन्छु, अनि सुनाउनु पर्दा हाम्रो यता कार्यक्रमतिर हुनुहुन्छ अर्जुन थापा, त्यता स्याङ्जातिर हुनुहुन्छ हाम्रो तिलक छेत्री, अनि हाम्रो गणेश गुरुङ लगायत जो जतिर मलाई चिन्नुहुन्छ, श्रीराम दाल चिन्नुहुन्छ, सबैलाई सम्झिँदै बिदा हुन्छ. नमस्ते.
0: नमस्ते. छुट्टिन्छौ, उहाँ हुनुहुन्थ्यो, छुटिसक्नु भएको छ भक्तपुरदेखि श्रीराम दाहालजी, अनि कुराकानी अलिकति लामो पनि भयो होला, अनि हामीलाई सम्झिराख्नुहुन्छ टाढाबाट भए पनि एकदमै खुसी लाग्छ. सम्बुद्धित बास्कोटा अनि सिन्धुमलाका आवाजमा सोधिएको यो सुमधुर गीत सँगसँगै हामी जानुपर्ने बेला भएको छ. विश्राममा विश्राम पश्चात हाम्रो पुनः भेट हुन्छ नै, हामीसँगै रहनुहोला.

0: This is Radio Dhor Barahi, 103.8 MHz.
1: कहाँ जाने?
2: सिद्धे मयम चिसा पानी बाट काठमाडौँ काठमाडौँ बाट
1: मयम चिसा पानी अनि बीचमा नझर्ने
2: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयम चिसा पानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि
1: ए हो र यस्तो सुविधा पनि आइसक्यो ल जाम जाम
3: हजुर माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोप्राइटर रामचन्द्र महत 9841616878 र दुलेगौडा ढोरफिर्दी छाब्दी देउराली साखे हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोप्राइटर हरिचन्द्र महत 9825526663
4: शैलेशको बुवा यसपालि अलिअलि गर गहना जोड्नु पर्यो पैसा पनि जम्मा भएकै छ बाचुन्जेल त हो नि मान सम्मान इज्जत बनेको
5: हतारको काम लतार भन्छन् जहाँ पाए त्यही बनाएर हुन्छ यो जमानामा सेवा बुझ्नु पर्यो किन हतारिन्छौ विश्वास र सुनचारी पसल खोजौला नि
4: स्याङ्जा धनलक्ष्मी सुनचारी पसल भएपछि त भइहाल्यो नि बुढा छापावाला सुनका गहना राशि अनुसारका पत्थर जडित हरेक डिजाइनका आकर्षक गर गहना खरिद गर्न सकिने अनि सुन्नु त विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्किया चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचादी पसलको नाममा शाखा पनि विस्तार गरेको छ
6: यहाँ विभिन्न डिजाइनका गरगहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ
7: साथमा बिना रसायनका गरगहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ
6: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल शुक्ला गण्डकी 3 दुलेगौडा ढोरबाराही मन्दिर जाने जीप लाइन अगाडि शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि प्रोप्राइटर रामो विश्वकर्मा 9871716069 राजु विश्वकर्मा 9087162
3: के कम्मर दुखाई घुँडा तथा जोर्नी दुखाई गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ
8: अब चिन्ता नगर्नुहोस् भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ
3: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार
8: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार
3: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा
8: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार फ्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी
3: पाइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन साथै हिट थेरापी टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्
8: दुखाईबाट मुक्ति सक्रिय जीवनको सुरुवात तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता
3: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841156644
8: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर शुक्ला गण्डकी 4 दुलेगौडा व्हाइट हाउस पार्टी प्यालेसको अगाडि
9: मम्मी भोक लाग्यो खाजा खाम न
10: नानु बाबालाई भन न आज बाहिरको खाजा खाम भनेर
9: हस् मम्मी
2: मैले सुने छोरी ल जाम हिँडा
10: सुन्नुहोस् न खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि
3: हजुर स्वदेशी उत्पादनको प्रयोग र व्यापार नेपाली किसानकै उत्पादन हाम्रो परिकार
10: हजुर हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी छोइला ड्राई सेकुवा चिकन चिकन विन्स चिकन छोइला पाङ्रा फ्राई साथै कोदो कोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ फोन 9008828144 प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ
3: बीजी मोमो हाउस दुलेगौडा हेल्थ पोस्ट चोकबाट 100 मिटर भित्र मगर समाज भवन नजिकै
11: सडक मेमोरियल हस्पिटल कर्मचारी सञ्चय कोषद्वारा सूचीकृत अस्पताल
12: यस सडक मेमोरियल हस्पिटलमा कर्मचारी सञ्चय कोषका सञ्चयकर्तालाई ₹1,00,000 सम्मको उपचार सहुलियत कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अन्तर्गत वार्षिक 1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ
11: घातक रोग जस्तै मुटु रोग मुटुको शल्यक्रिया क्यान्सर मृदौला रोग डायलेसिस मस्तिष्कको रक्तस्राव आदि रोग को उपचार को लगी रु 10 लाख सम्म को उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
12: सेवा लिने क्रम में चाहिने जानकारी
11: संचय कोष में दर्ता गर्दा राखेको नाम उमेर जन्म मिति र कोष को नंबर
12: भर्ना बिरामी को लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
11: साबिक का संचयकर्ता तथा उनका श्रीमान श्रीमती को लागि मात्र यो सेवा उपलब्ध छ।
12: विस्तृत जानकारी का लागि चरक मेमोरियल हॉस्पिटल नागढुंगा पोखरा फोन 061-552-493-552-494-582-7178।
13: अब हाम्रो उत्पादन हामीले नै प्रयोग गरौं। बेलचौतारामा आइतबारे हाट बजार सहित सातै दिन बिक्री वितरण हुने अर्गानिक कृषि उपज खरिद बिक्री गरेर सहयोग पुर्याउँ।
14: शुक्ला गण्डकी नगरपालिकाको समन्वयमा श्री खैरनीटार महिला विकास बहुद्देश्य सहकारी संस्थाले स्थानीय कृषि उत्पादनको खरिद बिक्री गर्न प्रत्येक आइतबार हाट बजार सञ्चालन गर्दै आएको सहर्ष जानकारी गराउँदछौ। साथै हप्ताको सातै दिन बिहान 7 बजेदेखि 11 बजेसम्म र बेलुका 4 बजेदेखि 7 बजेसम्म स्थानीय कृषि उपजको बिक्री गरिने भएको हुँदा नगर क्षेत्र भित्र उत्पादित वस्तुको खरिद गर्नुका साथै तपाईँको गाउँमा कृषि एम्बुलेन्स आउँदा अर्ग्यानिक कृषि उत्पादन बिक्री गरेर सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
13: नोट: प्रत्येक आइतबार आफ्नो उत्पादन आफैले बिक्री गर्न पाइने व्यवस्था छ। हाट बजारमा आऊ, ताजा विषादी रहित स्वच्छ अर्ग्यानिक उत्पादन उपभोगको बानी बसालौ।
14: अनुरोधक श्री खैरनीटार महिला विकास बहुद्देश्य सहकारी संस्था लिमिटेड खैरनीटार।
15: हजुरबाले, आँखा देखिन धमिलो भयो भन्नुभएको महिनौ भइसक्यो। मेरै आँखा पोलेर हेर्नै भएको छैन। आँखा पनि राम्रोसँग जाँच्ने चस्मा पनि रोजी कहाँ पाइन्छ होला त?
16: अब चिन्ता नलिनुहोस्। आँखा सम्बन्धी सम्पूर्ण समस्याको एउटै समाधान ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र। हामी कहाँ विभिन्न प्रकारका आकर्षक तथा ब्रान्डेड चस्मा, पावर चस्मा, शीतल चस्मा लगायत हरेक प्रकारका चस्माहरू तथा कन्ट्याक्ट लेन्स सुपथ मूल्यमा पाइन्छ। नोट: यहाँ प्रत्येक दिन अनुभवी विशेषज्ञद्वारा आँखा जाँच तथा उपचार गरिनुको साथै परामर्श दिइन्छ।
17: साथै आँखाको माइनर अपरेसन पनि गरिन्छ र ड्राई आई सम्बन्धी उपचार पनि गरिन्छ।
16: ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र, दुलेगौड़ा, प्रोप्राइटर दिव्या मल्ल ठकुरी 9805501422, दिपेश मल्ल ठकुरी 9805501420, दीप मल्ल ठकुरी 9846041530।
18: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
19: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
17: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौड़ा, प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658-590-065, मोबाइल 9816634372।
20: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर।
21: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेला आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत
22: वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिरा छन्। आगामी असार 13 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौड़ामा आउँदै हुनुहुन्छ।
21: सम्बन्धित समस्या भएका दम्पतिले उपचार तथा परामर्श लिएर मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
20: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक, शुक्ला गण्डकी 4, दुलेगौड़ा, फोन 0625414233, मोबाइल 9968861887।
0: दिस इज रेडियो ढोरबाराही 103.8 MHz।
1: हजुर, कार्यक्रमको यो व्यवसायिक विश्राम लगतै सम्पूर्ण श्रोता साथीलाई कार्यक्रममा फेरि पनि पुनः स्वागत गर्दछु। प्रोग्राम रहेको छ कलिङ टायम र सहभागिता जनाउनको लागि साथमा 0625 4420 00 को टेलिफोन लाइन पनि एकदमै खुल्ला छ। साथीहरूको प्रतिभालाई कार्यक्रममा स्थान दिइरहेको छु भने साथमा यहाँहरूको आवाज सँगसँगै मिठा मिठा कुराकानी अनि मिठा मिठा गीत संगीतहरूलाई पनि कार्यक्रममा स्थान दिइरहेको छु। अनि कार्यक्रम सुन्दै हुनुहुन्छ भने के कस्तो लागिरहेको छ त्यस्तै सल्लाह सुझाव पनि प्रतिक्रिया पनि दिन पक्कै पनि नभुल्नु होला। अहिले भने कोही साथी हुनुहुन्छ लाइनमा। हेलो, नमस्ते। हजुर नमस्कार, कार्यक्रममा धेरै धेरै स्वागत छ है हाम्रो लक्ष्मीजीलाई।
4: धन्यवाद।
1: अनि लक्ष्मीजी के गर्दै हुनुहुन्छ अहिलेको समय?
4: त्यतिकै बस्दै।
1: अनि कार्यक्रम चाहिँ सुन्न पाउनु भएको छ कि छैन?
4: भर्खरै सुनेको।
1: भर्खरै सुन्दै हुनुहुन्छ है। आज हामी साथीहरूको चाहिँ आवाज सुनिरहँदा हाम्रो लक्ष्मीजी चाहिँ तेस्रो सहभागी साथी हुनुहुन्छ कि आज। अनि यहाँको प्रतिभा सुन्नुभन्दा पहिला चाहिँ के छ बागमारातिरको नयाँ नौलाहरू खबर सुनाइदिनुहोस् न त।
4: एकदम ठिकठाक छ।
1: ठिकठाक छ है। घाम कतिको लागेको छ, गर्मी कतिको बढेको छ तपाईँकोतिर?
4: गर्मी नै छ
1: है। अनि असारको माहौलमा चाहिँ अब चट्टारो भन्ने चाहिँ भ्याइ नभ्याइ भन्ने छ कि छैन?
4: बाह्रै मासे यत्तिकै
1: हो है। ल ठिकै छ, यो कुराकानी सँगसँगै यहाँको दिन शुभ सफल रहोस् भन्दै आज हामीलाई के सुनाउँदै हुनुहुन्छ लक्ष्मीजीले?
4: गीत सुनाउँछु है।
1: ल सुरु गरिदिनुहोस्। 1 2 3 गो।
4: छाती चिरिन्छ नरमेर माया, छाती चिरिन्छ आँसुको धाराले बाटो बिरिन्छ। थुप्लुकै मरौँ जस्तै हुन्छ नि पुग्लुकै, छाती चिरिन्छ मेरो माया, छाती चिरिन्छ आँसुको धाराले बाटो बिरिन्छ। आँसुको धाराले बाटो बिरिन्छ। यति नै।
1: हजुर, धेरै धेरै धन्यवाद हाम्रो लक्ष्मीजीलाई यो मिठो गीतको लागि। अनि रेडियो प्रोग्राम अन्तिमसम्म पनि सुन्दै गर्नुहोला। अब भने छुट्टिनु पूर्व साथीभाइलाई सम्झना सन्देश राख्नुहोस्। अनि एउटा गोरे चौको गाउँ भन्ने मिठो गीत पनि सुन्दैछौ, कसलाई सुनाउन चाहनुहुन्छ?
4: सर्वप्रथम हजुरको लागि अनि मभन्दा अगाडि आउने पछाडि आउने सम्पूर्णलाई, रेडियो सुनेर बस्ने सम्पूर्णलाई भन्दै छुट्टिन्छु। नमस्कार, बाई बाई।
1: नमस्ते, बाई बाई। भन्नुहुन्थ्यो लक्ष्मी लम्सालजी, बागमालादेखि हामीलाई सम्झाउनु भएको थियो। उहाँले पनि मिठो आवाज सुनाएर गइसक्नु भएको छ। अघि हाम्रो श्रीरामजीले चाहिँ अब गाउँघरतिर भन्दै उहाँले चाहिँ कुरा पनि जोड्नु भएको थियो होइन, अनि मिठो गीतहरू पनि गाउनु भएको थियो। अनि त्यसको सन्दर्भमा चाहिँ एउटा गाउँको गीत भनेर खोजिरहँदा चाहिँ एउटा गोरे चौको गाउँ भन्ने गीत भेटेको छु है। अनि मिठो छ त्यो गीतलाई चाहिँ हामी केसीमा कार्यक्रममा स्थान दिन्छौँ। अहिले भन्ने साथ हुनुहुन्छ लाइनमा। हेलो, नमस्ते हजुर। हेलो, नमस्ते हजुर। दर्शन नमस्ते, किन होला आवाज त कति पनि सुनिएन त, सानो सुनिएको छ नि तपाईँको आवाज चाहिँ सुनिएको छैन है। तपाईँ चर्कै बोल्नु भएको छ भनेर चाहिँ बुझेको छु। ल कार्यक्रममा धेरै धेरै स्वागत छ है हाम्रो एकराजीलाई। अनि एकराजीसँग योभन्दा पहिला कुराकानी गर्दा पनि यस्तै सुनिएको थियो, एकदमै सानो सानो, किन होला कसो गर्ने होला, साथीहरूले तपाईँको आवाज त सुन्नु भएकै छैन नि त। मोबाइलको प्रब्लमले चाहिँ सायद हुन सक्छ है, मैलेसम्म बुझेँ, साथीहरूले चाहिँ बुझ्नु भएको छैन। एकराजीसँग चाहिँ मिल्यो भने हामी पछि फेरि पनि जोडिनु होला है। ल, एकदमै खुसी लाग्यो, सहभागिता जनाइदिनु भएकोमा धेरै धेरै धन्यवाद। उहाँ हुनुहुन्थ्यो एकराज रामजानी मगरजी। आवाज चाहिँ सुन्न एकदमै गाह्रो पर्यो है अहिलेको लागि भने, नेपथ्य ब्यान्डबाट रहेको यो एकदमै गजबको गीत रहेको छ। यो गीत सँगसँगै विश्राममा जानुपर्ने बेला भइसकेको छ। विश्राम पश्चात हाम्रो पुनः भेट हुन्छ भने हामी सँगै रहनुहोला, सुन्दै गर्नुहोला प्रोग्राम कलिङ टाइम है।

0: This is Radio Dhorbarahi 102.8 MHz.
1: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
2: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 का लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो
1: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्
2: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट संचालित न्यून शुल्कमा पढ़ाई हुने सामुदायिक क्याम्पस
1: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने
2: शुक्ला गण्डकी भीमाद म्याग्दी रिसिङ घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था
1: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था
2: 3.4 3.59 सम्म जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था
1: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा रु 4,000 छुटको व्यवस्था
2: साथै यूजीसी प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
1: र बिहानी 17 कक्षा सञ्चालन हुने
2: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहु फोन 0665712 40
3: सधैँझै यही आउँदो असार 13 गते दोस्रो शनिबार
2: यस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंडामा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका एसओडी वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आनन्द नेपाल आउनुहुने हुँदा सम्बन्धित रोगका समस्या भएका बिरामीहरूले स्वास्थ्य लाभ लिई मौकाको फाइदा लिनुहोला
3: उपचार हुने रोगहरू
2: नयाँ पुराना नङ तथा छालाको दाजको उपचार
3: अनुहारमा देखिने चाया पोतो र डन्डीफोरको उपचार
2: कपाल झर्ने समस्या
3: छालाका संक्रमित रोगहरू जस्तै लुतो घाउ खटिरा
2: टाउको तथा शरीरको चाया
3: बुढेसकालमा छाला चिलाउने रोग
2: विभिन्न छालाका पुराना तथा नयाँ एलर्जी
3: छाला तथा यौनाङ्गमा आउने मुसा
2: कुष्ठ रोग तथा छालाका अन्य रोगसँगै यौन रोगसँग सम्बन्धित सम्पूर्ण उपचार परामर्श र पोतोको पिलिङ पनि गरिन्छ
3: साथै दुलेगौडामा नै पहिलो पटक रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यद्वारा दैनिक फिडियो एक्सरे तथा एनोमाली स्क्यान सेवा र दैनिक इसिजी गुणस्तरीय ल्याब र फार्मेसी सेवा लिन सक्नुहुनेछ
2: विस्तृत जानकारीका लागि सम्पर्क 0564142333 र 9968761887
3: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा
2: सिप सिकौं भविष्य बनाऊ योग्यताले मात्र होइन अब सफलताका लागि सिप पनि चाहिन्छ त्यसैले आउनुहोस् देश वा विदेश सबैतिर काम लाग्ने सिप सिकौं
4: हजुर रोजगारीको सुनौलो अवसर खोजिरहनु भएको छ भने यो सूचना तपाईँका लागि हुन सक्छ स्वास्थ्य क्षेत्रमा दक्ष र आत्मनिर्भर बन्ने गरी तपाईँ हाम्रो सहर दुलेगौडामा शुरू हुँदैछ केयर गिभर तालिम छिट्टै भर्ना भई सिट सुरक्षित गर्नुहोस्
2: नर्स बन्ने सपना अब केयर गिभर तालिम लिएर पूरा गर्नुहोस् अनुभवी प्रशिक्षकहरूबाट सैद्धान्तिक र व्यवहारिक ज्ञान प्रदान गराई अस्पताल वृद्धाश्रम र होम केयर सेवाका लागि दक्ष जनशक्ति उत्पादन गर्न यही असार 1 गतेबाट तालिम सञ्चालन हुने सहर्ष जानकारी गराउँदछौ
4: नोट न्यूनतम कक्षा 8 उत्तीर्ण भएका 18 वर्ष पूरा भएकाहरू तालिममा सहभागी हुन सक्नेछन्
2: सम्पर्क दुलेगौडा एनआईसी बैंक भएको भवन फोन 9556443340 9801443628 र 9560624446
5: तपाईँ घर बनाउँदै हुनुहुन्छ अब एक पटक सोच्नुहोस् प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा त्यो पनि बिना झन्झट विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्
6: हजुर टेबल भर्यान स्लोप ढलान आँगन घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ
5: सुलभ मूल्य वर्षौं वर्ष टिकाऊ 2 दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौं। तपाईको विश्वास नै हाम्रो सन्तुष्टि।
7: संसार ढुङ्गा कटिङ उद्योग शुक्लागन्जकी दुई काछे पानी तनहु प्रोप्राइटर रमेश भुजेल फोन 9856032475 र 9801032475।
8: तपाईको संस्था कार्यक्रम वा व्यापारलाई आकर्षक प्रिन्टिङ सेवा चाहिन्छ?
2: अब चिन्ता नलिनुहोस्, शरणयान सिसल प्रिन्ट उद्योग जहाँ गुणस्तर र विश्वास सँगसँगै भेटिन्छ।
8: ब्यानर, फ्लेक्स प्रिन्ट, पोस्टर, बिल बुक, लेटर हेड, टी शर्ट प्रिन्ट, भिजिटिङ कार्ड, विवाहको निमन्त्रणा कार्ड सहित कप, मेडल, सेट लगायतका सबै सेवा एउटै ठाउँमा उचित मूल्यमा। साथै हामी कहाँ शिलालेख पनि लेखिन्छ।
2: छिटो सेवा, सफा प्रिन्ट अनि दिगो सम्बन्ध, त्यसैले त रोजाई सबैको।
8: शरण एन्ड स्पेसल प्रिन्ट उद्योग शुक्ला गण्डकी नगरपालिकाको गेट सँगै।
2: प्रोप्राइटर दुर्गामान श्रेष्ठ, सम्पर्क 9843661209 र 9801417718। आजै सम्पर्क गर्नुहोस्।
0: दिस इज रेडियो ढोरबाराही 103.8 MHz।
9: हजुर, कार्यक्रमको यो व्यावसायिक विश्राम लगतै सम्पूर्ण श्रोता साथीलाई कार्यक्रममा पुनः स्वागत गर्दै अब चाहिँ हामी समयको अन्ततर्फ पनि छौँ र कोही सहभागी साथीहरू ढिला नगरी स्वागत गरिहाल्छु। हेलो, नमस्ते हजुर। हेलो, नमस्ते हजुर। कार्यक्रममा धेरै धेरै स्वागत छ है हाम्रो उपासनाजीलाई। अनि के छ उपासनाजी सँगसँगै सरलाईतिरको नयाँ नौला हालखबर?
10: खबर एकदम ठिक छ, राम्रो छ। रातभरि पानी पर्यो, अहिले चाहिँ घाम लागेको छ मजाले,
9: दिन चाहिँ घमाइलो छ है नि त सरलाईतिर पनि।
10: हजुर।
9: अनि खाना खानु भयो त?
10: खाना खाइसक्यो।
9: अनि रेडियो प्रोग्राम त सुन्न पाउनु भएको छैन होला है?
10: छैन सुनेको।
9: ल, ठिकै छ, मिलेसम्म हामीलाई सुन्दै गर्नु होला। आज चाहिँ हामी उपासनाजीको चाहिँ अब प्रतिभालाई कार्यक्रममा स्थान दिन्छौ। आज के सुनाउनुहुन्छ त नि?
10: आधुनिक गीत सुनाउनु पाइन्छ,
9: मजाले पाइन्छ। आज चाहिँ जे सुनाउनु भए पनि पाइन्छ। आज चाहिँ अब यही सुनाउनुहोस् भन्ने छैन, अब जे सुनाउनु भए पनि पालो सुरु है त, समय कम छ। सो अब भने तपाईँको पाला आइसक्यो, 1 2 3 गो राखिदिनु।
10: आहा बनमा फुलो फुलै फुल बाँच्न चलो मनैमा, बनमा फुलो फुलै फुल बाँच्न चलो मनैमा, हाँसु हाँसु लाग्मा फलो लाली चढ्यो तनमा, भन्नु भन्नै नहुने कि मासै लाग्यो नि होसै नहुने, भन्नै नहुने जतायो चराईतिर नयाँ रङ्ग छायो, आफैसँग लाज लाग्मी कस्तो बेला आयो, थम्थमाई पहिलाहरू भैस बोलाएर पाइलाहरूको तालमा नाच नाचो लाग्न थाले दुख दुखीको तालमा, भन्नु भन्नै नहुने के पुरुषको परिया फेरो चमेलीको चोली, दिली बास चलाउ कि मनको कुरा खोली, थर थराए पाइला ओ सहरू।

0: chị mà tư là dư ni xây đâu nè.
1: आजको एपिसोडबाट म कार्यक्रम प्रस्तुत आउनु मलाई पनि बिदा हुन्छु. नमस्कार, शुभ दिन.

0: रायमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
1: ए त्यसो भए युवर सिङ्गापुर फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउँ न त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा, कछाड, कम्ब्याट ज्याकेट, सिङ्गापुरे पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
2: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे, सिङ्गापुरे होल्यान्ड लुङ्गी, सल, कोरियन टी शर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गर गहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, यार्लिङ, मारवाड़ी, पाटे सुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्फी, कण्ठमाला, मुगामाला, हमिलमाला, न्यापुसिक, जापुसिक, तायोमाला, लुसवाङ, माकसी, कल्ली, बिरमली, आँसी, खुर्पेटो, सुर्खे थैली, डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू, रानीहार, चन्द्रहार, मिनीहार, चोकरहार, मंगलसूत्र, बालाचुरा, पञ्चधातु अंगुठी, रामलीला झुम्का, पिजोडा झुम्का, सिक्री, लकेट, माइली तिलहरी, छड्के तिलहरी, घुम्टो, क्राउन, सेन्डिल, जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
1: सम्पर्क युवर सिङ्गापुर फेन्सी एन्ड ज्वेलरी सप, मुक्तिनाथ बैङ्कको एक घर माथि दुलेगौडा, प्रोप्राइटर आर्यन कुमार श्रेष्ठ, मोबाइल 9821484664 र 9811453305।
3: हेर्दा हेर्दै दुलेगौडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो प्रचारको लागि भने
4: माइली भाउजू भने ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
3: ए त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
4: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
5: गण्डकी मेडिकल हल दुलेगौडा, हाम्रा सेवाहरू
4: मुटु, श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
5: सुगर, प्रेसर, थाइरोइड, ज्वरो खोकी र एलर्जीको उपचार,
4: पेट दुख्ने, चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
5: कान दुख्ने, पाक्ने, नाक बन्द हुने, एलर्जी, घाँटी दुख्ने, टन्सिल, सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
4: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल दुलेगौडा, माछा पुछ्रे बैङ्कको ठिक पारिपत्री, फोन 0635903769।
6: आज पनि भाटो आयो के हो कि तिम्रो पारा, राम्रोसँग खाना बनाउन आउँदैन?
7: यी बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के? खाना बनाउनेको व्यथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, कराएर मात्रै भयो।
6: नरिसौ न त, बरु हिँड, कहाँबाट ल्याउने हो?
7: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्यारे? दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यही जाने हो।
1: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
8: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौडा, मुक्तिनाथ बैङ्कको आडमा, प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9856385507, कविता श्रेष्ठ, सम्पर्क 0654140055 र 9846688817।
9: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोहनी लगाएर हो?
10: साँच्चीकै मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सिटीको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त, जे हेरे त्यही मोहनी लाउने खालको छ।
9: कहाँ बनाए छन् र हो? हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
10: अँ हुन्छ नि, खुब पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका रे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौं भयो अरे बनाएको पनि।
11: हजुर आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा गिटी बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुभिक्षा फर्निचर उद्योग दुलेगौंडा पौवा डाँडा पञ्चमुनि स्कुल माथिपट्टि प्रोप्राइटर हरिबहादुर विश्वकर्मा मोबाइल 9811435622।
12: दाई पहिला यो मोबाइल हेर्दिनुहोस् न के भयो भयो फोटो भिडियो नम्बर सबै यसमै थियो एक्कासी बिग्रियो
4: खै दिनुहोस् त ए चिन्ता नगर्नुहोस् तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ
12: अनि बन्छ त दाई
4: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ अनि सुन्नुहोस् त
13: द एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौडा बसविसौनीको ठिक पारिपट्टि
14: सबै ब्रान्डका मोबाइल बिक्री साटफेट र एसोसरी सामानहरू उपलब्ध छन्
13: नोट नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्
14: प्रोप्राइटर राजन पौडेल मोबाइल 9855062029
15: दिस इज रेडियो ढोर बाराही 103.8 मेगाहर्ज
16: स्टुडियो अहिले मध्याह्नको 12 बज्यो
17: टाइम चेकको साथमा मनकेवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्प चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ प्रोप्राइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 9816695301
18: मा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट इच्छार्थ प्रसारण भइरहेको छ।
19: शुरूमा मुख्य समाचारका शीर्षकहरू
18: राजपा महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्यको लागि भएको मतदान अन्तिम चरणमा दुई घण्टामा नतिजा आउने पदाधिकारी नछान्दै प्रतिनिधि घर हिँडे
19: एमाले उपाध्यक्ष पौडेलको बन्दी प्रत्यक्षीकरण रिटमा सुनवाई सकियो स्रोत नखुलेको लाखौं रूपियाँ सहित एक भारतीय पक्राउ
18: गर्मी बढ़ेपछि वीरगंजका सबै विद्यालय चार दिनको लागि बन्द तराईका भूभागमा आज दिनभर चर्को गर्मी हुने
19: भेनेजुएलामा लगातार दुईवटा शक्तिशाली भूकम्प हजारौं मानिस हताहत भएको अनुमान
18: र अखिल नेपाल फुटबल संघ एन्फा फिफाको निलम्बनमा समूह विजेता बन्दै ब्राजिल फिफा विश्वकपको नकआउट चरणमा प्रवेश
20: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ एकदम ठिक छ कुरा मिला
21: के हो नमस्कार
20: अनि घरसर बेच्नु छोडेर यतातिर कता नि
21: यो त साइड जब दाई यो चाहिँ मेन जाउँ न
20: यो मेरो छोरा विदेशबाट आएको नयाँ घर बनाएको पाइप दिन आएको
21: सामान राम्रो छ ढुक्क हुनु
20: थाहा छ यही लिन आएको
21: विदेशमा पनि फ्लोकार्ट र लेट फ्री प्रडक्ट नै युज हुन्छ
20: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम
21: मार्बल
22: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है
20: सुरक्षा घरको
23: यो हो संचार नेटवर्क समयको आवाज समयको आवाज
19: समाचार अब विस्तारमा राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको प्रथम महाधिवेशन अन्तर्गत पहिलो चरणको मतदान अन्तिम चरणमा पुगेको छ 99 केन्द्रीय सदस्य चयनका लागि भएको मतदान अन्तिम चरणमा रहेको भन्दै महाधिवेशन स्थलमा माइकिङ गरिएको छ हिजो राति 1 बजेदेखि जारी मतदान अन्तर्गत अहिलेसम्म कतिजनाले मत हाले भन्नेबारे आधिकारिक आँकड़ा खुलाइएको छैन यद्यपि बिहान 9:30 नै 50% भन्दा धेरै मत खसेकाले अन्तिम चरणमा रहेको बुझ्न सकिन्छ केही बेर अघि सभापति रवि लामिछाने पनि मत हाल्न पुग्नु भएको छ मत खसाल्नु अघि निर्वाचन कार्यालयमा छलफलमा जुट्नु भएको छ मतदान गर्न दिउँसो 12 बजेसम्मका लागि तोकिएको समय भने सकिएको छ मतदान सकिएको 2 घण्टाभित्र नतिजा सार्वजनिक गर्ने तयारी छ त्यसपछि दोस्रो चरणको निर्वाचन अन्तर्गत पदाधिकारी चयन गरिनेछ यद्यपि धेरै महाधिवेशन प्रतिनिधिहरू पनि हिजै जिल्ला फर्किसकेकोमा आज केन्द्रीय सदस्यलाई भोट हालेर धेरै प्रतिनिधि फर्कदैछन् आयोजक समितिले व्यवस्थापनमा लापरवाही गरेको भन्दै हिजोदेखि नै प्रतिनिधिहरू आक्रोशित बनेका थिए पदाधिकारीको निर्वाचनमा यही कारण कम मत खस्ने आकलन गरिएको छ सभापतिमा यसअघि नै रवि लामिछाने निर्विरोध निर्वाचित भइसक्नु भएको छ
18: पूर्व उप प्रधानमन्त्री विष्णु पौडेललाई गैर कानूनी थुनामा राखिएको भन्दै परेको बन्दी प्रत्यक्षकरणको रिटमा सुनवाई सकिएको छ। पौडेल पत्नी दो मायाले दायर गरेको रिटमा सर्वोच्च अदालतका न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासमा सुनवाई भएको हो। सुनवाई सकिए पनि आदेश आउन बाँकी छ। रिटमा राजनैतिक प्रतिशत राखेर बिना कुनै प्रमाण र आधारमा पक्राउ गरिएको भन्दै रिहाईको माग गरिएको छ। बहसको क्रममा वरिष्ठ अधिवक्ता टीकाराम भट्टराई, रमेश बडाल, ईश्वरी भट्टराई लगायतले पौडेललाई जरूरी पक्राउ पूर्जी जारी गर्नुपर्ने अवस्था नभएको बताएका थिए। व्यापारी दीपक भट्टसँग कुनै कारोबार भएको नदेखिएको अवस्थामा जसले पोले उसलाई पक्राउ नगरी पौडेललाई मात्र पक्राउ गरिनु गैर कानूनी र प्रतिशोधपूर्ण भएको जिकिर गरिएको छ। पौडेल सोमबार दिउँसो सुर्खेतबाट पक्राउ परेका थिए।
19: काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अवैध नेपाली रूपियाँ, अमेरिकी डलर र सुन चाँदी सहित एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको जिल्ला सांगली, महाराष्ट्र तासगाव तालुका, झारखण्ड घर भई हाल काठमाडौँ महानगरपालिका 25 छैटी बस्ने 33 वर्षीय अमित इरगोण्डा घाली रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीले बताउनुभयो। उनको साथबाट नेपाली 7,30,000 रूपियाँ, अमेरिकी डलर 34,500, सुन जस्तो देखिने पहिलो धातुका विभिन्न टुक्रा 17 थान 75 ग्राम बराबरका तथा चाँदी जस्तो देखिने धातुका विभिन्न आकारका टुक्रा 2 किलो 600 ग्राम बरामद गरिएको छ। पक्राउ परेका घालीलाई थप अनुसन्धान तथा आवश्यक कार्यवाहीका लागि राजस्व अनुसन्धान विभाग हरिहर भवन ललितपुर पठाइएको प्रवक्ता कार्कीले बताउनुभयो।
18: गर्मी बढ़ेपछि पर्साको वीरगंजका सबै विद्यालय आजदेखि 4 दिनको लागि बन्द गरिएको छ। अत्याधिक गर्मी बढ़न थालेपछि सबै विद्यालय 4 दिनको लागि विदा दिएको महानगरपालिकाले सूचना जारी गर्दै जनाएको हो। बढ़दो गर्मी र अत्याधिक तापक्रम लूलाई मध्यनजर गर्दै महानगर क्षेत्रभित्रका सम्पन्न सामुदायिक तथा संस्थागत विद्यालयमा गर्मी विदा घोषणा गरेको महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाले जनाएको छ। बढ़दो गर्मीका कारण बालबालिकाको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई मध्यनजर गर्दै आजदेखि 4 दिन बर्खे विदाबाट कट्टा हुने गरी महानगर अन्तर्गतका बाल विकासदेखि कक्षा 12 सम्मका सबै सामुदायिक तथा संस्थागत विद्यालय बन्द रहने बिहोरा जानकारी गराइएको सूचनामा उल्लेख छ। पछिल्लो दिनमा तराई देशका जिल्लाहरूमा तापक्रम निरन्तर बढ़दै गएपछि जनजीवन प्रभावित बन्दै गएको छ।
19: आज पनि तराईका भूभागमा तातो लहर तथा तातो दिन रहने भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा तातो लहर आज पनि जारी रहनेछ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागको मौसम सफा रहनेछ, जसका कारण आज धनगढ़ीमा 40, नेपालगंजको 41, भैरहवाको 40 डिग्री सेल्सियसभन्दा माथि तापक्रम रहने महाशाखाले जनाएको छ। बागमती र गण्डकी प्रदेशका तराई भूभागका केही स्थानमा पनि आज तातो दिन हुने सम्भावना छ। काठमाडौँ उपत्यकामा 31 डिग्री सेल्सियससम्म तापक्रम पुग्ने अनुमान गरिएको छ। मनसुनी वायु कमजोर भएका कारण पानी कम पर्दा गर्मी बढ़ेको हो। आज दिउँसो देशका हिमाली तथा पहाड़ी भूभागका साथै कोशी प्रदेशका तराई भूभागमा साधारणतया बादल लाग्नेछ। मधेश तथा बागमती गण्डकी प्रदेशको तराई भूभागमा आंशिक बदली हुनेछ।
18: म्याग्दीको अन्नपूर्ण गाउँपालिका 6 महाभीरमा पहिरोले ईवी गाड़ी पुरिन्दा चालकको मृत्यु भएको छ। प्रहरीका अनुसार गैराती करिब 8 बजे महाभीर स्थित बेनी जमसम सड़क खण्डमा पहिरो खस्ता गुड़िरहेको ईवी गाड़ी पुरिएको थियो। गाड़ी चालक पर्साको वीरगंज महानगरपालिका 21 का 23 वर्षीय सोहेल मियाको मृत्यु भएको म्याग्दी प्रहरीले जनाएको छ। पहिरोले गाड़ी पुरिएपछि जिल्ला प्रहरी कार्यालय म्याग्दी र सशस्त्र प्रहरी गुल्म हेड क्वार्टर म्याग्दीबाट संयुक्त रूपमा खटिएको टोलीले उद्धार गरेको थियो। मियालाई उपचारको लागि प्रदेश अस्पताल बेनी पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेको हो। पहिरोका कारण पूर्ण रूपमा अवरूद्ध बनेको बेनी जोमसोम सड़क खण्ड बिहानबाट खुलिएको छ।
19: भक्तपुरमा बर्ड फ्लू पुष्टि भएका कुखुरा नष्ट गरिएको छ। चाँगु नारायण र सूर्य विनायक नगरपालिकाका कुखुरा फार्ममा बर्ड फ्लू पुष्टि भएपछि कुखुरा नष्ट गरिएको हो। बर्ड फ्लू रोग कुखुरामा सरेपछि हालसम्म चाँगु नारायण 2, 8 र 9 पालिएका 38,795 कुखुराहरू नष्ट गरिएको पशु सेवा कार्यालयका पशु चिकित्सक डाक्टर अमित श्रेष्ठले बताउनुभयो। बर्ड फ्लू रोगका कारण सूर्य विनायक 1, 4 र 8 9,378 कुखुराहरू नष्ट गरिएको छ। जिल्लामा हालसम्म 48,173 कुखुरा नष्ट गरिएको उहाँले बताउनुभयो।
18: नेपाली बजारमा आज पनि सुन चाँदीको मूल्य घटेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा 5200 र चाँदी 250 रूपियाँले घटेको हो। घटेको मूल्य अनुसार आज सुनको मूल्य प्रति तोला 2,78,300 र चाँदी 4,235 रूपियाँ निर्धारण भएको छ। हिजो सुन तोलामा 2,83,500 कारोबार भएको थियो, चाँदी तोलामा 4,485 रूपियाँमा कारोबार भएको थियो। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रति औंश 3,999 अमेरिकी डलरमा खरिद बिक्री भइरहेको छ।
19: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नेसन रेडियो सुन्दै गर्नुहोला।
23: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन्टार्क लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन्टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालय स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ, फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
19: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
18: अब बाँकी समाचार। आज निर्जला एकादशी हिन्दू धर्मावलम्बीले भगवान नारायणको पूजा गरी मनाउँदैछन्। आजको दिन गंगा तथा अन्य पवित्र नदीमा स्नान गरी पानी समेत त्याग गरी व्रत बस्ने विधान रहेको छ। आज पवित्र स्थानमा तुलसीको दल राखेर हरि स्वयनी एकादशीको दिन तुलसीको मठमा रोपेर हरिबोधनी एकादशीको दिन भगवान विष्णु संग विवाह गर्ने प्रचलन रहेको छ। अन्य एकादशीमा व्रत गर्न असमर्थहरूका लागि पनि आजको दिन व्रत गर्नाले शुभ फल प्राप्त हुने विश्वास छ। निर्जला एकादशीका दिन अन्न वस्त्र गौ जल सैया सुन्दर आसन कमाण्डलु तथा छाता दान गर्ने प्रचलन रहेको छ।
19: अब अन्तर्राष्ट्रिय समाचार। भेनेजुएलामा लगातार गएका दुई शक्तिशाली भूकम्पले ठूलो मानवीय क्षति भएको अनुमान गरिएको छ। अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार पहिलो 7.2 म्याग्निच्युडको भूकम्प गएको र 39 सेकेण्डपछि 7.5 म्याग्निच्युडको दोस्रो शक्तिशाली भूकम्प गएको थियो। भूकम्पले राजधानी काराकासमा कैयौं भवनहरू भत्किएको बीबीसीले जनाएको छ। अमेरिकी भूगर्भ सर्वेक्षणले ठूलो हताहत र व्यापक क्षतिको आशंका गरेको छ। उसले मृत्यु हुनेको संख्या 10,000 नाग्ने बताएको छ। बीबीसीका अनुसार अहिलेसम्म 32 जनाको शव निकालिएको छ, 700 भन्दा बढ़ी घाइतेको उद्धार गरिएको छ। भग्नावशेषमा हजारौं मानिस बेपत्ता छन्। भूकम्पको धक्का छिमेकी देश कोलम्बियासम्म महसुस गरिएको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूले बताएका छन्। स्थानीय समय अनुसार बेलुकी 6:04 मन्टालवान क्षेत्रलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको थियो, जसको गहिराई 13.2 किलोमिटर थियो। अर्को धक्काको केन्द्रबिन्दु युमारे भन्दा 23 किलोमिटर दक्षिण पूर्वमा जमीनबाट 10 किलोमिटर गहिराईमा रहेको छ। भूकम्प लगत्तै अमेरिकी सुनामी चेतावनी प्रणालीले भेनेजुएला, यूएस भर्जिन आइल्याण्ड र ब्रिटिश भर्जिन आइल्याण्डमा सुनामीको चेतावनी जारी गरे पनि पछि त्यसलाई रद्द गरिएको छ।
18: अब खेल समाचार। विश्वकप फुटबल चलिरहेकै बेला अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाले अखिल नेपाल फुटबल संघ एन्फालाई निलम्बन गरेको छ। फिफा काउन्सिल ब्यूरोले फिफा विधानको धारा 14 बमोजिम एन्फालाई अनिश्चितकालको लागि निलम्बन गरेको हो। निलम्बन कायम रहन्जेल एन्फाका प्रतिनिधि टोली तथा क्लब टोलीहरू अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन पाउने छैनन्। एन्फा वा एन्फासँग सम्बन्धित कुनै पनि सदस्य वा पदाधिकारीले फिफा तथा एएफसीद्वारा संचालित विकास कार्यक्रम तालिम वा प्रशिक्षण बाट लाभ लिन पाउने छैनन्। निलम्बनमा परेपछि नेपालको राष्ट्रिय टीमदेखि क्लबसम्मको टीमले अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन पाउने छैन। फिफा र एएफसीबाट पाउँदै आएको फण्ड समेत बन्द हुनेछ। यसअघि राष्ट्रिय खेलकुद परिषद राखेपा र एन्फा बीच निर्वाचन र संघको सञ्चालनबारे विवाद चर्किएको थियो। नियामक निकायहरूमा देखिएको राजनीतिकरणले नेपाली फुटबल र खेलाड़ीहरूको भविष्य नै अन्यलमा परेको छ।
19: फिफा विश्वकप अन्तर्गत समूह सीको खेलमा स्कटल्याण्डलाई पराजित गर्दै ब्राजिल समूहको शीर्षमा रहेर नकआउट चरणमा प्रवेश गरेको छ। मियामी स्टेडियममा भएको खेलमा ब्राजिलले स्कटल्याण्डलाई 3-0 गोलले पराजित गरेको हो। ब्राजिलका लागि पहिलो हाफमा भिनिसियस जुनियरले 2 गोल गरे भने दोस्रो हाफमा म्याथियस कुनाले 1 गोल थपे। ब्राजिलसँग पराजित स्कटल्याण्ड समूह सीको तेस्रो स्थानमा रहँदै समूह चरणको खेल सक्यो। 12 समूहको तेस्रो हुने टोलीमा शीर्ष अंक बटुल्ने 8 टोली पनि अर्को चरणमा प्रवेश पाउने प्रावधान छ। यस्तै ब्राजिलका स्टार स्ट्राइकर नेयमार करिब 3 वर्षपछि मैदान उत्रिएका छन्। स्कटल्याण्डसँगको खेलको 76 मिनटमा म्याथियस कुनालाई प्रतिस्थापन गर्दै नेयमार मैदान प्रवेश गरेका थिए। समूह सीकै मोरक्कोले हाइटीलाई 4-2 पराजित गर्दै नकआउटमा स्थान बनाएको छ। हाइटीले भने विश्वकप यात्रा सकाएको छ। यस्तै समूह बीको खेलमा स्विजरल्याण्डले क्यानाडालाई पराजित गरेको छ। भ्यानकुभरमा भएको कड़ा प्रतिस्पर्धापूर्ण खेलमा जीत निकाल्दै स्विजरल्याण्डले समूह बीको विजेता बनेको छ। यो पराजयसँगै समूहमा दोस्रो स्थानमा धकेलिएको क्यानाडा उपविजेताको रूपमा अघि बढ़ेको छ। गैराती नै भएको अर्को खेलमा कतारलाई 3-1 पराजित गर्दै बोस्निया र हर्जगोविनाले अन्तिम 32 आफ्नो स्थान सुरक्षित गर्ने सम्भावनालाई बलियो बनाएको छ। त्यस्तै आज बिहान सम्पन्न समूह ए का खेलमा आयोजक मेक्सिकोले चेक रिपब्लिक विरूद्ध 3-0 गोलको जीत निकालेको छ। यस्तै दक्षिण अफ्रिकाले दक्षिण कोरियालाई 1-0 गोलले पराजित गरेको छ। यो सँगै मेक्सिको र दक्षिण अफ्रिका नकआउट चरणमा पुग्दा दक्षिण कोरिया भने अरू टोलीको अंकमा भर पर्नुपर्ने भएको छ। चेक रिपब्लिक भने बाहिरिएको छ। दिउँसो 12 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
18: रासोपा महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्यको लागि भएको मतदान अन्तिम चरणमा 2 घण्टामा नतिजा आउने पदाधिकारी नछान्दै प्रतिनिधि घर हिँडे।
19: एमाले उपाध्यक्ष पौडेलको बन्दी प्रत्यक्षीकरण रिटमा सुनवाई सकियो। स्रोत नखुलेको लाखौं रूपियाँ सहित एक भारतीय पक्राउ।
18: गर्मी बढ़ेपछि वीरगंजका सबै विद्यालय 4 दिनको लागि बन्द। तराईका भूभागमा आज दिनभरि चर्को गर्मी हुने।
19: भेनेजुएलामा लगातार 2 शक्तिशाली भूकम्प। हजारौं मानिस हताहत भएको अनुमान।
18: र अखिल नेपाल फुटबल संघ एन्फा फिफाको निलम्बनमा समूह विजेता बन्दै ब्राजिल विश्वकपको नकआउट चरणमा प्रवेश।
19: थाहा संचार नेटवर्कले काठमाण्डुमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबर सकियो। सन्चु र धर्मराज विदा हुन्छौं। नमस्कार।
0: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
2: शैलेशको बुवा, यसपालि अलिअलि घर गहना जोड्नु पर्यो। पैसा पनि जम्मा भएकै छ, बाँचुन्जेल त हो नि, मान सम्मान इज्जत बनेको।
3: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ। यो जमानामा सेवा बुझ्नु पर्यो, किन हतारिन्छ हौ। विश्वासिलो सुनसादी पसल खोजौला नि।
2: च्याङ्जा धनलक्ष्मी सुनसादी पसल भएपछि त भइहाल्यो नि बुढा। छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित, हरेक डिजाइनका आकर्षक गर गहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौड़ाको बन्कियो चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनसादी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
5: यहाँ विभिन्न डिजाइनका गर गहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
3: साथमा बिना रसायनका गर गहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
5: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल, शुक्ला गण्डकी 3 दुलेगौडा, ढोरबाराही मन्दिर जाने जीप लाइन अगाडि, शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि, प्रोप्राइटर रामो विश्वकर्मा 98171669, राजु विश्वकर्मा 98087172।
24: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन्न है।
25: म्याडम, धुम्रपान भनेको के हो?
24: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, पक्कड़ जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
25: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? म्याडम,
24: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्रनली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भवतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
25: अनि नि म्याडम, यो धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
1: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धूम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धूम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिले धूम्रपान नगर्ने। धूमपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
25: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
6: हजुरबाले, आँखा देखिन धमिलो भयो भन्नुभएको महिनौ भइसक्यो। मेरै आँखा पोलेर हेर्नै भएको छैन। आँखा पनि राम्रोसँग जाँच्ने चस्मा पनि रोजी रोजी कहाँ पाइन्छ होला त?
1: अब चिन्ता नलिनुहोस्, आँखा सम्बन्धी सम्पूर्ण समस्याको एउटै समाधान ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र। हामी कहाँ विभिन्न प्रकारका आकर्षक तथा ब्रान्डेड चस्मा, पावर चस्मा, शीतल चस्मा लगायत हरेक प्रकारका चस्माहरू तथा कन्ट्याक्ट लेन्स सुपथ मूल्यमा पाइन्छ। नोट, यहाँ प्रत्येक दिन अनुभवी विशेषज्ञद्वारा आँखा जाँच तथा उपचार गरिनुको साथै परामर्श दिइन्छ। साथै आँखाको माइनर अपरेसन पनि गरिन्छ र ड्राई आई सम्बन्धी उपचार पनि गरिन्छ। ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र, दुलेगौडा, प्रोप्राइटर दिव्या मल्ल ठकुरी, 9805501422, दिपेश मल्ल ठकुरी, 9805501420, दीप मल्ल ठकुरी, 9846041530।
7: अब हाम्रो उत्पादन हामीले नै प्रयोग गरौं। बेलचौतारामा आइतबारे हाट बजार सहित सातै दिन बिक्री वितरण हुने अर्ग्यानिक कृषि उपज खरिद बिक्री गरेर सहयोग पुर्याउ।
25: शुक्ला गण्डकी नगरपालिकाको समन्वयमा श्री खैरनीटार महिला विकास बहुद्देश्य सहकारी संस्थाले स्थानीय कृषि उत्पादनको खरिद बिक्री गर्न प्रत्येक आइतबार हाट बजार सञ्चालन गर्दै आएको सहर्ष जानकारी गराउँदछौ। साथै हप्ताको सातै दिन बिहान 7 बजेदेखि 11 बजेसम्म र बेलुका 4 बजेदेखि 7 बजेसम्म स्थानीय कृषि उपजको बिक्री गरिने भएको हुँदा नगर क्षेत्रभित्र उत्पादित वस्तुको खरिद गर्नुका साथै तपाईँको गाउँमा कृषि एम्बुलेन्स आउँदा अर्ग्यानिक कृषि उत्पादन बिक्री गरेर सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
7: नोट, प्रत्येक आइतबार आफ्नो उत्पादन आफैले बिक्री गर्न पाइने व्यवस्था छ। हाट बजारमा आऊ, ताजा विषादी रहित स्वच्छ अर्ग्यानिक उत्पादन उपभोगको बानी बसालौ।
25: अनुरोधक श्री खैरनीटार महिला विकास बहुद्देश्य सहकारी संस्था लिमिटेड, खैरनीटार।
8: Admission open. Pokhara College of Management, PCM, affiliated to Pokhara University. 24 years of academic excellence in management. Bachelor program, 4 years program of Bachelor in Business Administration. BBA, 4 years of IT program. Bachelor of Computer System and Information Technology, BCSIT. 4 years program of Bachelor of Business Administration in Finance, BBA Finance. Forms are available at college administration at 9 a.m. to 3 p.m. Science and Management, both stream can apply. Intake to learn, go forth to serve. Further details, Pokhara College of Management, PCM, Gyanmarga, Nadipur, Pokhara 3, Kaski, Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
25: के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
9: अब चिन्ता नगर्नुहोस्, भिपी फिजियोथेरापी एन्ड अर्थ सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
25: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
9: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
25: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
9: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
25: पाइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
9: दुखाइबाट मुक्ति, सक्रिय जीवनको शुरूवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
25: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841615644।
4: भीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर सुक्ला गण्डकी 4 दुलेगौडा व्हाइट हाउस पार्टी प्यालेस को अगाडि।
10: प्रणाम, अभी अपने सुनतनी रेडियो ढोरबराही 103.8 मेगाहर्ट्ज अंतर मन के आवाज।

0: होइन है आरुषी, आर्यलाई लिएर कता हिँड्यौ?
1: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के? कहाँ पाइन्छ कुन्नी?
2: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन।

0: This is Radio Dwarbarahi, 103.8 MHz.
1: साइलियामा प्रकाश दाईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
2: हो र फेरि कहाँ सारेछन् बाबुले पसल?
1: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिभीआर सोरुम थियो नि। हो त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
3: ए ल ल, तपाईँ पनि झुकिनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा बिपी चोक।
2: प्रोपाइटर थान प्रकाश नेउपाने 98560 33878। प्रशान्त नेउपाने 98460 26925।
4: होइन श्रीमानज्यू, के भयो? गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो। अहिलेसम्म गाडीको फोनको मारेको मारै हुनुहुन्छ, केही समस्या आयो कि क्या हो?
5: यो बाटो पनि कहिले भन्छ, खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो। जति धोए पनि हिलो जाने होइन।
4: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
6: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल। प्रोपाइटर बुद्धि बहादुर कार्की, मोबाइल 98 60 73 73 10 र 98 261 53 507।
7: सुन शुद्धताको प्रतीक, तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
8: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल।
7: ओम प्रोसर आभूषण सुनचाँदी पसल, दुलेगौडा भित्री बजार।
9: आकर्षक तथा आधुनिक डिजाइनको घर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साठ फेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास दिएको ओम प्रोसर आभूषण सुनचाँदी पसल, शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार। प्रोपाइटर भुज बहादुर सुनार।
1: मोबाइल 98058 35537 र 98066 15 879।
10: आहा, घर त साह्रै चित्त बुझ्दो भयो होइन बुढी? अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो, बरु कहाँ जाने होला त?
4: आ बुढा, केलाई चिन्ता लिनु छ र? ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो, हामी पनि त्यतै जाम।
6: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
0: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा युनिक डिपार्टमेन्टको 2 घर तल। प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ। फोन नम्बर 0564142334 र 98171 56606।
11: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने?
12: के भए दाई, पैसा भएपछि नि के को तनाव हो र?
11: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
4: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै खानामुनि पाइन्छ।
13: उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सिपिभीसी पाइप, पेन्स तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ।
14: साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ।
0: थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4 दुलेगौडा, नगरपालिका अगाडि प्रभु बैंक भन्दा 7 घर तल। प्रोप्राइटर महेश थापा। फोन 0654142636, मोबाइल 98560 78302 र 98460 78302।
15: मिठो पकाए त स्वादकै, एक पाकेटले पेट भरी नि के हो भन अपवाकै।
16: यो हो बोनस चाउचाउ।

0: देशमा पेट भरिने बोनस चाउचाउ।
1: पोखरा नुडल्स प्रालीको उत्पादन बोनस चाउचाउको आधिकारिक विक्रेता थापा सप्लायर शुक्ला गण्डकी साथ सेरा प्रोप्राइटर राजबहादुर थापा मोबाइल 9856202779।
2: ए सम्झि यता नजिकै राम्ररी पालेको लोकल कुखुरा हाँस वा कालिस पाइँदैन भने जुरुप्प झोल खाऊ भनेको यो 45 दिने हो कि बिगासे कुखुरा खाँदा खाँदै ज्यानै बिगासे जस्तो हुन लाग्यो आयु पनि 45 वर्ष नै पो हुने हो कि चिन्ता लाग्छ हो सम्झि
3: अब लोकलै खोज्नु भएको हो भने युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनम खानीमा जानु पर्यो सम्झि खुल्ला जंगलमा पालेको लोकल कुखुरा कालिस र हाँसको मासु अण्डा तथा चल्लाहरू मिलाएर पाइँदो रहेछ
1: हजुर स्वच्छ शान्त मनोरम प्राकृतिक वातावरणमा कृषि क्षेत्रको अवलोकन गरी प्राकृतिक रूपमा उत्पादित वस्तुहरूको स्वाद लिन चाहनुहुन्छ भने पारिवारिक पिकनिकको समेत व्यवस्था रहेको छ युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनाम खानी प्रबन्ध निर्देशक हरि खड्का सम्पर्क 9008828811
4: प्रणाम अभी अपने सुनतनी रेडियो ढोरबराई 103.8 मेगाहर्ट्ज अंतर मन की आवाज।

0: भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 का लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो।
1: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
0: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट संचालित न्यून शुल्कमा पढाई हुने सामुदायिक क्याम्पस
1: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने
0: शुक्ला गण्डकी भीमाद म्याग्दी रिसिङ घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था
1: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था
0: 3.4 3.59 सम्म जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था
1: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा रु 4,000 छुटको व्यवस्था
0: साथै यूजीसी प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
1: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने
0: जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहु फोन 0 65 571 240।
2: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा
3: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनु हुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
2: उपचार सेवाहरू
3: भेरिकोस भेनको लेजर उपचार खुट्टाका सुन्निएका तथा फुलेका नसा हरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि
2: अल्ट्रासाउन्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया मासुको टिस्यू नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया
3: रक्तनली सम्बन्धी रोगहरूको उपचार एन्जियोप्लास्टी स्टन्ट राख्ने प्रक्रिया इम्बोलाइजेसन
2: क्यान्सर उपचार ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू सानो चिरफार मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार
3: शरीरमा जम्मा भएको पस वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया
2: पाठेघरको मासु युटेरिन फाइब्राइड एम्बोलाइजेसन पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि
3: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा फोन 061-582-7-78-582-7-79-582-7-80
4: सुन्नु न गाउँमा आमालाई साह्रै भएको छ रे तपाईँ त आजै जानुहोस् भयो
5: अनि यति अबेला भइसक्यो गाउँ जाने मोटर नपाएर अल्पत्र परिन्छ कि
4: त्यसको चिन्ता लिनै पर्दैन नि खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागे हुन्छ नि
5: ए होटल फ्यामिली छ नि है हुन्छ म आजै जान्छु
4: हजुर विगत 13 तपाईँहरूकै सेवामा समर्पित खैरिनी चार आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन् साथै लोकल कुखुरा हाँसको छोइला बदेलको मासु क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्
5: होटल फ्यामिली एन्ड लज खैरिनी चार बजार प्रोप्राइटर अर्जुन सापकोटा मोबाइल 98-5-60-23-420 98-0-41-54-674 र 98-4-60-23-420
6: दुलेगोडा बजारमा कति फोटो स्टुडियो खुल्यो कति बन्द भए कति के भए तर सबैभन्दा पुरानो कीर्ति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ फोटो स्टुडियो भनेपछि त कीर्ति बाहेक अरूको त नामै आउँदैन
7: ए मलाई मात्र हो कि भनेको तपाईँलाई पनि त्यस्तै पो हुन्छ आज पनि एउटा गिफ्ट किन्नु छ अनि 1-2 फोटो पनि खिच्नु छ त्यही जाने हो म त
6: हजुर दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ अर्जेन्ट फोटो मोबाइलबाट फोटो दुबोको माला फ्रेममा तयार पार्नु परेमा जन्मदिन विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस् कीर्ति फोटो स्टुडियो दुलेगौंडा प्रोप्राइटर कीर्तिमान थापा मगर
8: लौ आयो खुसीको खबर होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर
9: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रै सहर दुलेगौडा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयर

0: तपाई सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
1: आस्था अनि भरोसा घर निर्माणको विश्वासिलो आधार अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछे पानी।
2: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
1: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी 2 गाछे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लाल बहादुर गोले र शेरजङ गुरुङ। मोबाइल 9850188461 र सिजन गुरुङ 9705440900।
3: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर।
4: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेल आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत
5: वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनु हिराजन आगामी असार 13 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंडामा आउँदै हुनुहुन्छ।
4: सम्बन्धित समस्या भएका दम्पतिले उपचार तथा परामर्श लिएर मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
3: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक, शुक्ला गण्डकी 4, दुलेगौडा, फोन 0625414233, मोबाइल 9968161887।
4: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
3: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
4: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुङमाया पुन,
3: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
4: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
3: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेचन,
4: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
3: नाक कान घाटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
4: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
3: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
4: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर साल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
3: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
4: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
6: वार्ड, आईसीयू, एनआईसीयू, जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्रोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
7: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइ साइन्सेस प्राली, पोखरा 9 रोड, फोन 0165901625901363।
2: तपाई घर बनाउँदै हुनुहुन्छ, अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
1: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कर्पिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
2: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, 2 दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
3: संसार ढुङ्गा कटिङ उद्योग, शुक्ला गण्डकी 2 गाछे पानी, तनहुँ, प्रोप्राइटर रमेश भुजेल, फोन 9850632475 र 9801132475।
8: कान्छे, भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
9: हस् मम्मी, नयाँ घरमा फुल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
8: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्, कति पाइन्छ र?
9: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा। हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
5: हजुर, हामी कहाँ रुद्री एकहा, व्रतबन्ध, घर पैचो, नौ ग्रह, ग्रह शान्ति, लाखबत्ती महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
10: सेन्सीका पूजा सामग्री पसल प्रभु बैंक भन्दा एक घर माथि बजाज शोरूम सँगै।
5: प्रोपाइटर समीक्षा गुरुङ, सम्पर्क 9846133101 र 9846883522।
11: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
12: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
11: ओके, ल जाउँ।
12: हजुर, सिग्देल अफसेट प्रेस, शुक्ला गण्डकी 4, दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
11: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्पिकर, बिल भरपाई, पासबुक, ब्रोसर, कमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
12: प्रोपाइटर गोविन्द सिग्देल, फोन 9560285443 र 9417000787।
13: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि, अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि, कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक, दुलेगौडा। प्रोप्राइटर पासा राजु, मोबाइल 9806613195 र 9847153868।
1: दिस इज रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
14: You need easy smartphones.

0: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
1: छिटो निस्क, अहिले फर्किन ढिला हुन्छ के। बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो, फेरि पोखरा पुग्नु छ। बिहेको कपडा किन्न पनि पोखरा जानु पर्छ र यही युनाइटेड सप्लायर्समा छँदैछ नि। बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो, यता भने जस्तो पाइँदैन, त्यसमाथि महँगो होला नि। त्यसको त चिन्तै नगर्नु न दिदी, डिजाइन पनि खोजे जस्तो पाइन्छ, मूल्य त झनै मिल्छ, एकचोटि गएर त हेर्नुहोस्। हजुर, विवाहको कपडा, स्तरीय कोट सुट पाइन्ट, स्कुल कलेजको ड्रेस पाइनुको साथै लेडिज आइटम साडी, लेगिज, टप, कुर्ता सुरुवाल र थाङका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ, साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ। सम्पर्क युनाइटेड सप्लायर्स, धुलेगौडा हेल्प चोक, प्रोप्राइटर कृष्णराज पण्डित, फोन 065414008।
2: यही आउँदो असार 13 गते दोस्रो शनिबार
3: यस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंडामा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका एसओजी वरिष्ठ छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर आनन्द नेपाल आउनुहुने हुँदा सम्बन्धित रोगका समस्या भएका बिरामीहरूले स्वास्थ्य लाभ लिई मौकाको फाइदा लिनुहोला।
2: उपचार हुने रोगहरू,
3: नयाँ पुराना नङ तथा छालाको दाजको उपचार,
2: अनुहारमा देखिने चाया, पोतो र डन्डीफोरको उपचार,
3: कपाल झर्ने समस्या,
2: छालाका संक्रमित रोगहरू जस्तै लुतो, घाउ, खटिरा,
3: टाउको तथा शरीरको चाया,
2: बुढेसकालमा छाला चिलाउने रोग,
3: विभिन्न छालाका पुराना तथा नयाँ एलर्जी,
2: छाला तथा यौनाङ्गमा आउने मुसा,
3: कुष्ठ रोग तथा छालाका अन्य रोगसँगै यौन रोगसँग सम्बन्धित सम्पूर्ण उपचार, परामर्श र पोतोको पिलिङ पनि गरिन्छ।
2: साथै दुलेगौडामा नै पहिलो पटक रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यद्वारा दैनिक फिडियो एक्सरे तथा एनोमाली स्क्यान सेवा र दैनिक इसिजी गुणस्तरीय ल्याब र फार्मेसी सेवा लिन सक्नुहुनेछ।
3: विस्तृत जानकारीका लागि सम्पर्क 065414233 र 98678187।
2: वीरेन्द्र स्वास्थ्य क्लिनिक, शुक्ला गण्डकी 4, धुलेगौडा।

0: connect your dream, connect your future, stay, connect your heart.
1: Connect Australian Education and Visa Services. Shukla Gandaki 4 Tulegaura Watin Department Bhavan Sangai Mobile 9856324093 र 9856338073.
2: सुवर्ण अवसर
3: अब दुलेगौडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश बास्तोला द्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार
2: आयुर्वेद औषधि आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टर द्वारा उपचार हुने रोगहरू
3: पेट सम्बन्धी समस्याहरू ग्यास्ट्रिक वायुगोला कब्जियत अरुची पेट दुख्ने पोल्ने अमिलो पानी आउने जस्ता समस्या
2: पाइल्स फिसर फिस्टुला बेरो फर्कने र पीएनएस को सफल उपचार
3: फिनास नाकको एलर्जी नाकमा मासु पलाएको
2: मृगौलाको पत्थरी पिसाब पोल्ने प्रोस्टेट सम्बन्धी समस्या
3: स्त्री तथा प्रसूति रोग महिनावारी गडबडी सेतो पानी बग्ने निसन्तान तथा यौन दुर्बलता पीसीओडी
2: नसा तथा बात सम्बन्धी रोगहरू ढाड कम्मरको दुखाई घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग
3: जन्डिस टाउको दुख्ने अनिन्द्रा हात खुट्टा गल्ने पोल्ने र झमझम गर्ने
2: साथै पुराना निको नभएको घाउ छाला सम्बन्धी रोगहरू एलर्जी धुपी दाँत जस्ता दीर्घ रोगको सफल उपचार
3: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौडा पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौडा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ
4: आज कति दिन रे
5: तीन दिन भयो
4: तिमीलाई थाहा छ दिन अझै पनि धेरै ठाउँमा महिनावारी भएका पाँच दिनमा फरक फरक व्यवहार गरिन्छ कतै घर बाहिर राखिन्छ कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ
5: केही हुन्न मुवा सुने नहुने होइन कि सफा गरे भइहाल्यो नि
4: जेसुकै भन म छाउन्जेल चाहिँ चार दिन चाहिँ बार्नुपर्छ है पछि जेसुकै गर
5: मुवा महिनावारी भएको बेला खान नदिनु भान्सा वा पूजा कोठामा जान नदिनु केही कुरा छुन नदिनु यी सबै विभेद हुन् यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन् अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुवा पहिलाको जस्तो छैन अहिले
6: हो तिमीले ठिक भन्यौ बुहारी महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ यस्तो काम समानता स्वतन्त्रता महिला हक विरूद्ध छ यस्तो विभेद मानसिक शारीरिक योजन्य हिंसामा पनि जोडिएको हुन्छ कस्तो नबुझेको
4: भो भो ससुरा बुहारी मिल्नु पर्दैन मैले बुझे अबदेखि गर्दिन हामीले जे सिक्यौं त्यही भनेको त हो नि के गर्नु हाम्रो पालामा जस्तो कहाँ हुन्छ र
7: महिनावारीलाई मर्यादित बनाउ विभेद अन्त्य गर्नु
8: नेपाल सरकार विज्ञापन बोर्ड
9: ओम भगवती मेटल एन्ड स्टील उद्योगलाई छिटो अनि गुणस्तरका सामान पाउनलाई गाछ पानीमा मेटल स्टील फन पार्कका सबै सामान चाहिनी कति मजा एकै ठाउँमा तर्जलिनी पाइनी
10: हजुर सबै सामान पाइने एउटै ठाउँ ओम भगवती मेटल एन्ड स्टील उद्योग
11: हामी कहाँ सटर च्यानल गेट ट्रस्ट निर्माण ट्याङ्की स्ट्यान्ड फलाम र स्टीलका रेलिङ घर निर्माणका लागि आवश्यक पर्ने ग्रिल स्टीलका सम्पूर्ण सामानहरू खेलौना कुर्सी टेबल बेन्च लगायत फाइबर ग्यासबाट उत्पादित फन पार्क एवं बाल बालिकाका लागि आवश्यक पर्ने सामानहरू उपलब्ध छन्
10: साथै शुक्ला गण्डकीमै पहिलो पटक कृषि फार्म तारबार घर जग्गा विद्यालय संघ संस्था तारबार गरी संरक्षणका लागि अत्यन्तै उपयोगी विभिन्न साइजका जीआई जाली सुपथ मूल्यमा उपलब्ध गराइन्छ
11: प्रोप्राइटर ओमकार नागिला सम्पर्क 9856601013 9067279794
12: ए बुढी तिमीले भने जस्तै घर बन्यो हेर त खुसी त छौ नि
13: घर मात्रै बनाएर हुन्छ त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि सुन्नुहोस् त पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ
12: तिमी पनि यसो बुझ्ने गर न फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र हाम्रै दुलेगौडा बजारको हेल्पो चोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यौ त्यही त्यही पाइहाल्छौ।
13: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
14: हजुर, घर भित्र होस् या बाहिर गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
15: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ल गण्डकी 4, हेल्प पोस्ट लाइन, दुलेगौडा।
14: प्रोपाइटर रबिन थापा, सम्पर्क 9856033398 र 9465610950।
16: दिदी, किन हो यो छिमेकीमा त सबै झगडा कुटपिट मात्रै हुन्छ, कतै उजुरी दिने कि?
17: हो, हिंसा सहनुहुन्न, हामी सबै मिलेर यस्तो विभेद रोक्नु पर्छ।
16: हिंसा सहेर नबस्छौ, विभेद मुक्त समाज निर्माणमा जुटौ।
17: जुनसुकै प्रकारका शारीरिक वा मानसिक हिंसा कानूनत दण्डनीय छ। लैङ्गिक हिंसा भएको देखेमा वा भोग्नु परेमा तत्काल आवाज उठाउ र कानूनी उपचार खोजौ।
16: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
18: दिस इज रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।

0: तपाई सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 MHz।
1: सिप सिकौ भविष्य बनाऊ, योग्यताले मात्र होइन अब सफलताका लागि सिप पनि चाहिन्छ। त्यसैले आउनुहोस्, देश वा विदेश सबैतिर काम लाग्ने सिप सिकौ।
2: हजुर, रोजगारीको सुनौलो अवसर खोजिरहनु भएको छ भने यो सूचना तपाईँका लागि हुन सक्छ। स्वास्थ्य क्षेत्रमा दक्ष र आत्मनिर्भर बन्ने गरी तपाईँ हाम्रो सहर दुलेगौडमा शुरू हुँदैछ केयर गिभर तालिम, छिट्टै भर्ना भई सिट सुरक्षित गर्नुहोस्।
1: नर्स बन्ने सपना अब केयर गिभर तालिम लिएर पूरा गर्नुहोस्। अनुभवी प्रशिक्षकहरूबाट सैद्धान्तिक र व्यवहारिक ज्ञान प्रदान गराई अस्पताल, वृद्धाश्रम र होम केयर सेवाका लागि दक्ष जनशक्ति उत्पादन गर्न यही असार 1 गतेबाट तालिम सञ्चालन हुने सहर्ष जानकारी गराउँदछौ।
2: नोट, न्यूनतम कक्षा 8 उत्तीर्ण भएका, 18 वर्ष पूरा भएकाहरू तालिममा सहभागी हुन सक्नेछन्।
1: सम्पर्क दुलेगौडा NIC बैंक भएको भवन, फोन 98564433, 98014-43628 र 98562-46446।
3: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
4: ए तिमी पो बस्दै गरे, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
3: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
4: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
3: ए त्यसो भए त म गइहाले,
4: चिया त पिएर जाऊ।
3: अहिले हतार छ, पछि आउँदै गरौँला है।
5: दीर्घायु फर्निचर सोरुम,
4: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
6: एभरेस्ट स्टील र नेपालको नम्बर 1 कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता। दीर्घायु फर्निचर सोरुम, दुलेगौडा बजार, प्रोप्राइटर लक्ष्मीराज वाग्ले। सम्पर्क 98460-61268 र 98560-62268।
7: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
8: ए दाई पनि घरै हुनुहुँदो रहेछ त।
9: खै ल्याउन त कहाँबाट ल्याएको नि कान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
10: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर रा बनाएको मल पाइँदो रहेछ, छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
7: ए हो र, हस् दाई म आजै जान्छु।
11: हजुर, यस हाइजेनिक राज प्रणालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ, साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
6: हाइजेनिक रान्च प्राली, शुक्ला गण्डकी 8 सफल एकले टोल गणपते, प्रोप्राइटर रामकृष्ण भण्डारी, मोबाइल 98560-62891।
12: दिस इज रेडियो ढोरबाराही 103.8 MHz।
13: स्टुडियो साइन्चेक, अहिले दिउँसोको 2 बज्यो।
14: टाइम चेकको साथमा बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा हेल्पोस्ट चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोप्राइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 98160-95301।
15: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईँको अधिकार।
12: ढोरबाराही हाइलाइट्सको साथमा
11: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम, कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस, अफसेट प्रेस दुलेगौडा बीपी चोक।
6: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस्। सम्पर्क 98461-49304।
16: र
1: नमस्कार, रेडियो ढोरबाराही 103.8 मेगाहर्जको दिउँसो 2 बजेको ढोरबाराही हाइलाइट्समा अशोक विश्वकर्माको स्वागत छ। तपाई हामीलाई इन्टरनेट अनलाइनमा पनि www.radiodhorbarahi.com.np र हाम्रो पात्र मोबाइल एप मार्फत विश्वभरि एकसाथ सुन्न सक्नुहुनेछ। ढोरबाराही हाइलाइट्समा अब समाचारहरू सुन्नुहोस्। राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको कक्षा 12 को नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूले काठमाडौँको माइती घरमा प्रदर्शन गरेका छन्। परीक्षा राम्रो दिए पनि अपेक्षा भन्दा निकै कम ग्रेड प्राप्त गरेको गुनासो गर्दै उनीहरूले उत्तर पुस्तिका पुनः परीक्षण गर्नुपर्ने माग राखेका छन्। विद्यार्थी रंजित कार्कीले परीक्षामा लेखे अनुसारको अंक नआएको बताउनु भएको छ। नतिजा छिटो निकाल्ने नाममा मूल्यांकन प्रक्रियामा लापरवाही गरेको आरोप लगाउँदै उहाँले पुनः परीक्षण निशुल्क हुनुपर्ने माग पनि राख्नुभयो। को गल्ती नभएको अवस्थामा शुल्क लिनु अन्याय हुने पनि उहाँको भनाइरहेको छ। विद्यार्थी स्मृति खतिवडाले नतिजाप्रति व्यापक असन्तुष्टि रहेको जनाउँदै उत्तीर्ण भएका धेरै विद्यार्थी समेत आफ्नो नतिजाबाट सन्तुष्ट नरहेको उल्लेख गर्नुभएको छ। नतिजाको पुनर्योगले मात्रै समस्या समाधान नहुने भन्दै उत्तर पुस्तिकाको पुनर्जाँच गर्नुपर्ने उहाँको माग रहेको छ। यस्तै विद्यार्थीहरूले त्रुटिपूर्ण परीक्षाफल सार्वजनिक गरेर सरकारले विद्यार्थीको मेहनत र भविष्यमाथि खेलवाड गरेको आरोप लगाएका छन्। यसअघि शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले फेसबुक मार्फत नतिजा प्रकाशन प्रक्रियामा कुनै कमजोरी नभएको स्पष्टीकरण दिनुभएको थियो। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको केन्द्रीय सदस्यको निर्वाचनमा 2969 मत खसेको छ। बिहिबार आज केन्द्रीय सदस्य चयनका लागि मतदान सम्पन्न भएसँगै रासोपा निर्वाचन आयोगले यसबारेमा जानकारी गराएको हो। निर्वाचनमा 379 केन्द्रीय सदस्यको उम्मेद्वार रहेका थिए भने यसमध्येबाट 900 जना निर्वाचित हुने भएका छन्। महाधिवेशन असारको 7 गतेदेखि चितवनमा जारी रहने जनाइएको छ। रासोपाका प्रवक्ता मनिष झाले व्यवस्थापकीय कमजोरीप्रति आफूहरू लज्जित भएको बताउनु भएको छ। महाधिवेशन स्थलमा संचारकर्मीहरूसँग कुराकानी गर्दै पहिलो चरणमा सन्तोषजनक मत खसेको बताउनु भएको छ। उहाँले भन्नुभयो, धेरै नै मान्छे गइसक्नु भएको होला भनेर तर्सिएका थियौं, तर सन्तोषजनक नरह्यो, हामी आभारी रहेका छौं। व्यवस्थापकीय कमजोरी भए पनि प्रतिनिधि धैर्य गरेर बसेको उहाँले बताउनु भएको छ। उहाँले दोस्रो चरणको निर्वाचन 4 बजेतिरबाट शुरू गर्ने गरी तयारी भइरहेको समेत बताउनुभयो। दोस्रो चरणमा 4 देखि 5 मिनटमा एउटा मतदान गर्न सकिने समेत बताउनु भएको छ। उहाँले भन्नुभयो, सभापतिज्यूले दोस्रो चरणको निर्वाचनको प्रक्रियाको तयारी थाल्न निर्देशन दिइसक्नु भएको छ। त्यही अनुसार तयारी हुन्छ उहाँले भन्नुभएको छ। स्वास्थ्य तथा खाद्य स्वास्थ्यता मन्त्रालयले हाल करिब 10,000 भाइल एन्टी रेबिज खोप मौजदात रहेको जनाएको छ। मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले हाल केन्द्रीय प्रादेशिक र जिल्ला स्तरीय अस्पतालको भण्डारणमा 10,011 भाइल एन्टी रेबिज खोप मौजदात रहेको जानकारी दिनुभयो। उहाँका अनुसार विश्व स्वास्थ्य संगठनको सहयोगमा 2,500 भाइल एन्टी रेबिज खोप प्राप्त भइसकेको र थप 4,500 भाइल खोप आगामी केही दिनभित्र प्राप्त हुने सुनिश्चित भएको छ। उहाँले देशैभरि आवश्यक रेबिज रोकथाम तथा उपचार सेवाको निरन्तरता सुनिश्चित गर्न मन्त्रालयले सम्बन्धित निकायसँग समन्वय गरेर आवश्यक पहल अगाडि बढ़ाएको छ। मन्त्रालयले स्थानीय तहलाई कुकुर तथा अन्य जनावरको टोकाई व्यवस्थापन तथा आवश्यक खोप सेवाको सहजीकरण गर्न अनुरोध समेत गरेको छ। मन्त्रालयले उपलब्ध खोपको व्यवस्थित वितरण र व्यवस्थापन मार्फत सेवाको निरन्तर कायम राख्न सम्बन्धित निकायसँग निरन्तर समन्वय गरिरहेको सहप्रवक्ता डाक्टर अधिकारीले जानकारी दिनुभयो। उहाँका अनुसार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा एन्टी रेबिज खोप करिब 40 दिन नपुग्ने गरी मौजदात रहेको समेत बताउनुभयो। स्वास्थ्य सेवा विभागबाट नियमित खरिद प्रक्रियामा सम्पन्न भएपछि खोप आपूर्ति प्रणाली पूर्ण रूपमा नियमित हुने अपेक्षा गरिएको छ। स्याङ्जाका 11 वटा स्थानीय तहले आर्थिक वर्ष 2083-84 लागि बजेट सार्वजनिक गरेका छन्। जिल्लाका 5 नगरपालिका र 6 वटा गाउँपालिकाले कुल 6
16: अर्ब 98,42,87,473 रूपियाँ बराबरको बजेट सार्वजनिक गरेका हुन्। पाँच नगरपालिका मध्ये सबैभन्दा बढ़ी बजेट पोतरी बजार नगरपालिकाले ल्याएको छ। नगरपालिकाले 96,73,16,400 रूपियाँको बजेट सार्वजनिक गरेको हो। यसमध्ये 66,20,47,600 रूपियाँ चालूतर्फ र 30,52,68,800 रूपियाँ पूँजीगत तर्फ विनियोजन गरिएको छ। वालिङ नगरपालिकाले पनि 89,01,59,000 को बजेट ल्याएको छ। गलेङ नगरपालिकाले 86,63,50,000 रूपियाँको बजेट सार्वजनिक गर्दा चापाकोट नगरपालिकाले 66,48,74,72 रूपियाँको बजेट सार्वजनिक गरेको छ। त्यस्तै भीरपुर नगरपालिकाले 57,30,97,881 रूपियाँको बजेट सार्वजनिक गरेको छ। यता गाउँपालिका मध्ये सबैभन्दा बढ़ी बजेट आँधीखोला गाउँपालिकाले ल्याएको छ। आँधीखोला गाउँपालिकाले 61,62,00,000 रूपियाँको बजेट सार्वजनिक गरेको छ। कालीगण्डकी गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि 56,81,81,000 रूपियाँको बजेट ल्याएको छ। बिरुवा गाउँपालिकाले 51,62,68,384 रूपियाँको बजेट सार्वजनिक गरेको छ। त्यस्तै अर्जुन चौपारी गाउँपालिकाले 47,94,24,000 रूपियाँको बजेट सार्वजनिक गरेको छ। यस्तै अरिनाश गाउँपालिकाले 44,24,00,000 रूपियाँको बजेट सार्वजनिक गरेको छ भने स्याङ्जाको फेदीखोला गाउँपालिकाले 40,16,04,00,000 रूपियाँको बजेट सार्वजनिक गरेको छ। लगातार घटिरहेको सुन र चाँदीको भाउ आज पनि घटेको छ। आज सुनको भाउ तोलामा 5,200 घटेर 2,78,300 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। हिजो पनि सुनको भाउ 3,600 रूपियाँले घटेको थियो। गएको सोमबारदेखि सुनको भाउ निरन्तर घटिरहेको छ। आज चाँदीको भाउ पनि 250 रूपियाँले घटेको छ। चाँदीको भाउ आज 250 रूपियाँले घटेर तोलाको 4,235 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। हिजो चाँदीको भाउ तोलामा 100 रूपियाँले घटेको थियो। मनसून प्रतिकारी कमाण्ड पोस्टको पहिलो बैठकले मनसून पूर्व तयारी तथा प्रतिकारी राष्ट्रिय कार्ययोजना 2083 प्रभावकारी कार्यान्वयन गर्न र कार्ययोजना अनुसार मासिक रूपमा प्राधिकरणमा प्रतिवेदन पेश गर्न सम्बद्ध सबै निकायलाई निर्देशन दिने निर्णय गरेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख प्रदीप कुमार कोइरालाको अध्यक्षतामा बसेको बैठकले सम्भावित जोखिम रहेका क्षेत्र खोला नाला नदी र पानीको बहाव उच्च हुन सक्ने राष्ट्रिय जलमार्ग स्थानीय सड़क सञ्जालमा विपदको गम्भीरता बमोजिम आवश्यकता अनुसार गाड़ी सञ्चालनमा रोक लगाउन 77 जिल्ला सुरक्षा समितिलाई निर्देशन दिन गृह मन्त्रालयलाई अनुरोध गर्ने निर्णय गरियो। त्यस्तै गरी अवरूद्ध भएका राजमार्ग र सड़क तत्काल सञ्चालन गर्न आवश्यक पर्ने हेभी इक्विपमेन्ट चालक सहित 24 घण्टा तयारीमा राख्न सड़क विभाग 7 प्रदेश र 753 पालिकालाई अनुरोध गर्ने खोज उद्धार तथा राहतमा प्रयोग हुने न्यूनतम सामग्री तयारी अवस्थामा राख्न र सड़क अवरूद्ध भएर गाड़ी चल्न नसक्ने अवस्थामा कम्तीमा पनि 15 दिनका लागि खाद्यान्न अभाव नहुने व्यवस्था मिलाउन पालिकालाई अनुरोध गर्ने लगायतका विषयमा निर्णय भएको बैठकले जनाएको छ। बैठकले जल तथा मौसम विज्ञान विभागको मौसम तथा बाढ़ी पूर्वानुमान महाशाखाको मनसून अवधिभरि 7 दिन 24 घण्टा सञ्चालन गर्ने प्रबन्ध मिलाउन पनि विभागलाई अनुरोध गर्ने र भारत सरकारको प्रतिबद्धता अनुसार आउन बाँकी रहेको बेली ब्रिजका लागि आवश्यक पहल गर्न परराष्ट्र मन्त्रालयका सम्बन्धित निकायमा अनुरोध गर्ने खोज तथा उद्धार सामग्री अभाव हुन नदिन निजी क्षेत्र संघ संस्था नागरिक समाज लगायतसँग सहकार्य गर्ने निर्णय भएको छ। अब अन्तर्राष्ट्रिय समाचार। भेनेजुएलामा गैराती लगातार आएको 7.2 र 7.5 म्याग्नेच्युडको दुईवटा शक्तिशाली भूकम्पपछि सरकारले आज देशैभरि आपतकाल घोषणा गरेको छ। भूकम्पका कारणले हालसम्म कम्तीमा पनि 32 जनाको ज्यान गएको पुष्टि भएको छ भने राजधानी काराकास सहित विभिन्न क्षेत्रका भवनहरू भत्किएको अल जजिराले जनाएको छ। कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले राष्ट्रको नाममा सम्बोधन गर्दै आपतकाल घोषणा गर्नुभएको हो। उहाँले भूकम्पपछि 20 वटा परकम्पनको रेकर्ड भइसकेको जानकारी दिँदै नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गर्नुभयो। भग्नावशेषमा फँसेका अन्य व्यक्तिहरूलाई उद्धार भइरहेको जनाइएको छ। चाकाओ क्षेत्रमा मात्रै 4 भन्दा धेरै भवन भत्किएका छन् भने कम्तीमा 18 जनाको जीवित उद्धार गरिएको छ। उद्धार तथा राहत कार्यका लागि सयौं सुरक्षाकर्मी परिचालन गरिएको छ। भूकम्पले काराकास, मिरान्डा, लागवाइरा, अरागुआ र काराबोबो लगायतका राज्यमा व्यापक क्षति पुर्याएको छ। विद्यालय, रेल तथा मेट्रो सेवा समेत बन्द गरिएको छ। अमेरिकी भूगर्भ सर्वेक्षणले भूकम्पका कारणले ठूलो जनधनको क्षति हुन सक्ने चेतावनी दिएको छ। यद्यपि आधिकारिक विवरण अझै सार्वजनिक भएको छैन। यसबीचमा विभिन्न देशहरूले भेनेजुएलालाई उद्धार तथा मानवीय सहायता उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन्। देशका धेरै पालिकाहरूले निर्धारित समयमा नै गाउँ र नगर सभामा बजेट पेश गरेका छन्। बजेटमा यस अगाडिका अधुरा योजना पूरा गर्ने, पालिकालाई सूचना तथा प्रविधि मन्त्री बनाउने र सुशासनलाई जोड़ दिने विषय उल्लेख गरिएको छ। दुर्गम भेगका केही पालिकाहरूले भने भौतिक पूर्वाधारका क्षेत्रलाई प्राथमिकता दिएका छन्। महानगरपालिका, उपमहानगरपालिका र शहरी क्षेत्रका नगरपालिकाले सिप विकास, रोजगारी प्रवर्धन, सूचना तथा प्रवृत्तिको विकास, विपद व्यवस्थापन लगायतको कार्यक्रमलाई प्राथमिकता दिएका छन्। गाउँपालिका राष्ट्रिय महासंघका अनुसार गएको 10 वर्षको तुलनामा यस वर्ष सबैभन्दा कम मात्रै पालिकाले सभामा बजेट पेश गर्न सकेका छैनन्। केही पालिकाहरूमा मेयर तथा अध्यक्षको आकस्मिक रूपमा स्वास्थ्य समस्या हुँदा सभामा बजेट पेश हुन नसकेको हो भने केही पालिकामा आन्तरिक विवाद र कतिपय पालिकाले तयारी नपुगेकाले तथा प्रमुख प्रशासकीय अधिकृत सरुवा भएकाले पनि समयमा बजेट पेश गर्न सकिरहेका छैनन्। अब अन्तिममा खेल समाचार। अखिल नेपाल फुटबल संघ एन्फा निलम्बनमा परेको छ। अन्ना बस्तेक हस्तक्षेप भएको भन्दै विश्व फुटबलको सर्वोच्च निकाय फिफाले नेपाली फुटबललाई निलम्बन गरेको हो। फिफा काउन्सिल ब्यूरोले एन्फालाई अर्को सूचना नआएसम्मका लागि निलम्बन गर्ने निर्णय गरेको छ। निलम्बन कायम रहन्जेलसम्मका लागि एन्फाका प्रतिनिधि टोली तथा क्लबहरू औपचारिक रूपमा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन पाउने छैनन्। यसले अरू खेलकुद गतिविधि पनि प्रभावित हुनेछ। विश्वकप चलिरहँदा एन्फा निलम्बनमा परेको खबरले आम नेपाली फुटबल समर्थकहरू चिन्तित बनेका छन्। एन्फा पटक पटक विवादित र निलम्बनमा पर्दै आएको छ। विश्वकप फुटबलमा लगातार 3 खेलमा जित निकाल्दै मेक्सिको समूह ए को विजेता बनेको छ। आज भएको तेस्रो खेलमा चेक रिपब्लिकलाई 3-0 पराजित गरेसँगै मेक्सिको समूहको विजेता बनेको हो। मेक्सिकोका लागि माटियो चाभेजले खेलको 58 मिनटमा गोल गर्नुभयो। यस्तै 61 मिनटमा जुनियो क्विनाजले गोल गर्नुभएको छ। इन्जुरी समयमा अल्भाल्डो फिल्डेलगोले गोल गर्दै 3-0 जित सुनिश्चित गर्नुभएको हो। त्यस्तै अर्को खेलमा दक्षिण अफ्रिकाले दक्षिण कोरियालाई 1-0 पराजित गरेको छ। दोस्रो हाफमा पेलो मोस्तेनकोले गोल गर्दा टोलीलाई नकआउट चरणमा पुर्याउनु भएको हो। समूह तालिकामा 4 अङ्क बटुल्दै उसले विश्वकपमा पहिलो पटक नकआउट चरणको प्रवेश सुनिश्चित गरेको हो। हवस् त, यिनै विविध खबरहरू सँगसँगै दिउँसो 2 बजेको धोरबाराही हाइलाइट आजका लागि सकिएको छ। 5 बजे हामी थप ताजा समाचारहरूको साथमा फेरि उपस्थित हुने नै छौं। त्यतिन्जेलसम्मका लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म पनि विदा हुने आज्ञा चाहन्छु। रेडियो धोरबाराही 103.8 MHz सुन्दै गर्नुहोला। नमस्कार।
17: तपाईको वरिपरि गाउँटोलका कुनै पनि घटना, गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654 14 100 वा dhurbarahi@gmail.com इमेल गर्नुहोस्।
18: दिस इज रेडियो ढोरबाराही 103.8 MHz।
6: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा
11: विगत लामो समयदेखि तपाईहरुको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार
6: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ
19: हामी कहाँ सामसुङ रेडमी पोको ओप्पो भिभो रियलमी नार्जो आईटीएल कलर टेक्नो नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ
6: मोबाइलसँग सम्बन्धित चार्जर इयरफोन डाटा केबल साथै मल्टिप्लग लाइटका भेराइटी र लाइटको चार्जर पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ
19: एनसिएलको हराएको बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ एनसिएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ
6: अन्त एकचोटि राम्रो होला एकचोटि सस्तो होला तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ सामसुङ को मोबाइल किस्ता बन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला सम्पर्क
11: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकल को बीचमा दुलेगौडा
20: प्रोप्राइटर सुबिल श्रेष्ठ किम नारायण श्रेष्ठ मोबाइल 9849 छ
21: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मि
22: ओके यो झुम्का हेर न है झन् कस्तो राम्रो जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त मिलेर दुःख मात्रै पाइयो
21: ल ल फटाफट रोज हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है होलसेलमा समेत पाइने रहेछ
22: हो त है सामान लिन टाढा किन जानु पर्यो र
23: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल
24: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता
11: ग्राहकको चाहना नै हाम्रो सन्तुष्टि जयसवाल कस्मेटिक पसल दुलेगौडा भित्री बजार
23: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ
11: प्रोप्राइटर निरञ्जन प्रसाद जयसवाल फोन 9841661220
25: कहाँ जाने
10: सिधै मयाम चिसापानीबाट काठमाडौँबाट मयाम चिसापानी
25: अनि बीचमा नझर्ने
10: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयाम चिसापानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि
25: ए हो र यस्तो सुविधा पनि आइसक्यो ल जाम
11: हजुर माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोप्राइटर रामचन्द्र महत 9841616878 र दुलेगौडा ढोरफिर्दी छाब्दी देउराली साँखे हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोप्राइटर हरिचन्द्र महत 9825552663 सूचना यस तनहु सेवा हस्पिटल दुलेगौडा बीपी चोकमा
26: यही असार 13 गते शनिबार
11: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत वरिष्ठ पेट मुटु छाती तथा सुगर रोग विशेषज्ञ डाक्टर राजेन्द्र पौडेल
27: वरिष्ठ हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर मेघराज लामिछाने
11: नाक कान र घाँटी रोग विशेषज्ञ डाक्टर अम्बालिना साक्य
27: एनोमली स्क्यान र थाइरोइड सहित भिडियो एक्सरे विशेषज्ञ डाक्टर सन्तोष बराल साथै दैनिक उपलब्ध सेवा तथा विशेषज्ञहरू
28: वरिष्ठ MBBS MDGP फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसिन सेवा बिहान 8 बजेदेखि 9:30 र दिउँसो 5 बजेदेखि 7 बजेसम्म डाक्टर रवि बहादुर गुरुङ वरिष्ठ नाक कान घाँटी तथा रोग विशेषज्ञ डाक्टर साजन बराल
29: वरिष्ठ स्त्री तथा प्रसुति रोग विशेषज्ञ डाक्टर सुदेव गुरुङ
11: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल बिक
30: वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ बिहान 8:30 देखि 9:30 सम्म दिउँसो 3 बजेदेखि 4 बजेसम्म डाक्टर अमन कुमार झा वरिष्ठ फिजियोथेरापी परामर्श तथा दैनिक उपचार डाक्टर सुसन कालु र स्नेहा मन्डर
31: बिरामीहरूको स्वास्थ्य उपचारको लागि आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीले आफ्नो स्वास्थ्य उपचार गराई मौकाको फाइदा लिनुहोला साथै दैनिक भिडियो एक्सरे सहित 24 घण्टा डाक्टर रूपेश कुमार यादवद्वारा उपचार एवं परामर्शको साथै फार्मेसी सेवा समेत दिइरहेको जानकारी गराइन्छ।
0: तनहु सेवा अस्पताल दुलेगौडा, फोन 0-65414-377, मोबाइल 98560-44343।
2: दाई पहिला यो मोबाइल हेर्दिनुहोस् न, के भयो भयो? फोटो भिडियो नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
3: खै दिनुहोस् त, ए चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
2: अनि बन्छ त दाई?
3: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
4: द एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौडा बस्तीसौनीको ठीक पारिपट्टि
5: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेर र एसोसरी सामानहरू उपलब्ध छन्।
7: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
5: प्रोपाइटर राजन पौडेल, मोबाइल 98560-62029।
8: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन है।
9: मैडम, धुम्रपान भनेको के हो?
8: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड़ जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
9: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? मैडम,
8: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
9: अनि नि मैडम, यो धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
8: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिले धुम्रपान नगर्ने। धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
9: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।

0: ए शैलेशको बुवा, यसपालि अलिअलि घर रहना जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ, बाछुन्जेल त हो नि, मान सम्मान इज्जत बनेको।
1: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ यो जमानामा। सेवा बुझ्नु पर्यो, किन हतारिन्छ हौ? विश्वासिलो सुनचादी पसल खोजौला नि।
0: स्याङ्जा धनलक्ष्मी सुनचादी पसल भएपछि त भइहाल्यो नि बुढा। छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित, हरेक डिजाइनका आकर्षक गर गहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्किया चोकमा न्यु स्याङ्जा धनलक्ष्मी सुनचादी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
2: यहाँ विभिन्न डिजाइनका गरगहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
3: साथमा बिना रसायनका गरगहना तयार पारिएर यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
2: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल, शुक्ला गण्डकी 3 दुलेगौडा, ढोर बाराही मन्दिर जाने जीप लाइन अगाडि, शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि, प्रोप्राइटर रामो विश्वकर्मा 9871160069, राजु विश्वकर्मा 9871769142।
4: ए सबिना, यस्तो हतारमा कता हो?
5: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो, गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
4: ल, बिहेको गरगहना बनाउन पोखरा नि जानु पर्छ त। यही दुलेगौडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालीका सुनचाँदी पसल। हो, त्यहाँ जाऊ न, तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
6: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालीका सुनचाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहुँ, प्रोप्राइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज, मोबाइल 9846078528 र 9908816142।
7: सधैँ पसलबाट बोरा घिसारिया छ खाछ, कहिले कसो त अलि मिठो चामलको भात खाएर मुख फेर्न पाएन हुन्थ्यो नि बुहारी।
8: आज मैले बुलबुले बाराई राइस मिलबाट चामल ल्याएको छु नि बा, त्यहाँ त सावित्री, जिरा, सावा, जेठो बुढो, पहेले अनि लोकल धान आँखै अगाडि कुटेर बिक्री हुँदो रहेछ नि, कति मान्छे जाँदा रहेछन्।
7: ए हो र, ल त ल,
6: आफ्नै मिलबाट आँखै अगाडि तोरी र तिल पेलेर स्वच्छ खारे तेल र पिना उत्पादन तथा बिक्री गरिन्छ। साथै विभिन्न प्रजातिका धानको स्वादिष्ट चामल चाहिएमा हामीलाई सम्झनुहोस्, साथै तेल पनि पेलिन्छ, होम डेलिभरीको पनि व्यवस्था छ। सम्पर्क भुलभुले बाराही राइस मिल, गाछे पानी पेट्रोल पम्प अगाडि, प्रोप्राइटर अर्जुन लम्साल, फोन 0658414222 र 9856021692।
9: लौ न नि दाई, वनमा त आगो लागेछ, निभाउन जाऊ न।
10: हो त नि, एउटा सानो लापरवाहीले सिङ्गो वन नै सखा भने भयो।
11: हाम्रो वन, हाम्रो धन, डडेलोबाट जोगाउन गरौँ जतन। वनमा डडेलो लगाउनु कानूनी अपराध हो, डडेलो लागेको देखेमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौँ। वन जोगिए मात्र हानि जोगिन्छ।
12: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
13: सिप सिकौं, भविष्य बनाऊ, योग्यताले मात्र होइन अब सफलताका लागि सिप पनि चाहिन्छ। त्यसैले आउनुहोस्, देश वा विदेश सबैतिर काम लाग्ने सिप सिकौं।
14: हजुर, रोजगारीको सुनौलो अवसर खोजिरहनु भएको छ भने यो सूचना तपाईँका लागि हुन सक्छ। स्वास्थ्य क्षेत्रमा दक्ष र आत्मनिर्भर बन्ने गरी तपाई हाम्रो सहर दुलेगौडामा शुरू हुँदैछ केयर गिभर तालिम, छिट्टै भर्ना भई सिट सुरक्षित गर्नुहोस्।
13: नर्स बन्ने सपना अब केयर गिभर तालिम लिएर पूरा गर्नुहोस्। अनुभवी प्रशिक्षकहरूबाट सैद्धान्तिक र व्यवहारिक ज्ञान प्रदान गराई अस्पताल वृद्धाश्रम र होम केयर सेवाका लागि दक्ष जनशक्ति उत्पादन गर्न यही असार एक गतेबाट तालिम सञ्चालन हुने सहर्ष जानकारी गराउँदछौ।
15: नोट, न्यूनतम कक्षा 8 उत्तीर्ण भएका 18 वर्ष पूरा भएकाहरू तालिममा सहभागी हुन सक्नेछन्।
13: सम्पर्क दुलेगौंडा एनआईसी बैंक भएको भवन, फोन 9856443340, 9801443628 र 9856062446। स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
16: यस दुलेगौंडा पोलिक्लिनिकमा यही असार 13 गते दोस्रो शनिबार
17: वरिष्ठ स्नायु तथा मनोरोग विशेषज्ञ डाक्टर जय बहादुर खत्री,
16: हाड जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर विद्याभूषण ताम्राकार,
17: वरिष्ठ स्नायु तथा मनोरोग विशेषज्ञ डाक्टर जय बहादुर खत्री,
16: हाड जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर विद्याभूषण ताम्राकार,
17: वरिष्ठ छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर कार्की,
18: वरिष्ठ नाक कान घाँटी र गलगाड रोग विशेषज्ञ डाक्टर आशिष घिमिरे
17: र वरिष्ठ भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य बिरामीहरूको स्वास्थ्य परीक्षण र उपचारका लागि आउँदै हुनुहुन्छ। समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
13: यस दुलेगौंडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर प्रेसर थाइराइड पाइल्स फिस्टुला र फिसरका साथै हाइड्रोसिल र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
17: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
13: थप जानकारीका लागि सम्पर्क दुलेगौंडा पोलिक्लिनिक प्राली, फोन 0564141129, मोबाइल 9856031053।
19: हेर्दा हिँड्दै दुलेगौंडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो प्रचारको लागि भने
20: माइली भाउजू भने ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
19: ए, त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
20: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
17: गण्डकी मेडिकल हल दुलेगौंडा, हाम्रा सेवाहरू
13: मुटु श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
17: सुगर प्रेसर थाइरोइड ज्वरो खोकी र एलर्जीको उपचार,
13: पेट दुख्ने चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
17: कान दुख्ने पाक्ने नाक बन्द हुने एलर्जी घाँटी दुख्ने टन्सिल सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
13: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल दुलेगौंडा माछा पुस्त्रे बैंकको ठिक पारिपट्टि, फोन 0665903769।
21: सुन गाउँ घर तराई शहर सुन हरियाली पाख पखेरा सुन।
22: अहिले के सुन्ने भनेको
20: थाहा छैन र? हाम्रो बेलचौतारामा आइतबारे हाट बजारमा मात्र होइन नि, सबै दिन ताजा तरकारी बिक्री हुन्छ नि।
22: हो र, अरू दिन पनि हाम्रै शुक्ला गण्डकीको उत्पादन पाइन्छ।
20: हो त, शुक्ला गण्डकीका किसानले उत्पादन गरेको तरकारी र अन्य कृषि उपज खैरानी चार महिला विकास बहुद्देश्य सहकारीले बिक्री गरिदिन्छ। होइन, कति हतार गरेको कुरा सुन्नु पर्दैन।
22: थाहा छ के, बिहान 7 बजेदेखि 11 बजेसम्म र दिउँसो 4 बजेदेखि बेलुका 7 बजेसम्म जहिले गए पनि हुन्छ, होइन र?
13: प्रबर्धक शुक्ला गण्डकी नगरपालिका र श्री खैरनी चार महिला विकास बहुद्देश्य सहकारी संस्था लिमिटेड।

0: admission open. Pokhara College of Management, PCM, affiliated to Pokhara University. 24 years of academic excellence in management. Bachelor program, 4 years program of Bachelor in Business Administration, BBA, 4 years of IT program. Bachelor of Computer System and Information Technology, BCSIT, 4 years program of Bachelor of Business Administration in Finance, BBA Finance. Forms are available at College Administration at 9 a.m. to 3 p.m. Science and Management, both stream can apply. Intro to learn, go forth to serve. Further details, Pokhara College of Management, PCM, Gyanmarga, Nadipur, Pokhara 3 Kaski, Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
1: तपाईको संस्था कार्यक्रम वा व्यापारलाई आकर्षक प्रिन्टिङ सेवा चाहिन्छ?
2: अब चिन्ता नलिनुहोस्, तरणयान सिसल प्रिन्ट उद्योग, जहाँ गुणस्तर र विश्वास सँगसँगै भेटिन्छ।
1: ब्यानर, फ्लेक्स प्रिन्ट, पोस्टर, बिल बुक, लेटर हेड, टी-शर्ट प्रिन्ट, भिजिटिङ कार्ड, विवाहको निमन्त्रणा कार्ड सहित कप, मेडल, सेट लगायतका सबै सेवा एउटै ठाउँमा उचित मूल्यमा। साथै हामी कहाँ शिलालेख पनि लेखिन्छ।
2: छिटो सेवा, सफा प्रिन्ट अनि दिगो सम्बन्ध। त्यसैले त रोजाई सबैको।
1: सरन एन्ड स्पेशल प्रिन्ट उद्योग शुक्ला गण्डकी नगरपालिकाको गेट सँगै
2: प्रोप्राइटर दुर्गामान श्रेष्ठ सम्पर्क 9843661209 र 9801421718 आजै सम्पर्क गर्नुहोस्
3: भर्ना खुल्यो
2: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो
3: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्
2: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट सञ्चालित न्यून शुल्कमा पढाई हुने सामुदायिक क्याम्पस
3: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने
2: शुक्ला गण्डकी भीमाद म्याग्दे रिसिङ घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टप्परलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था
3: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था
2: 3.4 3.59 जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था
3: पहिला भर्ना हुन आउने 15 जना विद्यार्थीहरूलाई भर्ना शुल्कमा रु 4,000 छुटको व्यवस्था
2: साथै यूजीसी प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
3: र बिहानी 17 कक्षा सञ्चालन हुने
2: जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहुँ फोन 065751243
4: मम्मी भोक लाग्यो खाजा खाऊ न
5: नानु बाबालाई भन न आज बाहिरको खाजा खाऊ भनेर
4: हस् मम्मी
6: मैले सुने छोरी ल जाम हिँड
5: सुन्नुहोस् न खाजा खान त बिजी मम हाउसमै जाऊ है त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि
2: हजुर स्वदेशी उत्पादनको प्रयोग र व्यापार नेपाली किसानकी उत्पादन हाम्रो परिकार
5: हजुर हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी छोइला ड्राई सेकुवा चिकन चिकन विङ्स चिकन छोइला पाङ्रा फ्राई साथै कोदो कोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ फोन 9008281044 प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ
2: बिजी मोमो हाउस दुलीगौंडा हेल्पोस्ट चोकबाट 100 मिटर भित्र मगर समाज भवन नजिकै
7: यो गाग्री पुरानो भएर सबै पानी चुहिएको छ यस्तो टालटुल गर्न पाए नि हुन्थ्यो। आज भोलि तामाको गाग्री त हराइसक्यो, बनाउने ठाउँ त छन् कहाँ होला।
8: ल हेर, यी काइलीलाई त केही थाहा छैन। हाम्रै दुलेगौडामा तामाको आफ्नै उत्पादन उद्योग भएको दुलेगौडा मेटल उद्योग छ नि। आफ्नै आँखा अगाडि नयाँ भाँडाकुँडा बनाउनेदेखि लिएर साटफेर मरमत सबै गरिन्छ नि।
5: हजुर, दुलेगौडाकै पुरानो 34 वर्षदेखि सञ्चालित तामासँगै अन्य धातु पितल ढलोट आल्मुनियम सिलोट चरेस किनबेच र साटफेर गरिनुका साथै धातुसँगै किचनका अन्य सामान गृहस्थी होटल रेस्टुरेन्ट समाजका लागि आवश्यक भाँडाकुँडा चाहिएमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क दुलेगौडा मेटल उद्योग प्रोप्राइटर सूर्यबहादुर बानिया संगम बानिया। फोन 065-414-142 98-560-23-128 98-462-14-726।
9: हाम्रो प्रतिबद्धता धातुका भाँडा बर्तनको उपलब्धता।
10: पसल सरेको सूचना। शुक्ला गण्डकी 4 दुलेगौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोप्राइटर मीन बहादुर सुनार 98-253-9922 98-058-0008 र 98-460-69-246।
11: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
12: दिदी पनि नमजाएर झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
5: हजुर, हामी कहाँ विवाह भोज पिकनिक व्रतबन्ध पार्टीको लागि आवश्यक लोकल खसी कुखुराको मासु अन्डा ससेज फ्रोजन मोमो किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 065-590-065 मोबाइल 98-166-34-372।
13: तपाईँ यति बेला सुन्दै हुनुहुन्छ रेडियो ढोलबाराही 103.8 MHz अन्तर्मनको आवाज।
5: फोन 065-590-065 मोबाइल 98-166-34-372।

0: हजुर दान गरौं।
1: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
0: ऐतिहासिक धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।

0: त्यसैले दान गरौं, सकेको गरौं सबैले गरौं।
1: अनुरोधक शुक्ला हिलेटार शिवालय क्षेत्र व्यवस्थापन संस्था शुक्ला गण्डकी आठतन हो।
2: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
3: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
2: ओके, ल डन।
3: हजुर, सिग्देल अफसेट प्रेस शुक्ला गण्डकी चार दुलेगौडा गणपति लघुवित्त रहेको भवनमा।
2: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेजल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, कमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
3: प्रोप्राइटर गोविन्द सिग्देल, फोन 9855 28543 र 9847000787।
4: आहा, घर त साह्रै चित्त बुझ्दो भयो होइन बडी? अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो, बरु कहाँ जाने होला त?
5: आ बुढा, केलाई चिन्ता लिनु छ र? ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो, हामी पनि त्यतै जाऊँ।
6: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज, क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
5: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ, फोन नम्बर 0564142034 र 9811756606।
7: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी।
8: ओके, यो झुम्का हेर न है, झन् कस्तो राम्रो। जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्रै पाइयो।
7: ल ल, फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है। होलसेलमा समेत पाइने रहेछ।
8: हो त है, सामान लिन टाढा किन जानु पर्यो र?
9: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
10: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
11: ग्राहकको चाहना नै हाम्रो सन्तुष्टि। जयसवाल कस्मेटिक पसल, दुलेगौडा भित्री बजार।
9: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
11: प्रोप्राइटर निरञ्जन प्रसाद जयसवाल, फोन 9841661220।
6: साथमा बनकेवा कालिका सुन चाँदी पसल, दुलेगौडा हेल्प सोप आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोप्राइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816395301।

0: थाहा संचार नेटवर्कले काठमाण्डमा तयार पारेको दिउँसो 3 बजेको थाहा खबरमा अप्सरा बोहरा सँगै दिनेश जोशीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: रासोपाको पदाधिकारी छान्न, दोस्रो चरणको चुनाव 4 बजे शुरू हुने, पहिलो चरणको चुनावको नतिजा केही बेरमा सार्वजनिक गर्ने।
0: एमाले उपाध्यक्ष पौडेलको बन्दी प्रत्यक्षकरण रिटमा सर्वोच्चको कारण देखाउ आदेश, अदालतमा उपस्थित हुनुपर्ने।
1: सशस्त्र प्रहरीको विपद प्रतिकारक योजनामा 1,67,000 स्वयंसेवक परिचालन, 54 स्थानमा अस्थायी बेस स्थापना।
0: भारतको मध्य प्रदेशमा सवारी दुर्घटनामा परि 4 जनाको मृत्यु, 2 जना गम्भीर घाइते।
1: र महिला टी20 विश्वकपमा आज 2 खेल हुँदै।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लामटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालय स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-4780-724 वा himalayswater.com.np लग इन गर्नुहोस्।
3: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाको जारी महाधिवेशनमा दोस्रो चरणको तयारी शुरू भएको छ। पहिलो चरणमा केन्द्रीय सदस्यका लागि भएको चुनावमा 2959 मत खसेको छ। 4311 प्रतिनिधिमध्ये रासपामा 1352 जना मतदानमा अनुपस्थित भएको केन्द्रीय निर्वाचन आयोगले जनाएको छ। नतिजा केही बेरमा सार्वजनिक गर्ने तयारी छ। अब दोस्रो चरणको पदाधिकारी चयन गर्न मतदानको तयारी शुरू भएको प्रवक्ता मनिष झाले जानकारी दिनुभएको छ। उहाँले दिउँसो 4 बजेबाट दोस्रो चरणको निर्वाचन थाल्ने गरी पार्टीको निर्वाचन आयोगले काम गरिरहेको बताउनुभयो। राज्यसभाको सभापतिमा रवि लामिछाने र वरिष्ठ नेतामा प्रधानमन्त्री समेत रहनुभएका पालन शाह सर्वसम्मत भइसक्नु भएको छ। 2 उपसभापति, 1 महामन्त्री र 3 सहमहामन्त्री पदको लागि निर्वाचन हुने भएको हो। पदाधिकारीका लागि मतदान गर्न एकजनालाई कम्तीमा 4 देखि 5 मिनटसम्म समय लाग्ने अनुमान छ। 19 सदस्यीय पदाधिकारी रहेको रासपामा 3 उपसभापति मध्ये 1 जना मनोनित गर्ने व्यवस्था छ। 2 महामन्त्री मध्ये 1 जना, 5 सहमहामन्त्री मध्ये 2 जना मनोनित हुने व्यवस्था रासपाको विधानले गरेको छ।
1: नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरणको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश दिएको छ। न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले विपक्षीको नाममा कारण देखाउ आदेश दिएको हो। सर्वोच्चले विपक्षीको माग बमोजिम किन आदेश दिनु नपर्ने हो, कुनै कारण भए जवाफ दिन निर्देशन दिँदै पौडेललाई अदालतमा उपस्थित गराउन भनेको छ। पौडेलकी पत्नी दोमाया पौडेलले हिजो गैर कानूनी थुनामा राखिएको भन्दै बन्दी प्रत्यक्षीकरणको रिट दायर गर्नुभएको थियो। पौडेललाई सम्पत्ति शुद्धिकरण सम्बन्धी कसुरमा असार 8 गते सुर्खेतबाट पक्राउ गरिएको थियो।
0: स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको हाल करिब 10,000 स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले हाल करिब 10,000 भायल एन्टी रेबिज खोप मौजदात रहेको जनाएको छ। मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले हाल केन्द्रीय प्रादेशिक तथा जिल्ला स्तरीय अस्पतालको भण्डारमा 10,011 भायल एन्टी रेबिज खोप मौजदात रहेको जानकारी दिनुभयो। उहाँका अनुसार विश्व स्वास्थ्य संगठनको सहयोगमा 2,500 भायल एन्टी रेबिज खोप प्राप्त भइसकेको र थप 4,500 भायल खोप आगामी केही दिनभित्र प्राप्त हुने सुनिश्चित भएको छ। उहाँले देशभर आवश्यक रेबिज रोकथाम तथा उपचार सेवाको निरन्तरता सुनिश्चित गर्न मन्त्रालयले सम्बन्धित निकायसँग समन्वय गरी आवश्यक पहल अघि बढ़ाएको छ। मन्त्रालयले स्थानीय तहलाई कुकुर तथा अन्य जनावरको टोकाई व्यवस्थापन तथा आवश्यक खोप सेवाको सहजीकरण गर्न अनुरोध समेत गरेको छ। उहाँले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा एन्टी रेबिज खोप करिब 40 दिनलाई पुग्ने मौजदात रहेको जानकारी दिनुभयो।
1: सशस्त्र प्रहरी बल नेपालले मुलुक बहर विपद व्यवस्थापन र प्रतिकारलाई प्रभावकारी बनाउन 1,67,000 भन्दा बढ़ी विपद सूचक स्वयंसेवक परिचालन गरेको छ। आज आयोजित पत्रकार सम्मेलनमा सशस्त्र प्रहरीका केन्द्रीय प्रवक्ता तथा सशस्त्र प्रहरी नायब महानिरीक्षक नेत्र बहादुर कार्कीले सूचीकृत भएका ती स्वयंसेवकहरूले विपदका सूचना संकलन र प्रतिकार योजना निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताउनुभयो। प्रधान कार्यालय र जिल्ला स्थित कार्यालयहरूले नियमित रूपमा ऱ्याण्डम स्याम्पलिङ मार्फत स्वयंसेवकहरूसँग सम्पर्क समन्वय गरिरहेको पनि उहाँले बताउनुभयो। स्वयंसेवकहरूबाट प्राप्त सूचनाकै आधारमा सशस्त्र प्रहरीले आफ्नो योजना र प्रति कार्यलाई थप प्रभावकारी बनाएको संगठनको दावी छ। सशस्त्र प्रहरीले मनसूनजन्य विपद प्रतिकारका लागि देशका विभिन्न 54 स्थानमा अस्थायी मनसून प्रतिकार्य बेस स्थापना गरेको छ। सशस्त्र प्रहरीका कार्यालयबाट विपद उद्धारमा परिचालन हुन समय लाग्ने विपदजन्य स्थानको पहिचान गरी अस्थायी बेस स्थापना गरिएको हो। त्यसअनुसार कोशी प्रदेशमा 6, मधेसमा 11, बागमतीमा 16, गण्डकीमा 4, लुम्बिनीमा 7, कर्णालीमा 2 र सुदूरपश्चिम प्रदेशमा 8 अस्थायी बेस स्थापना भएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, राष्ट्रिय विपद कार्य संचालन केन्द्र लगायतका निकायहरूसँग सशस्त्र प्रहरीका कर्मचारीहरूले 24 घण्टा समन्वय गरिरहेको प्रवक्ता कार्कीले बताउनुभयो।
0: 6 दिनपछि बोलाइएको राष्ट्रिय सभा बैठक बस्दै नबसी स्थगित भएको छ। आज दिउँसो 1:15 लागि बस्ने गरी तय भएको बैठक सूचना टास गरेर स्थगित गरिएको हो। विशेष कारणवश बैठक बस्न नसक्ने भएकाले राष्ट्रिय सभाका अध्यक्षले भोलि दिउँसो 1:15 बस्ने गरी निर्धारण गरेको संघीय संसद सचिवालयका महासचिव पद्म प्रसाद पाण्डेले निकालेको सूचनामा उल्लेख गरिएको छ। यसअघि राष्ट्रिय सभाको बैठक यही असार 5 गते बसेको थियो। 6 दिनपछि बस्ने गरी आजका लागि बैठक तय भए पनि बस्दै नबसी सूचना टास गरेर स्थगित गरिएको हो। यसअघि बिहिबारका लागि तय भएको प्रतिनिधि सभाको बैठक पनि स्थगित भएको थियो।
1: यस्तै लुम्बिनी प्रदेश सभाको बैठक पनि अनिश्चितकालका लागि स्थगित भएको छ। आज बिहान 11 बजे बोलाइएको बैठक अर्को सूचना प्रकाशित नभएसम्मका लागि सूचना टास गरेर स्थगित गरिएको हो। आगामी आर्थिक वर्ष 2083-84 बजेट तथा वार्षिक कार्यक्रम रातो किताबलाई लिएर प्रतिपक्षसँगै सत्तापक्षकै प्रदेशसभा सदस्यहरू असन्तुष्ट बनेपछि प्रदेशसभामा बजेटमाथिको छलफल प्रभावित हुँदै आएको छ।
0: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
4: गुणस्तरीय प्लम्बिङको
5: मार्बल कास्टिङ पीवीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित रोगाड ब्रान्ड, साथै मार्बलका यूपीवीसी प्रोडक्टहरू लिड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
4: सुरक्षा घरको साथ जीवन।

0: नेपालको एकमात्र डीटीएच सेवा डिस्क होम
1: डिश होम खुशीको कनेक्शन
2: यो हो थाहा संचार नेटवर्क समयको आवाज समयको आवाज
3: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
4: अब बाँकी समाचार। कैलालीको धनगढ़ीमा फायरिङ अभ्यासका क्रममा ग्रेनेड विस्फोट हुँदा नेपाली सेनाका एक हुद्दाको मृत्यु भएको छ। एक सहसेनानी घाइते भएका छन्। मोहनियाल गाउँपालिका साथ स्थित जालपा सामुदायिक वन क्षेत्रमा सञ्चालन भइरहेको फायरिङ अभ्यासका क्रममा हुद्दा हिमाल विक्रम विष्टको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डीएसपी योगेन्द्र तिमिर सेनाका अनुसार घाइते विष्टको लम्की स्थित लाल रत्न अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। उक्त घटनामा नजिकै रहनुभएका सहसेनानी हिमराज जोशी पनि छडा लागेर घाइते हुनुभएको छ। घाइते जोशीलाई थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टर मार्फत काठमाण्डु ल्याइएको छ। आज बिहान 9 बजेको समयमा सुदूरपश्चिम पृतना अन्तर्गतको तालिम शिक्षालय गोराङ्गे ब्यारेकबाट फायरिङ अभ्यास भएको थियो।
3: पटक पटकको बाढ़ी पहिरोले क्षतिग्रस्त बीपी राजमार्गको काभ्रे प्लाञ्चोक सिन्धुली खण्डमा स्थायी रूपमा थालिएको पुननिर्माण कार्यसँगै अबको केही दिनमै पुननिर्मित ट्रयाकबाट सवारी आवागमनको तयारी भइरहेको छ। यसका लागि पछिल्ला केही महिनादेखि पुननिर्माणलाई तीव्रता दिँदै आइएको छ। पूर्वी तथा मध्य पहाड़ी क्षेत्रलाई संघीय राजधानी काठमाण्डुसँग जोड्ने छोटो दूरीमा रहेको उक्त राजमार्गको क्षतिग्रस्त क्षेत्रको अधिकांश स्थानमा ग्राभेलसम्मको काम तथा अन्य केही स्थानमा भने ठूला ढुंगा राखेर सड़क तयार गरिरहेको डिभिजन सड़क कार्यालय भक्तपुरले जनाएको छ। वर्षायामलाई मध्यनजर गर्दै पुरानै सड़कमा खोलिएको ट्र्याकबाट असार दोस्रो साता अर्थात केही दिनमै सवारी साधन सञ्चालन गर्ने गरी तयारी भइरहेको कार्यालयका प्रमुख सुमन योगेशले बताउनुभयो। वहाँका अनुसार हाल पनि चार स्थानमा माथिबाट गाड़ी सञ्चालन गर्न सक्ने अवस्था छ भने तत्कालै पनि बाढ़ी आयो भने माथिबाटै चलाउन शुरू गर्न सकिनेछ। बाढ़ी पहिरोले राजमार्गको सड़क क्षतिग्रस्त बनाएपछि हाल रोशी खोलामा अस्थायी डाइभर्सन बनाएर सवारी आवागमन गराउँदै आइएको छ।
4: अब अन्तर्राष्ट्रिय समाचार। भारतको मध्य प्रदेशमा सवारी दुर्घटनामा परि 4 जनाको मृत्यु भएको छ। मध्य प्रदेशको मन्दसौरमा दिल्ली मुम्बई एक्सप्रेस वेमा एउटा कारले ट्रकलाई पछाडिबाट ठक्कर दिँदा भएको दुर्घटनामा अन्य 2 जना गम्भीर घाइते भएका छन्। आज बिहान 11 बजेतिर दुर्घटना भएको थियो। कारमा 6 जना सवार रहेको र सबै महाराष्ट्रको औरंगाबादबाट र दिल्ली जाँदै गरेका थिए। प्रत्यक्षदर्शीहरूले कार तीव्र गतिमा रहेको बताएका छन्। चालकले नियन्त्रण गुमाएको र पछाडिबाट ट्रकमा ठोकिएको भारतीय संचार माध्यमले उल्लेख गरेका छन्। लामो प्रयासपछि सबै घाइते र मृतकहरूलाई कारबाट बाहिर निकालिएको थियो। सबैलाई अस्पताल पठाइएकोमा डाक्टरहरूले 4 जनालाई मृत घोषित गरेका हुन्।
3: अब खेल समाचार। महिला टी ट्वेन्टी विश्वकपमा आज 2 खेल हुँदैछन्। पहिलो खेलमा भारत र बंगलादेश बीच म्यान्चेस्टरमा साँझ 7:15 बजे खेल शुरू हुनेछ। टी ट्वेन्टी विश्वकपको इतिहासमा बंगलादेशले अहिलेसम्म भारतलाई हराउन सकेको छैन। यी दुई टोली 3 पटक आमने सामने भएका छन्, जसमा भारतीय टोलीले 3 पटक बाजी मारेको छ। दक्षिण अफ्रिका र नेदरल्याण्ड्स बीचको दोस्रो खेल ब्रिस्टलमा आज राति 11:15 बजे शुरू हुनेछ। सेमी फाइनलमा पुग्न भारत दक्षिण अफ्रिका र बंगलादेशलाई यो खेल जित्नै पर्ने दबाव छ। समूह एमा रहेका तीनै टोलीको 3 खेलबाट 4-4 अंक रहेको छ। नेदरल्याण्ड्स भने शीर्ष 4 को दौड़बाट बाहिरिसकेको छ। दिउँसो 3 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
4: राष्ट्रपतिको पदाधिकारी छान्न दोस्रो चरणको चुनाव 4 बजे शुरू हुने। पहिलो चरणको चुनावको नतिजा केही बेरमा सार्वजनिक गर्ने।
3: एमाले उपाध्यक्ष पौडेलको बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाउ आदेश, अदालतमा उपस्थित हुनुपर्ने।
4: सशस्त्र प्रहरीको विपद प्रतिकार्य योजनामा 1,67,000 स्वयंसेवक परिचालन, 54 स्थानमा अस्थायी बेस स्थापना।
3: भारतको मध्य प्रदेशमा सवारी दुर्घटनामा परि 4 जनाको मृत्यु, 2 जना गम्भीर घाइते।
4: र महिला टी ट्वेन्टी विश्वकपमा आज 2 खेल हुँदै।
3: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो तीन बजेको थाहा खबर सकियो। अप्सरा र तिनी स्मिता हुन्छौ, नमस्कार।
5: साइलियामा प्रकाश साईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
6: ओ र फेरि कहाँ सारेछन् बाबुले पसल?
5: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिबिया सोरुम थियो नि। हो त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
6: ए ल ल, तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा बिपी चोक,
5: प्रोपाइटर थान प्रकाश नेउपाने 98560 33878, प्रशान्त नेउपाने 98460 26925।
7: दुलेगौडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कृति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कृति बाहेक अरूको त नामै आउँदैन।
6: ए, मलाई मात्र हो कि भनेको? तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
7: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौडा, प्रोपाइटर कीर्तिमान थापा मगर।
8: सुन शुद्धताको प्रतीक, तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
9: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
8: ओम प्रोसर आभूषण सुनचाँदी पसल दुलेगौडा भित्री बजार।
10: आकर्षक तथा आधुनिक डिजाइनको घर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास जित्याएको ओम प्रोसर आभूषण सुनचाँदी पसल शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार, प्रोपाइटर भोज बहादुर सुनार।
5: मोबाइल 98058 35537 र 98068 15899।
7: तपाई घर बनाउँदै हुनुहुन्छ? अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
11: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
7: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, 2 दशकदेखि तपाईँको विश्वासलाई राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
12: संसार ढुङ्गा कटिङ उद्योग, शुक्ला गण्डकी 2 काछे पानी तनहु, प्रोपाइटर रमेश भुजेल, फोन 98560 32475 र 98011 32475।
13: ल किन हो हाम्री दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
14: हेर्न कान्छी, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
13: बजारै भरि फ्रेस आउँछ, जहाँबाट ल्याए पनि हुन्छ भो, खेरको चिन्ता लिनु भएको छ यो दिदीले।
15: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ।
13: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
9: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौडा तनहु, पञ्चमुनी स्कूलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा, शाखा पसल दुलेगौडा भित्री बजार, साङ्गिला विकास बैंकको पछाडि। यहाँ विवाह, व्रतबन्ध, पास्नी, पिकनिक, पार्टी, भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी, बोका, पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा, ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
5: प्रोपाइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 98560 66136 र 98151 66136।
16: आज पनि भाटो आयो के हो कि तिम्रो पारा? राम्रोसँग खाना बनाउन आउँदैन?
17: यी बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के? खाना बनाउनेको व्यथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, करार मात्रै भो।
16: नरिसौ न त, बरु हिँड, कहाँबाट ल्याउने हो?
17: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्यारे? दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यही जाने हो।
7: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलका लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिस होम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
18: यस आर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौडा मुक्तिनाथ बैंकको आडमा, प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9856083507, कविता श्रेष्ठ, सम्पर्क 0564140055 र 9846618817। प्योइतोको थेदिमु रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
19: तपाईको घर आँगनमा घन्किने मादलुका ताल सँगै वन पाखा मेलापात उकाली ओरालीमा सुचलिने भाकाहरू हाम्रै मौलिकपन बाँसुरीको धुन सँगै मौलिक संस्कृतिको पहिचान जोगाउने क्रममा कार्यक्रम ओम प्रोसन आभूषण लोक सुचली
20: मात्र रेडियो ढोरबाराही 103.8 मेगाहर्जमा हरेक दिन दिउँसो 3:15 करिब 4 बजेसम्म प्रायोजक ओम प्रसन्न आभूषण सुनसादी पसल दुलेगौडा 4 भित्री बजार, मोबाइल 9800535537।
21: आकर्षक सुनसादीको गहना, नारीको चाहना।

दर्शक नमस्ते नमस्कार स्वागत छ कार्यक्रम ओम प्रश्नावसन लोक सुशीलको प्रतीक्षा गरी बस्नु हुने तपाईँ सम्पूर्ण साथीहरूमाझ म कार्यक्रम प्रस्तुता श्रेया गुरुङ कार्यक्रममा उपस्थित भइसकेकी छु। कार्यक्रममा फेरि पनि आउँछ अर्को रमाइलो श्रृंखलाको साथमा भने तपाईँले हामीलाई रेडियो ठोरबाराही 103.5 MHz डटबी लगइन गरेर वा हाम्रो पात्र मोबाइल एप मार्फत पनि व्यस्त गरेकै साथ हाम्रो श्रोता साथी हामीलाई सुन्न सक्नुहुनेछ र यस कार्यक्रमलाई प्रायोजक गरिएको छ प्रश्नावसन सुन शान्ति पसल पसल दुलेकोडाको भित्र बजारमा रहेको छ भने सुनसादी सम्बन्धी थप सेवाहरू चाहिएमा कारोबारहरू पनि गर्नु परेमा त्यस पसलबाट पनि यहाँले कारोबारहरू गर्न सक्नुहुनेछ। र श्रोता साथी आजको श्रृंखलामा रहेर बिहिबारको दिनमा रहेर अफलाइन मार्फत यहाँको रोजदाईको गीत संगीतलाई कार्यक्रममा स्थान दिनेछौं र 0 बजे 41:40 बाटो भएर कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ। कार्यक्रममा आफूलाई सुन्न मन भएको आफ्नो रोजदाईको गीत संगीतहरू यहाँले सुन्न सक्नुहुनेछ भने कार्यक्रमको पहिलो सांगीतिक कोशीले सरकारको लागि निकै नै सुमध्य भाकालाई राख्नतर्फतिर लागिरहेको छु। र गीतको बोल रहेको छ आँखा नलौ काले दाई स्वीकार्नु होला मिठो भाकालाई।

हजुर श्रोता साथीहरू, निकै नै सुमधुर भाकालाई पनि कार्यक्रममा स्थान दिइसकेको छु। आँखा नलौकाले दाई गीतको बोल रहेको थियो भने पक्कै पनि हाम्रो सम्पूर्ण श्रोता साथीहरूले कार्यक्रममा यो रमाइलो भाकालाई स्वीकार्नु भयो होला। र अहिलेको लागि भने कार्यक्रममा श्रोता साथीको रोजाईको भाकालाई स्थान दिन तर्फ लागिरहेको छु। र भर्खरै मात्र साथी चाहिँ कलमा जोडिनु भएको थियो, लामेश्वरादेखि जित बहादुरजी बोल्दै हुनुहुन्थ्यो। उहाँले सदा चाहिँ आज पनि निकै नै सुमधुर अनि मिठो भाका रोज्नु भएको छ, म त हजुर गामले गीतको बोल रहेको छ भने स्वीकार्नु होला जित बहादुरजीको रोजाईको गीतलाई।

हजुर श्रोता साथी, म त हजुर गामले गीतको बोला पनि कार्यक्रममा स्थान दिइसकेको छु भनिपुगे पनि हाम्रो सम्पूर्ण श्रोता साथीहरूले कार्यक्रममा मिठो भाकालाई सुन्नुभयो होला र अहिलेको लागि भने कार्यक्रममा उनीको पछौरी राखिरहेको छु, स्वीकार्नुहोला।

हजुर श्रोता साथी, निकै नै सुमधुर भाकालाई पनि कार्यक्रम स्थान दिइसकेको छु। सोल्टी बजारमा गीतको बोल रहेको थियो भने पके पनि हाम्रो सम्पूर्ण साथीहरूले कार्यक्रममा सुमधुर भाकालाई सुन्नु भएको होला र अहिलेको लागि भने श्रोता साथी कार्यक्रमको अन्त्यतर्फ पनि आइसकेका छौँ र कार्यक्रमको हाम्रो निश्चित समय पनि सकिने बेला भइसकेको छ भने जाँदा जाँदै कार्यक्रममा झ्यालैमा ऐना गीतको बोल राखिरहेको छु। सुमधुर भाकालाई राख्दै आजको श्रृङ्खलाबाट म कार्यक्रम प्रस्तुत श्रेया गुरुङ पनि बिदा हुने आज्ञा चाहन्छु। नमस्ते, नमस्कार, धन्यवाद।

0: Creative, let me show you how I'm delivering projects.
1: Yoitoko Tedimo, Radio Dhorbarahi, X-Ray 3.8 MHz.
2: हजुरबाले आँखा देखिन धमिलो भयो भन्नुभएको महिनौ भइसक्यो मेरै आँखा पोलेर हेर्ने भएको छैन आँखा पनि राम्रोसँग जाँच्ने चस्मा पनि रोजी रोजी कहाँ पाइन्छ होला त
1: अब चिन्ता नलिनुहोस् आँखा सम्बन्धी सम्पूर्ण समस्याको एउटै समाधान ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र हामी कहाँ विभिन्न प्रकारका आकर्षक तथा ब्रान्डेड चस्मा पावर चस्मा शीतल चस्मा लगायत हरेक प्रकारका चस्माहरू तथा कन्ट्याक्ट लेन्स सुपथ मूल्यमा पाइन्छ नोट यहाँ प्रत्येक दिन अनुभवी विशेषज्ञद्वारा आँखा जाँच तथा उपचार गरिनुको साथै परामर्श दिइन्छ साथै आँखाको माइनर अपरेसन पनि गरिन्छ र ड्राई आई सम्बन्धी उपचार पनि गरिन्छ ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र दुलेगौडा प्रोप्राइटर दिव्या मल्ल ठकुरी 9808501422 दिपेश मल्ल ठकुरी 9808501420 दीप मल्ल ठकुरी 9840141530
3: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर
4: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेला आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत
5: वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिरा छन् आगामी असार 13 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा आउँदै हुनुहुन्छ
4: सम्बन्धित समस्या भएका दम्पतिले उपचार तथा परामर्श लिएर मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध गर्दछौ
3: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा फोन 0625414233 मोबाइल 9968781887
6: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी
7: ओके यो झुम्का हेर न है झन् कस्तो राम्रो जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्रै पाइयो
6: ल ल फटाफट रोज हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है होलसेलमा समेत पाइने रहेछ
7: हो त है सामान लिन टाढा किन जानु पर्यो र
8: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल
9: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता
5: ग्राहकको चाहना नै हाम्रो जयसवाल कस्मेटिक पसल दुलेगौडा भित्री बजार
8: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ
5: प्रोप्राइटर निरञ्जन प्रसाद जयसवाल फोन 9841661220
10: कहाँ जाने
11: सिधै मयाम चिसापानीबाट काठमाडौँबाट
10: मयाम चिसापानी अनि बिचमा नझर्ने
11: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से मलबाट मयाम चिसा

0: बानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट छ नि।
1: ए हो र, यस्तो सुविधा पनि आइसक्यो र जाम जाम।
2: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोप्राइटर रामचन्द्र महत 98461168 र दुलेगौंडा ढोरफिर्दी छाब्दी देउराली साखे हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एण्ड रेस्टुरेन्ट प्रोप्राइटर हरिचन्द्र महत 98235562663।
3: पसल सरेको सूचना। शुक्ला गण्डकी 4 दुलेगौंडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौंडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोप्राइटर मीन बहादुर सुनार 98253919122, 98058200008 र 98460069246।
4: दिस इज रेडियो ढोर बाराही 103.8 MHz।
5: स्टुडियो अहिले दिउँसोको 4 बज्यो।
6: टाइम चेक को साथ में बनकेवा कालिका सुन चाँदी पसल दुलेगौंडा हेल्पो चोक अपने भवन में छापावाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार कर साथ ही पुरानो कर गहना नया गहना संग साठफेर पनी। प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 98163951।
7: जिंदगी का हर एक क्षण आफैमा विशेष हुन्छन् र ती क्षणहरूलाई अझ विशेष बनाउँछ संगीतले। So let's make our every moment to the rock moment. Grab your radio set and set it into 103.8 MHz program Zindagi Rocks. Every Sunday to Friday only on Radio Dhorbarahi 103.8 MHz.

0: हेलो दर्शन नमस्ते नमस्कार स्वागत छ सम्पूर्ण श्रोता साथीलाई तपाईँको बेला सुन्दै हुनुहुन्छ रेडियो ढोलबाट हिजो 3.8 मेगाहर्ज अन्तर्मनको आवाज हुने प्रोग्राम रहेको छ जिन्दगी रक्स हामी आउने गर्दछ हप्ताको छ दिन फरक सुने फरकको साथमा नि आज हामी तपाईँको माझमा चाहिँ फर्स्ट विक एपिसोडमा रहेर यिनै ऱ्याप एण्ड रिमिक्ससँग नै कार्यक्रम यसमा दिने गर्दछौ भने प्रोग्राम लिएर म लक्ष्मी मिश्र रहन्छु अब केही घण्टाको समय भरको लागि ठिक 4 बजेदेखि 5 बजेसम्म भने हाम्रो वेबसाइट तपाईँले रेडियो ढोरबाट 103.8 मेगाहर्जका साथै हाम्रो वेबसाइट www.radiodhorbara.com.np हाम्रो पात्र मोबाइल एप मार्फत पनि विश्वभरिकै साथ सुन्न सक्नुहुनेछ र यसरी नै हामीलाई सुनेर मनोरञ्जन लिँदै गर्नुहोला भन्दै अहिलेको लागि भने चाहिँ कार्यक्रमको ओपनिङ स्वरूप चाहिँ सँगै स्थान दिने नै छु भने अहिले पल्टनी को चाहिँ सुन तरिपुरको यो गीत चाहिँ कार्यक्रम स्थान दिने नै छु र अहिलेको लागि भनेपछि गीत छाड्दैछु स्वीकार्नु होस् है त
1: सुन्तरीमै कति राम्रो दरबार

हजुर, यो सँगै पनि कार्यक्रम स्थान दिइसकेको छ भने हरेकको लागि फेरि पनि कार्यक्रममा अनेक सङ्घलाई स्थान दिनेछौ र हरेकको लागि तपाईँको माझमा चाहिँ गाउँले केटा बोलको गीत चाहिँ कार्यक्रम स्थान दिँदैछु श्रेता नसुत

हजुर, यो संग्रह कार्यक्रम स्थान दिइसकेको छ भने अहिलेको लागि चाहिँ फेरि पनि कार्यक्रम चाहिँ नै संग्रह स्थान दिने नै छ र अहिलेको लागि भने चाहिँ रिमिक संग्रह चाहिँ कार्यक्रम स्थान दिँदैछु स्वीकार्नुहोस् है त।

छोरी माथि माग्छु हात जोडी सरी भन्छु लाग्छु कि मद्दत दिन जानलाई सोच्नु पर्यो आफ्नो नरम गर ठुलो लागि पर्खी आउँछु आएको दिन मलाई काम मन थियो र जिन्दगीले हरायो।

0: Have something to tell me.
1: हजुर, यो रिमिक्स सङलाई पनि कार्यक्रमसँग दिइसकेको छ। पकाउने हामी श्रोता साथीहरूले सुनिराख्नु भएको छ र सुनेर पकायो भने मनोरञ्जन दिइराख्नु भएको छ भन्ने आशा रह्यो। यसरी नै आज चाहिँ हामी तपाईँहरूको माझमा यिनै ऱ्याप एन्ड रिमिक्स सङलाई नै कार्यक्रमसँग दिने नै छ भने अहिलेको लागि भने चाहिँ मिस्टर डीको कल धाराबोलको गीत चाहिँ कार्यक्रमसँग दिँदैछु।

0: हजुर, यो संग्रह कार्यक्रम स्थान दिइसकेर अहिलेको लागि भने यसै कार्यक्रममा फेरि पनि संग्रह चाहिँ स्थान दिने छौ भने नवसंसरीको खै पैसो बोलको गीत कार्यक्रम स्थान दिँदै हामी छोटो विश्रामा जाने नै छौँ। त्यति बेलाको समय अवधिभरको लागि भने चाहिँ हामी सँगै रहनु होला है त।
1: अब अहिले ठुलो भयो, अहिले चाहिँ खेलौना चेन्ज भयो, अनि एक्चुअल घर गाडी हुन्छ नि, पेट पनि पाल्नै पर्यो है, वरिपरि मान्छे नि सबै चिज गर्नुको लागि पसिलो पर्नु पर्यो, पैसा कमाइ पनि राख्छ होइन, तर त्यो पैसा कता गयो गयो हुन्छ नि। अब लास्टमा यो लुक अड्क्यो क्या, यो लुक अड्क्यो अहिलेसम्म अड्कियो नि, अब त मर्ने बेला पो आइपुग्छ जस्तो लाग्यो।

0: क्योइतोको थेदीमु रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
1: भर्ना खुल्यो।
2: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त। भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो।
1: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
2: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल। जनस्तरबाट संचालित न्यून शुल्कमा पढ़ाई हुने सामुदायिक क्याम्पस,
1: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने,
2: शुक्ला गण्डकी भीमाद म्याग्दी रिसिङ घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था,
1: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था,
2: 3.4 3.59 सम्म जीपीए प्राप्त गर्ने विद्यार्थी मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था,
1: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा रु 4,000 छुटको व्यवस्था,
2: साथै यूजीसी प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
1: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने।
2: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहु, फोन 0 65 5 71 240।
3: आस्था अनि भरोसा घर निर्माणको विश्वासिलो आधार अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाचे पानी।
4: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
3: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी 2 गासे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लालबहादुर गोले र शेरजन गुरुङ, मोबाइल 98 5 10 88 461 र सिजन गुरुङ 97 045 40 900।
5: वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर सूर्य देवकोटा, चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा,
6: मनमोहन कार्डियो भास्कुलर सेन्टर टिचिङ हस्पिटल काठमाडौँमा कार्यरत मुटु रोग विशेषज्ञ डीएम कार्डियोलोजिस्ट डाक्टर सूर्य देवकोटा यही असार 13 शनिबार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनुहुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
5: लक्षित समूहहरू
6: उच्च रक्तचापका र मुटु ढुकढुक गर्ने बिरामीहरू,
5: मुटुको बाथरोग,
6: मुटुका रक्तनली र धमनी सम्बन्धी रोगहरू,
5: हृदयघात भएका तथा मुटुको रक्तनलीमा स्टेन्ट हालिसकेका बाइपास सर्जरीका बिरामीहरू,
6: मुटुको भल्भ सम्बन्धीका रोगीहरू तथा भल्भ फेरेका बिरामीहरू,
5: मुटुको मांसपेशी सम्बन्धी रोग भएका तथा मुटु कमजोर भएका बिरामीहरू,
6: कोलेस्ट्रोल ट्राइग्लिसराइड भएका बिरामीहरू,
5: जन्मजात मुटुमा प्वाल तथा अन्य जन्मजात मुटुका रोगीहरू,
6: शरीर सुनिने बिरामीहरू र अन्य मुटु सम्बन्धी रोग भएका बिरामीहरू,
5: हिँड्दा चक्कर र रिङ्गाटा लाग्ने, छाती दुख्ने र भारी हुने, श्वास फेर्न गाह्रो हुने बिरामीहरू,
6: कोरोनरी एन्जियोग्राफी तथा स्टेन्ट राख्नु पर्ने बिरामीहरू,
5: पेसमेकर सम्बन्धीका बिरामीहरू।
7: थप जानकारीको लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 0 61 5 54 4 93 5 54 4 94 र 5 82 778।
8: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
9: अब दुलेगौंडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश बास्तोलाद्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार,
8: आयुर्वेद औषधि, आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टरद्वारा उपचार हुने रोगहरू,
9: पेट सम्बन्धी समस्याहरू, ग्यास्ट्रिक, वायुगोला, कब्जियत, अरुसी, पेट दुख्ने, पोल्ने, अमिलो पानी आउने जस्ता समस्या,
8: पाइल्स, फिसर, फिस्टुला, बेरो फर्कने र पीएनएस को सफल उपचार,
9: फिनास, नाकको एलर्जी, नाकमा मासु पलाएको,
8: मृगौलाको पत्थरी, पिस्ता पोल्ने, प्रोस्टेट सम्बन्धी समस्या,
2: स्त्री तथा प्रसूति रोग, महिनावारी गडबडी, सेतो पानी बग्ने, निसन्तान तथा यौन दुर्बलता, पीसीओडी,
8: नसा तथा बाथ सम्बन्धी रोगहरू, ढाड कम्बरको दुखाई, घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग,
2: जन्डिस, टाउको दुख्ने, अनिन्द्रा, हात खुट्टा गल्ने, पोल्ने र झमझम गर्ने,
8: साथै पुराना निको नभएको घाउ, छाला सम्बन्धी रोगहरू, एलर्जी, धुपी, दात जस्ता दीर्घ रोगको सफल उपचार,
9: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौंडा,
2: पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौंडा बस पार्क नजिकै रिडी कुमारी स्टोर्स सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
9: सूचना इस तनहु सेवा हस्पिटल दुलेगौंडा बीपी चोकमा
10: यही असार 13 गते शनिबार
9: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत वरिष्ठ पेट मुटु छाती तथा सुगर रोग विशेषज्ञ डाक्टर राजेन्द्र पौडेल
11: वरिष्ठ हार्ट जोनी तथा नसा रोग विशेषज्ञ डाक्टर मेघराज लामिछाने
9: नाक कान र घाँटी रोग विशेषज्ञ डाक्टर अम्बालिना साक्य
11: एनोमली स्क्यान र थाइरोइड सहित भिडियो एक्सरे विशेषज्ञ डाक्टर सन्तोष बराल साथै दैनिक उपलब्ध सेवा तथा विशेषज्ञहरू
12: वरिष्ठ एमबीबीएस एमडीजीपी फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसिन सेवा बिहान 8 बजेदेखि 9:30 सम्म र दिउँसो 5 बजेदेखि 7 बजेसम्म डाक्टर रवि बहादुर गुरुङ वरिष्ठ नाक कान घाँटी तथा रोग विशेषज्ञ डाक्टर साजन बराल
13: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदेव गुरुङ
9: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल बिक
14: वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ बिहान 8:30 देखि 9:30 सम्म दिउँसो 3 बजेदेखि 4 बजेसम्म डाक्टर अमन कुमार झा
15: वरिष्ठ फिजियोथेरापी परामर्श तथा दैनिक उपचार डाक्टर सुसन कालु र स्नेहा मन्दर
16: बिरामीहरूको स्वास्थ्य उपचारको लागि आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीले आफ्नो स्वास्थ्य उपचार गराई मौकाको फाइदा लिनुहोला साथै दैनिक भिडियो एक्सरे सहित 24 घण्टा डाक्टर रूपेश कुमार यादवद्वारा उपचार एवं परामर्शको साथै फार्मेसी सेवा समेत दिइरहेको जानकारी गराइन्छ
8: तनहु सेवा अस्पताल दुलेगौंडा फोन 0865443177 मोबाइल 98560443043
17: ए बुढी तिमीले भने जस्तै घर बन्यो हेर त खुसी त छौ नि
18: घर मात्रै बनाएर हुन्छ त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि सुन्नुहोस् त पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ
17: तिमी पनि यसो बुझ्ने गर न फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र हाम्रै दुलेगौंडा बजारको हेल्पो सोपमा खुलेको द भिलेज गार्डनमा जाउ न तिमीले जे जे खोज्यौ त्यही त्यही पाइहाल्छौ
18: ए हो र तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो हामी आजै जान्छौ
19: हजुर घर भित्र होस् या बाहिर गार्डन वा बारदेली सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा गमला बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्
20: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन शुक्ल गण्डकी 4 हेल्प पोस्ट लाइन दुलेगौंडा
19: प्रोपाइटर रबिन थापा सम्पर्क 98560333998 र 98465010950
21: दिस इज रेडियो ढोर बाराही 103.8 MHz
22: हजुर केही दिनको विश्राम लगतै फेरि पनि स्वागत छ सम्पूर्ण श्रोता साथीलाई तपाईँको बेला सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 MHz अन्तर्मनका आवाजाउने प्रोग्राम भएको छ जिन्दगी रक्समा हामी आउनु गर्दछ हप्ताको 6 दिन फरकवा फरक श्रृंखलाको साथमा भने आज हामी तपाईँको माझमा चाहिँ नै ऱ्याप एण्ड रिमिक्स सङ्गलाई नै लिएर उपस्थित भइसकेका छ पक्कै सुनिराख्नु भएको छ भन्ने आशाका साथ अहिलेको लागि भने चाहिँ फेरि पनि ढिला नगरिकन सङ्गलाई चाहिँ स्थान दिने नै छौ भने टुकीको खोज बोलको यो गीत कार्यक्रम स्थान दिने नै छ र अहिलेको लागि भने चाहिँ गीत छर्दैछु स्वीकार्नुहोस्

हजुर, सङ्गत पनि कार्यक्रम सन्धिसकेको छ भने अहिलेको लागि भने हाम्रो प्रोग्रामको छोटो विस्तृत जानकारी पनि तपाईँको माझमा राख्न चाहे। हामी त्यो सन्डेको एपिसोडमा रहेर सदबहारको गीतहरूलाई कार्यक्रम सन्दिन्छौँ भने मन्डेको एपिसोडमा चाहिँ बिहानको सङ्घलाई कार्यक्रम सन्दिने गर्दछौँ। ट्युस्डेको एपिसोडमा चाहिँ लेटेस्ट सङ्घलाई पनि वेडनेस्डेको एपिसोडमा चाहिँ रक सङ्घलाई कार्यक्रम सन्दिन्छौँ। त्यसै गरी थर्सडेको एपिसोडमा चाहिँ ऱ्याप एन्ड रिमिक्स सङ्घलाई पनि, फ्राइडेको एपिसोडमा चाहिँ नेपाली एकोस्टिक अनप्लग म्यासअप र रिमिक्स सङ्घलाई नै म्यासअप सङ्घलाई नै कार्यक्रम सन्दिनेछौँ भने हामी यसरी हप्ताको छ दिन फरक वा फरक श्रृङ्खलाको साथमा चाहिँ उपस्थित हुने गर्दछ। हाम्रो श्रोता साथीहरूले सुनेर भरपूर मनोरञ्जन लिन सक्नुहुनेछ र अहिलेको लागि भने चाहिँ भयंकर बोलको गीतलाई चाहिँ कार्यक्रम स्थान दिँदैछु। स्वीकार्नुहोस्

0: हजुर, यो सँग पनि कार्यक्रम स्थान दिइसकेको छ र अहिलेको लागि भने चाहिँ फेरि पनि कार्यक्रममा चाहिँ नेक सङ्गलाई स्थान दिने नै छ भने अहिलेको लागि भने चाहिँ रिमिक सङ्गलाई कार्यक्रम स्थान दिँदै हामी छोटो विश्राममा जाने नै छौँ। त्यति बेलाको समय भरको लागि चाहिँ हामी सँगै रहनुहोला है त।
1: बुवा, यो समाजको अत्याचारले गर्दा किन यति ठुलो निर्णय

सरी विजय, मैले बुवा आमाले सम्झाउन धेरै कोसिस गरे तर सकेन, त्यसैले हाम्रो सम्बन्ध यही नै अन्त्य गर्न चाहन्छु।

पनि त्यसैले भन्दैछु म जसले यस्तो व्यवहार गर्छ खुलेर बाँच्ने अधिकार हाम्रो नेपालमा छ मन्थेन पुरा गर्न यो मलाई जातको बारी अत्याचार गर्न थाले पछि मलाई

0: Kate Apple TV nur wegen urbarer Extra-Bundesgerät abgegeben. Aber Hammer-Utbaden haben wir nicht reingegangen. Besser Tarama Aitabari hat besser Sahit. Tate den Bikri Bitteren Huni. Organic Krisi Utbos Khalid Bikri Karira Sahayo Puraun.
1: शुक्ला गण्डकी नगरपालिकाको समन्वयमा श्री खैरनीटार महिला विकास बहुद्देश्य सहकारी संस्थाले स्थानीय कृषि उत्पादनको खरिद बिक्री गर्न प्रत्येक आइतबार हाट बजार सञ्चालन गर्दै आएको सहर्ष जानकारी गराउँदछ। साथै हप्ताको सातै दिन बिहान 7 बजेदेखि 11 बजेसम्म र बेलुका 4 बजेदेखि 7 बजेसम्म स्थानीय कृषि उपजको बिक्री गरिने भएको हुँदा नगर क्षेत्रभित्र उत्पादित वस्तुको खरिद गर्नुका साथै तपाईँको गाउँमा कृषि एम्बुलेन्स आउँदा अर्ग्यानिक कृषि उत्पादन बिक्री गरेर सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नोट, प्रत्येक आइतबार आफ्नो उत्पादन आफैले बिक्री गर्न पाइने व्यवस्था छ। हाट बजारमा आऊ, ताजा विषादी रहित स्वच्छ अर्ग्यानिक उत्पादन उपभोगको बानी बसालौ।
1: अनुरोधक श्री खैरनीटार महिला विकास बहुद्देश्य सहकारी संस्था लिमिटेड खैरनीटार।

0: अच्छे पानी मा मेटल स्टील फन पर कका सबै सामान चाहिनी कति मजा एकै ठाउँमा तर्जलिनी पाइनी
1: हजुर सबै सामान पाइने एउटै ठाउँ ओम भगवती मेटल एन्ड स्टील उद्योग
2: हामी कहाँ सटर च्यानल गेट ट्रस्ट निर्माण ट्याङ्की स्ट्यान्ड फलाम र स्टील का रेलिङ घर निर्माणका लागि आवश्यक पर्ने ग्रिल स्टील का सम्पूर्ण सामानहरू खेलौना कुर्सी टेबल बेन्च लगायत फाइबर ग्यासबाट उत्पादित फन पार्क एवं बाल बालिकाका लागि आवश्यक पर्ने सामानहरू उपलब्ध छन्
1: साथै शुक्ला गण्डकीमै पहिलो पटक कृषि फार्म तारबार घर जग्गा विद्यालय संघ संस्था तारबार गरी संरक्षणका लागि अत्यन्तै उपयोगी विभिन्न साइटका जीआई जाली सुपथ मूल्यमा उपलब्ध गराइन्छ
2: प्रोपाइटर ओमकार नागिला सम्पर्क 9856601013 9067279794
3: पद्मश्री हस्पिटल एण्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारको उपचार सेवा सम्भव छ
4: प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ
3: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी डाक्टर चुङमाया पुन
4: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी डाक्टर शंकर बराल
3: हाड जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर एग्जमान साक्य उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्ने नशा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ
4: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेचन
3: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री डाक्टर जुजुराज श्रेष्ठ
4: नाक कान घाटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ छाला विज्ञान भेनेरोलोजी र कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले
3: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ डाक्टर सुमिरन श्रेष्ठ
4: एन्टिरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन प्लास्टिक एण्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी
3: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर साल गुरुङ डाक्टर सुस्मिता गुरुङ
4: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ
3: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर
5: सर्जरी सेवा पोस्ट अप सेवा फिजियोथेरापी इन्डोस्कोपी क्रोमोस्कोपी इको इएमटी अल्टर पीएफटी युरोफ्लोमेट्री डायलोसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ
6: 24 घण्टा पार्थोलोजी सेवा उपलब्ध छ विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्रणाली पोखरा 9 न्युरो फोन 0170-590-162-590-163
1: आहा कति स्वादिष्ट मासु यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसु काटे छन् कि क्या हो
7: दिदी पनि नमजाएर झुक्किनु भएछ नि हुन त मैले पनि त्यही सोचेको थिएँ तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि
8: हजुर हामी कहाँ विवाह भोज पिकनिक व्रतबन्ध पार्टीको लागि आवश्यक लोकल खसी कुखुराको मासु अन्डा सासेज फ्रोजन मोमो किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर सफा र शुद्ध मासु पाइन्छ साथै होम डेलिभरी पनि गरिन्छ छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा प्रोप्राइटर तीर्थराज गर्तौला फोन 0656-590-065 मोबाइल 9816-63-34372
9: अभिषेकको फोन
10: हस् म पछि कलबाक गर्छु
11: सरी भगवान आज पनि ढिला भयो
12: यो मिठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु आफ्नो सबै आमा भनेर प्रभुसँग कयो आत्मीय झन्डी म एकदमै आनन्दित महसुस गर्छु
13: मंगल दीप अगरबत्ती सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन
14: आधिकारिक विक्रेता थापा सप्लायर शुक्ला गण्डकी साथ सेरा प्रोप्राइटर राजबहादुर थापा मोबाइल 9856-20279
15: दाई पहिला यो मोबाइल हेरिदिनुहोस् न के भयो भयो फोटो भिडियो नम्बर सबै यसमै थियो एक्कासी बिग्रियो
16: खै दिनुहोस् त ए चिन्ता नगर्नुहोस् तपाईँ द एप्पल सब नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ
15: अनि बन्छ त दाई
16: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ अनि सुन्नुहोस् त
17: द एप्पल शॉप नोकिया सर्विस सेंटर दुलेगौड़ा बस विसौनी को ठीक पारिपट्टी
18: सबै ब्रांड का मोबाइल बिक्री साटफेट र एसेसरीज सामानहरू उपलब्ध छन्
19: नोट नया आईफोन खरीद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्
18: प्रोपाइटर राजन पौडेल मोबाइल 9856062029
20: This is Radio Dwar Barahi, 103.8 MHz.
21: हजुर केही चिनको विश्राम लगतै फेरि पनि स्वागत छ सम्पूर्ण श्रोता साथीलाई तपाईँ बेला सुन्दै हुनुहुन्छ रेडियो ढोलबारही 103.8 MHz अन्तर्मनको आवाज हो भने आज हामी तपाईँहरूको माझमा चाहिँ छर्स्टिक एपिसोडमा रहेर यिनै ऱ्याप एन्ड रिमिक्स सङलाई कार्यक्रम सुनिरहेको छौँ भने अहिलेको लागि भने चाहिँ जीवको परिचय बोलको यो गीतलाई चाहिँ कार्यक्रम सुनिदिँदैछु स्वीकार्नुहोस् है त

I'm gonna go to the hospital.

हजुरले सँग पनि कार्यक्रम सन्धिसकेका छौ भने आजको हाम्रो एपिसोडको टाइम पनि सकिसकेको छ र अब भने हामी छुट्टिनु पर्ने बेला पनि भइसकेको छ र यसरी नै आज हामी तपाईँहरूको माझमा फर्स्टको एपिसोडमा रहेर यिनै नेपाली ऱ्याप एन्ड रिमिक्स हुँदा नै कार्यक्रम सन्धिरहेको छ तपाईँ पनि सुनिराख्नु भएको छ भन्ने आशा रह्यो र अहिलेको लागि भने चाहिँ यिनै रिमिक्स सँगलाई कार्यक्रम सन्धिँदै म कार्यक्रम प्रस्तुत लक्ष्मी सुना पनि बिदा हुने आज्ञा चाहन्छु। नमस्कार।

0: This is Radio Dhor Barahi 103.8 MHz.
1: हजुरबाले आँखा देखिन धमिलो भयो भन्नुभएको महिनौ भइसक्यो। मेरै आँखा पोलेर हेर्नै भएको छैन। आँखा पनि राम्रोसँग जाँच्ने चस्मा पनि रोजी रोजी कहाँ पाइन्छ होला त?
0: अब चिन्ता नलिनुहोस्। आँखा सम्बन्धी सम्पूर्ण समस्याको एउटै समाधान ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र। हामी कहाँ विभिन्न प्रकारका आकर्षक तथा ब्रान्डेड चस्मा, पावर चस्मा, शीतल चस्मा लगायत हरेक प्रकारका चस्माहरू तथा कन्ट्याक्ट लेन्स सुपथ मूल्यमा पाइन्छ। नोट, यहाँ प्रत्येक दिन अनुभवी विशेषज्ञद्वारा आँखा जाँच तथा उपचार गरिनुको साथै परामर्श दिइन्छ।
2: साथै आँखाको माइनर अपरेसन पनि गरिन्छ र ड्राई आई सम्बन्धी उपचार पनि गरिन्छ।
0: ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र, दुलेगौड़ा, प्रोप्राइटर दिव्या मल्ल ठकुरी, 9805501422, दिपेश मल्ल ठकुरी, 9805501420,
2: दीप मल्ल ठकुरी, 9460141530।
3: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर।
4: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेला आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत
5: वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिराजन आगामी असार 13 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौड़ामा आउँदै हुनुहुन्छ।
4: सम्बन्धित समस्या भएका दम्पतिले उपचार तथा परामर्श लिएर मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
3: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौड़ा, फोन 0625414233, मोबाइल 9968761887।
6: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी।
7: ओके, यो झुम्का हेर न है, झन् कस्तो राम्रो। जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त अन्त डुलेर दुःख मात्रै पाइयो।
6: ल ल फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है। होलसेलमा समेत पाइने रहेछ।
7: हो त है, सामान लिन टाढा किन जानु पर्यो र?
8: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
9: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
5: ग्राहकको चाहना नै हाम्रो सन्तोष। जयसवाल कस्मेटिक पसल दुलेगौड़ा भित्री बजार।
8: हामी कहाँ कस्मेटिक तथा पार्लर का सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
5: प्रोप्राइटर निरञ्जन प्रसाद जयसवाल, फोन 9841661220।
10: मयम चिसा पानीबाट काठमाडौँ, काठमाडौँबाट मयम चिसा पानी,
11: अनि बीचमा नझर्ने।

0: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से मलबाट मयाम चिसा पानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
1: ए हो र, यस्तो सुविधा पनि आइसक्यो र जाम जाम।
2: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोप्राइटर रामचन्द्र महत 98461680878 र दुले गौडा ढोल फिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिस्ता पानीका लागि संयोग कटेज लज एण्ड रेस्टुरेन्ट प्रोप्राइटर हरिचन्द्र महत 98235526363।
3: पसल सरेको सूचना शुक्ला गण्डकी 4 दुले गौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुले गौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोप्राइटर मीन बहादुर सुनार 98253-9100-122 98058-0008 र 98460-69246।
4: टाइम चेकको साथमा बनकेवा कालिका सुन चाँदी पसल दुले गौडा हेल्पोस्ट चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोप्राइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 98161-95301।
5: सत्य तथ्य निष्पक्ष समाचार सुसज्जित हुन पाउने तपाईँको अधिकार।
6: धोरबाराही हाइलाइट्सको साथमा
7: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस दुले गौडा बीपी चोक
6: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 98461-49304।
8: नमस्कार, रेडियो ठोरबराही 103 डिपार्टमेन्टहरूको साथ 5 बजेको ठोरबराही हाइलाइट्समा श्रिया गुरुङको स्वागत छ। अब समाचारहरू सुन्नुहोस्। एग्रीको अन्नपूर्ण गाउँपालिकाले आगामी आर्थिक वर्ष 2083-84 लागि 61,14,69,000 रूपियाँको बजेट सार्वजनिक तथा पारित गरेको छ। गाउँपालिका केन्द्र पोखरेबकरमा बुधबार सहरसा सम्पन्न गाउँसभाको 23औं अधिवेशनले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट पारित गरेको प्रमुख प्रशासकीय अधिकृत कपिल पाण्डेले जानकारी दिनुभएको छ। पालिकाभित्र सञ्चालनमा रहेका अलपत्र विकास योजनाहरू सम्पन्न गर्ने शैक्षिक सुधार कृषिको व्यवसायीकरण पर्यटन प्रबन्धन स्वास्थ्य सेवामा पहुँच विस्तार आर्थिक तथा सामाजिक विकास पूर्वाधार निर्माण वातावरण संरक्षण तथा प्रविधि मन्त्री सुशासनलाई प्रमुख प्राथमिकतामा राखेर बजेट निर्माण गरिएको गाउँपालिका उपाध्यक्ष दिवा कुमारी पुनले बताउनु भएको छ। पागअनुसार चालुतर्फ 45,86,02,000 रूपियाँ र पुँजीगत तर्फ 15,28,67,000 रूपियाँ विनियोजन गरेको छ। विषयगत शाखाबाट प्रस्तावित कार्यक्रमका लागि 5,44,67,000 रूपियाँ, गाउँपालिकाको प्रशासनिक खर्च तथा कार्यक्रम कार्यान्वयनका लागि 23,11,40,000 रूपियाँ तथा वडा कार्यालयहरूको सिफारिशका आधारमा सञ्चालन गरिने विकास आयोजना तथा कार्यक्रमका लागि 8,36,00,000 रूपियाँ विनियोजन गरिएको सभामा जानकारी दिएको छ। गाउँसभा अध्यक्ष भरत कुमार पुनले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सेवा प्रवाहलाई प्रभावकारी पारदर्शी र प्रविधि मजबूत बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। कृषि क्षेत्रलाई उत्पादनमुखी र व्यावसायिक बनाउन स्थानीय रैथाने बाली संरक्षणका लागि दुई बैंक स्थापना गरिने र वैदेशिक रोजगारीबाट फर्किएका युवालाई उद्यमशीलतामा आकर्षित गर्न ब्यू पुँजी कार्यक्रम सञ्चालन गरिने उहाँले बताउनु भएको छ। पर्यटकीय स्थल पुल हिल र तातोपानी क्षेत्रलाई प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने नीति लिएको छ। कृषि पर्यटन र जलविद्युत क्षेत्रमा विकास गर्दै समृद्ध अन्नपूर्ण गाउँपालिका निर्माण गर्ने लक्ष्य सहित नीति तथा कार्यक्रम र बजेट निर्माण गरिएको अध्यक्ष पुलले बताउनु भएको हो। विकट हिमाली जिल्ला मनाङ स्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी विकटको साथ जनशक्ति र स्रोत साधनका बावजुद चलन हुँदै आएको शाखाले उदाहरणीय कार्य सम्पादन गरेको छ। शाखा प्रमुख रामशंकर कुशवाहाका अनुसार कार्यालय भवन तथा गोदामको मर्मत सम्भार चुहिने छाना परिवर्तन तथा कार्यालय परिसरको नियमित सरसफाई गरी कार्य वातावरणमा सुधार ल्याएको छ। विगतमा दुई प्रकारका चामलको सीमित बिक्री वितरणमा केन्द्रित शाखाले हाल दैनिक उपभोगका 85 प्रकारका खाद्य तथा गैर खाद्य सामग्री बिक्री वितरण गरिरहेको छ। शाखाका अनुसार 7 प्रकारका चामल, 4 प्रकारका दाल, 4 प्रकारका पिठो, 4 प्रकारका खाने तेल, 10 प्रकारका मसला, डीडीसी घिउ, चिउरा, गेडागुडी, चिनी, बिस्कुट, चाउचो लगायत 60 प्रकारका खाद्य सामग्री उपलब्ध गराएको छ। त्यस्तै लुगा धुने साबुन, भाँडा माझ्ने साबुन, नुहाउने साबुन, डिटर्जेन्ट, ह्याण्ड वास, टिश्यू पेपर, स्याम्पू, अगरबत्ती लगायत 26 प्रकारका गैर खाद्य सामग्री पनि बिक्री वितरणमा ल्याएको छ। वर्षभरि 365 दिन सेवा सञ्चालन गर्दै आएको शाखाले पर्यटकीय चाप बढ़ी हुने समय र अफ सिजनलाई लक्षित गरी माग अनुसार आपूर्ति व्यवस्थापन गर्दै आएको जनाएको छ। ग्राहक मैत्री सेवा प्रवाहका कारण स्थानीय बासिन्दा तथा पर्यटकबाट सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेको शाखाको दावी रहेको छ। नेपालकै प्रसिद्ध धार्मिक तीर्थस्थल देवघाट समेटिएको देवघाट गाउँपालिकाले धार्मिक पर्यटन प्रवर्धन र दिगो विकासलाई प्राथमिकतामा राख्दै आगामी आर्थिक वर्ष 2083-84 लागि 55,58,67,000 रूपियाँको बजेट प्रस्तुत गरेको छ। बुधबार आयोजित गाउँ सभाको अधिवेशनमा गाउँपालिकाका अध्यक्ष उपाध्यक्ष भुवन सिंह गुरूङले बजेट प्रस्तुत गर्नुभएको हो। कुल बजेट मध्ये 39,17,50,000 रूपियाँ चालुतर्फ र 16,41,17,000 रूपियाँ पूँजीगततर्फ विनियोजन गरिएको छ। यसअघि गाउँपालिका अध्यक्ष तिलबहादुर थापाले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा सुन्दर, समुन्नत र समृद्ध देवघाट निर्माण गर्ने लक्ष्य लिएको छ। धार्मिक पर्यटनको प्रवर्धन, नागरिकको जीवनस्तर उकास्ने कार्यक्रम, गुणस्तरीय पूर्वाधार निर्माण तथा कृषिमा आत्मनिर्भरता हासिल गर्दै रोजगारी सृजना गर्ने उद्देश्य बजेटले समेटेको छ। अध्यक्ष थापाले देवघाट नेपालको आस्थाको केन्द्र र प्रमुख धार्मिक स्थल भएकाले यसको चौतर्फी विकास तथा धार्मिक पर्यटन प्रवर्धनलाई विशेष प्राथमिकतामा राखिएको बताउनु भएको हो। बजेटको स्रोततर्फ गाउँपालिकाले आन्तरिक आयबाट 8 करोड़ रूपियाँ आमदानी हुने अनुमान गरेको छ। संघीय सरकारबाट वित्तीय सम्मानीकरण अनुदान, राजस्व बाँडफाँड, सशर्त विशेष तथा सर्वपूरक अनुदान र प्रदेश सरकारका प्राप्त विभिन्न अनुदानलाई बजेटको मुख्य स्रोतका रूपमा समेटिएको छ। नेपाल मेडिकल काउन्सिलले आफ्नो सेवा प्रवाहलाई थप पारदर्शी, छरितो, उत्तरदायी तथा प्रविधि मैत्री बनाउन हेलो एनएमसी डिजिटल जिज्ञासा गुनासो उजुरी तथा सुझाव पोर्टल सञ्जालमा ल्याएको छ। काउन्सिलले बुधबार सार्वजनिक सूचना जारी गर्दै आम नागरिक तथा वार्तावाला चिकित्सकले अब काउन्सिलको कार्यालयमा भौतिक रूपमा उपस्थित नभई घरबाटै अनलाइन मार्फत जिज्ञासा, गुनासो, उजुरी तथा सुझाव दर्ता गर्न सक्ने जनाएको छ। काउन्सिलका अनुसार चिकित्सा क्षेत्र, प्रशासनिक सेवा तथा काउन्सिलका काम कार्यवाहीहरूसँग सम्बन्धित कुनै पनि विषयमा डिजिटल माध्यमबाट गुनासो वा सुझाव पेश गर्न सकिने व्यवस्था गरिएको छ। पोर्टल मार्फत सेवा लिन वाला चिकित्सकहरूले आफ्नो व्यक्तिगत खातामा लगानी लगइन गरी उजुरी तथा गुनासो दर्ता गर्न सक्नेछन्। यस्तै सर्वसाधारणले काउन्सिलको वेबसाइटमा रहेको हेलो एनएमसी पोर्टल मार्फत आफ्ना जिज्ञासा उजुरी वा सुझाव पेश गर्न सक्नेछन्। क्यूआर कोड स्क्यान गरेर वा आधिकारिक इमेल मार्फत पनि उजुरी पठाउन सकिने व्यवस्था गरिएको काउन्सिलले जनाएको छ। नयाँ प्रणालीको विशेषता, उजुरीकर्ताको गोपनीयता र उजुरीको अवस्थाबारे निरन्तर जानकारी पाउने सुविधा रहेको छ। काउन्सिलका अनुसार उजुरीकर्ताले आफ्नो पहिचान खुलाएर वा नाम गोप्य राखेर उजुरी दर्ता गर्न सक्नेछन्। साथै नाम खुलाएका उजुरीको गोपनीयता पनि पूर्ण रूपमा सुरक्षित राखिनेछ। त्यसै गरी उजुरी दर्ता भएपछि प्रणालीले स्वत युनिक ट्र्याकिङ नम्बर उपलब्ध गराउनेछ। सोही नम्बरका आधारमा उजुरीको प्रगति बारे जानकारी एसएमएस र इमेल मार्फत प्राप्त गर्न सकिने व्यवस्था गरिएको छ। नेपाल मेडिकल काउन्सिलका निमित्त रजिस्ट्रार डाक्टर दिपेन्द्र पाण्डेले प्राप्त उजुरी गुनासो तथा रचनात्मक सुझावको प्रभावकारी सम्बोधन गर्दै काउन्सिलको सेवालाई अझ जवाफदेही, पारदर्शी र नागरिक मैत्री बढ़ाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। काउन्सिलले डिजिटल माध्यमको प्रयोग मार्फत नागरिक र चिकित्सक संघको सम्पर्कलाई सहज बनाउँदै सेवा प्रवाहमा सुधार ल्याउने अपेक्षा गरेको जनाएको छ। जिल्ला प्रहरी कार्यालय तनहुले प्रहरी सहायक निरीक्षक अस्थायी दीपक खत्रीलाई जेठ महिनाको उत्कृष्ट प्रहरी कर्मचारी घोषणा गरेको छ। जिल्ला प्रहरी कार्यालय तनहुले लागू गरेको उत्कृष्ट प्रहरी छनौट कार्यविधि 2081 बमोजिम गरिएको मूल्यांकनका आधारमा खत्रीलाई उक्त सम्मान प्रदान गरिएको हो। संगठनले दिएको जिम्मेवारी तथा पदीय दायित्वलाई इमान्दार, वफादार र कर्तव्य निश्चय भए उच्च व्यावसायिक दक्षता र सूझबूझका साथ निर्वाह गरेको मूल्यांकनपछि वहाँ उत्कृष्ट प्रहरीका रूपमा छनौट हुनुभएको हो। आज जिल्ला प्रहरी कार्यालय तनहुको महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रमा कार्यरत खत्रीले लैंगिक हिंसा, घरेलू हिंसा तथा महिला र बालबालिकामाथि हुने विभिन्न प्रकारका अपराध नियन्त्रण तथा पीड़ितलाई न्याय दिलाउने कार्यमा प्रभावकारी भूमिका निर्वाह गर्दै आउनुभएको छ। साथै हराएका व्यक्तिहरूले खोजतलास, उद्धार तथा ज्येष्ठ नागरिक विरूद्ध हुने अपराध न्यूनीकरणमा समेत वहाँको सक्रियता उल्लेखनीय रहेको प्रहरी कार्यालयले जनाएको छ। तनहुँ र कास्की जिल्लाका जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूको सहभागितामा उत्तर जिल्ला सुरक्षा समन्वय बैठक सम्पन्न भएको छ। दुई जिल्लाको साझा सुरक्षा, चुनौती, अपराध नियन्त्रण तथा विपद व्यवस्थापनका विषयमा केन्द्रित बैठकले समन्वय र सहकार्यलाई थप प्रभावकारी बनाउने निर्णय गरेको हो। बैठकमा शान्ति सुरक्षा कायम राख्ने, विभिन्न प्रकारका अपराधिक गतिविधि नियन्त्रण गर्ने, लागू औषधको अवैध ओसार पसार तथा बेचबिखन रोक्ने, अवैध चोरी निकासी नियन्त्रण गर्ने, राजमार्ग तथा सार्वजनिक स्थानको सुरक्षा व्यवस्थापनलाई प्रभावकारी बनाउने लगायतका विषयमा विस्तृत छलफल भएको थियो। साथै विपदका खजनामा दुवै जिल्लाका सुरक्षा निकायबीच सूचना आदान प्रदान, उद्धार तथा राहत व्यवस्थापनमा समन्वयात्मक ढंगले काम गर्ने विषयमा समेत सहमति भएको तनहुका प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीले जानकारी दिनुभएको छ। बैठकले अन्तर जिल्ला समीक्षा क्षेत्रमा हुन सक्ने आपराधिक गतिविधि नियन्त्रण, फरार अभियुक्तको खोजतलास, अवैध गतिविधिमा संलग्न व्यक्तिमाथि निगरानी तथा कार्यवाहीलाई थप प्रभावकारी बनाउने निर्णय गरेको छ। साथै आवश्यक सूचना तथा सूचनाका आधारमा गरिने सुरक्षा कार्यवाहीमा दुवै जिल्लाका सुरक्षा निकायबीच निरन्तर समन्वय कायम राख्ने निष्कर्ष निकालिएको छ। कास्कीका प्रमुख जिल्ला अधिकारी कुमान गुरूङले सुरक्षा चुनौतीहरू, साझा भएकाले सूचना आदान प्रदान र समन्वयलाई अझ सशक्त बनाउनु पर्ने धारणा व्यक्त गर्नुभएको थियो। बैठकमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना तथा राष्ट्रिय अनुसन्धान विभागका जिल्ला प्रमुखहरूको सहभागिता रहेको थियो। शेयर बजार लगातार चौथो कारोबार दिन घटेको छ। शेयर बजार परिसूचक नेप्से आज 8.50 अंकले घटेर 2651.52 बिन्दुमा छरेको छ। नेप्से चार महिना यताकै न्यून बिन्दुमा छरेको हो। गएको फागुन 13 गते नेप्से 2648 बिन्दुमा रहेको थियो। नयाँ सरकार गठन भएता नेप्से झण्डै 300 अंकले घटेको छ। बालेन्द्र शाहले गएको जेठ 13 गते प्रधानमन्त्रीको शपथ लिँदा नेप्से 2950 बिन्दुमा रहेको थियो। आज उत्पादन तथा प्रशोधन बाहेक सबै समूहको सूचक घटेकोमा व्यापार समूहको सूचक झण्डै 2% ओह्रालो लागेको छ। आज 172 वटा कम्पनीको शेयर घटेकोमा 83 वटाको बढ़ेको छ। यसै 19 वटा कम्पनीको शेयर भने खटपट भएको छैन। आज भुजुङ हाइड्रो पावरको शेयर 11% घटेको छ। समग्रमा बजार घटेको दिन टक्सार, पिखुवा खोला हाइड्रो पावर र यामलिङ हाइड्रो पावरको शेयर 15% बढ़ेको छ। आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। हिजो 4.41 अर्ब कारोबार भएकोमा आज 338 वटा कम्पनीका 64,80,000 रूपियाँमा किनबेच भएको छ। यो कारोबार रकम जेठ 4 यताकै कम हो। त्यस दिन 2.45 अर्ब रूपियाँको शेयर कारोबार भएको थियो। साझा 5 बजेको ढोलपर हाइलर साझालाई सकिएको छ। समाचार कक्षबाट म श्रेया गुरुङ विदा हुने आज्ञा चाहन्छु। नमस्कार।

0: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा धुरबारही fm@gmail.com इमेल गर्नुहोस्।
1: ए सबिना, यसको हतारमा कता हो?
2: ए प्रदीप, हेर न, बेगो दिन पनि आइसक्यो। गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन। पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
1: ल, बिहेको गरगहना बनाउन पोखरा नि जानु पर्छ त। यही धुलेगुडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालीका सुनचादी पसल। हो, त्यहाँ जाऊ न। तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
0: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालीका सुनचादी पसल, धुलेगौडा बनकेवा चोक तनहु, प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज। मोबाइल 9846078528 र 9908216142।
3: यही आउँदो असार 13 गते दोस्रो शनिबार
4: यस वीरेन्द्र स्वास्थ्य क्लिनिक धुलेगौडामा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका एसओडी वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आनन्द नेपाल आउनुहुने हुँदा सम्बन्धित रोगका समस्या भएका बिरामीहरूले स्वास्थ्य लाभ लिई मौकाको फाइदा लिनुहोला।
3: उपचार हुने रोगहरू,
4: नयाँ पुराना नम तथा छालाको दाजको उपचार,
3: अनुहारमा देखिने चाया पोतो र डन्डीफोरको उपचार,
4: कपाल झर्ने समस्या,
3: छालाका संक्रमित रोगहरू जस्तै लुतो, घाउ, खटिरा,
4: टाउको तथा शरीरको चाया,
3: बुढेसकालमा छाला चिलाउने रोग,
4: विभिन्न छालाका पुराना तथा नयाँ एलर्जी,
3: छाला तथा यौनाङ्गमा आउने मुसा,
4: कुष्ठ रोग तथा छालाका अन्य रोगसँगै यौन रोगसँग सम्बन्धित सम्पूर्ण उपचार, परामर्श र पोतोको पिलिङ पनि गरिन्छ।
3: साथै धुलेगौडामा नै पहिलो पटक रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यद्वारा दैनिक फिडियो एक्सरे तथा एनोमाली स्क्यान सेवा र दैनिक इसिजी गुणस्तरीय ल्याब र फार्मेसी सेवा लिन सक्नुहुनेछ।
4: विस्तृत जानकारीका लागि सम्पर्क 0564142178087
3: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 धुलेगौडा।
5: सुन्न न श्रेया, यो चाया पोतो डन्डीफोर र एलर्जीले मेरो अनुहार नै।
2: दिदी रिल्याक्स, मैले यो सबै समस्याको समाधान गर्ने ठाउँ पत्ता लगाइसके।
5: कहाँ?
2: गण्डकी मेडिकल हल।
4: हो, गण्डकी मेडिकल हल। अब छाला सम्बन्धी सबै समस्या अत्याधुनिक मेसिनबाट परीक्षण गरी विशेषज्ञ डाक्टरहरूबाट उपचार र परामर्श गरिने भएकाले चिन्ता लिइरहनु पर्दैन।
2: यहाँ हरेक महिना शनिबार छालाको चौरीपन, अनुहारको डन्डीफोर, कोठी, दाग र पेटको धर्स हटाउन परेमा आर्मी हस्पिटल पोखरा र सान स्किन एन्ड ड्रग्समा कार्यरत वरिष्ठ छाला यौन र सौन्दर्य विशेषज्ञ डाक्टर सुशील कार्की
4: र चौथो शनिबार गण्डकी हस्पिटल र ग्यालेक्सी हस्पिटल पोखरामा कार्यरत नाक कान र घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट उपचार गरिने सहर्ष जानकारी गराइन्छ। प्रत्येक दिन जनरल मेडिसिन सुजन सिग्देलबाट बिरामी परीक्षण, उपचार ल्याब सेवाको पनि सुविधा रहेको छ।

0: ओरिजिनल डकुमेन्ट भएमा अनलाइनबाट फोटो नचाहिने गरी निकालिन्छ।
1: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
2: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा तुलेघोडा
3: प्रोपाइटर सुबिल श्रेष्ठ किम नारायण श्रेष्ठ मोबाइल 98 9 छ।
4: जयमस्कार 103.8 मेगाहर्ज।

0: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ होइन किले मोहनी लगाएर हो?
1: साँच्ची के मोहनी नै लगाए कि बुढा? मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सिटीको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त। जे हेरे त्यही मोहनी लाउने खालको छ।
0: कहाँ बनाएछन् र हो? हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
1: हुन्छ नि हुब, पौवाडाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका रे। न पसाङ्गिएको छ, न त धुला नै लागेको छ, वर्षौं भयो रे बनाएको पनि।
2: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुदीक्षा फर्निचर उद्योग, दुलेगौंडा पौवा डाँडा, पञ्चमुनी स्कूल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा। मोबाइल 9811435622।
3: के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
4: अब चिन्ता नगर्नुहोस्, भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौंडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
3: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
4: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
3: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
4: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेशन पछिको एक्सरसाइज थेरापी,
3: पाइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
4: दुखाइबाट मुक्ति, सक्रिय जीवनको शुरूवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
3: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841615644।
4: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर, शुक्ला गण्डकी 4, दुलेगौंडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
5: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन है।
6: मैडम, धुम्रपान भनेको के हो?
5: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
6: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? मैडम,
5: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, थियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
6: अनि नि मैडम, यो धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
5: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिले धुम्रपान नगर्ने। धुमपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
3: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
7: नमस्ते, अहिले तपाईँ रेडियो धुम्पालाई सुन्दै

0: होइन श्रीमानज्यू, के भयो? गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो। अहिलेसम्म गाडीको फोनको मारेको मारे हुनुहुन्छ। केही समस्या आयो कि क्या हो?
1: यो बाटो पनि कहिले बन्छ? खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो। जति धोए पनि हिलो जाने होइन।
0: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
2: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इबी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल, प्रोपाइटर बुद्धि बहादुर कार्की। मोबाइल 9860373310 र 9921653507।
3: Admission open. Pokhara College of Management, PCM, affiliated to Pokhara University. 24 years of academic excellence in management. Bachelor program, 4 years program of Bachelor in Business Administration, BBA, 4 years of IT program. Bachelor of Computer System and Information Technology, BCSIT, 4 years program of Bachelor of Business Administration in Finance, BBA Finance. Forms are available at college administration at 9 a.m. to 3 p.m. Science and Management, both stream can apply. Intro to learn, go forth to serve. Further details, Pokhara College of Management, PCM, Gyanmarga, Nadipur, Pokhara 3, Kasi, Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
4: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि। अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि, कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ

0: प्रत्येक दिन आँखा को पावर चेक गरेर पावर अनुसार चश्मा बनाइन्छ। हरेक हप्ता को शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरु द्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरुको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरु पाइनुको साथै विभिन्न ब्रान्ड का सनग्लास चश्माहरु पनि सुफत मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोग का औषधिहरुको लागि स्याङ्जा मेडिकल हल दुलेगौंडालाई सम्झनुहोस्। स्याङ्जा चश्मा घर एन्ड आँखा क्लिनिक, बनकेवा चोक, दुलेगौंडा। प्रोप्राइटर पासा राजु। मोबाइल 9806613195 र 9847153368। टाइम चेक को साथ में बनकेवा कालिका सुन चाँदी पसल, दुलेगौंडा हेल्पोस्ट चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना राशि अनुसार का पत्थर पाइन, अर्डर अनुसार का गहना तैयार कर साथ ही पुरानो कर गहना नया गहना संग साठ फेर पनी। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार। मोबाइल 9816695301।
1: थाहा संसार नेटवर्कले काठमाडौँमा तयार पारेको साँझ छ बजेको थाहा खबरमा कृष्ण तिमल सिन्हा, कृष्ण शर्मासँगै दिनेश जोशीको नमस्कार।
2: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
1: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
2: रासपाका पदाधिकारी चयनका लागि आज राति मतदान हुने, निर्वाचन तालिका 500 पटक संशोधन, पहिलो चरणको परिणाम आउनै बाँकी।
1: कक्षा 12 नतिजाबारे छानबिन गर्न समिति गठन, विद्यार्थीको आन्दोलनपछि शिक्षा मन्त्री पोखरेलको ध्यान आकर्षण।
2: भारतीय अवरोधपछि बन्द भएका चिया उद्योगहरू पुनः संचालनमा, स्थायी व्यवस्थापन नगरी होल्डिङ सेन्टरबाट हटाएमा पुरानै स्थानमा गएर बस्ने सुकुम्बासीको चेतावनी।
1: जापानको उत्तरी तटीय क्षेत्रमा 7.2 म्याग्निच्युडको शक्तिशाली भूकम्प, भेनेजुएलामा भूकम्पमा परि मृत्यु हुनेको संख्या 164 पुग्यो।
2: र नेपाल भलिबल लीगमा सहभागी हुने फ्रेन्चाइज टोलीको नाम सार्वजनिक।

0: ढुक होइन ढुक्क हुँ प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सकै अभिकर्ता बनाऊ।
1: प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स लिमिटेड।
2: यो हो सञ्चार नेटवर्क, समयको आवाज, समयको आवाज।
3: समाचार अब विस्तारमा। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका पदाधिकारी चयनका लागि आज राति मतदान गर्ने गरी निर्वाचन तालिका संशोधन गरिएको छ। पाँचौं पटक संशोधन भएको निर्वाचन तालिका अनुसार आज राति सवा नौ बजेदेखि मध्यराति सवा बाह्र बजेसम्म मतदान गर्ने समय तोकिएको छ। चौथो पटक संशोधन गरिएको निर्वाचन तालिका अनुसार आज दिउँसो केन्द्रीय सदस्य चयनका लागि पहिलो चरणको मतदान भएको थियो। त्यसको नतिजा घोषणा नगर्दै फेरि दोस्रो चरणको निर्वाचनका लागि तालिका संशोधन गरिएको हो। पार्टी पदाधिकारी पदको फारम वितरण अहिले साँझ साढे छ बजेदेखि सात बजेसम्म गरिने भएको छ। त्यसपछि साढे सात बजे उम्मेद्वारको प्रारम्भिक नाम प्रकाशित गरी साँझ आठ बजेसम्म उम्मेद्वार विरूद्ध दावी विरोध गर्ने समय तोकिएको छ। दावी विरोधपछि जाँच बुझ सवा आठ बजे, उम्मेद्वारको नाम फिर्ता लिने अन्तिम समय साढे आठ बजे र उम्मेद्वारको अन्तिम नामावली साँझ पौने नौ बजे निर्धारण गरिएको छ। दोस्रो चरणको निर्वाचनका लागि मौन अवधि सवा नौ बजेसम्म लागू हुने भनिएको छ। मतपरिणाम घोषणा राति साढे एक बजे हुने भएको छ। दुई उपसभापति, एक महामन्त्री, तीन सहमहामन्त्री पदका लागि निर्वाचन हुने भएको हो। उन्नाइस सदस्यीय पदाधिकारी रहेको रासपामा तीन उपसभापति मध्ये एकजना मनोनित गर्ने व्यवस्था छ। दुई महामन्त्री मध्ये एकजना र पाँच सहमहामन्त्री मध्ये दुईजना मनोनित हुने व्यवस्था रासपाको विधानले गरेको छ।
4: सरकारले कक्षा बाह्रको परीक्षाका विषयमा विद्यार्थीले उठाएको आवाज सम्बोधन गर्न समिति गठन गरेको छ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले कक्षा बाह्रका विद्यार्थीको उत्तर पुस्तिकाको स्याम्पलिङ परीक्षण, परीक्षाङ्क तथा डेटा इन्ट्रीको भेरिफिकेशन गर्न समिति गठन गरिएको जानकारी दिनुभएको हो। शिक्षा तथा खेलकुद मन्त्रालयका उपसचिव र पाठ्यक्रम विकास केन्द्रका उपसचिव समेत प्रतिनिधित्व हुने गरी समिति गठन गरिएको मन्त्री पोखरेलले बताउनुभयो। कक्षा बाह्रको परीक्षाको नतिजा हतारमा प्रकाशित गर्दा गडबड भएको भन्दै विद्यार्थीले विरोध गर्दै आएका छन्। उनीहरूले आज माइतीघर मण्डलामा समेत प्रदर्शन गरेका थिए। छिटो नतिजा सार्वजनिक गर्ने नाममा त्रुटि भएको र त्यसको असर आफूहरूलाई परेको भन्दै प्रदर्शन गरिएको विद्यार्थीहरूले जनाएका छन्। विद्यार्थीहरूले निष्पक्ष छानबिन, निशुल्क रिटोटोलिङ, उत्तर पुस्तिका पुनर्परीक्षण तथा मूल्याङ्कन प्रक्रियामा पारदर्शिता सुनिश्चित गर्न माग गरेका हुन्। यस विषयमा आफ्नो ध्यान आकर्षण भएको मन्त्री पोखरेलले सामाजिक सञ्जालमा उल्लेख गर्नुभएको छ। उहाँले नतिजा प्रकाशन गर्न हतार नगरिएको दावी समेत गर्नुभएको छ।
3: भारतीय पक्षबाट नेपाली चिया निर्यातमा अवरोध भएपछि बन्द भएका चिया उद्योगहरू पुनः सञ्चालनमा आएका छन्। उद्योगीहरूले संघीय सरकारबाट समस्या समाधानका लागि प्रतिबद्धता आएपछि उद्योग पुनः शुरू गरिएको बताएका छन्। नेपाल चिया उत्पादक संघले विगत केही समयदेखि गर्दै आएको उद्योग बन्द सहितका आन्दोलनका कार्यक्रमहरू स्थगित भएको जनाएको छ। सरकारले चिया क्षेत्रका समस्या समाधान गर्ने प्रतिबद्धता जनाएपछि संघले आजदेखि बन्द रहेका चिया उद्योगहरू पुनः सञ्चालन गर्ने निर्णय गरेको हो। भारतीय चिया बोर्डले हालै जारी गरेको नयाँ स्ट्याण्डर्ड अपरेटिङ प्रोसिजरका कारण नेपाली चिया भारत निर्यातमा अवरोध सिर्जना भएको थियो। निर्यात ठप्प भएपछि झापा र इलामका चिया उद्योगहरू संकटमा परेका थिए। सरकारले समयमै चासो नदेखाएको भन्दै संघले बाध्य भएर उद्योगहरू बन्द गर्ने निर्णय गरेको थियो।
4: सरकारले स्थायी व्यवस्थापन नगरी होल्डिङ सेन्टरबाट हटाएमा पुरानै स्थानमा गएर बस्ने काठमाण्डुका सुकुम्बासीले चेतावनी दिएका छन्। काठमाण्डुको किर्तिपुर स्थित राधा स्वामी सत्संगममा बसिरहेका भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीले आज संयुक्त प्रेस विज्ञप्ति जारी गरी पुरानै ठाउँमा बसोबास गर्ने चेतावनी दिएका हुन्। उनीहरूले बसिरहेको ठाउँबाट हराएको दुई महिना बितिसक्दा पनि स्थायी बसोबासका लागि कुनै विकल्प नदिएकोमा सरकारप्रति असन्तुष्टि समेत जनाएका छन्। काठमाण्डुका विभिन्न स्थानका सुकुम्बासी बस्तीमा बसिरहेका सुकुम्बासीलाई सरकारले गत वैशाख बाह्र गतेदेखि हटाउन शुरू गरेको थियो। त्यति बेला सरकारले पन्ध्र दिन अस्थायी सेल्टरमा राखिने र त्यसपछि साठी दिनभित्र स्थायी बसोबासको व्यवस्था गर्ने बताएको थियो। तर दुई महिना बितिसक्दा पनि स्थायी व्यवस्थापनका लागि पहल गरेको छैन। बरु असार नौमा जिल्ला प्रशासन कार्यालय काठमाण्डुले सूचना नै जारी गरेर असार बाह्र गतेभित्र होल्डिङ सेन्टर छोड्न भनेको छ। उनीहरूलाई पच्चीस हजार रूपियाँ न र त्यसपछि आफ्नै बसोबासको व्यवस्था गर्न सूचनामा उल्लेख छ। त्यसलाई लिएर सुकुम्बासीले विरोध गरेका छन्। उनीहरूले सुकुम्बासी परिवारको लगत संकलन गर्न र प्रमाणीकरण गर्न माग गरेका हुन्। त्यस्तै जबरजस्ती उठीवास लगाइएका परिवारलाई प्राथमिकतामा राखेर समस्या समाधान गर्न, स्थायी व्यवस्थापन नहुँदासम्म होल्डिङ सेन्टरमा पर्याप्त सेवा सुविधासहित बस्ने व्यवस्था गर्न र उचित व्यवस्थापनको व्यवस्था गर्न उनीहरूले माग गरेका छन्।
3: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
5: गुणस्तरीय प्लम्बिङको पर्वतको नाम
6: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित रोगाड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
5: सुरक्षा घरको साथ जीवन धर्को।
7: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अनटप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अनटप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ, फोन 4781-4780-724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
3: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर.com पनि सुन्न सकिन्छ।
4: अब बाँकी समाचार। साताको चौथो शेयर कारोबार दिन आज पनि नेप्से परिसूचक उरालो लागेको छ। परिसूचक नेप्से आज 8 अंकले उरालो लागेको हो। यससँगै नेप्से 2651 बिन्दुमा कायम भएको छ। नेप्सेको यो बिन्दु फागुन 13 गते यताकै न्यून हो। बालेन्द्र शाह नेतृत्वको सरकार बनेदेखि शेयर बजारमा उत्साह देखिएको छैन। पछिल्लो एक महिनाको अवधिमा मात्रै नेप्से 135 अंक घटेको छ। जेठ 11 गते नेप्से 2786 बिन्दुमा थियो। परिसूचकसँगै कारोबार रकम पनि घटेको छ। हिजो 4 अर्ब 41 करोड़को कारोबार भएकोमा आज कुल 338 कम्पनीको शेयर 2 अर्ब 83 करोड़मा खरिद बिक्री भएको छ। यो कारोबार रकम भने गत जेठ 4 गते यताकै न्यून हो। आज 83 कम्पनीको मूल्य बढ्दा 172 कम्पनीको शेयर मूल्य घट्यो भने 19 कम्पनीको शेयर मूल्य स्थिर रहेको छ।
3: पन्ध्र मिनटका लागि स्थगित भएको कर्णाली प्रदेश सभाको बैठक 4 घण्टा बितिसक्दा पनि अझै बस्न सकेको छैन। प्रमुख प्रतिपक्षी दल नेपाली कम्युनिष्ट पार्टी नेकपाको अवरोधपछि दिउँसो 1 बजेर 15 मिनटका लागि भनेर बैठक स्थगित गरिएको थियो। बैठक शुरू भए लगत्तै नेकपा कर्णाली प्रदेश सभा दलका नेता मंगल बहादुर शाहीले आगामी आर्थिक वर्ष 82-84 लागि सार्वजनिक गरिएको बजेटमा भएका कमी कमजोरीका विषयमा प्रदेशसभा सदस्यले उठाएको प्रश्नको सरकारले स्पष्ट जवाब नदिएको भन्दै अवरोध गरेपछि बैठक स्थगित गरिएको थियो। त्यसपछि केही बेर अघि फेरि आजै साँझ 6 बजे बैठक बस्ने गरी बोलाइएको कर्णाली प्रदेश सभाका सूचना अधिकारी राजेन्द्र पोडेले जानकारी दिनुभयो।
4: अब अन्तर्राष्ट्रिय समाचार। जापानको उत्तरी तटीय क्षेत्रमा आज मानिसहरूको आवजावत बढ़ी हुने व्यस्त समयमा शक्तिशाली भूकम्प गएको छ। इवाते प्रान्तको तटीय क्षेत्रलाई केन्द्रबिन्दु बनाएर गएको उक्त भूकम्पले 7.2 म्याग्निच्युड रहेको जनाइएको छ। पछिल्ला महिनाहरूमा यस क्षेत्रमा लगातार शक्तिशाली भूकम्पहरू गइरहेका छन्। जापानको मौसम विज्ञान एजेन्सीका अनुसार भूकम्प शक्तिशाली भए पनि यसबाट सुनामी आउने कुनै खतरा नरहेको बताइएको छ। हिजो भेनेजुएलामा गएको भूकम्पमा परि मृत्यु हुनेको संख्या 164 पुगेको छ। कार्यवाहक सभापति डेल्सी रड्डीगेजका अनुसार भूकम्पमा परि 971 जना घाइते भएका छन्। भेनेजुएलामा 7.2 र 7.5 रेक्टर स्केलको भूकम्प गएको थियो। यसलाई शताब्दी यताकै ठूलो भूकम्प मानिएको छ। भूकम्पपछि अग्ला भवनहरू भत्किएका थिए। छिमेकी देशहरूमा समेत भूकम्प महसुस गरिएको थियो।
3: अब खेल समाचार नेपाल भलिबल लीग एनभीएलमा सहभागी हुने फ्रेन्चाइज भलिबल टोलीको नाम सार्वजनिक गरिएको छ। नेपाल भलिबल लीगले आज काठमाडौँमा एक कार्यक्रमको आयोजना गर्दै यसै वर्ष आयोजना हुने एनभीएलमा सहभागी हुने छ फ्रेन्चाइज भलिबल टोलीको नाम सार्वजनिक गरेको हो। एनभीएलमा सगरमाथा शमशेर, मधेस वारियर्स, काठमाडौँ रेडर्स, अन्नपूर्ण स्पाइकर्स, किङ्स, कर्णाली शिवराज र खप्तड़ फाल्कन्सले प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ। छ टोली बाहेक सहभागी हुन इच्छुक दुईवटा टोलीका लागि आवेदन खुल्ला राखिएको समेत नेपाल भलिबल लीगले जनाएको छ। तिरपुर स्थित राखेप कबड हलमा आयोजना हुने लीगको मिति भने छिट्टै सार्वजनिक गरिने नेपाल भलिबल लीगका प्रमुख कार्यकारी अधिकृत डाक्टर सन्तोष उपाध्यायले जानकारी दिएका छन्। साँझ छ बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
4: राज्यसभाका पदाधिकारी चयनका लागि आज राति मतदान हुने, निर्वाचन तालिका पाँचौं पटक संशोधन, पछिल्लो चरणको परिमाण आउनै बाँकी।
3: कक्षा बाह्रको नतिजाबारे छानबिन गर्न समिति गठन, विद्यार्थीको आन्दोलनपछि शिक्षा मन्त्री पोखरेलको ध्यान आकर्षण।
4: भारतीय अवरोधपछि बन्द भएका चिया उद्योगहरू पुनः सञ्चालनमा, स्थायी व्यवस्थापन नगरी होल्डिङ सेन्टरबाट हटाएमा पुरानै स्थानमा गएर बस्ने सुकुम्बासीको चेतावनी।
3: जापानको उत्तरी तटीय क्षेत्रमा 7.2 म्याग्निच्युडको शक्तिशाली भूकम्प, भेनेजुएलामा भूकम्पमा परिमृत्यु हुनेको संख्या 164 पुग्यो।
4: र नेपाल भलिबल लीगमा सहभागी हुने फ्रेन्चाइज टोलीको नाम सार्वजनिक।
3: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको साँझ छ बजेको थाहा खबर सकियो। कृष्ण र दिनेश विदा हुन्छौ, नमस्कार।
8: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने? के भयो दाई, पैसा भएपछि नि के को तनाव हो र? हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
9: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छाना मुनि पाइन्छ। उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सिपिभीसी, पिभीसी पाइप, बेन्च तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल, प्रोप्राइटर महेश थापा, फोन 0564142636, मोबाइल 9856078302 र 9846078302।
10: बिस्तारै चलाउनुहोस् न दाई, हतार गरेर कता पुग्नु छ र?
11: हो भने ज्यान भन्दा ठुलो कुरा त केही छैन नि। सडक अनुशासन, सडक नियम त सबैले मान्नै पर्छ नि।
10: ट्राफिक नियमको पालना गरौ, सुरक्षित यात्रा सुनिश्चित गरौ।
11: तीव्र गतिमा सवारी नचलाऊ, हेलमेट र सिट बेल्टको प्रयोग अनिवार्य गरौ। मादक पदार्थ सेवन गरी सवारी नचलाऊ, तपाईँको सतर्कताले अमूल्य जीवन बच्दछ।
10: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
12: सिप सिकौ, भविष्य बनाऊ, योग्यताले मात्र होइन अब सफलताका लागि सिप पनि चाहिन्छ। त्यसैले आउनुहोस्, देश वा विदेश सबैतिर काम लाग्ने सिप सिकौ।
13: हजुर, रोजगारीको सुनौलो अवसर खोजिरहनु भएको छ भने यो सूचना तपाईँका लागि हुन सक्छ। स्वास्थ्य क्षेत्रमा दक्ष र आत्मनिर्भर बन्ने गरी तपाईँ हाम्रो सहर दुलेगौडामा सुरु हुँदैछ केयर गिभर तालिम, छिट्टै भर्ना भई सिट सुरक्षित गर्नुहोस्।
12: नर्स बन्ने सपना अब केयर गिभर तालिम लिएर पूरा गर्नुहोस्। अनुभवी प्रशिक्षकहरूबाट सैद्धान्तिक र व्यवहारिक ज्ञान प्रदान गराई अस्पताल, वृद्धाश्रम र होम केयर सेवाका लागि दक्ष जनशक्ति उत्पादन गर्न यही असार 1 गतेबाट तालिम सञ्चालन हुने सहरर्ष जानकारी गराउँदछौ।
13: नोट, न्यूनतम कक्षा 8 उत्तीर्ण भएका, 18 वर्ष पूरा भएकाहरू तालिममा सहभागी हुन सक्नेछन्।
12: सम्पर्क दुलेगौडा एनआईसी बैंक भएको भवन, फोन 9560443043, 9001446 4628 र र 9856062446।

0: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
1: यस दुलेगौंडा पोलिक्लिनिकमा यही असार तीर गते दोस्रो शनिबार
2: वरिष्ठ स्नायु तथा मनोरोग विशेषज्ञ डाक्टर जय बहादुर खत्री
3: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर विद्याभूषण ताम्राकार
2: वरिष्ठ स्नायु तथा मनोरोग विशेषज्ञ डाक्टर जय बहादुर खत्री
3: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर विद्याभूषण ताम्राकार
2: वरिष्ठ छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर सुशील कार्की
4: वरिष्ठ नाक कान घाँटी र गलगाँठ रोग विशेषज्ञ डाक्टर आशिष घिमिरे
2: र वरिष्ठ भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य बिरामीहरूको स्वास्थ्य परीक्षण र उपचारका लागि आउँदै हुनुहुन्छ समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ
0: यस दुलेगौंडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा सुगर प्रेसर थाइराइड पाइल्स फिस्टुला र फिसरका साथै हाइड्रोसिल हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ
2: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ
0: थप जानकारीका लागि सम्पर्क दुलेगौंडा पोलिक्लिनिक प्राली फोन 065414129 मोबाइल 9856031053
5: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर
6: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेला आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत
0: वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिराजन आगामी असार 13 गति शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंडामा आउँदै हुनुहुन्छ
6: सम्बन्धित समस्या भएका दम्पतिले उपचार तथा परामर्श लिएर मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध गर्दछौ
5: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौंडा फोन 065414233 मोबाइल 9968861887
7: कान्छे भोलि घर पूजा गर्नु पर्ने कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है
8: हस् मम्मी नयाँ घरमा फूल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन
7: हुन्छ हुन्छ तर पाएसम्म माटोकै गमला राम्रो भन्छन् कति पाइन्छ र
8: पाइन्छ नि दुलेगौंडाको सेन्सीका पूजा सामग्री पसलमा हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ चिन्तै नगर्नु न
0: हजुर हामी कहाँ रुद्री एकहा व्रतबन्ध घर पैचो नौ ग्रह ग्रह शान्ति लाखवती महायज्ञ सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्
7: सेन्सीका पूजा सामग्री पसल प्रभु बैंक भन्दा एक घरमाथि बजाज शोरूम सँगै
0: प्रोपाइटर समीक्षा गुरुङ सम्पर्क 9864633101 र 9864883522
9: तपाईँको संस्था कार्यक्रम वा व्यापारलाई आकर्षक प्रिन्टिङ सेवा चाहिन्छ
10: अब चिन्ता नलिनुहोस् शरण एन्ड सिसल प्रिन्ट उद्योग जहाँ गुणस्तर र विश्वास सँगसँगै भेटिन्छ
9: ब्यानर फ्लेक्स प्रिन्ट पोस्टर बिल बुक लेटर हेड टी शर्ट प्रिन्ट भिजिटिङ कार्ड विवाहको निमन्त्रणा कार्ड सहित कप मेडल सिट लगायतका सबै सेवा एउटै ठाउँमा उचित मूल्यमा साथै हामी कहाँ शिलालेख पनि लेखिन्छ
10: छिटो सेवा सफा प्रिन्ट अनि दिगो सम्बन्ध त्यसैले त रोजाई सबैको
9: शरण एन्ड सिसल प्रिन्ट उद्योग शुक्ला गण्डकी नगरपालिकाको गेट सँगै
10: प्रोपाइटर दुर्गामान श्रेष्ठ सम्पर्क 9846361209 र 9901421718 आजै सम्पर्क गर्नुहोस्
11: ल किन हो हाम्रो दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त
12: हेर्न कान्छे यतिका पाहुना आउनु भएको छ मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो
11: बजारै भरि फ्रेस हाउस छ जहाँबाट ल्याए पनि हुन्छ भो खेको चिन्ता लिनु भएको छ यो दिदीले
12: चिन्ता होइन नि बहिनी मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ
11: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस् आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ
0: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौंडा तनहु पञ्चमुनि स्कूलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा शाखा पसल दुलेगौंडा भित्री बजार साङ्ग्रिला विकास बैंकको पछाडि
13: यहाँ विवाह व्रत बन्ध पास्नी पिकनिक पार्टी भोज भतेर का लागि आवश्यक खसी र कुखुरा का मासु पाइनुका साथै जिउँदो खसी बोका पूजा का लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अण्डा ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
14: प्रोप्राइटर विवेक ढुंगाना, जानकी ढुंगाना, मोबाइल 9856066136 र 9811166136।
15: के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईलाई सताइरहेको छ?
14: अब चिन्ता नगर्नुहोस्। भीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
15: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
14: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
15: फ्युजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
14: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
15: पाइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउण्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
14: दुखाइबाट मुक्ति, सक्रिय जीवनको सुरुवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
15: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841156644।
14: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर शुक्ला गण्डकी 4 दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि। भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो,
15: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 का लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो।
14: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
15: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट सञ्चालित न्यून शुल्कमा पढाइ हुने सामुदायिक क्याम्पस,
14: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने
15: शुक्ला गण्डकी भीमाद म्याग्दी रिसिङ घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था,
14: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था,
15: 3.4 देखि 3.59 जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था,
14: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा ₹4,000 छुटको व्यवस्था,
15: साथै यूजीसी प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
14: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने।
15: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहुँ, फोन 0665712446।
16: सधैँ पसलबाट बोरा घिसारिया छ खाछ, कहिले कसो त अलि मिठो चामलको भात खाएर मुख फेर्न पाएनी हुन्थ्यो नि बुहारी।
17: आज मैले बुलबुले बाराई राइस मिलबाट चामल ल्याएको छु नि बा, त्यहाँ त सावित्री, जीरा, सावा, जेठो बुढो, पहेले अनि लोकल धान आँखै अगाडि कुटेर बिक्री हुँदो रहेछ नि, कति मान्छे जाँदा रहेछन्।
16: ए हो र, ल त ल,
18: आफ्नै मिलबाट आँखै अगाडि तोरी र तिल पेलेर स्वच्छ खारे तेल र पिना उत्पादन तथा बिक्री गरिन्छ, साथै विभिन्न प्रजातिका धानको स्वादिष्ट चामल चाहिएमा हामीलाई सम्झनुहोस्। साथै तेल पनि पेलिन्छ, होम डेलिभरीको पनि व्यवस्था छ। सम्पर्क भुलभुले बाराही राइस मिल, गाछे पानी पेट्रोल पम्प अगाडि, प्रोप्राइटर अर्जुन लम्साल, फोन 0654142 र 9855961692।
19: साइली आमा, प्रकाश साईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
20: ओ र फेरि कहाँ सारेछन् बाबुले पसल?
19: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिभीआर सोरुम थियो नि। हो त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
20: ए ल ल, तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस् गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा बिपी चोक,
19: प्रोप्राइटर खान प्रकाश नेउपाने 9556338, प्रशान्त नेउपाने 9846026925।
1: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा
21: विगत लामो समयदेखि तपाईहरुको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार
1: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ
22: हामी कहाँ सामसुङ रेडमी पोको ओप्पो भिभो रियलमी नार्जो आइटेल कलर टेक्नो नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ
1: मोबाइल सँग सम्बन्धित चार्जर इयरफोन डाटा केबल साथै मल्टिप्लग लाइटका भेराइटी र लाइटको चार्जर पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ
22: एनसीएलको हराएको बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटिसीको सिम पनि पाइन्छ एनसीएलको नयाँ सिमको लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइनबाट फोटो नचाहिने गरी निकालिन्छ
1: अन्त एकचोटि राम्रो होला एकचोटि सस्तो होला तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ सामसुङको मोबाइल किस्ता बन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला सम्पर्क
21: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा दुलेगौडा
23: प्रोप्राइटर सुबिल श्रेष्ठ किम नारायण श्रेष्ठ मोबाइल 9894156599 छ
24: नमस्ते अहिले तपाईँ रेडियो डुल्पालाई सुन्दै हुनुहुन्छ
25: यमला कोमेन्डो मिडिया हाउस प्रस्तुत गर्दछ

0: होइन के सुन्ने भनेको
1: थाहा छैन र हाम्रो बेल चौतारामा आइतबारे हाट बजारमा मात्र होइन नि सबै दिन ताजा तरकारी बिक्री हुन्छ नि
0: हो र अरू दिन पनि हाम्रै सुक्ला गण्डकीको उत्पादन पाइन्छ
1: हो त सुक्ला गण्डकीका किसानले उत्पादन गरेको तरकारी र अन्य कृषि उपज खैरनी चार महिला विकास बहुद्देश्य सहकारीले बिक्री गरिदिन्छ होइन कति हतार गरेको कुरा सुन्नु पर्दैन
0: थाहा छ के बिहान 7 बजेदेखि 11 बजेसम्म र दिउँसो 4 बजेदेखि बेलुका 7 बजेसम्म जहिले गए पनि हुन्छ होइन र
1: प्रबर्धक सुक्ला गण्डकी नगरपालिका र श्री खैरनी चार महिला विकास बहुद्देश्य सहकारी संस्था लिमिटेड
2: दुलेगोडा बजारमा कति फोटो स्टुडियो खुल्यो कति बन्द भए कति के भए तर सबैभन्दा पुरानो कृति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ फोटो स्टुडियो भनेपछि त कृति बाहेक अरूको त नामै आउँदैन
3: ए मलाई मात्र हो कि भनेको तपाईँलाई पनि त्यस्तै पो हुन्छ आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ त्यही जाने हो म त
2: हजुर दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ अर्जेन्ट फोटो मोबाइलबाट फोटो दुबोको माला फ्रेममा तयार पार्नु परेमा जन्मदिन विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस् कीर्ति फोटो स्टुडियो दुलेगौंडा प्रोपाइटर कीर्तिमान थापा मगर
4: पसल सरेको सूचना सुक्ला गण्डकी चार दुलेगौंडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौंडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ प्रोपाइटर मीन बहादुर सुनार 9853519122 9808 र 9460769246
5: हजुर दान गरौं
6: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं धार्मिक पुण्य प्राप्त गरौं
1: ऐतिहासिक धार्मिक एवं परिचकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ
5: त्यसैले दान गरौं सकेको गरौं सबैले गरौं
6: अनुरोधक शुक्ला हिलेटार शिवालय क्षेत्र व्यवस्थापन संस्था शुक्ला गण्डकी आस्थान हो
7: ए सम्झी यता नजिकै राम्ररी पालेको लोकल कुखुरा हाँस वा कालिस पाइँदैन भने सुरुप झोल खाऊ भनेको यो 45 दिने हो कि बिगासे कुखुरा खाँदा खाँदै ज्यानै बिगासे जस्तो हुन लाग्यो आयु पनि 45 वर्ष नै पो हुने हो कि चिन्ता लाग्छ हो सम्झी
8: अब लोकलै खोज्नु भएको हो भने युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनाम खानीमा जानु पर्यो सम्झी खुल्ला जंगलमा पालेको लोकल कुखुरा कालिस र हाँसको मासु अण्डा तथा चल्लाहरू मिलाएर पाइँदो रहेछ
9: हजुर स्वच्छ शान्त मनोरम प्राकृतिक वातावरणमा कृषि क्षेत्रको अवलोकन गरी प्राकृतिक रूपमा उत्पादित वस्तुहरूको स्वाद लिन चाहनुहुन्छ भने पारिवारिक पिकनिकको समेत व्यवस्था रहेको छ युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनाम खानी प्रबन्ध निर्देशक हरि खड्का सम्पर्क 9808-28810 9808-28811 र 9808-28816
10: होइन आरोसी आर्यालाई लिएर कता हिँड्यौ
3: हेर न आर्यन पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको त्यही भएर सबै जातिको पोसाक लिन भनेर

0: जान लागेको के कहाँ पाइन्छ कुन्नी?
1: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
2: ए त्यसो भए युअर सिङ्गापुरी फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउँ न त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा, कछाड, कम्ब्याट ज्याकेट, सिङ्गापुरी पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
3: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे, सिङ्गापुरे, होल्यान्ड लुङ्गी, सल, कोरियन टी सर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गर गहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुमरी, यार्लिङ, मारवाड़ी, पाटेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्फी, कण्ठमाला, मुगामाला, हमिलमाला, न्यापुसिक, जापुसिक, तायोमाला, लुसङ, माकसी, कल्ली, बिरमली, आँसी, खुर्पेटो, सुर्खे थैली, डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू, रानीहार, चन्द्रहार, मिनीहार, चोकरहार, मंगलसूत्र, बालाचुरा, पञ्चधातु अंगुठी, रामलीला झुम्का, पिजोडा झुम्का, सिक्री, लकेट, माइली तिलहरी, छड्के तिलहरी, घुम्टो, क्राउन, सेन्डिल, जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
2: सम्पर्क युअर सिङ्गापुरी फेन्सी एन्ड ज्वेलरी सप, मुक्तिनाथ बैंकको एक घर माथि दुलेगौडा, प्रोप्राइटर आरएल कुमार श्रेष्ठ, मोबाइल 9841484664 र 9811453305।
4: आमा, पानी प्यास लाग्यो, यही घैटाको पानी खाइदिउँ कि क्या हो?
5: नाइ बाबु, वर्षाको समय छ, पानी उमालेर वा फिल्टर गरेर मात्र पिउनु पर्छ, म त बिरामी होइएला।
6: स्वच्छ खाने पानी र सफा वातावरण स्वस्थ जीवनको आधार। हैजा, झाडा पखाला र डेंगु जस्ता रोगबाट बच्न व्यक्तिगत र वातावरणीय सरसफाईमा ध्यान दियौ। घर वरपर पानी जम्न नदिऊ, स्वस्थ बनाऊ।
7: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
8: मम्मी, भोक लाग्यो, खाजा खाऊ न।
0: नानु, बाबालाई भन न आज बाहिरको खाजा खाऊ भनेर।
8: हस् मम्मी।
9: मैले सुने छोरी, ल जाऊ हिँड।
0: सुन्नुस् न, खाजा खान त बिजी मम्मा हाउसमै जाऊ है। त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ, सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि।
9: हजुर, स्वदेशी उत्पादनको प्रयोग र व्यापार, नेपाली किसानकै उत्पादन हाम्रो परिकार।
3: हजुर, हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी, छोइला, ड्राई सेकुवा, चिकन, चिकन विङ्स, चिकन छोइला, पाङ्रा फ्राई साथै कोदो कोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ। फोन 9008828144। प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ,
9: बीजी मोमो हाउस, दुलेगौडा, हेल्थ पोस्ट चोकबाट 100 मिटर भित्र, मगर समाज भवन नजिकै।
0: खै, जन्म दर्ता दिनुहोस् त।
10: जन्म दर्ता गरेको छैन नि म्याडम।
0: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
10: हो र, मलाई त थाहा नै थिएन म्याडम।
0: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
10: पहिला कसैले भनेन नि?
11: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
12: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
11: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
12: जन्म, मृत्यु, बसाई तराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
11: नेपाल सरकार, विज्ञापन बोर्ड।
13: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
0: ए दाई पनि घरै हुनुहुँदो रहेछ त। खै, ल्याउन त कहाँबाट ल्याए कुन्नी कान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
2: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर बनाएको मल पाइँदो रहेछ, छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
13: ए हो र, हस् दाई, म आजै जान्छु।
9: हजुर, यस हाइजेनिक प्रणालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ। साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
14: हाइजेनिक रान्च प्राली शुक्ला गण्डकी 8 सफल एकले टोल गणपते प्रोप्राइटर रामकृष्ण भण्डारी मोबाइल 9856062891।
13: होइन श्रीमानज्यू, के भयो? गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो। अहिलेसम्म गाडीको फोनको मारेको मारे हुनुहुन्छ। केही समस्या आयो कि क्या हो?
15: यो बाटो पनि कहिले भन्छ, खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो। जति धोए पनि हिलो जाने होइन।
13: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
16: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल प्रोप्राइटर बुद्धि बहादुर कार्की मोबाइल 9860373310 र 9921653507।
17: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर।
9: अब दुलेगौडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश बास्तोलाद्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार,
17: आयुर्वेद औषधि, आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टर द्वारा उपचार हुने रोगहरू,
18: पेट सम्बन्धित समस्याहरू, ग्यास्ट्रिक, वायुगोला, कब्जियत, अरुची, पेट दुख्ने, पोल्ने, अमिलो पानी आउने जस्ता समस्या,
17: पाइल्स, फिसर, फिस्टुला, बेरो फर्कने र पीएनएस को सफल उपचार,
18: फिनास, नाकको एलर्जी, नाकमा मासु पलाएको,
17: मृगौलाको पत्थरी, पिसाब पोल्ने, प्रोस्टेट सम्बन्धी समस्या,
18: स्त्री तथा प्रसूति रोग, महिनावारी गडबडी, सेतो पानी बग्ने, निसन्तान तथा यौन दुर्बलता, पीसीओडी,
17: नसा तथा बात सम्बन्धी रोगहरू, ढाड कम्मरको दुखाई, घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग,
18: जन्डिस, टाउको दुख्ने, अनिन्द्रा, हात खुट्टा गल्ने, पोल्ने र झमझम गर्ने,
17: साथै पुराना निको नभएको घाउ, छाला सम्बन्धी रोगहरू, एलर्जी, धुपी, दात जस्ता दीर्घ रोगको सफल उपचार,
9: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौडा। पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौडा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
6: एक सय 103.8 अन्तर्मनको आवाज।

0: कहाँ जाने?
1: सिधै मयम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट
0: मयम चिसापानी, अनि बीचमा नझर्ने?
1: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयम चिसापानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
0: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, ल जाम जाम।
2: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोप्राइटर रामचन्द्र महत 98461168 र दुलेगौंडा ढोरफिर्दी छाप्दी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोप्राइटर हरिचन्द्र महत 98235-52663।
3: लौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
4: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रै सहर दुलेगौंडा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
3: जुत्ता चप्पल सुट पाइन्ट लेडिज आइटम साडी कुर्ता सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
4: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 98061-81115।
5: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
6: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
3: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी।

0: नमस्कार, रेडियो ढोरबाराही 103.8 मेगाहर्जको साँझा 7 बजेको ढोरबाराही हाइलाइट्समा सहकर्मी सृष्टि खत्रीसँगै अशोक विश्वकर्माको स्वागत छ। ढोरबाराही हाइलाइट्सको शुरूमा आजका मुख्य समाचारहरू।
1: प्रदेशसभा खारेज गर्ने राजसपाको एजेण्डा प्रति विपक्षी दलहरूको विरोध। रासोपा पदाधिकारीका लागि आज राति सभा 9 बजेदेखि मतदान शुरू हुने।
0: विद्यार्थीहरू आन्दोलित भनेपछि सरकारले कक्षा 12 को उत्तर पुस्तिकाको नमूना परीक्षण गर्ने। सशस्त्र प्रहरीको विपद प्रति कार्य योजना अन्तर्गत 8,180 जना कर्मचारी 24 घण्टा स्ट्याण्ड बाई ड्यूटीमा हुने।
1: तनहुँका 10 स्थानीय तहले ल्याए आगामी आर्थिक वर्षको बजेट। आगामी आर्थिक वर्षका लागि 7,78 अर्ब बजेट सहितको नीति र कार्यक्रम प्रस्तुत।
0: अमेरिकी हिरासतमा ज्यान गुमाउने आप्रवासीको संख्या दशकै उच्च रहेको प्रतिवेदन सार्वजनिक। भेनेजुएला भूकम्पमा ज्यान गुमाउनेको संख्या कम्तीमा 164 पुग्यो, झण्डै 1,000 जना घाइते।
1: र नेपाल भलिबल लीग एनभीएलमा सहभागी हुने फ्रेन्चाइज भलिबल टीमको नाम सार्वजनिक।
0: अब पूरा समाचार सुन्नुहोस्। राष्ट्रपति रामचन्द्र पौडेलले वैकल्पिक विकास वित्त परिचालन विधेयक 2083 जारी गर्नुभएको छ। नेपालको संविधानको धारा 113 को उपधारा द्वै बमोजिम उहाँले उक्त विधेयक प्रमाणीकरण गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ। प्रतिनिधि सभाबाट पारित भएको उक्त विधेयक प्रमाणीकरणका निम्ति राष्ट्रपति समक्ष हालै पेश भएको थियो।
1: सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले महाधिवेशनबाट पास गरेको प्रदेशसभाको खारेजी सम्बन्धी एजेण्डालाई अन्य दलले विरोध गरेका छन्। नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी उक्त प्रस्तावको विरूद्धमा देखिएका हुन्। चितवनको भरतपुरमा जारी रासोपाको पहिलो महाधिवेशनमा सभापति रवि लामिछाने र उपसभापति तथा वर्तमान सरकारका अर्थमन्त्री डाक्टर श्वरी मार्गेले छुट्टाछुट्टै प्रतिवेदन पेश गर्नुभएको थियो। सभापति लामिछानेले पेश गर्नुभएको राजनीतिक प्रतिवेदन तथा प्रस्ताव र उपसभापति डाक्टर वाग्लेले पेश गर्नुभएको राष्ट्रिय स्वतन्त्र पार्टीको अर्थ राजनीतिक प्रस्तावमा संविधान संशोधन गरेर प्रदेशसभालाई कस्तो बनाउने भन्ने उल्लेख रहेको थियो। सभापति लामिछानेले पेश गर्नुभएको राजनीतिक प्रतिवेदन तथा प्रस्तावमा प्रदेशसभा र प्रदेश सरकारको पुनर्संरचनाको पक्षमा पार्टी रहेको उल्लेख गर्नुभएको छ। उपसभापति डाक्टर वाग्लेले पेश गर्नुभएको राष्ट्रिय स्वतन्त्र पार्टीको अर्थ राजनीतिक प्रस्तावमा प्रदेशसभाको खारेजी सहित संहिताको पुनर्संरचना गर्नुपर्ने उल्लेख रहेको छ। दुवै प्रस्तावमा समेटेका यी विषय बहुदलीय व्यवस्था र समावेशी संविधानको विरूद्ध रहेको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य महेन्द्र यादवले बताउनु भएको छ। संविधानमा रहेको प्रदेशसभा सम्बन्धी व्यवस्था मास्ने वा बदल्ने दिवास्वपन कसैले देखेमा कांग्रेस आन्दोलनमा जाने, यादवले बताउनु भएको छ। नेकपा एमालेका प्रवक्ता निरज आचार्यले रासोपाको महाधिवेशनबाट पारित प्रस्ताव संघीय लोकतान्त्रिक गणतन्त्रको विरूद्धमा र सस्तो लोकप्रियतावाद र दक्षिणपन्थी सोचबाट प्रेरित भएको प्रतिक्रिया दिनुभएको थियो। नेपाली कम्युनिष्ट पार्टी नेकपाका नेता राजेन्द्र श्रेष्ठले रासोपाले प्रदेशसभा खारेज गर्ने प्रस्ताव पारित गरी 2065-63 सालको महान जनक्रान्तिको उपलब्धि स्वरूप प्राप्त संघीय शासन प्रणालीमाथि आक्रमण गरेको बताउनु भएको छ। सामाजिक सञ्जाल फेसबुकमा नेता श्रेष्ठले सभापति लामिछाने र उपसभापति डाक्टर वाग्लेको प्रस्तावमा विरोधाभास रहेको पनि बताउनु भएको छ।
0: मनसूनजन्य प्राकृतिक विपदको जोखिमलाई ख्याल गरेर सशस्त्र प्रहरी बल नेपालले देशैभरि आफ्नो उपस्थिति र सक्रियता बढ़ाउने भएको छ। बाढ़ी, पहिरो र डुबान जस्ता जोखिम न्यूनीकरण तथा प्रभावकारी उद्धारका लागि 21,600 जना जनशक्तिलाई विपद व्यवस्थापन सम्बन्धी विशेष तालिम दिएर तयारी अवस्थामा राखिएको सशस्त्रका महानिरीक्षक नारायण दत्त पौडेलले जानकारी दिनुभयो। उहाँका अनुसार विपद प्रति कार्यकै लागि 8,180 जना कर्मचारी 24 स्ट्याण्ड बाई रहने व्यवस्था मिलाइएको छ। सातवटै प्रदेशका 54 ठाउँमा अस्थायी मनसून प्रतिकारी बेस तथा 16 अति जोखिमयुक्त स्थानमा स्थायी बेस स्थापना गरिएको छ। 134 जना गोताखोर 82 ऱ्याफ्टिङ बोट र 53 मोटर बोट तयारी अवस्थामा राखिएका छन्। स्वास्थ्य सेवाका लागि 8 मास क्याजुअल्टी भेहिकल तथा 8 एम्बुलेन्स विभिन्न ठाउँमा तैनात गरिएको छ। समुदाय स्तरमा 168,000 भन्दा धेरै विपद सूचकको सञ्जाल तयार गरिएको छ भने एपीएफ कम्युनिटी अलर्ट सिस्टम मोबाइल एप मार्फत सूचना संकलन र उद्धार परिचालनको व्यवस्था मिलाइएको छ। आज पत्रकार सम्मेलन गरेर महानिरीक्षक नारायण दत्त पौडेलले सम्भावित प्रकोप बारे सबै आम नागरिक पनि सचेत हुनुपर्ने बताउनुभयो।
1: किर्तिपुर स्थित राधा स्वामी सत्तांग होल्डिङ सेन्टरमा राखिएको सुकुम्बासीलाई भोलि 12 गतेसम्म उक्त ठाउँ खाली गर्न सूचना जारी गरिएको छ। उक्त सेन्टरमा बागमती सभ्यता एकीकृत विकास समितिले त्यहाँ रहेका मानिसहरूलाई आफ्नो बैंक खाताको विवरण माग गरेको पनि खबरमा उल्लेख छ। सरकारले दिने भनेको 25,000 रकम भुक्तानीको लागि बैंक विवरण मागिएको छ। सरकारले व्यवस्थित बसोबासमा राख्न नसक्ने भएर हटाउन लागि बैंक विवरण मागेको सुकुम्बासीहरूको बुझाइरहेको छ। हाल यो होल्डिङ सेन्टरभित्र फोटो र भिडियो खिच्न रोक लगाइएको छ। सरकारले 5 दिनभित्र 25,000 रूपियाँ लिएर आफै व्यवस्थापन गर्न र होल्डिङ सेन्टर छोड्न बाध्यकारी दवाब दिएपछि पीड़ितहरू आक्रोशित बनेका हुन्। सुकुम्बासीहरूले सरकारको यो शैलीमा सन्तुष्टि जनाउँदै कृतिपुर स्थित होल्डिङ सेन्टरबाट पीड़ितहरूको सरोकार पत्र टास गरेका छन्। उनीहरूले स्थायी विकल्प र बस्ने ठाउँ नदेखाई जबरजस्ती निकालिएमा आफूहरू पुरानै बस्तीमा फर्केर छाप्रो हाल्न बाध्य हुने चेतावनी दिएका छन्।
0: नेपाली कंग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवाको समूह र इतर पक्षका नेता डाक्टर शेखर कोइरालाको समूहले आपसमा मिलेर छुट्टै कार्यालय खोल्ने तयारी गरेका छन्। काठमाडौँको महाराजगंजमा रहेको अमेरिकन एम्बेसी पछाडि चुनदेवीमा कार्यालयको तयारी गरिएको कंग्रेसका निवर्तमान प्रचार विभाग प्रमुख तथा देउवा समूहका नेता मीन विश्वकर्माले जानकारी दिनुभयो। गत पुसको 27 गतेदेखि 30 गतेसम्म तत्कालीन केन्द्रीय समिति र सभापति शेरबहादुर देउवाको असहमति बीचमा महामन्त्री द्वय गगन थापा र विश्वप्रकाश शर्माको अगुवाईमा विशेष महाधिवेशन भएको थियो। महाधिवेशनले थापाको नेतृत्वमा नयाँ कार्य समिति पनि चयन गरेपछि शुरू भएको विवाद अहिले चरम उत्कर्षमा पुगेको छ। त्यो विशेष महाधिवेशन 14 महाधिवेशनका बेलामा देखिएको देउवा समूह, डाक्टर शेखर कोइराला समूह र नेता कृष्ण प्रसाद सिटौला समूहले बहिष्कार गरेको थियो। विशेष महाधिवेशन बहिष्कार गरेका समूहहरू मिलेर अहिले सम्पर्क कार्यालय खोलेका हुन्। निवर्तमान केन्द्रीय सदस्य कुन्दन राज काफ्लेले पनि नियमित महाधिवेशन पक्षधर सबै नेताहरूले 15 महाधिवेशनसँग सम्बन्धित छलफल र बैठक गर्नका लागि सम्पर्क कार्यालय खोल्न लागेको बताएका छन्। संस्थापनले 15 महाधिवेशनका लागि भन्दै नवीकरण गराएका क्रियाशील सदस्यको सदस्यता पुनः अध्यावधि गर्ने निर्णय गरेको छ। यो समूहका नेता कार्यकर्ताले संस्थापनको त्यो निर्णय नमान्ने बताउँदै अध्यावधि गरेका छैनन्। यो विषयमा विवाद उत्कर्षमा पुगेका बेलामा उनीहरूले छुट्टै सम्पर्क कार्यालय खोल्ने तयारी गरेका हुन्।
1: सरकारले कक्षा 12 को उत्तर पुस्तिकाको नमूना परीक्षण गर्ने भएको छ। कक्षा 12 को नतिजाप्रति विद्यार्थीहरूबाट असन्तुष्टि बढ़दै गएपछि शिक्षा तथा खेलकुद मन्त्रालयले उत्तर पुस्तिकाको स्याम्पलिङ परीक्षण तथा परीक्षाफल र तथ्याङ्क प्रविष्टको पुनः जाँच गर्न समिति गठन गरेको हो। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सामाजिक सञ्जालमा लेख्दै शिक्षा तथा खेलकुद मन्त्रालयका उपसचिव र पाठ्यक्रम विकास केन्द्रका उपसचिवको समेत प्रतिनिधित्व रहने गरी समिति गठन गरेको जानकारी दिनुभएको हो। राष्ट्रिय परीक्षा बोर्डको नतिजा प्रक्रियाबारे आफ्नो धारणा यस अघि नै सार्वजनिक गरेको भन्दै मन्त्री पोखरेलले नतिजा प्रकाशन गरेको प्रक्रियाप्रति आफू स्पष्ट र विश्वस्त रहेको बताउनु भएको छ। असन्तुष्ट विद्यार्थीले गरेको आन्दोलनलाई आफूले सम्मान गरेको तर सामाजिक सञ्जालमा केही व्यक्तिले आन्दोलन गर्ने विद्यार्थीप्रति नकारात्मक टिप्पणी गरेको भन्दै उहाँले शान्तिपूर्ण आन्दोलनको सम्मान गर्न आग्रह गर्नुभएको छ। यसअघि आजै विद्यार्थीहरूले काठमाडौँको माइतीघरमा प्रदर्शन गरेका थिए। परीक्षा राम्रो दिए पनि अपेक्षा भन्दा निकै कम ग्रेड प्राप्त गरेको विद्यार्थीको गुनासो छ। उनीहरूले उत्तर पुस्तिका पुनः परीक्षण गर्न माग गरेका छन्। त्रुटिपूर्ण परीक्षाफल सार्वजनिक गरेर सरकारले विद्यार्थीको मेहनत र भविष्यमाथि खेलवाड़ गरेको विद्यार्थीहरूको आरोप छ।
0: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका पदाधिकारीका लागि आज राति 9:15 बजेबाट मतदान हुने भएको छ। रासोपाको केन्द्रीय निर्वाचन आयोगले सार्वजनिक गरेको निर्वाचन कार्यतालिकाको 5 संशोधन अनुसार बेलुका 6:30 बजेदेखि 7 बजेसम्म पदाधिकारीका लागि फारम वितरण तथा दर्ता हुने भएको छ। त्यस्तै 7:30 बजे उम्मेद्वारहरूको प्रारम्भिक नामावली प्रकाशन हुनेछ। 9:15 बजे अन्तिम नामावली प्रकाशन हुने र त्यस पछाडि आधा घण्टा मौन अवधि रहनेछ। 9:15 बजेदेखि मध्य राति 12:30 बजेसम्म मतदान हुनेछ। भोलि बिहान 1:30 बजेको मतपरिणाम घोषणा 1:30 बजे मतपरिणाम घोषणा हुने कार्यतालिकामा उल्लेख गरिएको छ।
1: सरकारको आश्वासनपछि चिया उद्योगहरू खुलेका छन्। भारतले नेपाली चिया किसानीमा चिया निकासीमा अवरोध गरेपछि बन्द भएका इलाम र छापाका चिया उद्योग आजदेखि खुलेका हुन। सरकारले चिया उद्योगीका समस्या समाधान गर्न विशेष कार्यदल गठन गरेर चाँडो समाधान गर्ने आश्वासन दिएपछि उद्योगहरू खोलेको नेपाल चिया उत्पादक संघका वरिष्ठ उपाध्यक्ष शिव गुप्ताले जानकारी दिनुभएको छ। चिया निर्यातमा अवरोधका कारण 10 लाख किलोभन्दा धेरै चिया गोदाममा थन्किएपछि इलामका अर्थोडक्स चिया उद्योग असार 1 गतेदेखि र छापाका सीटीसी तथा अर्थोडक्स चिया उद्योग असार 4 गतेदेखि बन्द भएका थिए। चिया क्षेत्रमा देखिएका समस्या समाधान गर्न प्रधानमन्त्रीको सचिवालयले विभिन्न मन्त्रालय र विभागका प्रतिनिधि सम्मिलित एक कार्यदल बनाएको छ।
0: तनहुका 10 स्थानीय तहले आगामी आर्थिक वर्ष 2083-84 लागि बजेट नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन्। जिल्लाका 10 8 पालिकाले बुधबार बजेट प्रस्तुत गरेका हुन् भने 2 स्थानीय तहले असारको 8 गति बजेट नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए। मेग्दी गाउँपालिका र शुक्ला गण्डकी नगरपालिकाले असारको 8 गति बजेट नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्। जिल्लाका सबै स्थानीय तहले गरी कुल 7,78,26,20,873 रूपियाँको बजेट प्रस्तुत भएको छ। त्यसमध्ये 4 नगरपालिकाले 4,11,93,45,024 रूपियाँ र 6 गाउँपालिकाले 3,66,32,75,849 रूपियाँको बजेट प्रस्तुत गरेका छन्। तनहुको सदरमुकाम समेत रहेको व्यास नगरपालिकाले 1,50,20,01,000 बजेट प्रस्तुत गरेको छ। विनियोजित बजेट मध्ये आर्थिक विकासतर्फ 4,02,34,000, सामाजिक विकासतर्फ 72,29,91,000, पूर्वाधार विकासतर्फ 26,02,25,000, वातावरण विपदतर्फ 4,87,00,000, संस्थागत विकासतर्फ प्रवाह सुशासनतर्फ 42,98,51,000 छुट्याइएको छ। उपप्रमुख इन्दिरा दराईका अनुसार चालू तर्फ 1,02,37,62,000 200 विनियोजन गरिएको छ, जुन कुल बजेटको 68.16% रहेको छ। त्यस्तै पुँजीगत तर्फ 47,42,39,000 विनियोजन गरिएको छ, जुन कुल बजेटको 31.84% रहेको छ। यस्तै गरी जिल्लाको शुक्ला गण्डकी नगरपालिकाले 1,13,54,39,000 को बजेट प्रस्तुत गरेको छ। उपप्रमुख खुम्बहादुर बिक राजुले आयतर्फ संघीय सरकार सशर्त अनुदानबाट 49,18,00,000, वित्तीय सामान्यकरणबाट 12,38,00,000, सशर्त अनुदानबाट 46,41,00,000, विशेष अनुदानबाट 1,40,00,000, समपूरक अनुदानबाट 1,33,00,000, प्रदेश सरकारबाट वित्तीय सामान्यकरणमा 1,93,00,000, राजस्व बाँडफाँडबाट 1,59,00,000, समपूरकबाट 60,00,000, विशेष अनुदानबाट 40,00,000, मालपोतबाट 1,50,00,000 र जनसहभागिताबाट 1,50,00,000 आमदानी हुने अनुमान गरिएको जनाइएको छ। यस्तै भानु नगरपालिकाले 84,66,44,024 बजेट प्रस्तुत गरेको छ। भीमान नगरपालिकाले 63,53,00,000 बजेट प्रस्तुत गरेको छ। यता म्याग्दी गाउँपालिकाले 74,32,78,000 बजेट प्रस्तुत गरेको छ भने देवघाट गाउँपालिकाले 55,58,000 आबु खैरनी गाउँपालिकाले 64 करोड, बन्दीपुर गाउँपालिकाले 68,78,80,849, रिसिङ गाउँपालिकाले 53,62,50,000, गिरिङ गाउँपालिकाले 50 करोड़को बजेट प्रस्तुत गरेका छन्।
1: तपाईंले बेला साँझ 7 बजेको ढोरवालाई हाइलाइट सुनिरहनु भएको छ। खबरको सिलसिला अझै जारी छ, सुन्दै गर्नुहोला।
2: लगभग सबैजना आइसक्नुभयो, आजको उडास्तरको छलफल शुरू गरौं। हुन्छ त,
3: हुन्छ हुन्छ।
2: आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
3: हेर्नु, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
4: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत बन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है?
3: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
2: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
3: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
4: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
3: यस्तो गल्ती चाहिँ झुक्केर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
2: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
1: नेपाल सरकार विज्ञापन हो।
0: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
1: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
0: ओके, ल डन।
1: हजुर, सिग्देल अफसेट प्रेस, शुक्ला गण्डकी 4, दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
0: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्पिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
1: प्रोपाइटर गोविन्द सिग्देल, फोन 9855-28543 र 9847-00787।
5: तपाई घर बनाउँदै हुनुहुन्छ? अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
6: हजुर, टेबल, भर्याङ, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
5: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, 2 दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
7: संसार ढुङ्गा कटिङ उद्योग, शुक्ला गण्डकी 2, काछे पानी, तनहुँ। प्रोपाइटर रमेश भुजेल, फोन 9855-32475 र 9801-32475।
8: दाई, पहिला यो मोबाइल हेरिदिनुहोस् न, के भयो भयो? फोटो, भिडियो, नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
9: खोइदिनुहोस् त। ए, चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
8: अनि बन्छ त दाई?
9: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
10: द एप्पल सप नोकिया सर्भिस सेन्टर, दुलेगौडा, बस्तीसौनीको ठिक पारिपट्टि।
11: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेट र एसोसरी सामानहरू उपलब्ध छन्।
12: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
11: प्रोपाइटर राजन पौडेल, मोबाइल 9855-62029।
13: सधैँझै यही आउँदो असार 13 गते दोस्रो शनिबार
14: यस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका एसओडी वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आनन्द नेपाल आउनुहुने हुँदा सम्बन्धित रोगका समस्या भएका बिरामीहरूले स्वास्थ्य लाभ लिई मौकाको फाइदा लिनुहोला।
13: उपचार हुने रोगहरू,
14: नयाँ पुराना नङ तथा छालाको दाजको उपचार,
13: अनुहारमा देखिने चाया, पोतो र डन्डीफोरको उपचार,
14: कपाल कपाल झर्ने समस्या,
15: छालाका संक्रमित रोगहरू जस्तै लुतो, घाउ, खटिरा,
14: टाउको तथा शरीरको चाया,
15: बुढेसकालमा छाला चिलाउने रोग,
14: विभिन्न छालाका पुराना तथा नयाँ एलर्जी,
15: छाला तथा यौनाङ्गमा आउने मुसा,
14: कुष्ठ रोग तथा छालाका अन्य रोगसँगै यौन रोगसँग सम्बन्धित सम्पूर्ण उपचार, परामर्श र पोतोको पिलिङ पनि गरिन्छ।
15: साथै दुलेगौडामा नै पहिलो पटक रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यद्वारा दैनिक फिडियो एक्सरे तथा एनोमाली स्क्यान सेवा र दैनिक इसिजी गुणस्तरीय ल्याब र फार्मेसी सेवा लिन सक्नुहुनेछ।
14: विस्तृत जानकारीका लागि सम्पर्क 0564142333 र 98678187।
15: वीरेन्द्र स्वास्थ्य क्लिनिक, शुक्ला गण्डकी 4, दुलेगौडा।
0: विश्रामपछि पुनः स्वागत छ ढोरबाराही हेडलाइट्समा। अब बाँकी समाचारहरू। पोखरा महानगरपालिकामा बेरुजीको चाङ चोलिँदै जान थालेको र वित्तीय सुशासन कमजोर रहेको तथ्य महालेखा परीक्षकको प्रतिवेदनले सार्वजनिक गरेको छ। कास्की जिल्लाको यो महानगरमा हालसम्म कुल बेरुजू 3,59,40,49,000 रूपियाँ पुगेको छ। महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष 2081-82 प्रतिवेदन अनुसार यस वर्ष मात्रै 21,08,29,000 रूपियाँ बेरुजू थपिएको छ। यो बेरुजू रकम कुल लेखा परीक्षण भएको रकमको 1.39% रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ। महानगरले गत वर्षसम्मको बेरुजू मध्ये 12,58,92,000 रूपियाँ मात्र फर्चोट गरेको देखिएको छ। 2082 भदौको 24 गते महानगरपालिकामा भएको आगजनी र तोडफोडका कारणले 2,13,39,64,000 रूपियाँ बराबरको कारोबारको लेखा परीक्षण नै हुन सकेको छैन। कागजात र श्रेष्ठता नष्ट भएकाले विनियोजनतर्फ 1,90,00,00,000, धरोटीतर्फ 1,92,00,00,000 र अन्य कारोबारतर्फ 2,27,00,00,000 रूपियाँको परीक्षण हुन नसकेको हो। यस वर्ष 15,21,23,76,000 रूपियाँको कारोबार भएकोमा 13,17,84,12,000 रूपियाँको मात्र लेखा परीक्षण गरिएको छ। लेखा परीक्षण गरिएको रकम मध्ये 21,36,81,000 रूपियाँको बेरुजी देखिएकोमा 32,07,000 रूपियाँ तत्कालै फर्चेट भएको प्रतिवेदनमा उल्लेख गरिएको छ।
1: तनहुँको व्यास नगरपालिका 2 अतिक्रमणको चपेटामा परेको सार्वजनिक जग्गा खाली गराएर पार्क सहितको खुला व्यायामशाला निर्माण को काम अन्तिम चरणमा पुगेको छ। स्थानीय बासिन्दाको मागलाई सम्बोधन गर्ने उद्देश्यले डाङ्रे खोल्सी क्षेत्रमा रहेको करिब 2 रोपनी सार्वजनिक जग्गालाई संरक्षण गरी यो स्थान बगैंचा सहितको खुला व्यायामशाला निर्माण भइरहेको हो। व्यास नगरपालिका 2 वडा सदस्य सुरेश सवागलेका अनुसार यसअघि अतिक्रमणको चपेटामा परेको उक्त जग्गालाई खाली गराई समयाएर पर्खा लगाई संरक्षण गरिएको छ। अहिले त्यही स्थानमा पार्क र खुला व्यायामशालाको निर्माण कार्य अन्तिम चरणमा पुगेको उहाँले बताउनु भएको छ। निर्माण सम्पन्न भएपछि उक्त स्थान व्यास नगरपालिका 2 वासिन्दाका लागि व्यायाम, मनोरञ्जन र सामाजिक भेटघाटको केन्द्रका रूपमा विकास हुनेछ।
0: तनहुँ र कास्की जिल्लाका जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूको सहभागितामा अन्तर जिल्ला सुरक्षा समन्वय बैठक सम्पन्न भएको छ। 2 जिल्लाको साझा सुरक्षा चुनौती, अपराध नियन्त्रण तथा विपद व्यवस्थापनका विषयमा केन्द्रित बैठकले समन्वय र सहकार्यलाई थप प्रभावकारी बनाउने निर्णय गरेको छ। बैठकमा शान्ति सुरक्षा कायम राख्ने, विभिन्न प्रकारका आपराधिक गतिविधिहरू नियन्त्रण गर्ने, लागू औषधको अवैध ओसार पसार तथा बेचबिखन रोक्ने, अवैध चोरी निकासी नियन्त्रण गर्ने, राजमार्ग तथा सार्वजनिक स्थानको सुरक्षा व्यवस्थापनलाई प्रभावकारी बनाउने लगायतका विषयमा विस्तृत छलफल भएको हो। साथै विपदको घटनामा दुवै जिल्लाका सुरक्षा निकाय बीचमा सुरक्षा आदान प्रदान, उद्धार र राहत व्यवस्थापनमा समन्वयात्मक ढंगले काम गर्ने विषयमा समेत सहमति भएको तनहुँका प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीले जानकारी दिनुभयो। बैठकले अन्तर जिल्ला सीमा क्षेत्रमा हुन सक्ने आपराधिक गतिविधि नियन्त्रण, फरार अभियुक्तको खोज तलाश, अवैध गतिविधिमा संलग्न व्यक्तिमाथि निगरानी तथा कार्यवाहीलाई थप प्रभावकारी बनाउने निर्णय गरेको छ। साथै आवश्यक सूचना तथा सूचनाका आधारमा गरिने सुरक्षा कार्यवाहीमा दुवै जिल्लाको सुरक्षा निकायबीच निरन्तर समन्वय कायम राख्ने पनि निष्कर्ष निकालिएको छ।
1: अब अन्तर्राष्ट्रिय समाचार। आप्रवासीहरू विरूद्ध अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कड़ा कदमका बीच अध्यागमन र भन्सार प्रवर्धन आईसी हिरासतमा ज्यान गुमाउनेहरूको संख्या एक दशकीय उच्च स्तरमा पुगेको छ। सन् 2024 जनवरीमा ट्रम्पको दोस्रो कार्यकाल शुरू भएदेखि आईसीई हिरासतमा कम्तीमा 52 जनाको ज्यान गएको ह्युमन राइट्स वाच र फिजिसियन्स फर ह्युमन राइट्सको संयुक्त प्रतिवेदनलाई उद्धृत गर्दै समाचार संस्था एएफपीले जनाएको छ। ट्रम्पले आफ्नो दोस्रो कार्यकालमा अवैध आप्रवासन नीतिलाई उच्च प्राथमिकता दिएसँगै अमेरिकी अधिकारीहरूले हजारौं मानिसहरूलाई हिरासतमा लिएका छन्। सन् 2025 जनवरीदेखि सन् 2026 जनवरीसम्म आईसीई हिरासतमा वार्षिक मृत्युदर एक वर्ष अघिको तुलनामा 140% बढ़ेको प्रतिवेदनमा उल्लेख छ।
0: उत्तर पूर्वी जापानमा 7.2 म्याग्निच्युडको भूकम्प जाँदा कम्तीमा पनि 4 घाइते भएको जनाइएको छ। जापान मौसम विज्ञान एजेन्सी र स्थानीय अग्निशमन विभागले विज्ञप्ति जारी गर्दै भूकम्प इवाटे प्रान्तको प्रशान्त तटमा 44 किलोमिटर गहिराईमा आएको जनाएको छ। हासिकामी र हाची नोहेका स्थानीय अग्निशमन विभागका अनुसार 4 घाइतेहरूलाई उपचारका लागि अस्पताल लगिएको छ। विभागले आगामी हप्तासम्म जापानी भूकम्प तीव्रता मापनको उच्च स्तरको भूकम्पका लागि जनतालाई सतर्क रहन आग्रह गरेको छ। यसअगाडि सन् 2011 पनि जापानमा आएको 9 म्याग्निच्युडको भूकम्प र त्यस पछाडि आएको सुनामीका कारण 15,000 भन्दा बढ़ी मानिसले ज्यान गुमाएका थिए। यस अगाडि हिजो भेनेजुएलामा 1 मिनटको अन्तरालमा 7.2 र 7.5 रेक्टरको भूकम्प गएको थियो। दक्षिण अमेरिकी मुलुक भेनेजुएलामा गएको विनाशकारी भूकम्पका कारण ज्यान गुमाउनेको संख्या 164 पुगेको छ। भूकम्पमा परेर अरू 971 जना घाइते भएका छन्। भेनेजुएलाकी कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले भूकम्पमा परेर व्यापक जनधनको क्षति भएको पुष्टि गर्दै पछिल्लो विवरण सार्वजनिक गर्नुभएको हो।
1: अन्तिममा खेल समाचार। फिफा विश्वकप फुटबलमा आज राति 12:45 समूह ईको दुईवटा खेल हुँदैछ। अमेरिकाको फिलाडेल्फिया रंगशालामा कुरासाओ र आइभरी कोस्ट तथा न्यूयोर्क न्यूजर्सी रंगशालामा इक्वेडर र जर्मनी खेल्दैछन्। 4 विजेता जर्मनी लगातार दोस्रो जित सहित समूह विजेता बनेर नकआउट चरणमा प्रवेश गरिसकेको छ। अब उपविजेता बन्दै नकआउट चरणमा पुग्ने दोस्रो टोली बन्न आइभरी कोस्ट इक्वेडर र पहिलो पटक विश्वकप खेलिरहेको कुरासाओ प्रतिस्पर्धामा छन्। आइभरी कोस्ट 3 सहित दोस्रो तथा इक्वेडर र कुरासाओ समान 1 सहित तेस्रो र चौथो स्थानमा रहेका छन्।
0: नेपाल भलिबल लीग एनभीएलमा सहभागी हुने फ्रेन्चाइज भलिबल टीमको नाम सार्वजनिक गरिएको छ। केडीआ ग्रुप अन्तर्गतको नेपाल भलिबल लीगले बिहिबार काठमाडौँमा एक कार्यक्रमको आयोजना गर्दै यसै वर्ष आयोजना हुने एनभीएलमा सहभागी हुने 6 फ्रेन्चाइज भलिबल टीमको नाम सार्वजनिक गरेको हो। एनभीएलमा सगरमाथा समशेर, मधेस वरियर्स, काठमाडौँ रेडर्स, अन्नपूर्ण स्पाइकर किङ्स र कर्णाली शिवराज र खप्तड फाल्कन्सले प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ। 6 टीम बाहेक सहभागी हुन इच्छुक 2 टीमका लागि आवेदन खुल्ला राखिएको समेत नेपाल भलिबल लीगले जनाएको छ।
1: यिनै खबरहरूसँगै हामी ढोरबाराई हाइलाइट्सको अन्त्यमा रहेका छौं। विदा हुनु पूर्व आजका मुख्य खबरका शीर्षकहरू पुनः एकपटक सुन्नुहोस्।
0: प्रदेशसभा खारेजी गर्ने राष्ट्रपाको एजेण्डाप्रति विपक्षी दलहरूको विरोध। राष्ट्रपा पदाधिकारीका लागि आज राति सभा 9 मतदान शुरू हुने।
1: विद्यार्थीहरू आन्दोलित बनेपछि सरकारले कक्षा 12 उत्तर पुस्तिकाको नमूना परीक्षण गर्ने। सशस्त्र प्रहरीको विपद प्रतिकार योजना अन्तर्गत 8,180 जना कर्मचारी 24 घण्टा स्ट्याण्ड बाई ड्यूटीमा हुने।
0: तनहुका 10 स्थानीय तहले ल्याए आगामी आर्थिक वर्षको बजेट। आगामी आर्थिक वर्षका लागि 7,78 करोड़को बजेट सहितको नीति र कार्यक्रम प्रस्तुत।
1: अमेरिकी हिरासतमा ज्यान गुमाउने आप्रवासीको संख्या 10 उच्च रहेको प्रतिवेदन सार्वजनिक। भेनेजुएला भूकम्पमा ज्यान गुमाउनेको संख्या कम्तीमा 164 पुग्यो। झण्डै 1,000 जना घाइते।
0: र नेपाल भलिबल लीग एनभीएलमा सहभागी हुने फ्रेन्चाइज भलिबल टीमको नाम सार्वजनिक।
1: हवस् त यिनै खबरहरूसँगै साँझ 7 बजेको भेरबारा हाइलाइट्स अहिलेको लागि सकिएको छ। राति 10 बजे थप समाचारहरूको साथमा हाम्रो पुनः भेट हुने नै छ। तबसम्मका लागि समाचार कक्षबाट सहकर्मी अशोक विश्वकर्मासँगै म सृष्टि खत्री विदा हुन्छौ। नमस्कार।
16: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा ढोरबाराही fm@gmail.com इमेल गर्नुहोस्।
17: किन आँखा मिचेको मिचे गरेको
18: हेर्न, अचानक मेरो आँखाले अक्षर फोटो भिडियो सबै मधुरो देख्न थाल्यो भने
17: धेरै समय मोबाइल चलाइसी क्या
18: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
17: ओहो, यो त सेलफोन अन्धोपन हो जस्तो छ। राति कोल्टै सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
18: ए त्यसो भए जोगिन के गर्ने त?
17: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने टाढा 20 फिट जति, बुझिस? यसलाई 20-20-20 को नियम भन्छ। मोबाइल को उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
19: मोबाइल हेर्दा ध्यान दिउ, आँखालाई बचाउ। नेपाल सरकार विज्ञापन बोर्ड।
20: वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर सूर्य देवकोटा, चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा,
21: मनमोहन कार्डियो भास्कुलर सेन्टर टिचिङ हस्पिटल काठमाडौँमा कार्यरत मुटुरोग विशेषज्ञ डीएम कार्डियोलोजिस्ट डाक्टर सूर्य देवकोटा यही असार 13 गते शनिबार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनुहुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
20: लक्षित समूहहरू,
21: उच्च रक्तचापका र मुटु ढुकढुक गर्ने बिरामीहरू,
20: मुटुको बाथरोग,
21: मुटुका रक्तनली र धमनी सम्बन्धी रोगहरू,
20: हृदयघात भएका तथा मुटुको रक्तनलीमा स्टेन्ट हालिसकेका बाइपास सर्जरीका बिरामीहरू,
21: मुटुको भल्भ सम्बन्धीका रोगीहरू तथा भल्भ फेरेका बिरामीहरू,
20: मुटुको मांसपेशी सम्बन्धी रोग भएका तथा मुटु कमजोर भएका बिरामीहरू,
21: कोलेस्ट्रोल ट्राइग्लिसराइड भएका बिरामीहरू,
20: जन्मजात मुटुमा प्वाल तथा अन्य जन्मजात मुटुका रोगीहरू,
21: शरीर सुनिने बिरामीहरू र अन्य मुटु सम्बन्धी रोग भएका बिरामीहरू,
20: हिँड्दा चक्कर र रिङ्गटा लाग्ने, छाती दुख्ने र भारी हुने, श्वास फेर्न गाह्रो हुने बिरामीहरू,
21: कोरोनरी एन्जियोग्राफी तथा स्टेन्ट राख्नुपर्ने बिरामीहरू,
20: पेसमेकर सम्बन्धीका बिरामीहरू।
22: थप जानकारीको लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-552-4-93 र 582-700-78।
23: शुद्धताको प्रतीक तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
24: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
23: प्रसार आभूषण सुनचादी पसल दिलेगौडा भित्र बजार।
25: आकर्षक तथा आधुनिक डिजाइनको घर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास दिएको ओम प्रसार आभूषण सुनचादी पसल शुक्ला गण्डकी 4 दिलेगौडा भित्री बजार, प्रोपराइटर भूज बहादुर सुना।
26: मोबाइल 9800-58-35-537 र 9800-65-15-899।
27: ओम भगवती मेटल स्टील उद्योग गुणस्तर कमन पाउन लाई पानी मेटल स्टील संपर्क सबै सामान पाइने मजा एकै ठाउँमा पर्जन।
23: सबै सामान पाइने एउटै छ ओम भगवती मोटर एन्ड स्टिल उद्योग।
24: हामी कहाँ सटर, च्यानल गेट, ट्रस निर्माण, ट्याङ्की स्ट्यान्ड, फलाम र स्टिलका रेलिङ, घर निर्माणका लागि आवश्यक पर्ने ग्रिल, स्टिलका सम्पूर्ण सामानहरू, खेलौना, कुर्सी, टेबल, बेन्च लगायत फाइबर ग्यासबाट उत्पादित फन पार्क एवं बाल बालिकाका लागि आवश्यक पर्ने सामानहरू उपलब्ध छन्।
2: साथै शुक्ला गण्डकीमै पहिलो पटक कृषि फार्म तारबार, घर जग्गा, विद्यालय, संस्था तारबार गरी संरक्षणका लागि अत्यन्तै उपयोगी विभिन्न साइजका जीआई जाली सुपथ मूल्यमा उपलब्ध गराइन्छ।
24: प्रोप्राइटर ओमकार नागिला, सम्पर्क 9856060113, 9867974।
3: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारको उपचार सेवा सम्भव छ।
4: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
3: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्बाया पुन,
4: फिजिसियन तथा पेट कलेज रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
3: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर पविन थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
4: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन,
3: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
4: नाक कान घाटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
3: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
4: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
3: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर विशाल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
4: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
3: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मनकाजी थापा मगर।
5: वार्ड, आईसीयू, एनआईसीयू, जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
6: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 रोड, फोन 061-590-162-590-163।
7: Admission open. Pokhara College of Management, PCM, affiliated to Pokhara University. 24 years of academic excellence in management. Bachelor program. 4 years program of Bachelor in Business Administration. BBA. 4 years of IT program. Bachelor of Computer System and Information Technology. BCSIT. 4 years program of Bachelor of Business Administration in Finance. BBA Finance. Firms are available at college administration at 9 a.m. to 3 p.m. Science and Management, both stream can apply. Intro to learn, go forth to serve. Further details, Pokhara College of Management, PCM, Gyanmarga, Nadipur, Pokhara 3, Kaski, Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
8: आहा, घर त साह्रै चित्त बुझ्दो भयो होइन बुढी। अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो, बरु कहाँ जाने होला त?
9: आ बुढा, त्यसलाई चिन्ता लिनु छ र? ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो, हामी पनि त्यतै जाम।
8: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज, क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने असलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
9: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश, पार्वती श्रेष्ठ, फोन नम्बर 065414234 र 9811756606।
0: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किन मोहनी लगाएर हो?
1: साँच्ची कि मोहनी नै लगाए कि बुढा? मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सितेको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त। जे हेरे त्यही मोहनी लाउने खालको छ।
0: कहाँ बनाएछन् र हो? हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
1: हुन्छ नि खुब, पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका रे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौं भएर बनाएको पनि।
0: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुदीक्षा फर्निचर उद्योग, दुलेगौडा पौवा डाँडा, पञ्चमुनी स्कुल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा, मोबाइल 9811435622।
10: आमा, पानी प्यास लाग्यो, यही घैटाको पानी खाइदिउँ कि क्या हो?
11: नाइ बाबु, वर्षाको समय छ, पानी उमालेर वा फिल्टर गरेर मात्रै पिउनु पर्छ, न त बिरामी होइएला।
7: स्वच्छ खाने पानी र सफा वातावरण स्वस्थ जीवनको आधार। हैजा, झाडा पखाला र डेङ्गु जस्ता रोगबाट बच्न व्यक्तिगत र वातावरणीय सरसफाईमा ध्यान दियो। घर वरपर पानी जम्न नदियो।
12: अनुरोध हो, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा।

0: आस्था अनि भरोसा घर निर्माणको विश्वासिलो आधार अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाचे पानी।
1: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
0: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी दुई गाथे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लाल बहादुर गोले र शेरजङ गुरुङ। मोबाइल 9850188461 र सिजन गुरुङ 9705440900।
2: हजुरबाले, आँखा देखिन धमिलो भयो भन्नुभएको महिनौ भइसक्यो। मेरै आँखा पोलेर हेर्ने भएको छैन। आँखा पनि राम्रोसँग जाँच्ने, चस्मा पनि रोजी कहाँ पाइन्छ होला त?
0: अब चिन्ता नलिनुहोस्, आँखा सम्बन्धी सम्पूर्ण समस्याको एउटै समाधान ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र। हामी कहाँ विभिन्न प्रकारका आकर्षक तथा ब्रान्डेड चस्मा, पावर चस्मा, शीतल चस्मा लगायत हरेक प्रकारका चस्माहरू तथा कन्ट्याक्ट लेन्स सुपथ मूल्यमा पाइन्छ। नोट, यहाँ प्रत्येक दिन अनुभवी विशेषज्ञद्वारा आँखा जाँच तथा उपचार गरिनुको साथै परामर्श दिइन्छ। साथै आँखाको माइनर अपरेशन पनि गरिन्छ र ड्राई आई सम्बन्धी उपचार पनि गरिन्छ। ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र, दुलेगौडा। प्रोप्राइटर दिव्या मल्ल ठकुरी 9805501422। दिपेश मल्ल ठकुरी 9805501420। दीप मल्ल ठकुरी 9460141530।
3: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
4: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
3: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
4: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
3: ए त्यसो भए त म गइहाले,
4: चिया त पिएर जाऊ।
3: अहिले हतार छ, पछि आउँदै गरौँला है।
5: दीर्घायु फर्निचर सोरुम,
4: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
0: एभरेस्ट स्टिल र नेपालको नम्बर वान कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता। दीर्घायु फर्निचर सोरुम, दुलेगौडा बजार। प्रोप्राइटर लक्ष्मीराज वाग्ले। सम्पर्क 9850161268 र 9850602068।
6: स्वास्थ्य क्षेत्रमा सबैको मन सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
7: यस दुलेगौडा पोलिक्लिनिकमा यही असार तेह्र गते दोस्रो शनिबार
8: वरिष्ठ स्नायु तथा मनोरोग विशेषज्ञ डाक्टर जय बहादुर खत्री,
9: हाड जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर विद्याभूषण ताम्राकार,
8: वरिष्ठ स्नायु तथा मनोरोग विशेषज्ञ डाक्टर जय बहादुर खत्री,
9: हाड जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर विद्याभूषण ताम्राकार,
8: वरिष्ठ छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर सुशील कार्की,
10: वरिष्ठ नाक घाँटी र गलगाड रोग विशेषज्ञ डाक्टर आशिष घिमिरे,
8: र वरिष्ठ भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य बिरामीहरूको स्वास्थ्य परीक्षण र उपचारका लागि आउँदै हुनुहुन्छ। समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
9: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर, प्रेसर, पाइल्स, फिस्टुला र प्रेसरका साथै हाइड्रोसिल, हर्निया र पिसाब सम्बन्धी समस्याको उपचार गरिन्छ।
8: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
9: हर जानकारीका लागि फोन 0465 93531353।
11: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर,
12: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेला आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत
13: वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिराजन आगामी असार तेह्र गति शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा आउँदै हुनुहुन्छ।
12: सम्बन्धित समस्या भएका दम्पतिले उपचार तथा परामर्श दिएर अनुरोध।
11: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा, फोन

0: क्लिक गरेर सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नोट, प्रत्येक आइतबार आफ्नो उत्पादन आफैले बिक्री गर्न पाइने व्यवस्था छ। ताजा विषादी रहित स्वच्छ अर्गानिक उत्पादन उपभोगको बानी बसालौ।
0: अनुरोधक श्री खैरनी चार महिला विकास बहुद्देश्य सहकारी संस्था लिमिटेड खैरनी चार।
2: सुन्नु न गाउँमा तपाई त आजै जानुस् हो,
3: अनि यति अबेला भइसक्यो गाउँ जाने मोटर नपाएर अल्पत्र परिन्छ कि?
2: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि।
3: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
2: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरनी चार आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्यान्डी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
0: होटल फ्यामिली एन्ड लज, खैरनी चार बजार, प्रोप्राइटर अर्जुन सापकोटा। मोबाइल 98 5 60 23 420, 98 0 41 54 674 र 98 4 60 23 420।
4: आज पनि भाटो आयो के हो कि तिम्रो पारा, राम्रोसँग खाना बनाउन आउँदैन?
5: यी बुढा कुरै नबुझिकन त्यस्तै फर्किने के? खाना बनाउनेको व्यथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिमलो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, कराना मात्रै भयो।
4: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
5: तिमीलाई पर्खिने बाहेक अरू केही आउँदैन क्या रे? दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यही जाने हो।
6: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
7: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा। प्रोप्राइटर सञ्जीव श्रेष्ठ 98 5 60 83 5 07, कविता श्रेष्ठ, सम्पर्क 0564140055 र 98 4 66 18 817।
8: आज पनि ढिला भयो।
9: यो मिठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु। आफ्नो सबै आमा भनेर प्रभुसँगको यो आत्मीय झुन्डे म एकदमै आनन्दित महसुस गर्छु।
10: मंगल दिन अगरबत्ती सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन।
11: आधिकारिक विक्रेता थापा सप्लायर, शुक्ला गण्डकी साथ सेरा, प्रोप्राइटर राजबहादुर थापा। मोबाइल 98 5 60 22 79।
12: टाइम चेकको साथमा आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना

0: एभुडी तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि।
1: घर मात्रै बनाएर हुन्छ, त्यो भन्दा ठुलो कुरा त साथ सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
0: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै धुलेगौडा बजारको हेल्पोस्टोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
1: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
2: हजुर, घर भित्र होस् या बाहिर गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
3: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ल गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौडा।
2: प्रोप्राइटर रबिन थापा, सम्पर्क 9856033998 र 9845010950।
4: सधैँ झैं यही आउँदो असार 13 गते दोस्रो शनिबार
2: यस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका एसओडी वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आनन्द नेपाल आउनुहुने हुँदा सम्बन्धित रोगका समस्या भएका बिरामीहरूले स्वास्थ्य लाभ लिई मौकाको फाइदा लिनुहोला।
5: उपचार हुने रोगहरू,
2: नयाँ पुराना नङ तथा छालाको दाजको उपचार,
5: अनुहारमा देखिने चाया पोतो र डन्डीफोरको उपचार,
2: कपाल झर्ने समस्या,
5: छालाका संक्रमित रोगहरू जस्तै लुतो, घाउ, खटिरा,
2: टाउको तथा शरीरको चाया,
5: बुढेसकालमा छाला चिलाउने रोग,
2: विभिन्न छालाका पुराना तथा नयाँ एलर्जी,
5: छाला तथा यौनाङ्गमा आउने मुसा,
2: कुष्ठ रोग तथा छालाका अन्य रोग सँगै यौन रोग सँग सम्बन्धित सम्पूर्ण उपचार, परामर्श र पोतोको पिलिङ पनि गरिन्छ।
4: साथै दुलेगौडामा नै पहिलो पटक रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यद्वारा दैनिक फिडियो एक्सरे तथा एनोमाली स्क्यान सेवा र दैनिक इसिजी, गुणस्तरीय ल्याब र फार्मेसी सेवा लिन सक्नुहुनेछ।
2: विस्तृत जानकारीका लागि सम्पर्क 0564142333 र 9968168187।
4: वीरेन्द्र स्वास्थ्य क्लिनिक, शुक्ला गण्डकी 4, दुलेगौडा।
6: वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर सूर्य देवकोटा, चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरामा।
7: मनमोहन कार्डियो भास्कुलर सेन्टर टिचिङ हस्पिटल काठमाडौँमा कार्यरत मुटु रोग विशेषज्ञ डीएम कार्डियोलोजिस्ट डाक्टर सूर्य देवकोटा यही असार 13 गते शनिबार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनुहुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
6: लक्षित समूहहरू,
7: उच्च रक्तचापका र मुटु ढुकढुक गर्ने बिरामीहरू,
6: मुटुको बाथरोग,
7: मुटुका रक्त नली र धमनी सम्बन्धी रोगहरू,
6: हृदयघात भएका तथा मुटुको रक्त नलीमा स्टेन्ट हालिसकेका बाइपास सर्जरीका बिरामीहरू,
7: मुटुको भल्भ सम्बन्धीका रोगीहरू तथा भल्भ फेरेका बिरामीहरू,
6: मुटुको मांसपेशी सम्बन्धी रोग भएका तथा मुटु कमजोर भएका बिरामीहरू,
7: कोलेस्ट्रोल, ट्राइग्लिसराइड भएका बिरामीहरू,
6: जन्मजात मुटुमा प्वाल तथा अन्य जन्मजात मुटुका रोगीहरू,
7: शरीर सुन्निने बिरामीहरू र अन्य मुटु सम्बन्धी रोग भएका बिरामीहरू,
6: हृदय चक्कर र रिङ्गटा लाग्ने, छाती दुख्ने र भारी हुने, श्वास फेर्न गाह्रो हुने बिरामीहरू,
7: कोरोनरी एन्जियोग्राफी तथा स्टेन्ट राख्नु पर्ने बिरामीहरू,
6: पेसमेकर सम्बन्धीका बिरामीहरू।
8: थप जानकारीको लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 0165-5594-5594-94 र 5-87-78।
9: सुन, शुद्धताको प्रतीक, तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
10: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहक जित्न सफल।
9: प्रोसर आभूषण सुनचारी पसल, दुलेगौडा, फेकी बजार।
11: आकर्षक तथा आधुनिक डिजाइनको घर गहना

0: ಸಾಗಿದೆ. ಸಂಪರ್ಕ ಅಂಠಾನವೆ ಪಾಸ್ ಆಗಿ ಸಾಕ್ಷಿ ಪಿಕ್ಸಿ ಅಂಠಾನವೆ 067 29 ಸಾಕ್ಷಿ 94.
1: हॉस्पिटल एंड अलाइड साइंसेस न्यू रोड पोखरा में अब सभी प्रकार के उपचार सेवा संभव है.
2: बाल रोग विशेषज्ञ डॉक्टर विनोद तुनाचन, प्राध्यापक डॉक्टर वंदना श्रेष्ठ,
1: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डॉक्टर डेला सिंह जोशी, डॉक्टर चुंगमाया पुन,
2: फिजिशियन तथा पेट कलेजो रोग विशेषज्ञ डॉक्टर विकास अधिकारी डॉक्टर शंकर बराल,
1: हाड़ जोड़नी तथा नशा रोग विशेषज्ञ डॉक्टर यज्ञमान साक्य, उप प्राध्यापक डॉक्टर प्रवीण थापा र हाड़ जोड़नी नशा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डॉक्टर सुभाष गुरुंग,
2: मोटर रोग विशेषज्ञ डॉक्टर तेज बहादुर गुरुंग, कैंसर रोग विशेषज्ञ डॉक्टर ऋषि सेचन,
1: यूरोलॉजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डॉक्टर प्रकाश छेत्री, डॉक्टर जुजुराज श्रेष्ठ,
2: नाक कान घाटी तथा थायराइड सर्जन सह प्राध्यापक डॉक्टर विकास गुरुंग, छाला विज्ञान भेनेरियोलॉजी र कुष्ठ रोग विशेषज्ञ डॉक्टर अस्मिता वाग्ले,
1: रेडियोलॉजिस्ट प्राध्यापक डॉक्टर मनीष किरण श्रेष्ठ, डॉक्टर सुमिरन श्रेष्ठ,
2: एंटेरियोलॉजिस्ट डॉक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एंड कॉस्मेटिक सर्जन उप प्राध्यापक डॉक्टर पीयूष गिरी,
1: एनेस्थेसियोलॉजिस्ट उप प्राध्यापक डॉक्टर साल गुरुंग, डॉक्टर सुस्मिता गुरुंग,
2: जनरल सर्जन प्राध्यापक डॉक्टर नरेंद्र विक्रम गुरुंग, सह प्राध्यापक डॉक्टर देवेंद्र श्रेष्ठ,
1: फिजिशियन डॉक्टर अनमोल पौडियल र मनोचिकित्सक डॉक्टर मानकाजी थापा मगर.
3: वार्ड आईसीयू एनआईसीयू जनरल एंड लैप्रोस्कोपी सर्जरी सेवा पोस्ट ऑफ सेवा फिजियोथेरापी इंडोस्कोपी क्लोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी यूरोफ्लोमेट्री डायलिसिस सेवा र 24 घंटा इमर्जेन्सी सेवा साथ ही अन्य विशेषज्ञ डाक्टर द्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौं.
4: 24 घंटा पैथोलॉजी सेवा उपलब्ध छ. विस्तृत जानकारी को लागि पद्मश्री हॉस्पिटल एंड एलाइड साइंसेस प्राली पोखरा 9 फोन 061-590-162-590-163.
5: लगभग सबैजना आइसक्नुभयो. आजको उडास्तरको छलफल सुरु गरौँ न त.
6: हुन्छ हुन्छ ल हुन्छ.
5: आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ.
6: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्.
7: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको. हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त. सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है.
6: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्.
5: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न.
6: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ.
7: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन.
6: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन. घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो. सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ.
5: हो, उहाँले भनेको कुरा सही हो. ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन.
8: नेपाल सरकार विज्ञापन बोर्ड.
9: Admission open. Pokhara College of Management, PCM, affiliated to Pokhara University. 24 years of academic excellence in management. Bachelor program, 4 years program of Bachelor in Business Administration. BBA, 4 years of IT program. Bachelor of Computer System and Information Technology, BCSIT. 4 years program of Bachelor of Business Administration in Finance, BBA Finance. Firms are available at college administration at 9 a.m. to 3 p.m. Science and Management, both stream can apply. Intro to learn, go forth to serve. Further details, Pokhara College of Management, PCM, Gyanmarga, Nadipur, Pokhara 3, Kasi, Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
10: तपाई घर बनाउँदै हुनुहुन्छ, अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
11: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटफिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
10: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
12: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागन्धकी दुई काछे पानी तनहु, प्रोप्राइटर रमेश भुजेल, फोन 9856032475 र 9801132475।
13: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
14: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्नल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
13: ओके, लेट्स डन।
14: हजुर, सिग्नल अफसेट प्रेस, शुक्ला गण्डकी 4 दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
13: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, कम शुल्क र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
14: प्रोप्राइटर गोविन्द सिग्देल, फोन 9856028543 र 9847000787।
10: आहा, घर त साह्रै चित्त बुझ्दो भयो होइन बडी? अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो, बरु कहाँ जाने होला त?
15: आ बुढा, केलाई चिन्ता लिनु छ र? ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो, हामी पनि त्यतै जाम।
10: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज, क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने असलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
15: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ, फोन नम्बर 0564142334 र 9811156606।
10: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोहनी लगाएर हो?
15: साँच्चीकै मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सिटीको घरको झ्याल, ढोका, खापा, त्रिकोस, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त? जे हेर्यो त्यही मोहनी लाउने खालको छ।
10: कहाँ बनाएछन् र हो? हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
15: अँ हुन्छ नि, खुब पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका अरे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौं भएर बनाएको पनि।
10: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुदीक्षा फर्निचर उद्योग, दुलेगौडा, पौवा डाँडा, पञ्चमणि स्कूल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा, मोबाइल 9811435622।
16: दाई, पहिला यो मोबाइल हेरिदिनुहोस् न, के भयो? भयो, फोटो, भिडियो, नम्बर सबै यसमै थियो, एक्कासै बिग्रियो।
13: खोलिदिनुहोस् त। ए, चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल सब नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
16: अनि बन्छ त दाई?
13: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
17: द एप्पल सप नोकिया सर्भिस सेन्टर, दुलेगौडा, बस्ती सुनीको ठिक पारिपट्टि,
18: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेट र एसोसरी सामानहरू उपलब्ध छन्।
17: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
18: प्रोप्राइटर राजन पौडेल, मोबाइल 9856062029।
19: पानी प्यास लाग्यो, यही घण्टाको पानी खाइदिउँ कि क्या हो?
20: नानी बाबु, वर्षाको समय छ, पानी उमालेर वा फिल्टर गरेर मात्र पिउनुपर्छ, म त बिरामी हुनेला।
21: स्वच्छ खाने पानी र सफा वातावरण स्वस्थ जीवनको आधार, हैजा, झाडा पखाला र डेंगू जस्ता रोगबाट बच्न व्यक्तिगत र वातावरणीय सरसफाईमा ध्यान दिऊ। घर वरपर पानी जम्न नदिऊ। स्वस्थ बनाऊ।
0: अनुरोध हो गंडकी प्रदेश सरकार मुख्यमंत्री तथा मंत्री परिषद को कार्यालय प्रेस रजिस्ट्रार को कार्यालय गंडकी प्रदेश पोखरा।
2: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
22: गंडकी प्रदेश में उत्कृष्ट नतीजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालय बाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी कैंपस बेल चौतारा में शैक्षिक सत्र 2083-84 का लागि मानविकी शिक्षा र व्यवस्थापन संकाय में स्नातक तह प्रथम वर्ष में अंग्रेजी र नेपाली दुवै माध्यम में भर्ना खुल्यो।
2: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
22: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट संचालित न्यून शुल्कमा पढाइ हुने सामुदायिक क्याम्पस
2: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने
22: शुक्ला गण्डकी भीमाद म्याग्दी रिसिङ घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टप्परलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था
2: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था
22: 3.4 3.59 सम्म जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था
2: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा ₹4,000 छुटको व्यवस्था
22: साथै यूजीसी प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
2: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने
22: जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहु फोन 0665712 44। सिप सिकौ भविष्य बनाऊ योग्यताले मात्र होइन अब सफलताका लागि सिप पनि चाहिन्छ त्यसैले आउनुहोस् देश वा विदेश सबैतिर काम लाग्ने सिप सिकौ।
2: हजुर रोजगारीको सुनौलो अवसर खोजिरहनु भएको छ भने यो सूचना तपाईँका लागि हुन सक्छ। स्वास्थ्य क्षेत्रमा दक्ष र आत्मनिर्भर बन्ने गरी तपाईँ हाम्रो शहर दुलेगौडामा शुरू हुँदैछ केयर गिभर तालिम छिट्टै भर्ना भई सिट सुरक्षित गर्नुहोस्।
22: नर्स बन्ने सपना अब केयर गिभर तालिम लिएर पूरा गर्नुहोस्। अनुभवी प्रशिक्षकहरूबाट सैद्धान्तिक र व्यवहारिक ज्ञान प्रदान गराई अस्पताल वृद्धाश्रम र होम केयर सेवाका लागि दक्ष जनशक्ति उत्पादन गर्न यही असार 1 तालिम सञ्चालन हुने सहर्ष जानकारी गराउँदछौ।
2: नोट न्यूनतम कक्षा 8 उत्तीर्ण भएका 18 पूरा भएकाहरू तालिममा सहभागी हुन सक्नेछन्।
22: सम्पर्क दुलेगौडा एनआईसी बैंक भएको भवन फोन 9856443 9841 43 46
23: ताइनी दिदी आलु लगाउने बेला भयो मल पाउनु भयो त?
24: ए दाई पनि घरै हुनुहुँदो रहेछ त खै ल्याउन त कहाँबाट ल्याए कुन निकाल्छे हाम्रो त बुढाले ल्याएका हुन् मल पनि साह्रै राम्रो रहेछ।
25: सुन त माइली गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर बनाएको मल पाइदो रहेछ छिटो जाऊ त अन्त भन्दा सस्तोमा पाइएछ है मैले त त्यहीँबाट ल्याएको।
23: ए हो र हस् दाई म आजै जान्छु।
22: हजुर यस हाइजेनिक रान्च प्रणालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
23: हाइजेनिक रान्च प्रणाली शुक्ला गण्डकी 8 सफल एकले टोल गणपते प्रोप्राइटर रामकृष्ण भण्डारी मोबाइल 9856062891।

0: अगाडि बढ्छ र त्यसलाई फिफाले कसरी रेस्पोन्स गर्छ त्यसमा चाहिँ
1: एउटा शक्तिशाली भूकम्पपछि उत्तरी भेनेजुएलामा व्यापक खोज तथा पुनर्स्थापना कार्यवाही सञ्चालन भइरहेको छ। कम्तीमा 164 जनाको ज्यान गएको छ तर विज्ञहरूले क्षतिको स्तर प्रष्ट भएपछि उक्त संख्या हजारौंमा पुग्न सक्ने बताइरहेका छन्। राजधानी कराकस र कैयौं राज्यहरूमा सरकारी भवन र घरहरू ध्वस्त भएका छन्। भेनेजुएलाले राष्ट्रिय विदा मनाइरहेको समयमा भूकम्प गएको थियो, त्यही भएर त्यो बेला धेरै मानिसहरू घरमै रहेको ठानिएको छ। अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेजले भनिन्, यो गम्भीर प्रभाव निम्त्याउने घटना हो जसले धेरैवटा राज्यहरूमा असर पुर्याएको छ। हाम्रा नागरिकहरूका लागि यो संवेदनशील क्षणमा र दुर्भाग्यवश जसले दुःख पाएका छन् र परिवारका सदस्य गुमाएका छन् हामी तत्कालै समवेदना प्रकट गर्न चाहन्छौं। भेनेजुएलाकी अन्तरिम राष्ट्रपति संयुक्त राज्य अमेरिकाले तत्कालै सहयोग उपलब्ध गराउने वाचा गरेको छ। विदेश मन्त्री मार्को रुबियोले अमेरिकी प्रयास विशाल द्रुत र प्रभावकारी हुने बताए। चीन र भारतले पनि भेनेजुएलालाई खोज तथा उद्धार प्रयासमा सघाउने बताएका छन्। युरोपेली संघले आफूले पुनर्स्थापना प्रयासलाई सघाउन भू उपग्रह निगरानी प्रणालीलाई सक्रिय तुल्याएको जनाएको छ। कराकस नजिकैको प्रमुख अन्तर्राष्ट्रिय विमानस्थलमा क्षति पुगेकाले अत्यावश्यक सहयोग पठाउन जटिलता आउन सक्ने देखिएको छ। अमेरिकी विदेश मन्त्री मार्को रुबियोले होर्मुज जलमार्ग शुल्क रहित रहनेमा आफ्ना खाड़ीका साझेदारहरूलाई आश्वस्त तुल्याएका छन्। बहरेनमा बोल्दै रुबियोले अमेरिकाले इरानसँग सम्झौता चाहेको तर त्यस बापत मूल्य चुकाउन नचाहेको बताए। इरानले उक्त रणनीतिक जलमार्ग प्रयोग गर्ने पानी जहाजहरूबाट शुल्क उठाउने संकेत गरेको छ तर उक्त जलमार्गको सीमामा अवस्थित ओमानले त्यसलाई खारेज गरेको छ। केन्याको राजधानी मोम्बासामा 2 वर्ष अघिको सरकार विरोधी जेएनजी प्रदर्शनमा मारिएका व्यक्तिहरूप्रति सम्मान व्यक्त गर्दै सयौं युवाहरूले र्याली निकालेका छन्। कालो पोशाक लगाएर त्यसमा देशको झण्डा बेरेका ती युवाहरूले बोकेका ब्यानरमा न्यायको माग गरिएको छ र गैर न्यायिक हत्या अन्त्य गरिनुपर्ने आह्वान गरिएका छन्। नैरोबीमा प्रहरीले प्रदर्शनकारीहरूलाई संसद भवन नजिकैबाट पक्राउ गरेपछि केन्द्रीय प्रहरी स्टेशन बाहिर भेला भएको भीड़माथि अश्रु ग्यास प्रहार गरिएको थियो। र भारतीय विदेश मन्त्रालयका एकजना अधिकारीले भारतको पासपोर्ट देशको नागरिक रहेको प्रमाण नभएको बताएपछि सो धारणाले ठूलो विवाद निम्त्याएको छ। उक्त अभिव्यक्तिको व्यापक निन्दा गरिएको छ र आलोचकहरूले सो भनाएपछि अन्य देशहरूले राजधानीलाई नागरिकताको प्रमाणको रूपमा मान्यता नदिने अर्थ लाग्ने तर्क गरिरहेका छन्। तर भारत सरकारले पासपोर्टले कहिले पनि नागरिकताको प्रमाणको रूपमा काम नगरेको र विदेश मन्त्रालयले मौजूदा कानूनबारे व्याख्या गरेको उल्लेख गरेको छ। आफ्ना नागरिकताको प्रमाण देखाउन विफल भएको आरोप लागेका 10 लाख मानिसहरूलाई मताधिकारबाट वञ्चित गरिएको दावी यसअघि भारतमा गरिएका थिए। यो बीबीसी नेपाली सेवा हो।
2: साझापखमा पुनः स्वागत छ। विकल्प दिएर मात्रै व्यवस्थापन गर्नुपर्ने अडान राख्दै केही सुकुम्बासीहरू अन्यत्र स्थानान्तरण हुन नमानेपछि सरकारले होल्डिङ सेन्टर खाली गर्ने समयावधि बढ़ाएको छ। अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले 3 दिन अघि काठमाडौँ उपत्यका विभिन्न होल्डिङ सेन्टरहरूमा बसोबास गरिरहेकाहरूलाई 5 दिनभित्र स्थान खाली गर्न निर्देशन दिएको थियो। आश्रय स्थलमा बसोबास गरिरहेका कतिपयले समेत थप समयको माग गरेका र तथ्याङ्क संकलन कार्यका लागि पनि समय आवश्यक परेकाले स्थान खाली गर्ने अवधि असार 19 गतेसम्मका लागि बढ़ाइएको समितिका आयोजना निर्देशक मचाकाजी महर्जनले बीबीसीलाई बताए। यद्यपि कतिपय परिवारले भने आश्रय स्थल छाड्न अस्वीकार गरेका विवरणहरू आइरहेका छन्। एक रिपोर्ट। थापाथली नदी किनारबाट विस्थापित भएका 51 वर्षीय झावरलाल उराव 6 जनाको परिवारसहित किर्तिपुर स्थित राधास्वामी होल्डिङ सेन्टरमा बस्दै आएका छन्। उनका अनुसार केही दिन यता सरकारी प्रतिनिधिहरूले होल्डिङ सेन्टर खाली गर्न ताकेता गरिरहेका छन्।
3: 25,000 पैसा लिनुहोस् अनि तपाईँहरू चाहिँ यहाँ ठाउँ छोड्नुहोस् भनेर भन्दै हुनुहुन्छ। उहाँहरूले व्यवस्था तपाईँको चाहिँ अब पछि गरौंला भन्ने कुरा गर्नुहुन्छ। उहाँहरूले अब विकल्प नदिकन पहिला अब उठिबास गर्ने सरकारले अब कसरी हामी फेरि अब त्यो व्यवस्था गर्ला भन्ने के आशले अब हामी त्यो 25,000 लिनु 15,000 लिनु।
2: उराव सहित त्यहाँ बसोबास गरिरहेका परिवारहरूले आज होल्डिङ सेन्टर बाहिर आफ्ना सरोकारका विषय समेटेर माग पत्र टाँसेका छन्। विकल्पको व्यवस्था नगरी जबरजस्ती हटाउने प्रयास भए आफूहरू पहिले बसोबास गर्दै आएको स्थानमै फर्किन बाध्य हुने चेतावनी उक्त माग पत्रमा दिइएको छ। हाल काठमाडौँका विभिन्न होल्डिङ सेन्टरहरूमा 300 भन्दा बढ़ी परिवार बसिरहेका छन्। होल्डिङ सेन्टरमा रहेका परिवार मात्र नभई आफ्नै हिसाबले अन्यत्र बसिरहेका सुकुम्बासीहरूको पनि तत्काल उचित व्यवस्थापन गरिनुपर्छ। पर्ने सुकुम्बासी मोर्चाका अध्यक्ष कुमार कार्कीको भनाई छ।
4: एउटा मानिसलाई जसको घर भत्किएको छ, जसको त्यहाँ जीवन भत्किएको छ, जसको त्यहाँ बालबच्चाको पढाइ भत्किएको छ, जसको अबको आगामी दिनहरू भत्किएका छन्, आगामी आयसेका बाटाहरू भत्किएका छन्, जीवनयापन भत्किएको छ, सबै कुरा भत्किएको छ नि, त्यसको व्यवस्थापन त्यसलाई चाहिँ राख्ने कुरामा चाहिँ सरकारले चाहिँ प्याकेजमा रणनीति बनाएर योजना बनाएर लिएर आउनु पर्यो भन्ने कुरा हाम्रो त।
2: यता अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका अधिकारीहरूले भने राधा स्वामी बाहेक अन्य आश्रय स्थलमा रहेका अधिकांश परिवार पुनर्स्थापनाका लागि तयार रहेको दावी गर्दै आएका छन्। समितिका कार्यकारी अध्यक्ष आनन्द सिंह भाट थप गरिएको समय सीमाभित्र होल्डिङ सेन्टरमा रहेका परिवारहरू पुनर्स्थापनामा जाने विश्वासमा छन्।
5: सम्भवतः उहाँहरू व्यवस्थापनमा जानुहुन्छ अहिलेलाई, जसरी बाहिर बसिराख्नु भएको छ उहाँहरू, जस्तै बाहिर बस्नुहुन्छ त्यहाँभित्र पनि कोही चाहिँ जानै नसक्ने अवस्थाका अशक्तहरू स्वास्थ्यको कारण अथवा अन्य छ भने उहाँहरूलाई चाहिँ के गर्ने भन्ने बारेमा हामीले पनि विकल्पका पनि त्यसमा पनि सोच्नुपर्छ। त्यो 19 गते पछि निर्णय चाहिँ हामी लिन्छौँ आवश्यकता अनुसारले।
2: पुनर्स्थापनामा जाने परिवारलाई प्रारम्भिक रूपमा एकमुष्ट 25,000 रूपियाँ र त्यसपछि 3 महिनासम्म मासिक 15,000 रूपियाँ उपलब्ध गराइने भनिएको छ। अब अर्को विषय, अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाले अखिल नेपाल फुटबल संघ एन्फालाई अनिश्चितकालका लागि निलम्बन गरेपछि नेपाली फुटबलको भविष्यलाई लिएर चिन्ता बढ़ेको देखिएको छ। एन्फाभित्र विगतदेखि नै विभिन्न विवाद र समस्याका कारण फिफाले पटक पटक चेतावनी दिँदै आएको भए पनि यसअघि निलम्बनको अवस्थामा भने पुगेको थिएन। फिफाले तेस्रो पक्षको हस्तक्षेपसँग सम्बन्धित विधानको गम्भीर उल्लंघन भएको ठहर गरेको बताइएको छ। त्यसको अर्थ र सम्भावित असर खेलाउँदै हाम्रा खेल संवाददाता निरञ्जन राजवंशी।
6: इतिहासमा पहिलो पटक एन्फा चाहिँ फिफाद्वारा निलम्बित भयो। यसको प्रत्यक्ष पहिलो असर भनेको अब नेपाली फुटबलले कुनै पनि उमेर समूहदेखि लिएर राष्ट्रिय टोलीसम्मको अन्तर्राष्ट्रिय फुटबल खेल्न पाउँदैन। त्यो भनेको नेशनल टिम मात्र नभइकन क्लब फुटबलले पनि अन्तर्राष्ट्रिय खेलकुद खेल्न पाउँदैन। र दोस्रो असर भनेको फिफाले नेपालले दिँदै आएको जति पनि आर्थिक अनुदान छ त्यो सबै बन्द हुन्छ। अर्कोतर्फ अब यसको निकासको 2-3 तरिका हुन सक्छ। तेस्रो पक्षको हस्तक्षेप जुन भनिएको छ त्यो भनेको नेपालको सरकार अर्थात राष्ट्रिय खेलकुद परिषद हो। अब राष्ट्रिय खेलकुद परिषदले कसरी अगाडि बढ़ाउँछ भन्ने कुरामा 2-3 कुराहरू हुन सक्छ भन्ने अनुमान गरिएको छ। पहिलो भनेको परिषदले एउटा तदर्श समिति बनाउँछ एन्फाको। उक्त तदर्श समिति मार्फत राष्ट्रिय खेलकुद परिषदले फिफासँग यो निलम्बन फुकुवाको लागि प्रयास गर्ने कामहरू गर्छ। र अर्कोतर्फ नेपालको फुटबल जुन अब डेडलक भएको छ त्यसलाई खोल्नको लागि अब आन्तरिक फुटबल प्रतियोगिताहरूको आयोजना गर्नेदेखि लिएर अन्य फुटबल गतिविधिहरूको काम गर्न सक्छ। यहाँनिर अर्को के पनि विषय उठेको छ भने यदि राष्ट्रिय खेलकुद परिषदले फिफासँग समन्वय गर्न सफल भयो र फिफाकै सहमतिमा अर्को निर्वाचन गर्नको लागि त्यसलाई चाहिँ नर्मलाइजेसन कमिटी भन्छ, त्यो कमिटीमा चाहिँ फिफाको मान्छे, विवादित पक्ष, विपक्ष, न्यूट्रल पर्सन, खेलाड़ी सबैलाई राखेर एउटा कमिटी बनाएर त्यो कमिटीले निर्वाचन गर्न सक्छ। यो दुईटा उपायहरू अगाडि आएका छन्। त्यसमध्ये कुन चाहिँ उपायमा राष्ट्रिय खेलकुद परिषद अगाडि बढ्छ र त्यसलाई फिफाले कसरी रेस्पोन्स गर्छ त्यसमा चाहिँ नेपाली फुटबलको निलम्बन फुकुवा हुने नहुने तय हुन्छ।
2: हाम्रा खेल संवाददाता निरञ्जन राजवंशी। अब अर्को विषय, भदौमा भएको जेएनजी आन्दोलनका क्रममा 7% संरचना नष्ट भए यता इम्बोस्ड नम्बर प्लेट सम्बन्धी कामहरू अपेक्षित रूपमा अघि बढ़न नसकेको यातायात व्यवस्था विभागका अधिकारीहरूले बताएका छन्। करिब 1 दशक अघि बजेट मार्फत सवारी साधनमा डिजिटल नम्बर प्लेट लागू गर्ने योजना अघि सारिए पनि त्यसको कार्यान्वयन उल्लेख्य रूपमा हुन सकेको छैन। यसबीचमा इम्बोस्ड नम्बर प्लेटको विषयमा विभिन्न पक्षबाट विरोध समेत हुँदै आएको थियो। यसै सन्दर्भमा हामीले विभागका निर्देशक मणिराम भूषाललाई इम्बोस्ड नम्बर प्लेटको काम अहिले कुन स्थितिमा छ भनेर सोधेका छौं।
4: भदौ 24 जुन जेएनजी आन्दोलन भयो नि त्यसमा यो इम्बोस्ड प्लेटको 100% संरचनाहरू ध्वस्त भयो लगभग, होइन? पुराना हाम्रो उहाँहरूले बनाएको 5-6 लाख प्लेटहरू पनि जलेर गए, प्लेट बनाउने मेसिन पनि यही विभाग पछाडि थियो त्यो पनि जल्यो, सफ्टवेयर पनि जल्यो, सबै जलेर चाहिँ यो 2700 लगभग 0 पुग्या छ। टेलिकारको टाइम चाहिँ मंसिरमा म्याप सिद्धियो, त्यसपछि अब हामीले यही कारणहरू देखाउँदै म्याप थप चाहिँ 3 वर्षको लागि गरेका छौँ। 3 वर्षमा चाहिँ उहाँहरूले स्टेप स्टेपमा पहिला चाहिँ मेसिन बनाउने गरेर बिल्डिङ बनाउने मेसिङ बनाउने यो गर्ने गरेर पुरानो अवस्थामा ल्याउने भन्दा हामीले म्याथप गरेका छौँ. म्याथप गरे पनि चार महिना भइसक्यो होइन, अहिलेसम्म पनि उहाँहरूको चाहिँ सन्तोषजनक रूपमा चाहिँ उहाँहरूले काम सुरु गरेको चाहिँ फिजिकल्ली देखिएको छैन.
7: 25 लाखलाई टार्गेट गरेका थियौँ क्या
4: हाम्रो ठेक्का सम्झौतामै 25 लाख भेहिकलहरूलाई चाहिँ उहाँहरूले प्लेट बनाइदिने, त्यसपछि 25 लाख भेहिकलमा हामीले प्लेट जडान गर्ने, 25 लाख भेहिकलमा प्लेट जडान गरिसकेपछि उहाँहरूले यो सबै सिस्टम चाहिँ नेपाल सरकारलाई सुम्पेर अरू गाडीहरूलाई चाहिँ नेपाल सरकारले अन गरेर गर्ने भन्ने हो. बिचमा फेरि अदालतहरूबाट चाहिँ स्टेहरू आएर चाहिँ अलिकति लम्बिएको थियो, जनजी आन्दोलन पछि चाहिँ काम अझ लम्बियो.
7: अब अहिलेसम्मको प्रगति चाहिँ के छ, शुरूबाट गर्नुपर्ने भन्नुभयो, उत्पादन गरेर गाडीमा राख्ने त्यो चरण चाहिँ कहिलेबाट सुरु हुन्छ भन्ने उनीहरूले बताएका छन्, यहाँ प्रगति विवरण के छ?
4: त्यसको लागि चाहिँ पहिला सामानहरू बाहिरबाट ल्याउनु पर्छ होइन, सामान ल्याएपछि अब यहाँ भएको बिल्डिङमा चाहिँ त्यसलाई सुधार गरेर चाहिँ गराउनु पर्छ. यसो हामीले फिजिकल्ली हेर्दा गर्ने 25 लाख भेहिकलमा प्लेट जडान गरिसकेपछि उहाँहरूले यो सबै सिस्टम चाहिँ नेपाल सरकारलाई सुम्पेर अरू गाडीहरूलाई चाहिँ नेपाल सरकारले अन गरेर गर्ने भन्ने हो. बिचमा फेरि अदालतहरूबाट चाहिँ स्टेहरू आएर चाहिँ अलिकति लम्बिएको थियो, जनजी आन्दोलन पछि चाहिँ

0: चाहिँ कस्तो इम्बोर्स्ड हुन्छ कि नन इम्बोर्स्ड नै दिन्छ अहिले
1: नयाँ जडान गाडीहरूमा पनि अब उहाँसित त सम्झौताहरू अनुरूपै हुने भयो
0: तर उहाँहरूले अहिले प्रोडक्सन गरि नरहेको अवस्थामा चाहिँ प्रादेशिक नम्बर प्लेट नै लागू हुने हो अहिले
1: त्यो त अहिले अब जसरी चाहिँ ठाउँ ठाउँमा गएर चाहिँ नम्बर लेखेर लगाउने चलन छ नि जुन पुरानो अब त्यही तरिकाले नै उहाँहरूले लगाएर चलाइराख्नु भएको छ होइन अब हामीले प्रोडक्सन भएर चाहिँ रेडी नहुन्जेलसम्म उहाँहरूलाई अनिवार्य गर्न सक्ने कुरो पनि भएन
0: तीन साढे नम्बर प्लेटहरू छ नि जुन पुरानो अनि त्यसपछि प्रादेशिक अनि त्यसपछि यो इम्बोर्स्ड प्लेट
1: पुरानो त्योहरू त हुँदैन अब चाहिँ त्यही प्रदेशको नाम लेखेको नम्बर प्लेट अनुसार गाडीहरू हुने भयो इम्बोर्सको चाहिँ यसो सुरु गरेको अब सुरु गरेर बिचमा यो भएर चाहिँ उहाँलाई म्याथ गराएको छ उहाँले तीन वर्षभित्र भ्याउनु भएन त्यसलाई कसरी जाने अनि त्यो बेला छलफल गरेर फेरि बिग्रिनुहुन्छ
2: यातायात व्यवस्था विभागका निर्देशक मणिराम भूषाल साथी प्रदीप बस्यालसँग कुरा गर्दै अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग भेनेजुएलामा लगातारका दुई शक्तिशाली भूकम्पमा परि कम्तीमा 164 जना मारिएका र झण्डै 1000 घाइते भएका देशकी अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेजले बताएकी छन् बुधबारको दोस्रो भूकम्प उत्तर दक्षिण अमेरिकी मुलुकले एक शताब्दी यता महसुस गरेको सर्वाधिक शक्तिशाली भनिएको छ बीबीसी विवरणमा आधारित रिपोर्ट फणीन्द्र दाहालबाट
3: भेनेजुएलामा संकटकालको घोषणा गरिएको छ विमानस्थल रेल र यातायात सेवा अवरूद्ध भएका छन् भग्नावशेषमा पुरिएका हुन सक्ने व्यक्तिहरूको जीवितै उद्धारका लागि प्रयासहरू भइरहेका छन् झण्डै 50,00,000 जनसंख्या रहेको राजधानी कराकसमा स्थानीय समय अनुसार साँझको 6:04 जाँदा दुईवटा शक्तिशाली भूकम्पको धक्का महसुस भएका थिए कार्यवाहक राष्ट्रपति रोड्रिगेजले राजधानीको उत्तरमा अवस्थित ला ग्वाइरा क्षेत्र सर्वाधिक नराम्रोसँग प्रभावित भएको बताइन् अमेरिकी भौगर्भिक सर्वेक्षण निकाय यूएसजीएसका अनुसार पहिलो भूकम्प 7.2 र दोस्रो 7.5 म्याग्निच्यूड मापन गरिएको थियो दुवै भूकम्पको केन्द्रबिन्दु राजधानी बाहिर भए पनि कराकसमा शक्तिशाली धक्काहरू महसुस गरिएका थिए जसले गर्दा भवनहरू हल्लिए र धेरै भत्किए भेनेजुएलाका आन्तरिक मामिला मन्त्रीले 30 बढ़ी परकम्पहरू महसुस गरिएका जानकारी दिँदै धेरै राज्यहरू प्रभावित भएको बताए 1000 किलोमिटर टाढा रहेको कोलम्बियाको राजधानी बगुटामा पनि भूकम्पको असर महसुस गरिएको थियो खोज तथा उद्धार कार्य जारी रहँदा मृतकहरूको संख्या बढ़न सक्ने ठानिएको छ अमेरिका सहित कैयौं देशहरूले खोज तथा उद्धारमा सघाउने प्रतिबद्धता जनाएका छन् राष्ट्रपति ट्रम्पले सघाउन आफू तयार इच्छुक र सक्षम रहेको भन्दै तत्काल प्रतिक्रिया जनाउन निर्देशन दिइएको बताएका छन्
2: यसका साथै बीबीसी नेपाली सेवाको साँझपख यहीं सकिन्छ भोलि बेलुकी 9:00 हामी फेरि उपस्थित हुनेछौं त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस् नमस्कार।

0: दुलेवडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कीर्ति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कीर्ति बाहेक अरूको त नामै आउँदैन।
1: ए, मलाई मात्र हो कि भनेको? तपाईँलाई पनि त्यस्तै पो हुन्छ। आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
0: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो, दुलेगौंडा, प्रोप्राइटर कीर्तिमान थापा मगर।
2: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
3: दिदी पनि नमजार झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
4: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौंडा, प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98166 34372।
5: लौ आयो खुसीको खबर। होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
6: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रै सहर दुलेगौंडा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको फ्रेन्ड्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
5: जुत्ता, चप्पल, सुट, पाइन्ट, लेडिज आइटम, साडी, कुर्ता, सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
6: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 98066 81115।
7: तपाईँको संस्था, कार्यक्रम वा व्यापारलाई आकर्षक प्रिन्टिङ सेवा चाहिन्छ?

0: सबैको
1: शरण एन्ड सोसल प्रिन्ट उद्योग शुक्ला गण्डकी नगरपालिकाको गेट सँगै
0: प्रोपाइटर दुर्गामान श्रेष्ठ सम्पर्क 9843661209 र 9801421718 आजै सम्पर्क गर्नुहोस्।
2: ल किन हो हाम्रो दिदी त छोराको बर्थडेको
3: बाट ल्याउने बजारै भयो।

0: ढुंगाना जानकी ढुंगाना मोबाइल 9856066136 र 9811566136।
1: खाना बनाउन त भाँडाकुँडा पनि त गतिमलो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, करार मात्रै भयो।
2: नरिसौ न त, लु बरु हिँड कहाँबाट ल्याउने हो?
1: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्यारे? दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यही जाने हो।
3: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
4: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा, प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9856083507, कविता श्रेष्ठ, सम्पर्क 0564140055 र 9846688817।
5: के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
6: अब चिन्ता नगर्नुहोस्, भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
5: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
6: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
5: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
6: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
5: पाइटीका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउण्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
6: दुखाईबाट मुक्ति, सक्रिय जीवनको शुरूवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
5: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841156044।
6: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर, शुक्ला गण्डकी 4, दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
7: पहिले यो मुहानमा त कति धेरै पानी पो थियो, अहिले त सुक्न पो लागिसकेछ।
8: मुहान वरपरका रुख नकाटौ र सफा राखौ, फेरि पानी पलाउँछ। पानीको स्रोत संरक्षण गरौ, भविष्यका लागि सञ्चय गरौ। बढ्दो शहरीकरण र वन विनाशले खानेपानीका मुहान संकटमा छन्। मुहान संरक्षणमा जुटौ, पानीको दुरुपयोग नगरौ, स्वच्छ पानी सबैको पहुँच।
9: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
10: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन है।
11: म्याडम, धुम्रपान भनेको के हो?
10: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
11: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? म्याडम,
10: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
11: अनि नि म्याडम, यो धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
10: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिले धुम्रपान नगर्ने। धुमपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौ, आफू बचौ र अरूलाई पनि बचाऊ।
11: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
0: निसन्तान पन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर।
11: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेला आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनु हिराजन आगामी असार 13 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंडामा आउँदै हुनुहुन्छ। सम्बन्धित समस्या भएका दम्पतिले उपचार तथा परामर्श लिएर मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
0: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौंडा, फोन 06-4-14-233, मोबाइल 98-6-78-61-87।
12: नमस्ते, अहिले तपाईँ रेडियो डुल्पालाई सुन्दै हुनुहुन्छ।

0: कहाँ जाने?
1: सिधे मयम चिसापानी बाट काठमाडौँ बाट
0: मयम चिसापानी अनि बीचमा नझर्ने?
1: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयम चिसापानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
0: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, ल जाम जाम।
2: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोप्राइटर रामचन्द्र महत 9841616878 र दुलेगौंडा ढोरफिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एण्ड रेस्टुरेन्ट प्रोप्राइटर हरिचन्द्र महत 9825526663।
3: आ पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु के।
0: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ, उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
3: है, बल्ल सम्झे, सर्पको टोकाइबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुला हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
0: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा छिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
3: भन्नुभयो नि, मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
0: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
4: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि, अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए, नयाँ युग सँगै नयाँ प्रविधि, कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौंडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक दुलेगौंडा, प्रोप्राइटर पासा राजु, मोबाइल 9806613195 र 9847615368।
7: सूचना यस तनहु सेवा हस्पिटल दुलेगौंडा बीपी चोकमा
8: यही असार 13 गते शनिबार
7: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत वरिष्ठ पेट मुटु छाती तथा सुगर रोग विशेषज्ञ डाक्टर राजेन्द्र पौडेल,
9: वरिष्ठ हार्ट जोनिङ तथा नसा रोग विशेषज्ञ डाक्टर मेघराज लामिछाने,
7: नाक कान र घाँटी रोग विशेषज्ञ डाक्टर अम्बालिना साक्य,
9: एनोमली स्क्यान र थाइरोइड सहित भिडियो एक्सरे विशेषज्ञ डाक्टर सन्तोष बराल, साथै दैनिक उपलब्ध सेवा तथा विशेषज्ञहरू,
10: वरिष्ठ एमबीबीएस एमडीजीपी फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसिन सेवा, बिहान 8 बजेदेखि 9:30 सम्म र दिउँसो 5 बजेदेखि 7 बजेसम्म डाक्टर रवि बहादुर गुरुङ, वरिष्ठ नाक कान घाँटी तथा रोग विशेषज्ञ डाक्टर साजन बराल,
11: वरिष्ठ स्त्री तथा प्रसुति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ,
7: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल बिक,
12: वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ बिहान 8:30 देखि 9:30 सम्म दिउँसो 3 बजेदेखि 4 बजेसम्म डाक्टर अमन कुमार झा,
13: वरिष्ठ फिजियोथेरापी परामर्श तथा दैनिक उपचार डाक्टर सुसन कालु र स्नेहा मण्डल,
14: बिरामीहरूको स्वास्थ्य उपचारको लागि आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीले आफ्नो स्वास्थ्य उपचार गराई मौकाको फाइदा लिनुहोला, साथै दैनिक भिडियो एक्सरे सहित 24 घण्टा डाक्टर रूपेश कुमार यादवद्वारा उपचार एवं परामर्शको साथै फार्मेसी सेवा समेत दिइरहेको जानकारी गराइन्छ।
6: तनहु सेवा अस्पताल दुलेगौंडा, फोन 0865414377, मोबाइल 9056044343।
15: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने?
16: के भयो दाई, पैसा भएपछि नि के को तनाव हो र?
15: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको।
17: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छानामुनि पाइन्छ। उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सीपीभीसी, पीभीसी पाइप, पेन्स तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल, प्रोप्राइटर महेश थापा, फोन 0654142636, मोबाइल 9856078302 र 9846078302।
18: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि।
19: घर मात्रै बनाएर हुन्छ? त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
18: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै धुलेगौडा बजारको हेल्पो चोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
19: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
20: हजुर, घर भित्र होस् या बाहिर, गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
21: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ला गण्डकी 4, हेल्प पोस्ट लाइन, दुलेगौडा।
20: प्रोप्राइटर रबिन थापा, सम्पर्क 9856033398 र 9465610950।
22: वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर सूर्य देवकोटा, चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरामा।
23: मनमोहन कार्डियो भास्कुलर सेन्टर टिचिङ हस्पिटल काठमाडौँमा कार्यरत मुटु रोग विशेषज्ञ डीएम कार्डियोलोजिस्ट डाक्टर सूर्य देवकोटा यही असार 13 गते शनिबार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनुहुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
22: लक्षित समूहहरू:
23: उच्च रक्तचापका र मुटु ढुकढुक गर्ने बिरामीहरू,
22: मुटुको बाथरोग,
23: मुटुका रक्तनली र धमनी सम्बन्धी रोगहरू,
22: हृदयघात भएका तथा मुटुको रक्तनलीमा स्टेन्ट हालिसकेका बाइपास सर्जरीका बिरामीहरू,
23: मुटुको भल्भ सम्बन्धीका रोगीहरू तथा भल्भ फेरेका बिरामीहरू,
22: मुटुको मांसपेशी सम्बन्धी रोग भएका तथा मुटु कमजोर भएका बिरामीहरू,
23: कोलेस्ट्रोल, ट्राइग्लिसराइड भएका बिरामीहरू,
22: जन्मजात मुटुमा प्वाल तथा अन्य जन्मजात मुटुका रोगीहरू,
23: शरीर सुन्निने बिरामीहरू र अन्य मुटु सम्बन्धी रोग भएका बिरामीहरू,
22: हृदय चक्कर र रिङ्गाटा लाग्ने, छाती दुख्ने र भारी हुने, श्वास फेर्न गाह्रो हुने बिरामीहरू,
23: कोरोनरी एन्जियोग्राफी तथा स्टेन्ट राख्नुपर्ने बिरामीहरू,
22: पेसमेकर सम्बन्धीका बिरामीहरू।
24: थप जानकारीको लागि चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरा, फोन 061-552-493, 552-494 र 582-778।
25: हेर्दा हेर्दै दुलेगौडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो प्रचारको लागि भने
26: माइले भाउजू पनि ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
25: ए, त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
26: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
25: गण्डकी मेडिकल हल, दुलेगौडा, हाम्रा सेवाहरू:
26: मुटु, श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
25: सुगर, प्रेसर, थाइरोइड, ज्वरो खोकी र एलर्जीको उपचार,
26: पेट दुख्ने, चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
25: कान दुख्ने, पाक्ने, नाक बन्द हुने, एलर्जी, घाँटी दुख्ने, टन्सिल, सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
26: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल, दुलेगौडा, माछा पुछ्रे बैङ्कको ठिक पारिपत्री, फोन 0565903769।
0: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् हो।
26: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि?
0: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि।
26: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
0: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी चार आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्यान्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
26: होटल फ्यामिली एन्ड लज, खैरनी टार बजार, प्रोपाइटर अर्जुन सापकोटा। मोबाइल 9856324220, 9801454674 र 9846324220। पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारको उपचार सेवा सम्भव छ।
1: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
26: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्बाया पुन,
1: फिजिसियन तथा पेट कलेज रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
26: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
1: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेचन,
26: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
1: नाक कान घाटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
26: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
1: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
26: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
1: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
26: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
2: वार्ड, आईसीयू, एनआईसीयू, जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
3: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्युरो, फोन 061-590-162-590-163।
2: Admission open. Pokhara College of Management, PCM, affiliated to Pokhara University. 24 years of academic excellence in management. Bachelor program, 4 years program of Bachelor in Business Administration, BBA, 4 years of IT program, Bachelor of Computer System and Information Technology, BCSIT, 4 years program of Bachelor of Business Administration in Finance, BBA Finance. Firms are available at college administration at 9 a.m. to 3 p.m. Science and Management, both stream can apply. Intro to learn, go forth to serve. Further details, Pokhara College of Management, PCM, Gyanmarga, Nadipur, Pokhara 3, Kaski, Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
4: जय मसीह। तपाई सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।

0: तपाईं घर बनाउँदै हुनुहुन्छ, अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
1: हजुर, टेबल, भर्याङ, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
0: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौं। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
2: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागंजकी दुई काछे पानी तनहुँ, प्रोप्राइटर रमेश भुजेल, फोन 9850 32475 र 9801 32475।
3: हजुर, दान गरौ।
4: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौ, धार्मिक पुण्य प्राप्त गरौ।
5: ऐतिहासिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
3: त्यसैले दान गरौ, सकेको गरौ, सबैले गरौ।
4: अनुरोधक शुक्ला हिलेटार शिवालय क्षेत्र व्यवस्थापन संस्था, शुक्ला गण्डकी आस्तन हो।
0: होइन है आरोसी, आर्यालाई लिएर कता हिँड्यौ?
6: हेर न आर्यन, पर्सिको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के? कहाँ पाइन्छ कुन्नी?
7: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
0: ए त्यसो भए युवर सिङ्गापुरे फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउँ न त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा, कछाड, कम्ब्याट ज्याकेट, सिङ्गापुरे पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
6: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे, सिङ्गापुरे, होल्यान्ड लुङ्गी, सल, कोरियन टी सर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गर गहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, यार्लिङ, मारवाड़ी, पाटेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्फी, कण्ठमाला, मुगामाला, हमिलमाला, न्यापुसिख, जापुसिख, तायोमाला, लुसवाङ, माकसी, कल्ली, बिरमली, आँसी, खुर्पेटो, सुर्खे थैली, डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू, रानीहार, चन्द्रहार, मिनीहार, चोकरहार, मंगलसूत्र, बालाचुरा, पञ्चधातु अंगुठी, रामलीला झुम्का, पिजडा झुम्का, सिक्री, लकेट, माइली तिलहरी, छड्के तिलहरी, घुम्टो, क्राउन, सेन्डिल, जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
0: सम्पर्क युवर सिङ्गापुरे फेन्सी एन्ड ज्वेलरी सप, मुक्तिनाथ बैंकको एक घर माथि दुलेगौड़ा, प्रोपाइटर आर्यन कुमार श्रेष्ठ, मोबाइल 9241484264 र 9811453005।
8: माइला दाई, ए माइला दाई, पानी त धेरै ठुलो पर्यो, खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है।
9: हो, सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ।
10: विपदको पूर्व तयारी गरौं, जनधनको क्षति कम गरौं, वर्षायाममा बाढ़ी र पहिरोको जोखिम बढ़ने भएकोले उच्च सतर्कता अपनाऊ, पूर्व सूचना प्रणालीमा ध्यान दिऊ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौं।
11: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
12: ल न हो छिटो निस्क, अहिले फर्किन ढिला हुन्छ के। बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो, फेरि पोखरा पुग्नु छ। बिहेको कपडा किन्न पनि पोखरा जानु पर्छ र यही युनाइटेड सप्लायर्समा छँदैछ नि। बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो, यता भने जस्तो पाइँदैन, त्यसमाथि महँगो होला नि। त्यसको त चिन्तै नगर्नु न दिदी, डिजाइन पनि खोजे जस्तो पाइन्छ, मूल्य त झनै मिल्छ, एकचोटि गएर त हेर्नुहोस्। हजुर, विवाहको कपडा, स्तरीय कोट, सुट, पाइन्ट, स्कुल कलेजको ड्रेस पाइनुका साथै लेडिज आइटम, साडी, लेगिज, टप्स, कुर्ता सुरुवाल र थाङका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ, साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ। सम्पर्क युनाइटेड सप्लायर्स, दुलेगौड़ा, हेल्प चोक, प्रोपाइटर कृष्णराज पण्डित, फोन 0654140008।
13: भर्ना खुल्यो।
5: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 का लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो।
13: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
5: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट सञ्चालित न्यून शुल्कमा पढाई हुने सामुदायिक क्याम्पस
13: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने
5: शुक्ला गण्डकी भीमाद म्याग्दे रिसिङ घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था
13: कक्षा 12 3.6 वा सो भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था
5: 3.4-3.59 जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था
13: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा ₹4,000 छुटको व्यवस्था
5: साथै यूजीसी प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
13: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने
5: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहुँ फोन 0665712440
14: ए सबिना यस्तो हतारमा कता हो
15: ए प्रदीप हेर न बिहेको दिन पनि आइसक्यो घर गहना बनाइहाल्नु पर्ने डिजाइन पनि हेरेकै छैन पोखरासम्म पुग्नु छ त्यही भएर म त हतार हतारमा हिँडेको
14: ल बिहेको घर गहना बनाउन पोखरा नै जानु पर्छ त यही धुलेगोडाको बनकेवा चोकमा छ नि विगत 7 सञ्चालनमा आएको बनकेवा कालिका सुनचादी पसल हो त्यहाँ जाऊ न तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ सबै सुविधा यही भए पछि पोखरा पोखरा किन भौता लिनु र मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको
16: हजुर हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना विभिन्न राशि अनुसारका पत्थरहरू अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ सम्पर्क बनकेवा कालिका सुनचादी पसल धुलेगौडा बनकेवा चोक तनहुँ प्रोप्राइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज मोबाइल 9846788528 र 9908216142
13: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र धुलेगौडामा
5: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार
13: धुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ
14: हामी कहाँ सामसुङ रेडमी पोको ओप्पो भिभो रियलमी नार्जो आइटेल कलर टेक्नो नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ
13: मोबाइल सँग सम्बन्धित चार्जर इयरफोन डाटा केबल साथै मल्टिप्लग लाइटका भेराइटी र लाइटको चार्जर पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ
14: एनसिएलको हराएको बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ साथै 3G सिमलाई 4G पनि बनाइन्छ लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइनबाट फोटो नचाहिने गरी निकालिन्छ
13: अन्त एकचोटि राम्रो होला एकचोटि सस्तो होला तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ सामसुङको मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला सम्पर्क
5: फोन बजार सिद्धार्थ बैंक र मेडिकलको बीचमा धुलेगौडा
17: प्रोप्राइटर सुबिल श्रेष्ठ किम नारायण श्रेष्ठ मोबाइल 9846866599 छ
18: सुन गाउँ घर तराई शहर सुन हरियाली पाख पखेरा
5: थाहा छैन र हाम्रो बेलचौतारामा आइतबारे हाट बजारमा मात्र होइन नि सबै दिन ताजा तरकारी बिक्री हुन्छ नि
19: अरू दिन पनि हाम्रै शुक्ला गण्डकीको उत्पादन पाइन्छ
5: हो त शुक्ला गण्डकीका किसानले उत्पादन गरेको तरकारी र अन्य कृषि उपज खैरनी चार महिला विकास बहुद्देश्य सहकारीले बिक्री गरिदिन्छ होइन कति हतार गरेको कुरा सुन्नु पर्दैन
19: थाहा छ के बिहान 7 बजेदेखि 11 बजेसम्म र दिउँसो 4 बजेदेखि बेलुका 7 बजेसम्म जहिले गए पनि हुन्छ होइन र
5: प्रबर्धक शुक्ला गण्डकी नगरपालिका र श्री खैरनी चार महिला विकास बहुद्देश्य सहकारी संस्था लिमिटेड
20: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी
21: अके यो झुम्का हेर न है झन् कस्तो राम्रो जयसेवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्रै पाइयो
20: ल ल फटाफट रोज हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है होलसेलमा समय पाइने रहेछ
21: हो त है सामान लिन टाढा किन जानु पर्यो र हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको धुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल
19: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता
5: ग्राहकको चाहना नै हाम्रो दृष्टि जयसेवाल कस्मेटिक पसल दुलेगुडा भित्री बजार
22: हामी कहाँ कस्मेटिक तथा सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ
5: प्रोपाइटर निरञ्जन प्रसाद जयसेवाल फोन 98461620
23: रेडियो 103.8 मेगाहर्ज

0: होइन हो श्रीमानज्यू, के भयो? गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो, अहिलेसम्म गाडीको फोनको मारेको मारे हुनुहुन्छ। केही समस्या आयो कि क्या हो?
1: यो बाटो पनि कहिले बन्छ? खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो। जति धोए पनि हिलो जाने होइन।
0: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
2: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा, प्रभु बैंक भन्दा 50 मिटर तल, प्रोपाइटर बुद्धि बहादुर कार्की। मोबाइल 9860373310 र 9821653507।
3: सुन, शुद्धताको प्रतीक तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौँ।
4: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्ने।

0: को सर अगोसर सुनसरी पसल शुक्ला गंडकी चार दुलेगौड़ा भित्री बजार प्रोपराइटर भूज बहादुर सुना
1: मोबाइल 9800 58 35 537 15 800 59
2: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुन पर्छ।
3: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको सबै सिग्नल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
2: ओके ल डन।
3: हजुर, सिग्नल अफसेट प्रेस शुक्ला गण्डकी चार दुलेगौड़ा गणपति लघुवित्त रहेको भवनमा।
2: यहाँ फ्लेक्स प्रिन्ट ब्यानर होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो कप मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका पुस्तक कार्यालयका कागज पत्रहरू छाप भिजिटिङ कार्ड परिचय पत्र रजिस्टर ब्याच बिल भरपाई पासबुक ब्रोसर कमशुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
3: प्रोपाइटर गोविन्द सिद्देल फोन 9856 28543 र 9847000787।
4: दाई पहिला यो मोबाइल हेर्नुहोस् न, के भयो भयो? फोटो भिडियो नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
5: खै दिनुहोस् त। ए चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल सप नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
4: अनि बन्छ त दाई?
5: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
3: द एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौड़ा बस्ती सोनीको ठीक पारिपट्टि
6: सबै ब्रान्डका मोबाइल बिक्री साटफेट र एसेसरी सामानहरू उपलब्ध छन्।
3: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
6: प्रोपाइटर राजन पौडेल, मोबाइल 9856 62029।
7: टाइम चेकको साथमा बन्केवा कालिका सुनचाँदी पसल दुलेगौड़ा हेल्पोस चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गरगहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816695301।
8: सत्य तथ्य निष्पक्ष समाचार सुसुजित हुन पाउने तपाईँको अधिकार।
9: धोरबाराही हाइलाइट्सको साथमा
10: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्सन अफसेट प्रेस, अफसेट प्रेस दुलेगौड़ा बीपी चोक।
9: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस्, सम्पर्क 9841649304।

0: शाला निर्माणको काम अन्तिम चरणमा पुगेको छ। स्थानीय बासिन्दाको मागलाई सम्बोधन गर्ने उद्देश्यले डाङ्ग्रे खुल्सी क्षेत्रमा रहेको करिब 2 रोपनी सार्वजनिक जग्गालाई संरक्षण गरी सोही स्थानमा बगैंचा सहितको खुल्ला व्यायामशाला निर्माण भइरहेको हो। दश नगरपालिका 2 वडा सदस्य सुरेश वाकेका अनुसार यसअघि अतिक्रमणको चपेटामा परेको उक्त जग्गालाई खाली गराई समय र पर्खललाई लगाई संरक्षण गरिएको छ। अहिले त्यही स्थानमा पार्क र खुला व्यायामशालाको निर्माण कार्य अन्तिम चरणमा पुगेको उहाँले बताउनुभएको छ। निर्माण सम्पन्न भएपछि उक्त स्थान व्यास नगरपालिका 2 बासिन्दाका लागि व्यायाम मनोरञ्जन र सामाजिक भेटघाटको केन्द्रका रूपमा विकास हुनेछ। तनहुका 10 स्थानीय तहले आगामी आर्थिक वर्ष 2083-84 लागि बजेट नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन्। जिल्लाका 10 मध्ये 8 पालिकाले बुधबार बजेट प्रस्तुत गरेका हुन् भने 2 स्थानीय तहले असर 8 गते बजेट नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन्। मेघे गाउँपालिका र शुक्लगण्डक नगरपालिकाले असर 8 गते बजेट नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए। जिल्लाका सबै स्थानीय तहले गरी ₹7,78,26,20,873 बजेट प्रस्तुत गरेका छन्। त्यसमध्ये 4 नगरपालिकाले ₹4,11,93,45,24 र 6 गाउँपालिकाले ₹3,66,32,32,75,849 बजेट प्रस्तुत गरेका हुन्। सदरमुकाम स्थित व्यास नगरपालिकाले ₹1,50,20,01,000 बजेट प्रस्तुत गरेको छ। विनियोजित बजेट मध्ये आर्थिक विकासतर्फ ₹4,02,34,000, सामाजिक विकास तर्फ ₹72,29,91,000, पूर्वाधार विकास तर्फ ₹26,02,25,000, वातावरण विपद तर्फ ₹4,87,00,000, संस्थागत विकास सेवा प्रवाह सुशासन तर्फ ₹42,98,51,000 छुट्याइएको छ। उप प्रमुख इन्दिरा दराईका अनुसार चालू तर्फ ₹1,02,37,62,200 विनियोजन गरिएको छ, जुन कुल बजेटको 68.16% रहेको छ। त्यस्तै पूँजीगत तर्फ ₹47,42,39,000 विनियोजन गरिएको छ, जुन कुल बजेटको 31.84% रहेको छ। तनहुँ कास्की जिल्लाका सुरक्षा समितिका पदाधिकारीहरूको सहभागितामा अन्तर जिल्ला सुरक्षा समन्वय बैठक सम्पन्न भएको छ। 2 जिल्लाको साझा सुरक्षा चुनौती अपराध नियन्त्रण विपद व्यवस्थापनका विषयमा केन्द्रित बैठकले समन्वय र सहकार्यलाई थप प्रभावकारी बनाउने निर्णय गरेको हो। बैठकमा शान्ति सुरक्षा कायम राख्ने, विभिन्न प्रकारका आपराधिक गतिविधि नियन्त्रण गर्ने, लागू औषधको अवैध ओसारपसार तथा बेचबिखन रोक्ने, अवैध चोरी निकासी नियन्त्रण गर्ने, राजमार्ग तथा सार्वजनिक संस्थाको सुरक्षा व्यवस्थापनलाई प्रभावकारी बनाउने लगायतका विषयमा विस्तृत छलफल भएको थियो। साथै विपदका घटनामा दुवै जिल्लाका सुरक्षा निकाय बीच सूचना आदान प्रदान, उद्धार तथा राहत व्यवस्थापन समन्वयात्मक ढंगले काम गर्ने विषयमा समेत सहमति भएको तनहुँका प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीले जानकारी दिनुभएको छ। बैठकले अन्तर जिल्ला सीमा क्षेत्रमा हुन सक्ने आपराधिक गतिविधि नियन्त्रण, फरार अभिव्यक्तिको खोज तलाश, अवैध गतिविधिमा संलग्न व्यक्तिमाथि निगरानी तथा कार्यवाहीलाई थप प्रभावकारी बनाउने निर्णय गरेको छ। साथै आवश्यक सूचना तथा सूचनाका आधार गरिने सुरक्षा कार्यवाहीमा दुवै जिल्लाका सूचना निकाय बीच निरन्तर समन्वय कायम राख्ने निष्कर्ष निकालिएको छ। कास्कीका प्रमुख जिल्ला अधिकारी कुमान घिस गुरूङले सुरक्षा चुनौतीहरू साझा भएकाले सूचना आदान प्रदान र समन्वयलाई अझ सशक्त बनाउनु पर्ने धारणा व्यक्त गर्नुभएको थियो। बैठकमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना तथा राष्ट्रिय अनुसन्धान विभागका जिल्ला प्रमुखहरूको सहभागिता रहेको थियो। जिल्ला प्रहरी कार्यालय तनहुँले प्रहरी सहायक निरीक्षक आईसी असी दीपा खत्रीलाई जेठ महिनाको उत्कृष्ट प्रहरी पदमा परिवर्तन गरेको छ। जिल्ला प्रहरी कार्यालय तनहुँले लागू गरेको उत्कृष्ट प्रहरी छनौट कार्यविधि 2081 बमोजिम गरिएको मूल्याङ्कनका आधारमा खत्रीलाई उक्त सम्मान प्रदान गरिएको हो। संगठनले दिएको जिम्मेवारी तथा पदीय दायित्वलाई इमान्दार, वफादार, कर्तव्यनिष्ठ भई उच्च व्यावसायिक दक्षता र सुझबुझका साथ निर्वाह गरेको मूल्यांकनपछि उहाँ उत्कृष्ट प्रहरीकारी रूपमा छनौट हुनुभएको छ। हाल जिल्ला प्रहरी कार्यालय तनहुको महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रमा कार्यरत खत्रीले लैंगिक हिंसा घरेलु हिंसा तथा महिला र बालबालिकामाथि हुने विभिन्न प्रकारका अपराध नियन्त्रण तथा पीड़ितलाई न्याय दिलाउने कार्यमा प्रभावकारी भूमिका निर्वाह गर्दै आउनुभएको छ। साथै हराएका व्यक्तिहरूको खोज तलाश उद्धार तथा ज्येष्ठ नागरिक विरूद्ध हुने अपराध न्यूनीकरणमा समेत उहाँको सक्रियता उल्लेखनीय रहेको प्रहरी कार्यालयले जनाएको छ। खत्रीले अनुसन्धान तथा सेवामूलक कार्यसँगै समुदाय स्तरमा जनचेतना अभिवृद्धिका कार्यक्रमलाई समेत प्राथमिकता दिँदै आउनु भएको छ। उहाँले विभिन्न सरकारी तथा गैर सरकारी निकाय संघ संस्था विद्यालय समुदाय र टोल टोलमा पुगेर स्थानीय नागरिकसँग समन्वय गरी लैंगिक हिंसा बाल अधिकार साइबर अपराध घरेलु हिंसा तथा सामाजिक कृति विरूद्ध जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आउनु भएको छ। समुदाय प्रहरी साझेदारीलाई सुदृढ बनाउन तथा नागरिक मैत्री प्रहरी सेवाको प्रवर्धनमा पुर्याएको योगदानलाई समेत मूल्यांकनको आधार बनाएको जिल्ला प्रहरी कार्यालय तनहुले जनाएको छ। जिल्ला प्रशासन कार्यालय कास्कीले फेवातालमा डुंगा दुर्घटना बढ़ेपछि मौसम बिग्रिएका बेला डुंगा चलाउन रोक लगाएको छ। प्रशासनले बिहिबार सूचना जारी गरी डुंगा कायाकिङ र सर्फिङ ड्राफ्टिङ बोटिङ सञ्चालन गर्ने व्यवसायी तथा सरकारवालालाई सुरक्षा मापदण्ड कडाईका साथ पालना गर्न निर्देश दिएको हो। तालिकामा मंगलबार पौडी खेल्ने क्रममा एक युवकको डुबेर मृत्यु भएको थियो भने बुधबार माछा मार्ने क्रममा अर्का युवकको ज्यान गएको थियो। यसअघि पनि हावाहुरीका कारण फेवातालमा फँसेका पर्यटकलाई नेपाल प्रहरी सशस्त्र प्रहरी र उद्धार टोलीले पटक पटक उद्धार गर्दै आएका थिए। दैनिक जस्तो दिउँसो हावाहुरी चट्याङ र मध्यम वर्षा भइरहेकाले विपदजन्य जोखिम न्यूनीकरणका लागि मौसम सामान्य भएको अवस्थामा सामान्यतया दिउँसो 2 बजेपछि सेवा सञ्चालन नगर्न भनिएको छ। सामान्य अवस्थामा पनि साँझ 6 बजेपछि सबै खालका जल पर्यटनका गतिविधि अनिवार्य रूपमा बन्द गर्न प्रशासनको निर्देशन रहेको छ। प्रशासनले सम्बन्धित निकायमा दर्ता नभएका मूल्य सूची नभएका मूल्य एकरूपता नभएका सेवाग्राहीलाई बिल बिजक जारी गर्ने नगरेका सेवाग्राहीको बीमा नगरेका असुरक्षित र अव्यवस्थित ढंगले सञ्चालन भएको भन्ने जनगुनासो आएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्रंगत बरालले बताउनु भएको छ। पर्वतको मोदी गाउँपालिका 6 तिलाहारका 51 वर्षीय जितबहादुर विकालाई आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा जिल्ला अदालत पर्वतले 26 वर्ष कैद सजाय सुनाएको छ। अदालतका न्यायाधीश वासुदेव पौडेलको इजलासले असर 9 गते विकालाई पत्नी हत्या अभियोगमा दोषी ठहर गर्दै 26 वर्ष कैद सजाय सुनाएको हो। अदालतले कर्तव्य ज्यान मुद्दामा 25 वर्ष कैद तथा पटकी अपराध गरेको ठहर गर्दै थप 1 वर्ष कैद सजाय निर्धारण गरेको जनाएको छ। अदालतको फैसला अनुसार विकाले विक्रम सम्वत 2085 साल कार्तिक 25 गते आफ्नी श्रीमती सीता विकामाथि कुटपीट गरी हत्या गरेका थिए। घटनापछि प्रहरीले अनुसन्धान अघि बढ़ाएको थियो। प्राप्त प्रमाण साथीका बयान तथा परिस्थितिजनक तथ्यका आधारमा अदालतले उहाँलाई दोषी ठहर गरेको हो। मुद्दाको अनुसन्धानका क्रममा सार्वजनिक विवरण अनुसार विका घटना हुनुभन्दा करिब 2 महिना अघि जबरजस्ती गराइने मुद्दामा पक्राउ परेर जिल्ला कारागार पर्वतमा थुनामा रहनु भएको थियो। उक्त मुद्दामा अदालतले तोकेको 50,002 रूपियाँ धरौटी बुझाउन नसकेपछि उहाँ कारागारमै रहनु भएको थियो। विकाकी श्रीमती सीता विकाले नै कार्तिक 24 गते धरौटी रकम बुझाएर उहाँलाई कारागारबाट छुटाउनु भएको थियो। तर कारागारबाट छुटेको भोलिपल्ट अर्थात कार्तिक 25 गते विकाले आफ्नै श्रीमतीमाथि कुटपीट गरी हत्या गरेको अभियोगमा उहाँ पुनः पक्राउ पर्नु भएको छ। घटनापछि मृतकी बुहारी शर्मिला विकाले जिल्ला प्रहरी कार्यालय पर्वतमा किटानी जाहेरी दिनुभएको थियो। सोही जाहेरीका आधारमा प्रहरीले अनुसन्धान प्रक्रिया अगाडि बढ़ाएको थियो। अनुसन्धानबाट संकलित प्रमाण तथा साक्षीहरूको बयानका आधारमा सरकारी वकिलको कार्यालयले अदालतमा कर्तव्य ज्ञान मुद्दा दायर गरेको थियो। अदालतले घटनाको प्रकृति अभिव्यक्तिको आपराधिक पृष्ठभूमि प्रस्तुत प्रमाण तथा पटकी अपराध गरेको अवस्थालाई समेत आधार मानेर सजाय निर्धारण गरेको जनाएको छ। डुम्री स्थित एक पूजा सामग्री पसलबाट खरिद गरिएको घिउ सेवन गरेपछि ओमकार आयुर्वेद गुरूकुलका 9 जना बटुक बिरामी परेका छन्। घिउ खाए लगतै समस्या समस्या देखिएपछि बिरामी परेका बटुकहरूलाई उपचारका लागि बन्दीपुर अस्पताल लगिएको छ। उहाँहरूको अस्वास्थ्य अवस्थाबारे थप विवरण आउन बाँकी रहेको छ। घटनापछि स्थानीयवासी तथा सरकारवालाले उक्त घिउको गुणस्तर परीक्षण गर्न तथा घटनाको सत्य तथ्य छानबिन गर्न सम्बन्धित निकायसँग माग गरेका छन्। खाद्य वस्तुको गुणस्तरमा लापरवाही भए नभएको विषयमा अनुसन्धान गरी दोषीमाथि आवश्यक कार्यवाही गर्न समेत आग्रह गरिएको छ। कृषकको आय आर्जन अभिवृद्धि तथा व्यवसायको मौरी पालन प्रवर्धन गर्ने उद्देश्यले फलेबास नगरपालिकाले 50% अनुदानमा मौरीका घर वितरण गरेको छ। बिहिबार आयोजित कार्यक्रममा नगरपालिकाले 11 जना व्यवसायिक मौरी पालक कृषकलाई 250 वटा मौरी घर हस्तान्तरण गरेको हो। नगरपालिकाले व्यवसायको मौरी प्रवर्धन कार्यक्रम अन्तर्गत न्यूनतम 25 वटा घर भएका कृषक छनौट गरी अनुदान उपलब्ध गराएको जनाएको छ। नगरपालिकाका कृषि शाखा प्रमुख केदार सापकोटाका अनुसार कृषकको मागका आधारमा घर खरिद गरी 50% लागत साझेदारीमा वितरण गरिएको हो। प्रति घर 4,000 रूपियाँका दरले खरिद गरिएका घरको आधा रकम कृषक स्वयंले बिहोरेका छन्। बाँकी रकम नगरपालिकाले अनुदान स्वरूप उपलब्ध गराएको छ। अवस्था हिने खबरसँगै राति 10 बजेको ढोरबारा हाइलाइट्स आजको लागि सकिएको छ। भोलि बिहान 5:25 बजेको थप समाचारका साथ पुनः भेट हुनेछ। तबसम्मको लागि समाचार कक्षबाट म लक्ष्मी सुनार सहित हाम्रो प्रसारण सेवाका सम्पूर्ण सहकर्मी विदा हुने आज्ञा चाहन्छौ। नमस्कार, शुभरात्री।
1: तपाईको वरिपरि गाउँटोलका कुनै पनि घटना, गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा ढोरबाराही FM@gmail.com मा इमेल गर्नुहोस्।

0: तपाई सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
1: सिप सिकौ भविष्य बनाऊ, योग्यताले मात्र होइन अब सफलताका लागि सिप पनि चाहिन्छ। त्यसैले आउनुहोस्, देश वा विदेश सबैतिर काम लाग्ने सिप सिकौ।
2: हजुर, रोजगारीको सुनौलो अवसर खोजिरहनु भएको छ भने यो सूचना तपाईँका लागि हुन सक्छ। स्वास्थ्य क्षेत्रमा दक्ष र आत्मनिर्भर बन्ने गरी तपाईँ हाम्रो शहर दुलेगौडामा सुरु हुँदैछ केयर गिभर तालिम, छिट्टै भर्ना भई सिट सुरक्षित गर्नुहोस्।
1: नर्स बन्ने सपना अब केयर गिभर तालिम लिएर पूरा गर्नुहोस्। अनुभवी प्रशिक्षकहरूबाट सैद्धान्तिक र व्यवहारिक ज्ञान प्रदान गराई अस्पताल, वृद्धाश्रम र होम केयर सेवाका लागि दक्ष जनशक्ति उत्पादन गर्न यही असार 1 गतेबाट तालिम सञ्चालन हुने सहरर्ष जानकारी गराउँदछौ।
2: नोट, न्यूनतम कक्षा 8 उत्तीर्ण भएका, 18 वर्ष पूरा भएकाहरू तालिममा सहभागी हुन सक्नेछन्।
1: सम्पर्क दुलेगौडा एनआईसी बैंक भएको भवन, फोन 98564443, 98041443628 र 98562446।
3: सबैले दीपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
4: ए तिमी पो, बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
3: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
4: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाय फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
3: ए त्यसो भए त म गइहालेँ,
4: चिया त पिएर जाऊ,
3: अहिले हतार छ, पछि आउँदै गरौँला है।
5: दीर्घायु फर्निचर सोरुम,
4: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याड र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
6: एभरेस्ट स्टिल र नेपालको नम्बर 1 कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता दीर्घायु फर्निचर सोरुम दुलेगौडा बजार, प्रोप्राइटर लक्ष्मीराज वाग्ले। सम्पर्क 98460-61268 र 98560-62268।
2: निसन्तान पन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर।
1: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेला आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिराजन आगामी असार 13 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा आउँदै हुनुहुन्छ। सम्बन्धित समस्या भएका दम्पतिले उपचार तथा परामर्श लिएर मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
2: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा, फोन 06-4-14-233, मोबाइल 98-6-78-61-87। होइन, के सुन्ने भनेको
1: थाहा छैन र? हाम्रो बेल चौतारामा आइतबारे हाट बजारमा मात्र होइन नि, सबै दिन ताजा तरकारी बिक्री हुन्छ नि।
2: हो र, अरू दिन पनि हाम्रै शुक्ला गण्डकीको उत्पादन पाइन्छ।
1: हो त, शुक्ला गण्डकीका किसानले उत्पादन गरेको तरकारी र अन्य कृषि उपज खैरनी 4 महिला विकास बहुद्देश्य सहकारीले बिक्री गरिदिन्छ। होइन, कति हतार गरेको कुरा सुन्नु पर्दैन।
2: थाहा छ के, बिहान 7 बजेदेखि 11 बजेसम्म र दिउँसो 4 बजेदेखि बेलुका 7 बजेसम्म जहिले गए पनि हुन्छ, होइन र?
1: प्रबर्धक शुक्ला गण्डकी नगरपालिका र श्री खैरनी 4 महिला विकास बहुद्देश्य सहकारी संस्था लिमिटेड।
7: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
8: ए दाई पनि घरै हुनुहुँदो रहेछ त। खै ल्याउन त कहाँबाट ल्याएको निकान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
9: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर बनाएको मल पाइदो रहेछ, छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
7: ए हो र, हस् दाई, म आजै जान्छु।
1: हजुर, यस हाइजेनिक राज प्रणालीमा गुणस्तरीय कुखुरा कमल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ, साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
6: हाइजेनिक राज प्रणाली, शुक्ला गण्डकी 8 सफल एकले टोल गणपते, प्रोप्राइटर रामकृष्ण भण्डारी, मोबाइल 98560-62891।
10: 103.8
11: अन्तर्मनको आवाज।

0: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईको अधिकार।
1: दूरबाराही हाइलाइट का प्रायोजक
2: अरनिको आवश्यक चमावि चुली गौडा
1: दक्ष र अनुभवी शिक्षकहरू
2: गुणस्तरीय शिक्षा कमजोर विद्यार्थीहरूलाई विशेष कक्षाको व्यवस्था प्लस टू मा विज्ञान र व्यवस्थापन संकायमा पढाइ हुने
1: फोन नम्बर 0625577024
3: 103.8

0: नमस्कार, रेडियो ढोरबारा ही 103.8 मेगाहर्जको बिहान 5:25 बजेको ढोरबारा हाइलाइट्समा समाचार कक्षबाट लक्ष्मी सुनारको स्वागत छ। ढोरबारा हाइलाइट शुरू गरौ आजका मुख्य समाचारका शीर्षकहरूबाट। स्वर्णिम वाग्लेलाई प्रवासका प्रतिनिधिको सबै मत, मतदानमा प्रवासबाट 170 प्रतिनिधि मध्ये 49 मत खस्यो। उपराष्ट्रपति यादवसँग अमेरिकी कार्यभार राजदूतको भेट। प्रतिनिधि सभाको शुक्रबारको बैठकका लागि सम्भावित कार्यसूची तय। विभिन्न विधेयकहरू र महालेखा परीक्षकको वार्षिक प्रतिवेदन पेश गर्ने व्यवसायी अजय सुमार्गीको पासपोर्ट रोक्का। सशस्त्र प्रहरीको विपद प्रति कार्य योजना अन्तर्गत 8180 जना कर्मचारी 24 घण्टा स्ट्याण्ड बाई ड्यूटीमा हुने। सरकारको आश्वासनपछि चिया उद्योगहरू खुली। मौसम बिग्रेका बेला फेवतालमा डुंगा चलाउन रोक। अमेरिकी हिरासतमा ज्यान गुमाउने अप्रवासीको संख्या दशकै उच्च रहेको प्रतिवेदन। सार्वजनिक भेनेजुएला भूकम्पमा ज्यान गुमाउनेको संख्या कम्तीमा 164 पुग्यो। झण्डै 1000 जना घाइते। अब समाचार विस्तारमा सुन्नुहोस्। प्रतिनिधि सभाको शुक्रबार आह्वान भएको बैठकका लागि संघीय संसद सचिवालयले सम्भावित कार्यसूची तय गरेको छ। महासचिव पद्य प्रसाद पाण्डेद्वारा हस्ताक्षरित सम्भावित कार्यसूचीमा विभिन्न विधेयकहरू र महालेखा परीक्षकको वार्षिक प्रतिवेदन पेश गर्ने उल्लेख छ। शुक्रबार दिउँसो 1 बजे बस्ने बैठकमा प्रधानमन्त्री वीरेन्द्र शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले महालेखा परीक्षकको वार्षिक प्रतिवेदन 383 सदनमा पेश गर्नुहुनेछ। बैठकमा कानून मन्त्री गौतमले सार्वजनिक खरिद दोस्रो संशोधन विधेयक 283 पेश गर्न अनुमति माग्ने र विधेयक प्रस्तुत गर्ने कार्यसूची रहेको छ। त्यसै गरी अर्थमन्त्री डाक्टर स्वरिम भगले सम्पत्ति शुद्धिकरण मनी लाउण्डरिङ नवीकरण तेस्रो संशोधन विधेयक 283 सदनमा प्रस्तुत गर्नुहुनेछ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा समन्वय प्रशासन मन्त्री प्रतिभा रावलले सहकारी पहिलो संशोधन विधेयक 283 पेश गर्नुहुनेछ। साथै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक 283 प्रस्तुत गर्ने कार्यक्रम रहेको छ। बैठकमा बजेटसँग सम्बन्धित विधेयकहरू पारित गर्ने कार्यसूची पनि रहनेछ। अर्थमन्त्री डाक्टर वाग्लेले आर्थिक विधेयक 283 माथि प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गरी विधेयक पारित गरियोस् भनी प्रस्ताव गर्नुभएको छ। उपराष्ट्रपति रामशाह प्रसाद यादवसँग संयुक्त राज्य अमेरिकाका लागि नेपालका कार्यभार राजदूत स्कट अर्बले शिष्टाचार भेटवार्ता गर्नुभएको छ। लैनचौर स्थित उपराष्ट्रपतिको कार्यालयमा हिजो भएको भेटमा उहाँहरूबीच नेपाल र अमेरिका बीचको द्विपक्षीय सम्बन्धका विविध कायमबारे विचार विमर्श भएको उपराष्ट्रपतिको कार्यालयले जनाएको छ। सो अवसरमा उपराष्ट्रपति यादवले सन् 1947 कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै पारस्परिक सम्मान, आपसी समझदारी, विकास, सहयोग तथा गहिरो जनस्तरीय सम्बन्धका आधारमा नेपाल र अमेरिका बीचको सम्बन्ध घनिष्ठ, सौहार्दपूर्ण तथा सहयोगात्मक रहँदै आएको बताउनु भएको छ। लोकतन्त्र, मानव अधिकार र स्वतन्त्रताका साझा मूल्यहरूको सम्मान गर्दै नेपालले अमेरिकासँगको सम्बन्धलाई सधैँ उच्च महत्व प्रदान गर्दै आएको उपराष्ट्रपति यादवले उल्लेख गर्नुभएको छ। उहाँले नेपालको सामाजिक आर्थिक विकासमा अमेरिकाले दशकौंदेखि पुर्याउँदै आएको सहयोगप्रति धन्यवाद व्यक्त गर्नुभएको छ। चितवनको भरतपुरमा जारी राष्ट्रिय र स्वतन्त्र पार्टी राष्ट्रपतिको महाधिवेशनमा केन्द्रीय सदस्यका लागि भएको मतदानमा प्रवासबाट डाक्टर स्वरिम वाग्लेले 100% मत पाउनु भएको छ। जारी महाधिवेशनमा केन्द्रीय सदस्यका लागि भएको मतदानमा प्रवासबाट 170 प्रतिनिधि मध्ये 49 मत खसेको थियो। प्रवासबाट सर्वाधिक मत पाउनेमा स्वरिम वाग्ले एक्लो रहनु भएको छ। राष्ट्रपतिको संशोधित विधान अनुसार 158 सदस्य केन्द्रीय सदस्य रहनेछन्, जसमध्ये 900 जना मतदान निर्वाचित हुनेछन्। बाँकी मध्ये 51 जना सभापति रवि लामिछानेले मनोनित गर्नुहुनेछ भने 7 प्रदेशका सभापति पदेन सदस्य हुने भएकाले 17 केन्द्रीय सदस्य रहनुहुनेछ। सम्पत्ति सुदृढीकरण अनुसन्धान विभागले व्यवसायी अजय सुमारजीको पासवर्ड रोका गरेको छ। सम्पत्ति सुदृढीकरणको उजुरीमाथि अनुसन्धान गरिरहेको विभागले अध्यागमन विभागमा पत्रचार गरेर उहाँको पासवर्ड रोका गरेको हो। सुमारजीमाथि कर उन्मुक्ति हुने मुलुकहरूबाट शंकास्पद रूपमा नेपालमा रकम भित्राएको आरोप छ। उहाँले मुक्तिश्री सिमेन्ट र सेटेलाइट टेलिकममा भित्राएको वैदेशिक लगानीको विवाद सर्वोच्च अदालतसम्म पुगेको थियो। अन्तरिम आदेशबाट सर्वोच्चले रकम नरोक्न आदेश दिए पनि पछि त्यसले निरन्तरता पाएन। कम्तीमा पनि एक दशक पुराना उजुरीमाथि अनुसन्धान अघि बढेपछि पासपोर्ट रोक गरिएको विभाग सम्बद्ध स्रोतले बताएको छ। मनसून जन्य प्राकृतिक विपदको जोखिमलाई ख्याल गरेर सशस्त्र प्रहरी बल नेपालले देशभर आफ्नो उपस्थिति र सक्रियता बढ़ाएको छ। बाढ़ी पहिरो र डुबान जस्ता जोखिम न्यूनीकरण तथा प्रभावकारी उद्धारका लागि 21,690 जना जनशक्तिलाई विपद व्यवस्थापन सम्बन्धी विशेष तालिम दिई तयारी अवस्थामा राखेको सशस्त्रका महानिरीक्षक नारायण दत्त पौडेलले बताउनु भएको छ। उहाँका अनुसार विपद प्रतिकारकै लागि 8,180 जना कर्मचारी 24 घण्टा स्ट्यान्ड बाई रहने व्यवस्था मिलाइएको छ। साथै प्रदेशका 54 ठाउँमा अस्थायी मनसून प्रतिकार बेस तथा 16 अति जोखिमयुक्त ठाउँमा स्थायी बेस स्थापना गरिएको छ। 134 जना गोताखोर 82 राफ्टिङ बोट र 53 मोटर बोट तयारी अवस्थामा राखिएका छन्। स्वास्थ्य सेवाका लागि 8 मास क्याजुअल्टी भेहिकल र 8 एम्बुलेन्स विभिन्न ठाउँमा तैनात गरिएका छन्। समुदाय स्तरमा 1,68,000 भन्दा धेरै विपद सूचकको सञ्जाल तयार पारिएको छ भने एपीएफ कम्युनिटी अल्ट्रा सिस्टम मोबाइल एप मार्फत सूचना संकलन र उद्धार परिचालनको व्यवस्था मिलाइएको छ। हिजो पत्रकार सम्मेलन गरी महानिरीक्षक नारायण दत्त पौडेलले सम्भावित प्रकोपबारे सबै आम नागरिक पनि सचेत हुनुपर्ने बताउनु भएको छ। सरकारको आश्वासनपछि चिया उद्योगहरू खुलेका छन्। भारतले नेपाली चिया निकासीमा अवरोध गरेपछि बन्द भएका इलाम र झापाका चिया उद्योग हिजोदेखि खुलेका हुन्। सरकारले चिया उद्योगीका समस्या समाधान गर्न विशेष कार्यदल गठन गरेर चाँडो समाधान गर्ने आश्वासन दिएपछि उद्योगहरू खुलेको नेपाल चिया उत्पादक संघका वरिष्ठ उपाध्यक्ष शिव गुप्ताले जानकारी दिनुभएको छ। चिया निर्यातमा अवरोधका कारण 10 लाख किलो भन्दा धेरै चिया गोदाममा थन्किएपछि इलामका अर्थोडक्स चिया उद्योग असर 1 गतेदेखि र झापाका सीटीसी तथा अर्थोडक्स चिया उद्योग असर 4 गतेदेखि बन्द भएका थिए। चिया क्षेत्रमा देखिएका समस्या समाधान गर्न प्रधानमन्त्रीको सचिवालयले विभिन्न मन्त्रालय र विभिन्न विभागका प्रतिनिधि सम्मिलित एक कार्यदल बनाएको छ। तनहुको ब्यास नगरपालिका 2 अतिक्रमणको चपेटामा परेको सार्वजनिक जग्गा खाली गराएर पार्क सहितको खुला व्यायामशाला निर्माणको काम अन्तिम चरणमा पुगेको छ। स्थानीय बासिन्दाको मागलाई सम्बोधन गर्ने उद्देश्यले डाङ्ग्रे खुल्सी क्षेत्रमा रहेको करिब 2 रोपनी सार्वजनिक जग्गालाई संरक्षण गरी सो स्थानमा बगैंचा सहितको खुला व्यायामशाला निर्माण भइरहेको हो। ब्यास नगरपालिका 2 वडा सदस्य सुरेश वाग्लेका अनुसार यसअघि अतिक्रमणको चपेटामा परेको उक्त जग्गालाई खाली गराउने समय लगाई संरक्षण गरिएको छ। पार्क र खुला व्यायामशालाको निर्माण कार्य अन्तिम चरणमा पुगेको उहाँले बताउनु भएको छ। निर्माण सम्पन्न भएपछि उक्त स्थान ब्यास नगरपालिका 2 बासिन्दाका लागि व्यायाम मनोरञ्जन र सामाजिक भेटघाटको केन्द्रका रूपमा विकास हुनेछ। जिल्ला प्रशासन कार्यालय कास्कीले फेपतालमा डुंगा दुर्घटना भएपछि मौसम बिग्रिएका बेला डुंगा चलाउन रोक लगाएको छ। प्रशासनले बिहिबार सूचना जारी गरी डुंगा क्याकिङ र सर्फिङ राफ्टिङ बोटिङ सञ्चालन गर्ने व्यवसायी तथा सरकारवालालाई सुरक्षा मापदण्ड कडाईका साथ पालना गर्न निर्देशन दिएको हो। तालमा मंगलबार पौडी खेल्ने क्रममा एक युवकको डुबेर मृत्यु भएको थियो भने बुधबार माछा मार्ने क्रममा अर्को युवकको ज्यान गएको थियो। यसअघि पनि हावाहुरीका कारण फेपतालमा फँसेका पर्यटकलाई नेपाल प्रहरी सशस्त्र प्रहरी र उद्धार टोलीले पटक पटक उद्धार गर्दै आएका थिए। दैनिक जस्तो दिउँसो हावाहुरी चट्याङ र मध्यम वर्षा भइरहेकाले विपदजन्य जोखिम न्यूनीकरणका लागि मौसम असामान्य भएको अवस्थामा सामान्यतया दिउँसो 2 बजेपछि सेवा सञ्चालन नगर्न भनिएको छ। सामान्य अवस्थामा पनि साँझ 6 बजेपछि सबै खालका जल पर्यटनका गतिविधि अनिवार्य रूपमा बन्द गर्न प्रशासनको निर्देशन रहेको छ। प्रशासनले सम्बन्धित निकायमा दर्ता नभए का मूल्य सूची नभएका मूल्यमा एकरूपता नभएका सेवाग्राहीलाई बिल विजक जारी गर्ने नगरेका सेवाग्राहीको बीमा नगरेका असुरक्षित र अव्यवस्थित ढंगले सञ्चालन भएको भन्ने जनगुनासो आएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्रंगत बरालले बताउनु भएको छ। अब अन्तर्राष्ट्रिय समाचार। अप्रवासीहरू विरूद्ध अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कड़ा कदमका बीचमा अध्यागमन र भन्सार प्रवर्तन आईसीई हिरासतमा ज्यान गुमाउनेहरूको संख्या एक दशकै उच्च स्तरमा पुगेको छ। सन् 2025 जनवरीमा ट्रम्पको दोस्रो कार्यकाल शुरू भएदेखि आईसीई हिरासतमा कम्तीमा 52 जनाको ज्यान गएको ह्युमन राइट्स वाच र फिजिसियन्स फर ह्युमन राइट्सको संयुक्त प्रतिवेदनलाई उद्धृत गर्दै समाचार संस्था एएफपीले जनाएको छ। ट्रम्पले आफ्नो दोस्रो कार्यकालमा अवैध अप्रवासन नीतिलाई उच्च प्राथमिकता दिएसँगै अमेरिकी अधिकारीहरूले हजारौं मानिसहरूलाई हिरासतमा लिएका छन्। सन् 2025 जनवरीदेखि सन् 2026 जनवरीसम्म आईसीई हिरासतमा वार्षिक मृत्युदर एक वर्ष अघिको तुलनामा 140% बढ़ेको प्रतिवेदनमा उल्लेख गरिएको छ। उत्तर पूर्वी जापानमा 7.2 म्याग्निच्युडको भूकम्प आउँदा कम्तीमा 4 घाइते भएको जनाएको छ। जापान मौसम विज्ञान एजेन्सी र स्थानीय अग्निशमन विभागले विज्ञप्ति जारी गर्दै भूकम्प इवाटी प्रान्तको प्रशान्त तटमा 44 किलोमिटर गहिराईमा आएको जनाएको छ। हासिकामी र हाचिनोहेका स्थानीय अग्निशमन विभागका अनुसार 4 घाइतेलाई उपचारका लागि अस्पताल लगिएको छ। विभागले आगामी हप्तासम्म जापानी भूकम्प तीव्रता मापनको उच्च स्तरको भूकम्पका लागि जनतालाई सतर्कता रहन आग्रह गरेको छ। यसअघि सन् 2011 जापानमा आएको 9.0 म्याग्निच्युडको भूकम्प र त्यसपछि आएको सुनामीको कारण 15,000 भन्दा बढ़ी मानिसको ज्यान गएको थियो। यसअघि हिजो भेनेजुएलामा 1 मिनटको अन्तरालमै 7.2 र 7.5 रेक्टरको भूकम्प गएको थियो। दक्षिण अमेरिकी मुलुक भेनेजुएलामा गएको विनाशकारी भूकम्पका कारण ज्यान गुमाउनेको संख्या 164 पुगेको छ। भूकम्पमा परि अरू 971 जना घाइते भएका छन्। भेनेजुएलाकी कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले भूकम्पमा परि व्यापक जनधनको क्षति भएको पुष्टि गर्दै पछिल्लो विवरण सार्वजनिक गर्नुभएको हो।
1: इन्हें समझ सकते हैं।

0: निरन्तर पाइदिएको छ। फुटेज स्टुडियो भनेर त नामै आउँदैन।
1: ए मलाई मात्र हो कि भनेको, तपाईँलाई पनि त्यस्तै छ? त्यही जाने हो म त।
0: हजुर, दशकौँदेखि

0: www.pcm.edu.np.
1: Hajur Tan Garo.

Sleeping Purple Heart, Anthony. I'm sorry.